0: डिशवाशरमा वाशिङ ट्याब्लेट एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर नागरिकता मात्र भए पुग्छ सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर नेपालको विरोधलाई व्यवस्था गर्दै भारतले नेपाली भूमि लिपुले खुदै आफ्ना तीर्थयात्रीलाई कैलाश मानसरोवर पठाउन लागेको छ भारतको विदेश मन्त्रालयले बिहिबार लिपुले खुदै कैलाश मानसरोवर यात्रामा जाने यात्रीको छनौट पूरा गरेको हो भारतले कम्प्युटराइज्ड ड्र मार्फत तीर्थयात्री छनौट गरेको हो भारतका विदेश मन्त्री एस जयशंकरले यात्री छनौटका लागि गरिएको कम्प्युटराइज ड्र शुरू गरेका थिए जसमार्फत 1000 छनौट भएका छन्
3: मधेस प्रदेश सभाको आज बस्ने बैठकमा मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिने कार्यक्रम रहेको छ मधेस प्रदेश सरकारमा सहभागी जनमत पार्टीले वैशाख 22 गते मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लाग्नु भएको हो
2: कोशी प्रदेश सरकारले स्वच्छ सुखी र समुन्नत प्रदेश निर्माण गर्ने दीर्घकालीन सोचका साथ आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ बिहिबार कोशी प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले सरकारका तर्फबाट आगामी वर्षको कार्ययोजना सार्वजनिक गर्नुभएको हो प्रस्तुत नीति तथा कार्यक्रममा संघीयताको सबलीकरण सुशासन आर्थिक रूपान्तरण र सामाजिक न्यायलाई मुख्य प्राथमिकतामा राखिएको छ
3: देशको आन्तरिक सुरक्षा प्रशासनिक संयन्त्र तथा विपद व्यवस्थापनको प्रमुख जिम्मेवारी बोकेको गृह मन्त्रालय एक महिनादेखि मन्त्रीविहीन हुँदा राज्य संयन्त्रको प्रभावकारी सञ्चालनमाथि प्रश्न उठ्न थालेको छ तत्कालीन गृहमन्त्री सुदन गुरूङले वैशाख 9 गते पदबाट राजीनामा दिएपछि हालसम्म मन्त्रालयले नयाँ राजनीतिक नेतृत्व पाउन सकेको छैन
2: पूर्व अर्थमन्त्रीहरूले निर्मम भएर सरकारी खर्च कटौती गर्न सुझाव दिएका छन् आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले पूर्व अर्थमन्त्रीसँग गरेको छलफलमा आगामी आर्थिक वर्षमा सरकारी खर्च कटौतीमा जोड़ दिएका हुन् आर्थिक वर्ष 83-84 बजेट निर्माणको अन्तिम चरणमा अर्थमन्त्री डाक्टर वाग्लेले 8 पूर्व अर्थमन्त्रीसँग नयाँ बजेटमा सुझाव लिनुभएको हो
3: शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार 1 गतेबाट कक्षा 11 को पठन पाठन शुरू गर्ने भएको छ माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा एक महिनाभित्रै प्रकाशित भएपछि मन्त्रालयले कक्षा 11 को पठन पाठन असार 1 गतेबाट शुरू गर्ने निर्णय गरेको हो
2: अर्घखाँचीको छत्रदेव गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पारेका घोषणा गरिएको छ बालबालिकालाई नियमित खोप सेवाको पहुँचमा ल्याई रोगमुक्त सुरक्षित र स्वस्थ समाज निर्माण गर्ने उद्देश्यसहित गाउँपालिकाले यो महत्वपूर्ण उपलब्धि हासिल गरेको हो गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको घोषणा गर्नुभएको हो
3: भुक्तानी सेवा प्रदायक ई सेवाले जीवन बीमा नवीकरणलाई थप सहज सुरक्षित र आकर्षक बनाउन विशेष उपहार योजना सार्वजनिक गरेको छ यो योजना जेठ 1 गतेदेखि असार 32 गते 2083 सञ्चालन भइरहेको छ
2: चर्चित अमेरिकी राइड हेलिङ कम्पनी उबरले बुधबारबाट काठमाडौँ उपत्यकामा आफ्नो सेवा सञ्चालनमा ल्याएको छ लामो समयको चर्चा र विभिन्न तयारीपछि कम्पनीले नेपाली बजारमा राइड सेवा शुरू गरेको हो उबरले बुधबार नै उद्योग विभागमा औपचारिक आवेदन समेत दिएको छ उबरको एप मार्फत काठमाडौँका प्रयोगकर्ताले मोटरसाइकल र करका सुविधा छनौट गरी यात्रा गर्न थालिसकेका छनृ
3: अब शेयर बजार बिहिबारको कारोबारमा 72 कम्पनीहरूको मात्र धितोपत्र मूल्य बढ़ेको छ यो दिन नेप्से 12.36 अंकले घटेर 2742.11 बिन्दुमा बन्द भएको बजारमा 188 कम्पनीहरूको धितोपत्र मूल्य घटेको छ भने 9 कम्पनीको धितोपत्र मूल्य भने स्थिर रहेको छ

0: 5000मा दिस होम सबरी रिचार्ज गर्नुहो र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहो।
1: दिस होम खुशीको कनेक्सन।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। सावधान, सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले पठाएको लिंक क्लिक नगर्नुहोस् र आफ्नो ओटीपी पासवर्ड कसैलाई नदिनुहोस्। अनलाइन ठगीबाट बच्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशका खबर। गाजामा जारी सैन्य द्वन्द्वका कारण 200,000 सर्वसाधारणको ज्यान जानुका साथै घर, विद्यालय र आश्रयस्थल लगायत करिब 90% नागरिक पूर्वाधारहरू ध्वस्त भएका छन्। इजरायलको कड़ा नाकाबन्दीका कारण पानी, खाद्यान्न, बिजुली र सरसफाई जस्ता अत्यावश्यक सेवाहरूको पहुँच गम्भीर रूपमा सीमित बनेको छ। बाँचेका नागरिकहरू पनि भुखमरी, बारम्बारको विस्थापन र महामारीको जोखिमसँग जुतिरहेका छन्। यसै पृष्ठभूमिमा संयुक्त राष्ट्रसंघीय निकाय युएन उमेनले गाजामा महिला र बालिकाहरूमाथि युद्धको मूल्य शीर्षकको पैरवी प्रतिवेदन सार्वजनिक गरेको छ। सन् 2026 अप्रेल 17 जारी गरिएको यस प्रतिवेदनले अक्टोबर 2023 डिसेम्बर 2025 अवधिलाई समेट्दै मानवीय संकटले महिला र बालिकामा परेको लैंगिक असरको विश्लेषण गरेको छ।
5: अब खेल र खेलाड़ीका खबर। काबा महिला भलिबल च्याम्पियनशीप शुक्रबार शुरू हुँदैछ। प्रतियोगिताको पूर्व सन्ध्यामा नेपाल भलिबल संघले आयोजना गरेको कार्यक्रममा सहभागी सबै टीमका कप्तानले प्रतियोगिता खेल्न उत्साहित रहेको बताएका छन्। काबा च्याम्पियनशीपमा घरेलु टोली नेपाल सहित 8 टोलीले प्रतिस्पर्धा गर्दैछ।
4: अब कला तथा मनोरञ्जन। चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रलाई संस्थागत र व्यवस्थित बनाउने उद्देश्य सहित विभिन्न विधाका चलचित्रकर्मीलाई आधिकारिक परिचय पत्र वितरण गरेको छ। बोर्ड परिसरमा आयोजित विशेष कार्यक्रममा बोर्ड अध्यक्ष दिनेश डिसीले सर्जकहरूलाई एक एक गर्दै परिचय पत्र हस्तान्तरण गर्नुभएको थियो। बोर्डका अनुसार पहिलो चरणमा कुल 122 जना चलचित्रकर्मीलाई परिचय पत्र प्रदान गरिएको छ।
5: अब विचार विश्लेषणको पालो। जनताबाट टाढ़िएको विकास शीर्षकमा मणिकर कार्कीको विचार आजको कान्तिपुर दैनिकमा छापिएको छ। इतिहास साक्षी छ, जनतालाई नजोड़िकन, जनताको आवश्यकता पहिचान नगरिकन, जनतालाई सचेत नबनाइकन, समुदायलाई संगठित र सहभागी नगराइकन गरिने जुनसुकै विकास निर्माणको कार्य पनि फलदायी हुन सक्दैन, परिणाममुखी हुन सक्दैन। जब राज्यले गर्ने भनिएको विकास अघि विनाश आइदिन्छ, त्यसले समुदायलाई विकाससँग जोड्ने भन्दा पनि झन टाढा र व्यवहारिसे बनाइदिने खतरा रहन्छ। त्यसले विकासलाई राज्य र शासकीय मनोकांक्षाको विषय बनाइदिन्छ। त्यस्तो विकासमा जनता जोड़िदैनन्।
4: त्यस्तै आसन्न बजेटका प्राथमिकता शीर्षकमा डाक्टर अर्जुन कुमार कार्कीको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। नेपालमा करको दायरा विस्तार आवश्यक छ ताकि सबै सक्षम वर्गले न्यायोचित योगदान गर्न सकुन् र प्रगतिशील कर प्रणाली प्रभावकारी रूपमा लागू होस्। उच्च आय र सम्पत्तिमाथि बढ़ी दरको कर मार्फत कर प्रणाली व्यापक बनाउँदा राज्यको राजस्व क्षमता मजबूत हुन्छ। संकलित स्रोतलाई शिक्षा, स्वास्थ्य, आवास र रोजगारी सृजनामा लगानी गर्दा मात्र सामाजिक न्याय सम्भव छ।
5: हस्त, अहिले नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: जुल्को रेडियो 102.1 MHz।
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
1: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
0: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
1: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
0: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
1: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
0: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
2: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराऊ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
3: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: अहिले बिहानको 6 बजे
5: हजुरको रेडियो 102.3।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 8 गते शुक्रबार 22 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको षष्ठी तिथि अन्तर्राष्ट्रिय जैविक विविधता दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: सगरमाथा शिखरमा एकै दिन पुगे 274 आरोही। अत्यधिक आयोडिन सेवनले स्वास्थ्य समस्या बढ्दै व्यवसायी भट्ट र अग्रवाल सहित 29 विरूद्ध मुद्दा चलाउन सिफारिश।
1: अवरोधका बीच प्रतिनिधि सभाबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित। सार्वजनिक ऋण 30 खर्ब नजिक। पूर्व अर्थमन्त्रीसँग बजेट आगामी बजेट निर्माण बारे छलफल।
0: मध्य प्रदेशमा नयाँ सत्ता समीकरण। बागमतीमा तोकियो बजेटको सीमा। नेपालको विरोधका बीच भारतीय टोली लिपुलेख पास भएर मान सरोवर जाँदै।
1: द्वन्द्वग्रस्त क्षेत्रमा गत वर्ष प्रत्येक 14 मिनटमा एक सर्वसाधारणको मृत्यु हुने गरेको राष्ट्रसंघको तथ्याङ्क। बेलायतमा जलवायु संकट पूर्वाधार विस्तारमा जोड़। क्युबाका पूर्व राष्ट्रपति विरूद्ध अमेरिकाद्वारा हत्या अभियोग।
0: र काबा महिला भलिबल च्याम्पियनशीप आजदेखि 8 राष्ट्र सहभागी। आईसीसी विश्वकप लीग 2 नेपालले अमेरिकासँग खेल्दै राष्ट्रिय टेबल टेनिस यही 14 गतेबाट।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा सत्ता समीकरण फेरिएसँगै मधेसमा सरकार पुनर्गठनको प्रसंग।
1: मध्य प्रदेशमा नयाँ सत्ता समीकरण बनेसँगै गएराती नै मन्त्री परिषद पुनर्गठन गरिएको छ। नेकपा एमाले सरकारमा सहभागी भएपछि नेपाली कांग्रेस नेतृत्वको सरकारबाट जसपा नेपाल र जनमत पार्टी बाहिरिएका छन्। नेपाली कांग्रेस नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीको समर्थनमा मुख्यमन्त्री कृष्ण प्रसाद यादव नेतृत्वको मन्त्री परिषद गठन गरिएको हो। सार्वजनिक गरेको कार्य विभाजन अनुसार मुख्यमन्त्री यादवले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित अर्थ, शिक्षा तथा संस्कृति, श्रम तथा यातायात, भौतिक पूर्वाधार विकास तथा खेलकुद एवं समाज कल्याण मन्त्रालयको जिम्मेवारी आफैसँग राख्नु भएको छ। मन्त्री परिषदमा नेपाली कांग्रेसका जंगीलाल यादवलाई, जंगीलाल रायलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ भने नेकपाका जवाहरलाल कुशवाहाले ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्रालय सम्हाल्नु भएको छ। नेकपाकै कनिष पटेल उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रीमा नियुक्त हुनुभएको छ भने नेपाली कांग्रेसका शंकर प्रसाद चौधरीलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएको छ। कांग्रेसका श्याम प्रसाद पटेलले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ। नेकपाकै फकीरा महतो गृह, संचार तथा कानून मन्त्रीमा नियुक्त हुनुभएको छ भने एमालेबाट सरकारमा सहभागी भएका मोहम्मद समीरलाई बिना विभागीय मन्त्री बनाइएको छ। एमाले सरकारमा सहभागी भएसँगै यसअघिको सत्ता साझेदार जसपा नेपाल र जनमत पार्टी सरकारबाट बाहिरिएका छन्। मध्य प्रदेशमा आज सरकारले विश्वासको मत लिँदैछ।
0: प्रतिपक्षी दलहरूको अवरोधका बीच प्रतिनिधि सभाले वैकल्पिक विकास वित्त परिचालन विधेयक बहुमतले पारित गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको संसदमा उपस्थिति भई सांसदका प्रश्नमा जवाब दिनुपर्ने माग राखेर प्रतिपक्षी दलहरूले हिजो पनि सभामा अवरोध गरेका थिए। प्रतिपक्षी दलहरूले रोस्टम अघि नाराबाजी गरिरहेको बेला सभामुख डोलप्रसाद अर्यालले सभाको कार्यवाही अघि बढ़ाउनु भएको थियो। अवरोधका बीच 3 विधेयक संशोधन दर्ता प्रक्रियाका लागि पनि स्वीकृत भएका छन्। फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन पछिको सभामा अवरोधका बीच कार्यसूची अघि बढ़ाइएको हिजोको पहिलो पटक हो। प्रधानमन्त्री संघको प्रश्नोत्तर कार्यक्रम कार्यान्वयनको माग गर्दै नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाले यथास्थान र रोस्ट्रम अगाडिबाट नाराबाजी गरेका थिए। नाराबाजीका बीच सदन कार्यसूचीमा प्रवेश गराइएको थियो। पहिलो बैठकमा अवरोध भएपछि सभामुख अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह शाहसँग समेत परामर्श गर्नुभएको थियो। परामर्शपछिको दोस्रो बैठकमा अर्यालले अवरोधका बीच कार्यसूची अघि बढ़ाउनुभयो। अवरोधका बीच अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले विधेयकको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभयो। सभाबाटै फास्ट ट्र्याकमा विधेयक पारितको कार्यसूची बिहिबारका लागि तय भएको थियो। विधेयकमा दर्ता भएका छवटा संशोधन मध्ये सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद द्वय लीमा अधिकारी आचार्य र गणेश कार्कीले संशोधन फिर्ता लिनुभएको थियो। छलफलमा भाग लिने क्रममा अधिकारी र कार्कीले सरकारले संशोधन स्वीकार गर्ने जानकारी दिएकाले आफ्नो संशोधन फिर्ता लिएको बताउनुभयो। प्रतिपक्षी दलका सांसदहरू गणेश बहादुर विश्वकर्मा, पुष्पराज कणेल र युवराज दुलालले भने छलफलमा भाग लिनु भएन। बैठकमा अवरोध भइरहेकाले राप्रपा सांसद खुशबु ओलीलाई सभामुख आज अर्यालले छलफलका लागि समय दिए पनि उहाँले पनि भाग लिनु भएन। वैकल्पिक विकास वित्त परिचालनको दफावार र प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक, मतदाता नामावली पहिलो संशोधन विधेयक तथा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयकको सैद्धान्तिक छलफलमा समेत कुनै पनि सांसद सहभागी भएनन्। अवरोधका बीच बैठक कार्यसूचीमा प्रवेश गराई कानून तर्जुमाको विगतको नजिर संसदको प्रारम्भमै दोहोरिएको छ। प्रतिनिधि सभा नियमावलीको नियम 56 प्रश्नोत्तर व्यवस्था कार्यान्वयन माग गरेर प्रतिपक्षी दलहरूले सभामा अवरोध गरेका थिए। यसैबीच प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले जनतासँग बढ़ी कर नलिन सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा सांसद सुलभ खरेलले जनतालाई कर तिर्न सहुलियत हुने गरी व्यवस्था गरिनुपर्नेमा जोड़ दिनुभयो। सांसद सुशान्त वैदिकले निर्माण शुरू गरिएका प्युठानका सड़क अलपत्र भएकाले यथाशीघ्र कामलाई तीव्रता दिन सरोकार भएका निकायको ध्यानाकर्षण पनि गराए। चट्याङबाट बच्न प्रतिरोध टावर बनाउन पनि उहाँले माग गर्नुभयो। सांसद सुशील खड्काले फोहोर मैला व्यवस्थापनलाई प्रोत्साहनको सट्टा दुरुत्साहनको काम भएकाले कबाडी करलाई खारेज गर्नुपर्नेमा पनि जोड़ दिनुभयो। कतिपय सांसदहरूले भने हुम्ला र बाजुराको सीमा क्षेत्रमा भएको विवाद समाधानका लागि सरकारको ध्यानाकर्षण पनि गराएका थिए।
1: चालू आर्थिक वर्षको 10 महिनामा 4.5 खर्ब रूपियाँ थपिएपछि कुल सार्वजनिक ऋण करिब पाउने 30 खर्ब रूपियाँ नाघेको छ। सीमित स्रोतका बावजूद ठूलो आकारको बजेट ल्याउने दबावमा सरकार रहेकाले आगामी आर्थिक वर्ष सार्वजनिक ऋण अझै थपिने जोखिममा छ। राजस्व संकलनको सीमितता, सामाजिक सुरक्षा लगायत अनिवार्य दायित्व कटौती गर्न नसक्ने बाध्यता, वैदेशिक सहायता र अनुदान खुम्चिँदै गएका बेला सरकारका नयाँ योजना समेट्न ठूलो आकारको बजेट ल्याउनुपर्ने दबाव रहेको बजेट निर्माणको अन्तिम गृह कार्यमा जुटिरहेका अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन्। राजस्वले चालू खर्च पनि धान्न नसक्ने अवस्थामा कर्मचारीका लागि तलब भत्ता र ऋणको समावेश तिर्न पनि थप ऋण लिनुपर्ने अवस्था रहेकाले आगामी वर्ष सार्वजनिक ऋण थप बढ़ने उनीहरूको भनाइरहेको छ। गत वैशाखसम्म नेपालले तिर्न बाँकी सार्वजनिक ऋण 29.75 अर्ब 4 करोड़ रूपियाँ पुगेको छ। गत असारमा तिर्न बाँकी सरकारी ऋण 26.74 अर्ब 4 करोड़ रूपियाँ थियो। वैशाखसम्मको ऋण नेपालको कुल ग्रास्त उत्पादन जीडीपीको 45.08% हो भने सरकारले चालू आर्थिक वर्षको अन्तिमसम्म तिर्न बाँकी सार्वजनिक ऋण जीडीपीको अनुपातमा 43% कायम गर्ने लक्ष्य सार्वजनिक भएको छ। यसैबीच पूर्व अर्थमन्त्रीहरूले आगामी आर्थिक वर्षको बजेटको आकार 20.5 खर्ब हाराहारी हुनुपर्ने बताएका छन्। हिजो अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि 8 जना पूर्व अर्थमन्त्रीहरूसँग छलफल गर्नुभएको थियो। त्यस्तै निजी क्षेत्रलाई विद्युत व्यापारमा खुला गर्न, राजस्व वृद्धिमा सीमितता राख्न र राष्ट्रिय गौरवका आयोजना मनपरी रोक्न सुझाव समेत दिएका थिए। बैठकमा पूर्व अर्थमन्त्री जनार्दन शर्मा, वर्षमान पुन, युवराज खतिवड़ा, डाक्टर शंकर कोइराला, सुरेन्द्र पाण्डे, डाक्टर प्रकाश चन्द्र लोहनी, रामेश्वर रिमाल र डाक्टर प्रकाश शरण महतको सहभागिता रहेको थियो। बैठकमा भएका छलफलबारे सीआईएमसँग कुरा गर्दै पूर्व अर्थमन्त्री पाण्डेले भन्नुभयो,
3: कतिपय बेलामा तोड्न नसकेका खर्चको सीमालाई घटाउँ भन्दा भन्दै पनि तोड्न नसकेका पक्षहरूलाई तोडेर जान सक्ने तपाईँसँग राम्रो चान्स छ, यसपालि त्यसलाई राम्ररी प्रयोग गर्नुहोस्। व्यवसायीहरू आतंकित हुनेर क्यान्सल फ्लाइट भयो भनेदेखि त्यसले हाम्रो इकोनोमीलाई धक्का दिन्छ, योतर्फ ध्यान दिएर बजेट बनाउँदाखेरिमा भन्नु पुँजीगत खर्च नभएको परिस्थितिमा इन्भेस्टमेन्ट फ्रेन्डली वातावरण तपाईँहरूले सिर्जना गर्ने गरी गर्नुहोस् भन्ने हामीले जनरल सुझाव दियौं।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा नीति निर्माणसँगै विकासमा पनि सांसदहरूको चासो।
4: मैले यहाँ संघबाट मात्र नभएर प्रदेशबाट पनि गर्छन्, स्थानीयबाट पनि गरिरहेछन्, त्यसलाई चाहिँ एउटा वर्क प्लानको रूपमा अगाडि बढाएर चाहिँ गर्नुपर्ने छ, धेरै चिजहरू छ।
1: बागमतीमा तोकियो बजेटको सीमा, नेपालको विरोधका बीच भारतीय टोली लिपुलेक पास भएर मानसरोवर जाँदै लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
5: रामी यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
6: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
7: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्, यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
5: छ्वाली, पराल र मकैको ढोडबाट बायो ग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
8: नमस्कार, नमस्कार, नमस्कार। कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
6: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
8: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
6: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
2: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
9: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
1: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
10: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा बस पार्कको जग्गा अपचलन शीर्षकमा यो पोखराको खबर प्रकाशित छ। सरकारी निकायका पदाधिकारी र सार्वजनिक दलहरूले मनपरी गर्दा कसरी विकास अवरोध हुन्छ भन्ने उदाहरण बनेको छ पोखरा नौ पृथ्वी चोकको बस पार्क। बस पार्क बनाउन 2032 सालमा अधिग्रहण गरिएको 205 रोपनी जग्गा मध्ये अहिले 26 रोपनी मात्रै खाली रहेको छ। त्यस्तै सुस्तामा प्रहरीलाई नै शास्ति शीर्षकमा बोमलाल गिरीले नवलपुरबाट खबर लेख्नु भएको छ। बर्खा नजिकै गर्दा नवलपुरासीको सुस्तावासीमा त्रास भरिँदै गएको छ। गत वर्ष नारायणी नदी बस्तीमा पसेर डुबान भएपछि यो वर्ष पनि फेरि त्यही नियति भोग्नुपर्ने हो कि भन्ने डर उनीहरूमा पैदा भएको छ। त्यस्तै प्रदेश सभा अधिवेशन आह्वान गर्ने निर्णय शीर्षकमा भित्री पृष्ठमा खबर छ। बागमती प्रदेश सरकारको हिजो बसेको मन्त्री परिषद बैठकले प्रदेश सभाको अधिवेशन आह्वानदेखि मन्त्रालयको नयाँ कार्य विभाजन र अस्पताल व्यवस्थापनसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले प्रदेश सभाको अधिवेशन आगामी जेठ 11 गते आह्वान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिनुभएको छ। त्यस्तै सरकारको नीति, बजेट तथा समसामयिक राजनैतिक विषयमा पनि छलफल भएको थियो। त्यस्तै भित्री पृष्ठमा बागमतीमा तोकियो बजेटको सीमा शीर्षकमा पनि खबर छ भने एमसीसी प्रसारण लाइन 53 मध्ये 41 टावर निर्माण सम्पन्न शीर्षकमा अर्को खबर पनि प्रकाशित छ।
0: अन्नपूर्ण पोस्ट दैनिकमा स्थानीय तहमा मनलाग्दे खर्च, खाना खाजामा मात्रै 3 अर्ब शीर्षकमा सुरेन्द्र काफ्रेले लेख्नु भएको खबर छ। जनताको घर दैलोको सरकार हो स्थानीय तह, तर जनतालाई सेवा सुविधा दिने भन्दा मनलाग्दे खर्च गर्ने प्रवृत्तिका कारण स्थानीय तहमा आर्थिक अनुशासनहीनता बढ़दै गएको देखिएको छ। महालेखा परीक्षकको कार्यालयको 63 प्रतिवेदनले स्थानीय तहमा भइरहेको फजुल खर्चप्रति चिन्ता व्यक्त गरेको छ। यसैका कारण स्थानीय तहको फजुल खर्चमा कडाई गर्न पनि महालेखाले सुझाव दिएको छ। नागरिक दैनिकमा सत्ता फेरबदलको गोलचक्करमा प्रदेश सरकार शीर्षकमा विनोद सुविदीले लेख्नु भएको खबर छापिएको छ भने अर्को खबर छापिएको छ हिमाली र पहाड़ी क्षेत्रको बसाईसराई नियन्त्रण गरिने कोशी प्रदेशको नीति तथा कार्यक्रमको बारेमा विराटनगरबाट नयाँ पत्रिका दैनिकमा गणेश लम्सालले लेख्नु भएको खबर छ। कोशी प्रदेश सरकारका प्रदेश प्रमुख परशुराम खापुङले सरकारको आगामी आर्थिक वर्ष 2083-84 लागि हिजो नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो। पुरानै योजना र कार्यक्रम समावेशलाई निरन्तरता दिएको नीति तथा कार्यक्रममा हिमाली र पहाड़ी क्षेत्रमा भएको बढ़दो बसाई सराई नियन्त्रणलाई जोड़ दिइएको छ। अर्को खबर यसपटक पनि बजेटसँग जोड़िएन आयोजना बैंक शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको छ भने कांग्रेस नेता धनराजकी पूर्व पत्नीलाई 21 दिनभित्र अदालतमा उपस्थित हुन म्याद शीर्षकमा खबर छापिएको छ। ललितपुरको महालक्ष्मी स्थान स्थित मितिरी सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ ठगीको मुख्य अभियुक्त ज्योति गुरूङ विरूद्ध जिल्ला अदालत ललितपुरले उपस्थित हुन बुधबार 21 दिने म्याद सार्वजनिक गरेको खबरमा उल्लेख छ। परराष्ट्र मन्त्री खनाल भारजने तयारी शीर्षकमा अर्को खबर छ भने अध्यागमनमा डिजिटल टाइम कार्ड सञ्चालन गरिएको बारेमा सबैजसो पत्र पत्रिकाले लेखेका छन्। होमियोप्याथी चिकित्साको विकासका लागि सर्वोच्चको निर्देशनात्मक आदेश शीर्षकमा नयाँ पत्रिकामा खबर छ। सर्वोच्च अदालतले होमियोप्याथिक चिकित्सा पद्धतिलाई भरपर्दो वैकल्पिक उपचार पद्धतिका रूपमा स्थापित गराउन निर्देशनात्मक आदेश जारी गरेको हो। नागरिकले आफ्नो चिकित्सा पद्धति रोज्न पाउनु स्वास्थ्यको हक भएको उल्लेख गर्दै सर्वोच्चले होमियोप्याथिक चिकित्साको विकासका लागि सरकारका नाममा सात बुँदे निर्देशनात्मक आदेश जारी गरेको छ। अर्को खबर ओली सरकारको पालामा राज्यको ढुकुटीबाट भीभीआईपीको विदेशमा उपचार हिमालयले राज्य कोषमा फिर्ता गर्यो झण्डै 4 करोड़ ओलीले पाउलान उन्मुक्ति शीर्षकमा सुभाष भट्टले लेख्नु भएको खबर छापिएको छ। रकम फिर्ता गरेकै आधारमा अख्तियारले मुद्दामा क्षमा दिनु हुँदैन भनेर पूर्व मुख्य सचिव विमल कोइरालाको टिप्पणी सहितको खबर छ भने एमाले सचिव पद्मा अर्यालले शुक्रबारको बैठकमा अध्यक्षले यसबारेमा जानकारी गराउन सक्ने पनि उल्लेख गर्नुभएको छ। मौसममा दोहोरो प्रभाव परेसँगै कोशीदेखि गण्डकीसम्म वर्षा र पश्चिम तराईमा तातो हावा शीर्षकमा एम बमले लेख्नु भएको छ भने 4 दिनमा सहकारीका 761 बचतकर्ताले 32,86,000 फिर्ता पाएको टेकराज थामीले लेख्नु भएको छ। कान्तिपुर दैनिकमा भट्ट र अग्रवाल सहित 29 विरूद्ध मुद्दा चलाउन सिफारिश शीर्षकमा मातृका दहाल र एगे बन्जारेले लेख्नु भएको खबर छ। सगरमाथा शिखरमा एकै दिन पुगेका छन् 274 आरोही सूरज कुँवरले लेख्नु भएको खबर छ। सर्वोच्च शिखर सगरमाथामा हिजो एकै दिन कम्तीमा 274 जनाले यसलाई फेरि सुन्नु होला सर्वोच्च शिखर सगरमाथामा बुधबार एकै दिन कम्तीमा 274 जनाले सफल आरोहण गरेका छन्। पर्यटन विभाग र पर्वतारोहण व्यवसायका अनुसार यो नेपाल तर्फबाट सगरमाथामा एकै दिन भएको हालसम्मकै ठूलो आरोहण हो। डिजिटल रूपान्तरणका परियोजना ऋण अनुदान र संरचनागत अस्पष्टताको भूमरीमा शीर्षकमा सजना बरालले लेख्नु भएको खबर छ भने उबरले शुरू गर्यो नेपाल यात्रा शीर्षकमा भित्रीपन्नामा अर्को खबर छ। नेपालको विरोधका बीच भारतीय टोली लिपुलेख पास भएर मानसरोवर जाँदै गरेको बारेमा राजेश मिश्रले लेख्नु भएको छ। नेपालको विरोधलाई व्यवस्था गर्दै भारतले नेपाली भूमि लिपुलेख हुँदै आफ्ना तीर्थयात्रीहरूलाई कैलाश मानसरोवर पठाउन लागेको छ। भारतको विदेश मन्त्रालयले बिहिबार लिपुलेख हुँदै कैलाश मानसरोवर यात्रामा जाने यात्रीको छनौट पूरा गरेको हो। भारतले कम्प्युटराइज्ड ड्र मार्फत तीर्थयात्री छनौट गरेको हो। भारतका विदेश मन्त्री एस जयशंकरले यात्री छनौटका लागि गरिएको कम्प्युटराइज्ड ड्र शुरू गर्नुभएको थियो जसमार्फत 1,000 छनौटमा परेका छन्। अत्यधिक आयोडिन सेवनले स्वास्थ्य समस्या बढ़दै गएको बारेमा पनि अर्जुन पौडेलले खबर लेख्नु भएको छ।
11: साझा खबरमा अब विदेशका खबर। हालैका वर्षहरूमा जलवायु परिवर्तनका असरहरू अत्यन्त तीव्र बन्दै गएका छन्। बेलायतमा अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रम विनाशकारी बाढ़ी तथा लामो समयसम्मको खडेरीका घटनाहरू लगातार बढ़िरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। विज्ञहरूका अनुसार मौसम सम्बन्धी यस्ता चरम घटनाहरू अब असामान्य नभई नियमित बन्दै गएका पनि छन्। सन् 1884 तापक्रमको अभिलेख राख्न शुरू भए ता बेलायतको सबैभन्दा तातो 5 वर्षमध्ये पछिल्ला 4 वर्ष परेका छन्। त्यस्तै अहिलेसम्मकै सबैभन्दा बढ़ी गर्मी भएका 10 वर्ष सबै पछिल्ला 2 दशकभित्रका मात्रै रहेका छन्। यसले जलवायु परिवर्तनको गति तीव्र रूपमा अघि बढ़िरहेको समेत स्पष्ट पार्ने वैज्ञानिकहरूले बताएका छन्। अमेरिकाली क्युबाली नेता एवं पूर्व राष्ट्रपति राउल कास्ट्रो विरूद्ध अमेरिकी नागरिकको हत्या षड्यन्त्र र अन्य अपराधको अभियोग लगाएको छ। बुधबार दायर गरेको मुद्दामा क्यास्ट्रो सहित पाँच जनामाथि सन् 1996 क्युबा र फ्लोरिडा बीच उडिरहेका दुई विमान खसालिएको घटनामा तीन अमेरिकी सहित चारजनाको मृत्यु भएको आरोप लगाइएको हो। त्यस्तै संयुक्त राष्ट्रसंघले सन् 2025 विश्वभरका द्वन्द्वग्रस्त क्षेत्रमा प्रत्येक 14 मिनटमा एक सर्वसाधारणको मृत्यु हुने गरेको जनाएको छ, जसमा बालबालिका तथा आम नागरिक, उनीहरूको घर, कार्यस्थल, विद्यालय, सड़क लगायतका क्षेत्रमा सुरक्षाको जोखिममा भाग्ने प्रयास गर्दा समेत मृत्युवरण गरिएको अध्ययनले उल्लेख गरिएको छ। विभिन्न क्षेत्रमा राखिएका विस्फोटक हतियारहरूले मानवीय जीवन मात्र नभई पावर ग्रिड, पानी वितरण प्रणाली, विद्यालय र अस्पताल जस्ता अत्यावश्यक संरचना पनि नष्ट हुने गरेको अध्ययन प्रतिवेदनले देखाएको छ। साझा खबरमा अब खेल खबर। नेपालले राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हलमा आजदेखि शुरू हुने काभा महिला भलिबल च्याम्पियनशीप खेल्दैछ। नेपालले उद्घाटन खेलमै चिर परिचित प्रतिद्वन्दी भारतको सामना गर्न लागेको छ। काभा च्याम्पियनशीपमा आयोजक नेपाल सहित 8 राष्ट्र सहभागी छन्। यसपटकदेखि च्याम्पियनशीप जित्ने टोली सीधै एसिया कपमा स्मरण हुनेछ। प्रतियोगिता खेल्ने टोलीले पहिलो पटक वरियता समेत प्राप्त गर्नेछ। आईसीसी विश्वकप क्रिकेट लीग दुईमा घरेलु टोली नेपालले आज अमेरिका विरूद्ध प्रतिस्पर्धा गर्दैछ। त्रिभुवन क्रिकेट मैदानमा नेपालले शीर्ष स्थानमा रहेको अमेरिकासँग खेल्दा अंक सुधार गर्ने लक्ष्य राखेको छ। स्कटल्याण्डलाई हराएर अमेरिका 38 अंकका साथ शीर्ष स्थानमा फर्किएको हो। नेपाल 22 अंकका साथ पाँचौं स्थानमा छ। नेपालले छैठौं स्थानको नामिबियासँग बराबरी अंक जोडेको छ। एक स्थान माथि रहेको नेदरल्याण्डस नेपालभन्दा 6 अंकले अगाडि छ। नेपालले अहिलेसम्म त्रिभुवन क्रिकेट मैदानमा अमेरिकासँग कुनै पनि खेल गुमाएको छैन। अखिल नेपाल टेबल टेनिस संघले 42 राष्ट्रिय टेबल टेनिस प्रतियोगिता 14 जेठबाट शुरू गर्ने भएको छ। संघका अध्यक्ष विजेन्द्र बहादुर हमालले प्रतियोगितामा सिनियर, जुनियर र क्याडेट गरी 11 स्पर्धामा प्रतिस्पर्धा हुने जानकारी दिनुभयो। र भुवन नगरकोटीले सूर्य नेपाल गल्फ टूर 2025-26 अन्तर्गत 7 प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन समग्रमा 11 अण्डर 193 स्कोर गर्दै शीर्ष स्थान बलियो बनाउनु भएको छ।
12: सांसदहरूले आफ्नो क्षेत्रको सुधार र विकासका लागि बनाएका योजना र कार्यान्वयनका लागि भएका पहल, कुराकानी, कार्टुन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
14: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
15: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
11: साझा खबरमा अब विकास निर्माणमा सांसदको चासो। सिद्धान्त सांसदको काम कानून बनाउने हो, तर चुनावको बेलामा विकास निर्माणको प्रतिबद्धता जराई मत पाउने अवस्था हुँदैन। विकास निर्माणमा सांसदको भूमिकाका बारेमा हामीले नेपाली कांग्रेसका प्रमुख
15: 50 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
16: सामाजिक रूपान्तरणका लागि

0: म झुटो बोल्दिन हजुरहरूलाई, म चाहिँ त्यहाँ कानून बनाउन जाने हो होइन, यहाँको समस्याहरू लगेर मैले त्यहाँ राख्ने हो, हाम्रो ठाउँमा यस्तो समस्या छ यस्तो समस्या छ गरिदिनुहोस् भन्ने हो भनेर मैले उहाँहरूलाई नजिकबाट बुझाएर आएको छु र उहाँहरूले बुझ्नु पनि भएको छ।
1: कतिको पुल प्लेस आएको, कतिको फोन आइरहेछ त,
0: त्यस्तो खासै त्यति चाहिँ आएको छैन, तर मलाई थाहा छ नि त मेरो ठाउँमा के गर्नुपर्छ भनेर। मैले हरेक गाउँ गाउँ डुली राख्दाखेरि मैले एउटा उहाँहरूले भनेका कुराहरू मैले टिपेर राखेको छु, त्यो मैले प्रदेश तहमा होस् स्थानीय तहमा होस् यस्तो यस्तो छ भनेपछि त स्थानीय प्रदेश अनिखेरि त्यसपछि सबैजना त आफ्नो क्षेत्रको विकासकै लागि त हो अगाडि बढ्न पर्ने, त्यो योजनाहरू आफै जान्छ, एउटा यति मात्र फरक हो कि हामी प्लानिङ साथ जान सक्दैनौ कि।
1: सीमा दरबार पनि धाउनु पर्यो मन्त्रालयहरूमा एउटा सांसदको रूपमा, तपाईँले योजनाहरू लगेर बुझाउने योजना पारिदिनु पर्यो,
0: यस्तो पारिदिनु पर्यो भन्ने परेन, मैले जति पनि योजनाहरू छ सबै मन्त्रालयहरूमा बुझाइदिएको छु, दैलेखकै आवश्यकताकै योजनाहरू हालिदिएको छु। जस्तै अस्ति हजुरको अर्थमन्त्रीले आफूले मैले आउने बित्तिकै सबैभन्दा ठूलो परियोजना भनेको दैलेखमा पेट्रोलियम थियो,
1: तपाईँले चुनावको बेलामा त्यो विषय पनि उठाउनु भयो,
0: मैले उठाएन, मैले भाषणमा
1: पेट्रोलियमको कुरै गर्नु भएन,
0: मैले भन्नाले भाषणमा गरेन, तर मैले यसमा ध्यान दिन्छु भनेर मेरो आफ्नो घोषणा पत्रमा चाहिँ मैले आफ्नो प्रतिज्ञा पत्रमा चाहिँ राखेको थिएँ, मैले यसलाई
1: अहिले चाहिँ सरकारले
0: प्राथमिकता दिन्छु भनेर मैले आउने बित्तिकै प्रधानमन्त्रीसँग हाम्रो हजुरले सुन्नु भएको एक दिन जुन संवाद थियो त्यो दिनमा चाहिँ मैले त्यो तयार पारेर लगेर उहाँलाई मैले बुझाएको
1: थिएँ,
0: सुनाउन कुरा त सुनाए लगेर मैले उहाँको सचिवालयमा बुझाएर यसलाई चाहिँ विशेष ध्यान दिनु भने अस्ति अर्थमन्त्रीले भन्नु पनि भएको छ दैलेखको पेट्रोलियम भनेर, दैलेखको पेट्रोलियम मात्र भनेर भएन, त्यो पेट्रोलियम पदार्थ उत्खनन गर्न जाने ठाउँमा जाने सड़क जुन छ सुर्खेत दैलेखदेखि त्यो सदरमुकाम हुँदै त्यो सड़क साङ्गुरो छ, त्यसलाई फराकिलो र स्तर उन्नति गर्न पनि जरुरी छ सबैभन्दा पहिला। अस्ति फर्स्ट चरणको त्यहाँको त्यो काम सुरु भइराख्दाखेरि मेसिनहरू लानलाई बाटो नभनेर अगाडि अगाडि डोजर पछाडि पछाडि गाडी अनि अझै त्यो पार्टहरू नै निकालेर त्यसरी लगेको म प्रत्यक्षदर्शी छु, सबैभन्दा पहिला त्यो बाटो नभनेको किन उत्खनन गर्छु मात्र भनेर पनि हुँदैन, त्यहाँ भन्न सक्न पनि छ, त्यो पनि त विकासको एउटा बाटै हो नि त, भनेरै म यो बाटो बनाइदिन्छु भनेर नपर्ने त छैन नि।
1: जहाँ जहाँ मुख्य मुख्य नेताहरू छन् त्यतातिर अलिक बढी बजेट गयो भनेर धेरै टिका टिप्पणी पनि भयो, अहिले त्यसमा केही त्यो तोडिएला कि कस्तो होला अहिलेको यो परिस्थिति, अहिलेको राजनीति,
0: यो पहिलो विकास योजना आउँदैछ अब यसमा हेर्न बाँकी छ, अब कसरी गभर्नमेन्टले कसरी हेर्छ त्यसपछि, यो पहिलो भइसकेपछि अर्को चोटि चाहिँ मैले भन्न सक्छु।
1: दैलेखमा चाहिँ त्यो बाहेक अरू के कुरा तपाईँले गर्छु दिन्छु भन्नुभएको छ जसलाई पूरा गर्नु,
0: मैले गर्छु दिन्छु चाहिँ भनेको छैन, म गर्छु भनेर चाहिँ प्लानिङ बनाएको छु, मैले दिन्छु गर्छु भन्दा
1: पेट्रोलियम सडक बाहेक अरू के छ त्यहाँ,
0: मैले गर्नु छ त्यहाँ धेरै गर्नु छ, मेरो हस्पिटलहरू अस्त व्यस्त छ, पूर्णता दिनु छ, रुबेरियादेखि नक्चेनाङलासम्मको बाटोहरूलाई पूर्णता दिनु छ जो सुरु भइसकेको छ, त्यहाँ शिक्षा स्वास्थ्यमा विशेष ध्यान दिन पर्ने छ, त्यहाँ धेरै कामहरू छ गर्ने चाहिँ, मैले एउटा वर्क प्लान गरेर सबै मैले गर्छु भन्नु खोज, मैले यहाँ संघबाट मात्र नभएर प्रदेशबाट पनि गर्छन् स्थानीयबाट पनि गरिरहेछन्, त्यसलाई चाहिँ एउटा वर्क प्लानको रूपमा अगाडि बढाएर चाहिँ गर्नुपर्ने छ, धेरै चिजहरू छ।
2: कांग्रेसका प्रमुख सचेतक तथा दैलेख क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद बासना थापासँगको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
3: सगरमाथा शिखरमा एकै दिन पुगे 274 आरोही, अत्यधिक आयोडिन सेवनले स्वास्थ्य समस्या बढ़दै व्यवसायी भट्ट र अग्रवाल सहित 29 विरूद्ध मुद्दा चलाउन सिफारिश।
2: अवरोधका बीच प्रतिनिधि सभाबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित, सार्वजनिक ऋण 30 खर्ब नजिक, पूर्व अर्थमन्त्रीसँग आगामी बजेट निर्माणबारे छलफल।
3: मध्य प्रदेशमा नयाँ सत्ता समीकरण, बागमतीमा तोकियो बजेटको सीमा, नेपालको विरोधका बीच भारतीय टोली लिपुलेख पास भएर मान सरोवर जाँदै।
2: द्वन्द्वग्रस्त क्षेत्रमा गत वर्ष प्रत्येक 14 मिनटमा एक सर्वसाधारणको मृत्यु भएको राष्ट्रसंघको तथ्याङ्क। बेलायतमा जलवायु संकट, पूर्वाधार विस्तारमा जोट, क्युबाका पूर्व राष्ट्रपति विरूद्ध अमेरिकाद्वारा हत्या अभियोग।
3: र काबा महिला भलिबल च्याम्पियनशीप आजदेखि 8 राष्ट्र सहभागी, आईसीसी विश्वकप लीग 2 नेपालले अमेरिकासँग खेल्दै राष्ट्रिय टेबल टेनिस यही जेठ 14।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको गजब छब्बा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ प्रधानमन्त्री बालेन्द्र शाह, जसलाई अहिले संसदमा
1: विपक्षी दलहरूले खोजिरहेका छन्। नआउँदासम्म अगाडि बढ्न नदिने भनेर विरोध पनि गरिराखेका छन्। विरोधका बीच संसदीय काम कार्यवाही पनि अगाडि बढ़ेको छ। यहाँ एउटा मंच जस्तो देखाइएको छ, जहाँ एउटा हात मंचमा रहेको माइकमा छ प्रधानमन्त्री बालेन्द्र शाह जस्ता देखिने व्यक्तिको, र अर्को हात भने पछाडि ढोकातर्फ देखाउन खोजिएको छ।

0: र एउटा खुट्टा उठिसकेको छ, माइक समातेर केही बोल्दै गरेको जस्तो देखाएको छ। तल यस्तो लेखेको छ, म बोल्दिन भन्दै मेरा दुई शब्द यही टुङ्ग्याउँछु। हस्त, धन्यवाद।
1: हस्त, प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द, संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषत संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले यो कार्यक्रम उत्पादन तथा प्रसारण भइरहेको छ। संसद र सांसदले गरिरहेका काम कार्यवाहीको बारेमा छलफल गर्ने गर्दछौं। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि नेपाली कांग्रेसका प्रमुख सचेतक तथा दैलेख क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद वासना थापा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। भर्खरै निर्वाचित भएर आएपछि दौड़धूप चापाचाप जस्तै व्यस्तता अलिक बढ़ी जस्तो देखिन्छ, किनकि तपाईँसँग हामीले भेट्न नै अलि पहिलेदेखि खोजिराखेका थियौँ। अहिले अलिक कम भयो कि कस्तो छ?
1: हजुर, कम त भएको छैन, अझै अधिवेशन चलिरहेको छ।
0: संसदमै केन्द्रित हुनु परिरहेको छ कि अथवा पार्टी अथवा समिति?
1: अहिले त म संसदभित्रै केन्द्रित हो।
0: के छ त्यहाँ त्यस्तो तयारी गर्नुपर्ने, बढी व्यस्त भइरहेको?
1: अब यो संसदभित्र अहिले अधिवेशन, विकासी अधिवेशन सुरु भइरहेको छ। हामीले अब यो भनेको एक वर्षसम्म देशको र जनताको भविष्य जोडिएको ठाउँ छ, त्यसैले त्यसैमा हामी अहिले व्यस्त छौ।
0: अनि पार्टीले संसदमा लिएको लाइनको विषयमा, त्यो बारेमा निरन्तर सांसदसँग पनि अथवा पार्टीको नेताहरूसँग पनि त्यो संवाद गरिराख्नुपर्ने, त्यसमा तपाईँ प्रमुख सचेतक पनि हुनुभयो, झन व्यस्तता त्यसले पनि बढाएको होला।
1: हजुर, केही पार्टीहरूसँग पनि लिनु पर्यो, केही आफ्नै त्यहाँ भएको सांसदहरूसँग उहाँहरूको पनि लिनु पर्यो, सबैजना बसेर कसरी जाने भन्ने योजना बनाउनु पर्छ।
0: प्रमुख सचेतक भएपछि खास के गर्नु पर्दो रहेछ जिम्मेवारी सांसद बाहेक?
1: अब जिम्मेवारी त सबै सांसदलाई बराबरी नै हुन्छ, प्रमुख सचेतक मात्रले होइन, तर पनि अलिकति जिम्मेवारी बढी चाहिँ के हुँदो रहेछ भने, त्यहाँ संसदमा गइराख्दाखेरि चाहिँ हामीले कसरी चाहिँ अगाडि बढाउने, सबै नयाँ सांसदहरू हुनुहुन्छ, अब अलिकति स्टडी पनि गर्न पर्यो होइन, अब त्यहाँ कति अहिले देखिया छ जो पनि जुरुक्क उठ्ने, नियमावलीमा नटेकेर जे मनलाई त्यही बोल्ने, त्यस्तोहरू चाहिँ भइरहेछ। तर हाम्रो पार्टीमा चाहिँ नियमसम्मत नियमावलीमा टेकेर, संविधानमा टेकेर अगाडि बढ्ने, रुल एन्ड रेगुलेसनमा चाहिँ राख्नको लागि चाहिँ प्रमुख सचेतकको चाहिँ ठूलो भूमिका हुँदो रहेछ।
0: तपाईँले अघि कुरा उठाउनु भयो पछिल्लो समयमा संसदभित्रका गतिविधिहरू, कि हामी धेरैलाई याद नभएको जस्तो संसदभित्रै प्ले कार्ड लगेर देखाउने त्यस्तो खालको अलि नयाँ ढंगबाट, यसलाई चाहिँ तपाईँहरूको बुझाइ कस्तो हो? यो अस्वाभाविक स्वाभाविक यसलाई कसरी लिइराख्नु भएको छ?
1: अब यस्तो छ, यो चाहिँ नियमसम्मत चाहिँ छैन, तर पनि सबै चिज त्यहाँ हजुरको नियमसम्मतै गइरहेको पनि छैन। त्यो भइसकेपछि एकपल्ट उहाँहरूले के भन्न खोज्नु भएको हो, के गर्न खोज्नु भएको हो भनेर उहाँहरूलाई संसदमा बोल्न दिन चाहिँ पर्ने थियो।
0: तर सभामुखले त समय त
1: दिइराख्नु भएको छैन, तर भन्छन् हजुरको त्यही दिन राख्नु नभएको, दिन पर्ने चाहिँ हो, उहाँहरूको आफ्नो कुरा राख्न पाउने ठाउँ हो नि त, त्यो राख्न दिन पर्ने चाहिँ हो, त्यहाँ नदिइरहनु भएको छ, त्यसमा चाहिँ हाम्रो पनि अब्जेक्सन छ।
0: भनेको कांग्रेसले पनि त्यस खालको गतिविधिलाई चाहिँ नजिकबाट नि हेरिरहेका छ,
1: त्यो चाहिँ हेरिरहेछ।
0: अनि हालसालैको कांग्रेसको बैठकले संसदमा रहेका प्रतिपक्षी दलसँग संवादको लागि अर्जुन चिन्केसीलाई त्यो एउटा जिम्मेवारी दिएर समन्वय गर्ने भन्ने पनि थियो, त्यो खालको संवाद चाहिँ के को लागि कहाँसम्म पुगिरहेको छ अहिले?
1: त्यो अहिलेसम्म चाहिँ त्यस्तो केही पनि भएको छैन, आवश्यक परेको खण्डमा भनेर एउटा हामीले टिम त बनाइराख्नु पर्छ होइन, गभर्मेन्टले गरेको सबै चिज राम्रो हुन्छ भन्ने चाहिँ छैन होइन हजुरको, अब हिजो अस्तिकै देखिसक्नुभयो हजुरले त्यहाँ होइन, अब संविधानभन्दा ठूलो नियमावलीमा टेकेर कति डिसिजनहरू भइरहेछन्, हिजोको अभ्यासहरू देख्नुभयो, हिजोको आजसम्मको इतिहासमै नभएको एउटा दृश्य दोहोरियो हाम्रो संसदमा प्रधानमन्त्रीज्यूको, जुन त्यो त हजुरहरू पनि अनभिज्ञ हुनुहुन्न। अब यस्ता कुराहरूको अवेरनेस गर्नको लागि चाहिँ सबै बसेर छलफल गर्नको लागि बनाइएको समिति हो यो।
0: अनि विपक्षी दलसँगको संवाद चाहिँ कस्तो भइरहेछ त संसदमा? तपाईँहरूको एउटा अडान अथवा एउटै त्यस्तो खालको राम्रै भइरहेको छ कि अथवा
1: एउटै भन्नाले एउटै छैन, आफ्नो आफ्नो हिसाबले गरेका छौँ हामीले, त्यस्तो हुँदैन। हामीले कसैको एउटा पक्षमा होला, कोही पार्टीको कसैको अर्को भ्युज होला, सबैको भ्युज एउटै मिल्दैन, केही भ्युज मिल्छ होला कुनै काम गर्दाखेरि केही भ्युज मिल्छ, केही त सरकारसँग पनि मिलेछ, हामीले त्यसलाई प्रोत्साहन गरेरै हामी
0: सरकारसँग चाहिँ के के मिलेछ।
1: अब हिजोको दिनमा उहाँहरूले नीति नियमहरू लिएर राख्दाखेरि जुन किसिमको अहिले अब डिजिटललाई अगाडि बढाउने भन्नुभएको छ, त्यसमा त हामीले पनि पूर्ण समर्थन गरेका छौँ। किनभने हजुरलाई थाहा छ, गगन थापाले पहिला नै कितिपुरको डाँडामा बसेर
0: आइटी
1: कमाउँछ भन्ने कुरा त अहिले सत्य साबित भयो नि। उहाँहरूले नि राख्नु सत्य साबित भएको पनि छ, हुँदै पनि छ अरू पनि। अनि यस्ता कुराहरूलाई हामीले समर्थन गर्दै गएका छौँ। जहाँनिर हामीलाई अब्जेक्सन लाग्छ त्यहाँनिर हामीले चाहिँ अब्जेक्सन गर्दै पनि गएका छौँ।
0: नेपाली काँग्रेस एक्लै र अरू प्रतिपक्षी दलसँग पनि त्यसबारेमा चाहिँ तपाईँहरूको संवाद हुन्छ। अनि अहिले संसदमा अघि तपाईँले जसरी सांसद र केही राजनीतिक दलको उपस्थितिको विषयलाई लिएर कुरा गर्नुभयो, त्यो बाहेक अरू के विषय चाहिँ राम्रो भयो, के अझै सुधार्नुपर्छ जस्तो देखिराख्नु भएको छ अहिलेसम्म?
1: राम्रो कुराहरू त हजुरले टेन्टेटिभ हिजो अस्ति सदनमा उठेका कुराहरू पनि मैले अस्ति पनि त्यो भनिसकेको छु। हजुरको हाम्रो पार्टीको धारणा मात्रै नभएर व्यक्तिगत धारणा र एउटा सांसदले र एउटा देशको जनप्रतिनिधिले गर्नुपर्ने सुधार र सरकारले हेर्नुपर्ने कुरालाई चाहिँ मैले त्यहाँ प्रष्ट पारि पनि सकेको छु। अब उहाँहरूले गर्नुभएको सबै कुराहरू समग्रमा हाम्रो प्रतिज्ञापत्रसँग मिल्ने कुराहरू नै आएछ, त्यसले गर्दाखेरि मैले त्यहाँ धेरै कुराहरू उठाएन अस्ति
0: सरकारले गरेको काम।
1: हजुर, सरकारले गरेको, किनभने हाम्रो प्रतिज्ञापत्रमा मिल्ने कामहरू छ। सायद अर्थमन्त्री हिजोको दिनमा कंग्रेससँग अलिकति आबद्ध हुनुभएको भएर होला भ्युअर्स मिलेको छ, होइन, त्यो एउटा पाटो छुट्टै छ, खुसी पनि लागेको छ, राम्रो पनि गर्दै सरकारले शुभकामना पनि दिन चाहन्छ। र केही चिजहरूमा त्यहाँ अलिकति प्रष्ट नभएको जस्तो चिजहरू छ
0: कि,
1: जस्तै निजी क्षेत्रहरूको कुराहरू उठाइरहेछ, त्यो निजी क्षेत्रको कुरा प्रष्ट भएको छैन। सहकारीको कुराहरू छ त्यहाँ, त्यो पनि प्रष्ट रूपमा छैन। महिलाहरूको आवाजहरू जस्तो जति आउन पर्ने हो महिलाहरूको सवालमा, त्यो कुराहरू त्यहाँ प्रष्ट रूपमा आइरहेको छैन। त्यस्ता कुराहरू चाहिँ मैले त्यहाँ अस्ति पनि सदनबाट पनि भनिरहेको छु र म यही हजुरको मञ्चबाट पनि भइरहेको छु। यसलाई चाहिँ सरकारको विशेष ध्यान जाओस् भन्न चाहन्छु।
0: सभामुखसँग पनि तपाईँहरूको संवाद छलफल निरन्तर हुन्छ कि त्यहीँ जाँदा भेटिने मात्रै हो?
1: हाम्रो हुन्छ।
0: जस्तो कसरी अगाडि बढ्ने अथवा तपाईँहरूको केही त्यस्तो सरकारको विषय छ भने यो सम्बोधन गर्नु पर्यो भन्ने विषय
1: त्यस्तो चाहिँ हुँदैन, तर कार्यविधि बनाउँदाखेरि हामी उहाँहरूसँग बस्ने होइन मिलाउने कुराहरूमा चाहिँ हुन्छ।
0: हुन त तपाईँ अगाडि सांसदको रूपमा त्यसरी तपाईँको संसदमा सहभागिता नभएको होला, तर यसपालिको संसद अथवा संसदीय समितिमा गर्न खोजिएको नयाँ त्यस्तो केही अभ्यासहरू पनि छन् जसलाई नेपाली काँग्रेसले पनि राम्रै ठानिरहेको छ?
1: तर राम्रो ठान्न भन्दा नि कस्तो छ भने भन्नलाई चाहिँ हामी प्र्याक्टिकल रूपमा पनि जाउँ, सबै नियम कानूनमा मात्र नजाउँ भनेर मुखले भन्दा चाहिँ भनिराखेका छ होइन भन्नलाई चाहिँ, तर सरकारलाई सहज हुने चाहिँ प्र्याक्टिकल रूपमा गइन्छ। जब सरकारलाई सहज नहुँदाखेरि चाहिँ उहाँलाई नियमावलीमा टेकेर जानुपर्छ होइन। हिजोको अभ्यासमा अब अस्ति नै एउटा अभ्यास के हो भने प्रधानमन्त्रीले जवाफ दिनपर्ने ठाउँमा होइन हामीले त नियमावलीभन्दा माथि संविधानलाई राखेर हेरेछौँ नि त, तर उहाँहरूले संविधानलाई भन्दा माथि नियमावलीलाई राखेर धारा 38 को उसमा टेकेर जानुपर्छ भन्ने कुरा गर्नुभयो। अनि त्यहाँ चाहिँ हिजोको दिनदेखि अभ्यास भइरहेको चिजलाई चाहिँ पालना गर्न परेन होइन। फेरि त्यो 37 के पनि भनिएको छ भने यदि प्रधानमन्त्री विदेश गएको खण्डमा, यदि प्रधानमन्त्रीको मन्त्रीको स्वास्थ्य अवस्था ठिक नभएको खण्डमा, या त्यस्तै आपतकालीन कुनै घटना घटेको अवस्थामा प्रधानमन्त्री स्वयं आफू उपस्थित भएर जवाफ नदिए खण्डमा अर्को मान्छेलाई पठाउन, अर्को मन्त्रीलाई पठाउन सकिनेछ भनेर लेखिएको पनि छ। फेरि
0: त्यसलाई टेकेर अहिले सरकारले अरू मन्त्रीलाई जिम्मा दिइराखेको भनेर पनि
1: त्यहाँ लेखिएको पनि प्रष्ट लेखेको छ। अब हजुरहरू त मिडियामा काम गर्नुहुन्छ, पहिलादेखिको पनि सुनिरहनु होला, गिरिजा प्रसाद गरेर हस्पिटलबाट उठेर आएर जब त्यो केपी ओली सरकारले उहाँ प्रधानमन्त्री न उहाँ पनि बिरामी हस्पिटलबाट कति दिनपछि हस्पिटलबाट आएर फेरि हस्पिटलमा गएर एडमिट हुनुभएको 2-3 घण्टापछि त्यो हामीले देखि नै रहेछौँ। तर यसले के चाहिँ बुझाउँछ भने जनताप्रति उत्तरदायित्व नभएको हो कि प्रधानमन्त्री
0: भनेको, प्रधानमन्त्री चाहिँ आउनु पर्यो संसदमा, त्यहाँ आएर जवाब चाहिँ प्रधानमन्त्रीले दिनुपर्छ भन्ने विपक्षी दलको।
1: अब जनताहरूमा एउटा कस्तो छ, प्रधानमन्त्री भएदेखि उहाँहरूको यो प्रधानमन्त्री आफैले ल्याएको पनि हो कि होइन, न बोल्नु भएको छ न हामीले देख्न पाएको छ भने आम नागरिकहरूमा एउटा प्रश्न चिन्ह उठ्याएछ नि त। अब यस्ता कुराहरू अभ्यासहरू चाहिँ त्यहाँ भइरहेछ, अब जुन चाहिँ हिजोदेखि नभएको अभ्यास हो, हामीले खबरदारी पनि गरिरहेछौँ उठेर बसेर।
0: त्यो बाहेक अरू चाहिँ अभ्यासहरू समिति र अथवा संसदको,
1: अब समिति हो त्यही त, कति चिजहरू समिति पनि राम्ररी बस्न सकिरहेको छैन त्यहाँ पुनर्मा दुईटा समिति बसेर दुईटा समिति मात्र बसेर हजुरको यो अधिवेशन सुरु भएको छ. समितिहरूमा सबै कुराहरू उठाएर राखेको छैन र अहिले फेरि अर्को एउटा नयाँ त्यहाँ आइरहेको छ समितिहरूमा चाहिँ यो बाहिर मिडियाहरूमा प्रत्यक्ष चाहिँ नदिने भन्ने जस्ता कुराहरू पनि आइरहेछन् पास गर्न खोजिरहेछन्. अब समिति भनेको त सेकेन्ड पार्लियामेन्ट हो नि त, त्यहाँको कुराहरू त जनता आम जनताहरूले थाहा पाउनु पर्यो नि त, प्रत्यक्ष देख्न पाउनु पर्यो, सुन्न पाउनु पर्यो. यस्ता अभ्यासहरू चाहिँ भइरहेछ जो चाहिँ हामीलाई बिल्कुल यो हामी उ चाहिँ गर्दैन.
0: सच्याउनको लागि कांग्रेस लगायत विपक्षी दलहरूले के गर्छन् अब संसद र समितिमा?
1: अब भोलि के गर्छन् भनेर त हजुरलाई भोलि नै थाहा हुन्छ, तर हामीले यसमा अध्ययन गरिरहेछौँ.
0: अनि अब चुनाव तपाईँले जित्दाखेरि एउटा ठूलो समाचार बन्यो कि बासना थापाले दैलेखबाट जित्नुभयो भनेर, कस्तो रह्यो चुनावको अनुभव पनि अलिक सुनाउ न तपाईँको.
1: चुनाव
0: यसको आर्थिक बाटोदेखि लिएर खटन पटनको हिसाबले कस्तो हुँदो रहेछ चुनाव चाहिँ?
1: गाह्रो चाहिँ गाह्रै हुँदो रहेछ, किनभने अलिकति जस्तो स्थानीय चुनावमा लड्दाखेरि सहज हुन्छ, यसमा चाहिँ भूगोल ठुलो हुन्छ, सबैलाई समेटेर लिएर जान पर्ने, सबैलाई मिलाएर लिएर जान पर्ने, त्यो अवस्थामा चाहिँ त्यो चाहिँ एउटा गाह्रै हुँदो रहेछ. तर एउटा उत्साह थियो गाउँमा, किनभने कर्णाली प्रदेशमा काङ्ग्रेस जस्तो ठुलो पार्टीले एउटा महिलालाई टिकट दिएछ भन्ने जुन उत्साह थियो. र सबैभन्दा ठुलो उत्साह कहाँनिर थियो भने जहिले पनि हजुरको गठबन्धन भएर अरूलाई टिकट दिने रूपमा 12 वर्ष भइसकेको थियो, रूखमा भोटै हाल्न पाउनु भएको थिएन कंग्रेसहरू. जब गाउँ गाउँमा जाँदाखेरि चाहिँ आमा मेनली आमा बुवाहरू चाहिँ धेरै उत्साहित हुनुहुन्थ्यो, यसपालि त हामीले रूखमा भोट हाल्न पाउँछौ भन्ने जस्तो उत्साह चाहिँ त्यहाँ थियो.
0: आफ्नै चुनाव चिन्हमा भोट हाल्न पाउँदा कांग्रेस समर्थक
1: कांग्रेस समर्थनले रूखमै भोट हाल्न पाइन्छ, आफ्नै पार्टीको रूखमा हाल्न पाउँछन् भन्ने एउटा खुसी चाहिँ त्यहाँ थियो. त्यसले पनि एउटा केही प्लस पोइन्ट चाहिँ मलाई भयो. गाउँमा गइराख्दाखेरि त्यहाँ बुवा मम्मीहरूले अनि ओहो हाम्रो अब भर्खरको यङ जेनेरेसन पनि छ, छोरी मान्छे मेन त मलाई महिला दिदीबहिनीहरूको धेरै सपोर्ट भयो, छोरी मान्छे पनि त्यो ठाउँमा गएर टिकट ल्याउन सक्दो रहेछ है कङ्ग्रेस पार्टीबाट भन्ने एउटा उहाँमा क्युरियोसिटी के त्यो थियो, जसले गर्दाखेरि अनि उहाँहरूले भन्नुहुन्थ्यो मलाई तपाईँ चुनाव जितेर आएपछि हामीलाई नबिर्सिनु होला, हाम्रो ठाउँमा विकासहरूको योजनाहरू ल्याउनु होला, तपाईँले हामीलाई सानो सानो कुराहरूमा हेर्दै पनि पुग्छ भन्ने जस्ता उत्साह चाहिँ थियो.
0: चुनावको बेलामा सांसदले विकास निर्माणको कुरा अलिक बढी गर्नु परिरहेको छ, सिद्धान्त त त्यो होइन फेरि होइन. तपाईँले चाहिँ कतिको विकास निर्माण दिन्छु भन्नुभएको छ? तपाईँले कानून बनाउँछु भन्नुभयो भने त सायद भोट फेरि नपाउनु.
1: होइन, मैले त्यो चाहिँ भन्दै गएँ, किनभने योभन्दा अगाडिकोहरूले चाहिँ झुटो आश्वासन धेरै दिनुभएको चाहिँ मैले त्यहाँ पाएँ. म किनभने मैले कुनै गाउँ गाउँमा हिँड्दाखेरि कुनै ठुलो आमसभा गरेन, म हरेकको घर घरमा टोल टोलमा छिरेर मैले योचोटिको चुनाव सम्पन्न गरेँ. छिर्दै गर्दाखेरि उहाँहरूले भने जस्तो मलाई भनौँ, मलाई हामीलाई सानसानो कामलाई मैले सबैलाई नै म झुटो बोल्दिनँ हजुरहरूलाई, म चाहिँ त्यहाँ कानुन बनाउन जाने हो होइन, यहाँको समस्याहरू लगेर मैले त्यहाँ राख्ने हो, हाम्रो ठाउँमा यस्तो समस्या छ यस्तो समस्या छ गरिदिनुहोस् भन्ने हो भनेर मैले उहाँहरूलाई नजिकबाट बुझाएर आएको छु र उहाँहरूले बुझ्नु पनि भएको छ.
0: अहिले चाहिँ कतिको पुलुप्लेसाको कतिको फोन आइरहेछ त?
1: त्यस्तो खासै त्यति चाहिँ आएको छैन, तर मलाई थाहा छ नि त मेरो ठाउँमा के गर्नुपर्छ भनेर. मैले हरेक गाउँ गाउँ डुलिराख्दाखेरि मैले एउटा उहाँहरूले भनेका कुराहरू मैले टिपेर राखेको छु. त्यो मैले प्रदेश तहमा होस् स्थानीय तहमा होस् यस्तो यस्तो छ भनेपछि त स्थानीय प्रदेश अनिखेरि त्यसपछि सङ्घ सबैजना त आफ्नो क्षेत्रको विकासकै लागि त हो अगाडि बढ्न पर्ने, त्यो योजनाहरू आफै जान्छ. एउटा यति मात्र फरक हो कि हामी प्लानिङ साथ जान सक्दैनौँ कि.
0: अहिले संसद सँगसँगै सिंहदरबार पनि धाउनु पर्यो मन्त्रालयहरूमा एउटा सांसदको रूपमा, तपाईँले योजनाहरू लगेर बुझाउने यो चाहिँ पारदिनु पर्यो भन्ने?
1: यस्तो पारदिनु पर्यो भन्ने परेन, मैले जति पनि योजनाहरू छ सबै मन्त्रालयहरूमा बुझाइदिएको छु होइन, बुझाएको छु. सम्भवत दैलेखलाई हेरिराख्दाखेरि मैले दैलेखकै आवश्यकताकै योजनाहरू हालिदिएको छु. जस्तै अस्ति हजुरको अर्थमन्त्रीले आफूले मैले आउने बित्तिकै सबैभन्दा ठूलो परियोजना भनेको दैलेखमा पेट्रोलियम थियो.
0: तपाईँले चुनावको बेलामा त्यो विषय पनि उठाउनु भयो?
1: मैले उठाएन, मैले भाषणमा
0: पेट्रोलियमको कुरै गर्नु भएन.
1: मैले भन्नाले भाषणमा गरेन, तर मैले यसमा ध्यान दिन्छु भनेर मेरो आफ्नो घोषणा पत्रमा चाहिँ मैले आफ्नो प्रतिज्ञा पत्रमा चाहिँ राखेको थिएँ. मैले यसलाई
0: अहिले चाहिँ सरकारले
1: प्राथमिकता दिन्छु भनेको छ. मैले आउने बित्तिकै प्रधानमन्त्री नियुक्ति भएको, प्रधानमन्त्री नियुक्ति भएर प्रधानमन्त्रीसँग हाम्रो हजुरले सुन्नु भयो होला एक दिन जुन संवाद थियो त्यो दिनमा चाहिँ मैले त्यो तयार पारेर लगेर उहाँलाई मैले बुझाएको थिएँ.
0: सुनाउनु पनि भयो?
1: सुनाउन कुरा चाहिँ सुनाएँ, लगेर मैले उहाँको सचिवालयमा बुझाएर यसलाई चाहिँ विशेष ध्यान दिनु भन्दै अस्ति अर्थमन्त्रीले भन्नु पनि भएको छ दैलेखको पेट्रोलियम भनेर. दैलेखको पेट्रोलियम मात्र भनेर भएन, त्यो पेट्रोलियम पदार्थ उत्खनन गर्न जाने ठाउँमा जाने सड़क जुन छ सुर्खेत दैलेखदेखि त्यो सदरमुकाम हुँदै त्यो सड़क साङ्गुरो छ, त्यसलाई फराकिलो र स्तर उन्नति गर्न पनि जरुरी छ सबैभन्दा पहिला. अस्ति फर्स्ट चरणको त्यहाँको त्यो काम सुरु भइराख्दाखेरि हजुरको मेसिनहरू लानलाई बाटो नभनेर अगाडि अगाडि डोजर पछाडि पछाडि गाडी अनि अझै त्यो कुनै त उनी पार्टहरू नै निकालेर त्यसरी लगेको म प्रत्यक्ष दर्शी छु. सबैभन्दा पहिला त्यो बाटो नभनेर किन त उत्खनन गर्छु मात्र भनेर पनि हुँदैन, त्यो बाटो सबैभन्दा दैलेख सुर्खेतको बाटो चाहिँ सुर्खेत दैलेख सदरमुकासम्मको बाटो ठुलो बनाउनु पर्ने छ, त्यो त्यसैमा जोडिँदै आउँछ हजुरको. तर त्यहाँ भन्न सक्न पनि छ, त्यो पनि त विकासको एउटा बाटै हो नि त, भनेरै म यो बाटो बनाइदिन्छु भनेर नभन्ने त छैन नि. ध्यान आकर्षण त गराएको छु धेरै चिजहरूमा. म योचोटि विश्वस्त छु आउँछ भनेर, किनभने मैले उहाँहरूलाई राम्रोसँग गएर सम्झाएको छु, मैले राम्रोसँग गएर पूर्वाधारमा पनि गएर मन्त्रीज्यूहरूलाई गएर राम्रोसँग भनेको छु यो यस्तो यस्तो छ यस्तो यस्तो छ, हजुरहरूले यसलाई विशेष ध्यान दिनुपर्छ. आखिर मेरो जिल्लामा जान त बजेट जान्छ नै, अब केमा चाहिँ जान्छ भन्नेसँग मात्रै.
0: विगतको कस्तो हामीले अनुभव अथवा हामीले सुनेको कस्तो भने, जहाँ जहाँ मुख्य मुख्य नेताहरू छन् त्यतातिर अलिक बढी बजेट गयो भनेर धेरै टिका टिप्पणी पनि भयो. प्रधानमन्त्रीदेखि मन्त्री भएको अझ त्यसमा सांसदसम्म भएको ठाउँमा बजेट गयो भन्ने कुरा, अहिले त्यसमा केही त्यो तोडिएला कि कस्तो होला अहिलेको यो परिस्थिति अहिलेको राजनीति?
1: यो पहिलो विकास योजना आउँदैछ, अब यसमा हेर्न बाँकी छ, अब कसरी गभर्नमेन्टले कसरी हेर्छ त्यसपछि. यो पहिलो भइसकेपछि अर्को चोटि चाहिँ मैले भन्न सक्छु.
0: तपाईँसँग प्रधानमन्त्रीदेखि मन्त्रीसम्म अथवा अरू सरकारवालाले के भनिराखेका छन् त यो चुनावको तपाईँको प्रतिबद्धता र अहिले यो बजेटको तयारी गर्दै?
1: उहाँहरूसँग हाम्रो कम्युनिकेसनै छैन, उहाँहरूले हामीलाई सांसदहरूलाई बोलाएर कम्युनिकेसन नै गर्नुभएको छ.
0: मन्त्रालयको तर्फबाट
1: छैन,
0: प्रधानमन्त्रीले बोल्नु पनि भयो कि सुन्नु मात्रै भयो त्यतिखेर पनि?
1: त्यति बेलामा पनि सुन्नु मात्रै भयो. हामीले त्यति बेलामा त कर्णालीको सबै बोलाउनु भयो, हामीले समस्त कर्णालीको कुराहरू राख्यौँ, आफ्नो आफ्नो क्षेत्रको केही जोड्दै, तर समस्त किन कर्णालीको माननीयहरूलाई बोलाउनु भएको भएर हामी त समग्र कर्णालीको राख्यौँ, अनि आफ्नो क्षेत्रको चाहिँ अब कर्णालीभित्रै पर्ने त्यो पेट्रोलियमको राख्यौँ हामीले त्यति बेलामा.
0: दैलेखमा चाहिँ त्यो बाहेक अरू के कुरा तपाईँले गर्छु दिन्छु भन्नुभएको छ जसलाई पुरा गर्नु?
1: मैले गर्छु दिन्छु चाहिँ भनेको छैन, म गर्छु भनेर चाहिँ प्लानिङ बनाएको छु. मैले दिन्छु गर्छु भन्दा
0: पेट्रोलियम सडक बाहेक अरू के छ त्यहाँ?
1: मैले गर्नु छ, त्यहाँ धेरै गर्नु छ, मेरो हस्पिटलहरू अस्तव्यस्त छ, त्यसलाई त्यो पूर्णता दिनु छ हजुरको, होइन. त्यसपछि आएर यो रुबेडियादेखि नक्चेनाङलासम्मको बाटोहरूलाई पूर्णता दिनु छ जो सुरु भइसकेको छ त्यहाँ हजुरको. शिक्षा स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने छ, होइन हजुरको. त्यहाँ धेरै कामहरू छ गर्ने चाहिँ, मैले एउटा वर्क प्लान गरेर सबै मैले गर्छु भन्नु खोजे. मैले यहाँ सङ्घबाट मात्रै नभएर प्रदेशबाट पनि गर्छन्, स्थानीयबाट पनि गरिरहेछन्, त्यसलाई चाहिँ एउटा वर्क प्लानको रूपमा अगाडि बढाएर चाहिँ गर्नुपर्ने छ. धेरै चिजहरू छ दैलेखमा,
0: जस्तो विभिन्न विकृति विसङ्गतिहरूको अन्त्यको लागि पनि अथवा हानिकारक प्रथा परम्पराहरूको पनि त्यस्तो केही छ महिला दिदीबहिनीहरूले विशेष उहाँहरूलाई न्याय होस् भन्नुको लागि?
1: त्यहाँ महिला दिदीबहिनीहरू त एकदमै पिछडिएको छ, त्यसमा त दुई मत नै छैन. त्यसको लागि हामीले एक प्रकारले छुट्टै तरिकाले हेर्न पनि जरुरी छ. गाउँ गाउँमा गइराख्दाखेरि महिला पुरुष दुवैजना भनौँ, त्यहाँ अब अलिकति मेन चाहिँ हामीलाई शिक्षाको अभावले गर्दाखेरि पनि त्यो भएको. धेरै एसएलसी पास भएपछि एक धेरै छिटो छिटो बिहा गर्ने जुन हाम्रो अर्ली एजमै बिहा गर्ने जुन छ त्यसले पनि हाम्रो यो एकदमै ठुलो ऊ निम्ताइरहेछ, होइन, जसले गर्दाखेरि महिला दिदीबहिनीमा हुने धेरै समस्याहरू त्यहाँ छ र शिक्षाको कमी नै हो त्यो पनि फेरि. अब त्यसलाई चाहिँ त्यसलाई कसरी हामीले कम गर्न सक्छौ भनेर सरकारसँग एउटा नीति बनाएर त्यहाँ अगाडि बढ्नपर्छ. प्राइभेट सेक्टरहरूले गरिरहनु भएको छ, उहाँले गर्नुभएको छैन भन्नु हुँदैन, प्राइभेट सेक्टरहरूले आफ्नो तरिकाले अब यो आईएनजी एनजीओहरूले चाहिँ गरिरहनु भएको छ, यसमा धेरै काम गर्नुभएको छ, होइन.
0: स्वास्थ्यको क्षेत्रमा चाहिँ कस्तो छ?
1: स्वास्थ्यमा पनि
0: पहिले त अब झाडा पखालाको कारण कति धेरै जनजनको क्षति,
1: त्यहाँ चाहिँ अहिले चाहिँ मेन चाहिँ अलिकति ज्ञानको कमीले हो या अरू केले हो, त्यहाँ चाहिँ स्वास्थ्यमा चाहिँ झाडा पखाला भन्दा नै अहिले चाहिँ महिला दिदीबहिनीहरूको मेन चाहिँ युट्रस कोलेप्स जुन छ यसमा चाहिँ धेरै समस्याहरू यो आइरहेछ अहिले.
0: त्यसमा के गर्नुहुन्छ तपाईँबाट के अपेक्षा गर्नुहुन्छ?
1: अब यस्तो छ, यो चाहिँ अब
0: घरको
1: हजुर, अब अलिकति जुन यो हाम्रो हस्पिटल है जुन जिल्ला हस्पिटल ठुलो भनौँ अब अहिलेको लागि भनौँ, जिल्ला हस्पिटलमा जुन एक किसिमको त्यहाँ हाम्रो अस्तव्यस्त अवस्थाले चिकित्सकहरू पूर्ण रूपमा हुनुभएको छैन, हाम्रो भवनै अल्पत्र छ, त्यो भवन बनिरहेको छैन। यो सबै छिटो भन्दा छिटो सुरु भयो भने चाहिँ त्यो हस्पिटलहरू बन्यो भने चाहिँ बिरामी हुन नदिनको लागि त्यही हस्पिटलको डक्टरहरूले गएर ठाउँ ठाउँमा गएर क्याम्पेनिङ गरेर होइन यो सम्बन्धी स्वास्थ्य सम्बन्धी धेरै चिजहरूको गाउँमा गाउँसम्म हामीले पुर्याउन सक्यो भने स्वास्थ्यको ज्ञानको सम्बन्धीमा त्यसले चाहिँ धेरै नै सपोर्ट गर्ने।
0: अब ती सबै काम गर्नको लागि एउटा सांसदको रूपमा तपाईँ एक्लै हिँडेर त फेरि त्यो फेरि सम्भव नहोला, सरकारवालाको त्यो समन्वय अथवा सहकार्य कतिको तपाईँले सोचे जस्तै पाइराख्नु भएको छ कि गाह्रो रहेछ?
1: हजुर यस्तो छ, अहिले चाहिँ हामीले केही मान्छेहरूसँग चाहिँ यसको ऊ पनि गरिरहेको छ, हामीले समस्त कर्णालीलाई नै हेरिरहेछौँ। अब कर्णाली भन्ना छ दैलेख परिहाल्छ त्यो होइन, हजुरको समस्त कर्णालीको कुन कुन पालिकामा चाहिँ यसको धेरै प्रभाव छ होइन भनेर त्यो अनुसारको हामीले एउटा डाटा चाहिँ निकालिरहेछौँ। अब यो गभर्मेन्टसँग हामीले माग्ने पनि भनिरहेछौँ, सबैजना बसेर हामीले प्रदेश सरकार प्रदेशकै स्वास्थ्य प्रतिष्ठानमै बसेर यसलाई कसरी हेर्न सकिन्छ भनेर एक किसिमको डाटा चाहिँ निकालिने।
0: त्यहाँबाट निर्वाचित सांसदको बीचमा चाहे त्यो प्रत्यक्ष होस् चाहे समानुपातिक राम्रै भइरहेछ कि पानी बराबरकै स्थिति
1: होइन, जुनसुकै पार्टीको होस् भइरहेछ,
0: संघमा प्रदेशमा
1: एकदमै
0: स्थानीय तहका जनप्रतिनिधिसँग कस्तो रहेछ
1: उहाँहरूसँग कोअर्डिनेसन भइरहेछ।
0: यस्तो यो खालको समन्वय हुँदाको नतिजामा के असर पर्छ?
1: कति चिजहरू चाहिँ भ्युस मिल्दैन रहेछ
0: जस्तै
1: होइन भन्नाले कस्तो हुँदो रहेछ भने उहाँले यो तरिकाले जाउँ भन्ने हामीले यो तरिकाले जाउँ त कति भ्युस चाहिँ मिल्दैन, तर हामी लास्टमा आएर चाहिँ प्रपोज उद्देश्य चाहिँ एउटै हुन्छ, त्यसले गर्दाखेरि चाहिँ काम गर्न त्यति असहज चाहिँ हुँदैन, त्यो भइरहेछ। तर अहिले नै हामीले एक किसिमको खाका मात्र तयार गराएको छ, समग्रमा भन्नुपर्दा सायद तीन चार महिनाभित्र चाहिँ कसरी अगाडि कर्णालीलाई कसरी लाने भन्ने कुरामा चाहिँ हामीले एउटा रोड म्याप चाहिँ निकाल्छौँ
0: यहाँका सांसद र सरकारवालाले। अनि फोन अब तपाईँ एउटा सांसदको रूपमा हिजो भोट हालेर जिताउनु भयो मतदाताले, अब आफूले जिताएको मान्छे अथवा आफूले भोट हालेको मान्छे अथवा नहालेको भए पनि जितेर गइसकेपछि मतदाताको अपेक्षा अलिक बढी हुने, तपाईँलाई त्यो तपाईँसँग सम्पर्कको लागि त्यो माध्यम कतिको स्थापित गर्नुभएको छ तपाईँले, जस्तो टेलिफोन होला, सामाजिक सञ्जाल, कसरी तपाईँलाई जनताले भेट्ने कुरा?
1: सामाजिक सञ्जाल त कमै युज हुन्छ, फोन चाहिँ मेरो उठ्छ जति बेला गरे पनि, फोन उठेन भने कुनै मिटिङहरूमा बाट नउठ्न सक्छ, अब अहिले नउठ्न सक्छ होइन, तर मैले कल ब्याक चाहिँ गरि नै रहन्छु।
0: फोन चाहिँ कस्तो आउँछ नि के भनेर?
1: फोनहरू चाहिँ अब सबै सांसदहरूलाई कस्तो आउँछ त्यही हो, सानो सानो कुराहरूमा अल्झिरहनु भएको हुन्छ, यो यस्तो गरिदिनु पर्यो भन्नुहुन्छ, यस्तो भयो भन्नुहुन्छ, केही चाहिँ मेरो सचिवालयले नै गर्छ, है दैलेखमा मैले सचिवालय राखेको छु, उहाँ कन्ट्याक्ट गर्नुहोस्, उहाँबाट नै भएन भने म भनिदिन्छु, म गरिदिन्छु भन्छु। अरू धेरै कामहरू चाहिँ उतैबाट हुन्छ, अब गर्न नसक्ने काम चाहिँ यो यस्तो मिल्दैनै भनिदिन्छु म सिधै, अब रिसाउनु हुन्छ नरिसाउनु, यस्तो हो भन्छु, सम्झाउन गाह्रो छ गाह्रै छ।
0: सचिवालयको कुरा गर्नुभयो, कसरी चलाउनु भएको छ त्यो
1: दैलेखमा?
0: आफ्नै खर्च पर्छ त्यो?
1: हजुर आफ्नै खर्च,
0: त्यसले पुग्छ भ्याउँछ?
1: यस्तो छ भ्याउँछ, म आफै यस्तो छ, मेरो चाहिँ के छ भने मेरो आफ्नो बिजनेस छ, जसले गर्दाखेरि चाहिँ म अरूमा भर पर्न पर्दैन, त्यसले गर्दाखेरि मलाई चलाउनलाई पुग्छ।
0: कतिजना मान्छे राख्नुभयो?
1: एकजना मात्रै हुनुहुन्छ त्यहाँ, अब फोनहरू उठाउनु
0: सम्पर्क कार्यालय जस्तो खोलेन?
1: हजुर अफिस जस्तो खोलेको छ, यो चाहिँ हाम्रो अहिले यो धेरै पहिलाको सांसदहरूले गर्नुभएको गल्ती चाहिँ म दोहोऱ्याउन चाहन्न भन्छु।
0: उहाँहरूको
1: चाहिँ कस्तो भयो भने पहिलाको जति पनि जितेर जानुभयो उहाँहरू चाहिँ काठमाडौँ आएर, अब काठमाडौँ आएर नबसी पनि हुँदैन, यहाँ कानुन बनाउने ठाउँमा उहाँहरूको हाम्रो भनौँ न अब ऊ छ, यहाँ नबसी पनि हुँदैन, जसले गर्दाखेरि चाहिँ दैलेखमा चाहिँ गाउँको मान्छेहरू आएर आफ्नो कुराहरू राख्न पाउनु भएन, उहाँहरूको समस्याहरू राख्दिन ठाउँ भएन, त्यो चाहिँ नदोरोस् भनेर चाहिँ मैले त्यहाँ समस्याहरू क्रिएट नहोस् भनेर चाहिँ गरेको छु। त्यहाँ मान्छे अरू त्यो मैले जो भाइहरूलाई राखेको छु उहाँहरू भन्नु भएन भने पनि मेरो फ्यामिलीहरू पनि हुनुहुन्छ होइन, मेरो फ्यामिली वहीँ हुनुहुन्छ, उहाँले पनि कोअर्डिनेसन गरिदिनु।
0: त्यहाँबाट के दैनिक रूपमा जानकारी लिनुहुन्छ कि कस्तो हप्ता के आयो त यो हप्ताभरि भन्ने हो कि?
1: म त्यो सोचे के छ कस्तो छ भनेर चाहिँ हजुरले बेलुका साँझ जहिले पनि कुरा भइहाल्छ, अब एटलिस्ट भनौँ मेरो हस्बेन्ड पनि त्यही हुनुहुन्छ, केही थियो र त्यस्तो केही आएको थियो र भन्नुहुन्छ, यस्तो यस्तो गरेँ मैले यस्तो गर्दै भन्नुहुन्छ उहाँ, अब यो हुँदैन अनि कामहरू यसो गर्न मिल्दैन, अब यस्तो मैले भनेर भएको छ तिमीले पनि भन एकपल्ट भन्छ, अनि जस अलिअलि जति सकेको मैले आफ्नो उसले भ्याएसम्म गरिरहेछ।
0: यो अहिले सांसदलाई स्वकीय दिने नदिने भन्ने विषयमा अझै पनि निर्णय केही भइसकेका छैन, यो बहस पनि चलिरहेको छ। तपाईँको र काङ्ग्रेसको धारणा के हो सांसदहरूको लागि?
1: अब यस्तो हाम्रो त के छ भने हजुरको उहाँहरूले आफैले अब हिजोको सरकारले नै हटाउनु भएको हो होइन, अब सरकारले निर्णय गरेर कसरी राख्नुहुन्छ उहाँहरू सरकारहरूको कुरा हो यो हामीलाई त्यति त्यस्तो के चाहिन्छ चाहिँदैन भने
0: मान्ने नमाग्ने भन्ने विषयमा काङ्ग्रेसको धारणा के हो?
1: हामीलाई त्यति यसको यसमा हाम्रो चासो छैन, किन सरकारले हटाउनु भयो, सरकारले जे निर्णय गर्नुहुन्छ उहाँहरूकै उसमा हामीलाई त्यति चासोको विषय भएन।
0: कतिपय सांसदले चाहिँ स्वकीय भन्दा पनि विज्ञको रूपमा दिन पाए अथवा त्यस्तो लिन पाउने व्यवस्था भयो भने राम्रो होला भनेर पनि भन्नुभयो, तपाईँलाई कस्तो लाग्छ?
1: त्यो उहाँहरूको त होला, हाम्रो त आफ्नो विज्ञहरू हामीहरूसँग छ।
0: विज्ञ भन्नाले जस्तो कुनै एउटा विधेयकमा केही गर्नु पर्यो भने त्यसमा थप सांसदलाई
1: पनि सहयोग गर्नु हाम्रो टिम छ, सबै सांसदहरूको सबैको हाम्रो
0: काङ्ग्रेसको टिम छ कि बासना थापा सांसद
1: हाम्रो कंग्रेसकै टिम छ,
0: त्यो पार्टीले नै सबै व्यवस्था
1: गर्छ। किनभने त्यहाँ बोलिराख्दाखेरि त्यहाँ भनिराख्दाखेरि ल एन्ड रेगुलेसनबाट बाहिर जानु हुँदैन, ऊ गर्नु हुँदैन, हामी सबैसँग सरसल्लाह गरेर सबै विशेषज्ञहरूसँग सोधेर नै काम गर्छौँ।
0: त्यो विशेषज्ञ कतिजनाको भन्ने केही त्यस्तो
1: त्यस्तो त छैन, हामीलाई जुन आवश्यक पर्यो जस्तै आज भनौँ हामीलाई भूमि सम्बन्धीको चाहियो भने हामी त्यही सम्बन्धीको विशेषज्ञको टिमसँग कुरा गर्छौँ।
0: पार्टीभित्र
1: हजुर हाम्रो पार्टीमा छ अहिले
0: नयाँ हो कि
1: अहिले सबै नयाँ टिम गराछ,
0: यसले तपाईँहरूलाई फाइदा के भयो?
1: हामीलाई यसले डाटाहरू खोजिराख्नको लागि हजुरको अहिलेको अहिले भर आजको भोलि नै यो विषयमा हामीले निर्णय लिन पर्नको लागि चाहिँ एकदम सहजता भएको छ।
0: यो त अब सांसद र सुकिएको कुरा भयो, अलिकति पार्टीको कुरा गरौँ। काङ्ग्रेसको पछिल्लो अवस्था हेर्दाखेरि तपाईँले पनि सुन्नुभयो होला, विशेष त दुईटा धार जस्तो भयो र मिल्ने कि नमिल्ने के शर्त कहाँ किनेर भन्ने भइरहेछ। हामीले पछिल्लो समयमा सुन्यौँ कि पार्टी सम्पर्क कार्यालय नै खोलेर पनि त्यसरी अभ्यास भयो, जहाँ गगन थापाको फोटो चाहिँ देखिया छैन, त्यो जहाँ उहाँले त्यो पोस्टर टाँच्नु भयो, यसलाई चाहिँ कतिको दुःख लाग्छ एउटा काङ्ग्रेसको नेता?
1: यो यस्तो यसमा चाहिँ म धेरै गइरहन चाहने, किनभने यो पार्टीभित्रको कुरा हो, त्यहाँ हाम्रो सभापति हुनुहुन्छ, महामन्त्रीज्यूहरू उपसभापतिज्यूहरू हुनुहुन्छ, यो कुरामा यो के हो कसो भने त्यो हामीभन्दा बाहिरको कुरा हो, त्यही भएर यसमा मैले धेरै चासो दिइरहेन होइन, यो पार्टीभित्रको नेताहरूले नै सल्टाउनुहुन्छ यसको यहाँनिर
0: सल्टिँदाखेरिको राम्रो के हुन्छ, नसल्टिँदाखेरिको चिन्ता चासो
1: त्यो चाहिँ अब महाधिवेशन नजिकैछ, एक त महाधिवेशन नजिकै गर्दाखेरि आफ्नो आफ्नो विचार समूहको एक्सर्साइज गर्ने त्यो सबैमा हुन्छ, हामीमा पनि छ र हिजोको दिन हामीमा भएको पनि हो, भोलि पनि हुन्छ, यो विचार समूह हो, भोलि महाधिवेशनमा गइराख्दा त्यसको लागि होला उहाँहरूले आफ्नो हिजो पनि त बनाइएको थियो नि, थिएन त थियो नि, हामी हिजो पनि कोही विशाल नगर जानुहुन्थ्यो, कोही बुढालिङ कण्ठ जानुहुन्थ्यो,
0: यो
1: सामान्य हो। अरू कुरामा चाहिँ मैले म त्यति यसमा चाहिँ म संसदीय भित्रको कुरामा चाहिँ म अलिक चासो दिएर यसलाई अगाडि लिइरहेछु, त्यसमा चाहिँ अब पार्टीको नेताहरू हुनुहुन्छ उहाँहरूले गर्नुहुन्छ।
0: प्रमुख सचेतक भइसकेपछि त्यो पार्टीको शीर्ष नेतृत्वसँग नियमित सम्पर्कमा भइराख्नु पर्ने अथवा लाजा संसदमा यो कुरा उठाउने भन्ने ढंगबाट हुँदाखेरि त्यो संयन्त्र त्यस्तो खालको प्रक्रियागत अभ्यास चाहिँ कस्तो हुँदो रहेछ?
1: त्यो चाहिँ हुँदो रहेछ, कति चिजहरू चाहिँ मैले अरूहरू माननीयज्यूहरूले चाहिँ आफूले चाहेको चिजहरू जुन बेला पनि प्रस्तुत गर्न सक्नुहुँदो रहेछ, प्रमुख सचेतक भइसकेपछि केही पार्टीको धारणाहरू मिसाएर आफूले चाहेको चिज पनि हजुरको त्यहाँ इन्क्लुड गर्न नसकिने चाहिँ रहेछ
0: प्रमुख सचेतक भएपछि। हजुर
1: पार्टीको धारणालाई चाहिँ बढी सबै नसक्ने त होइन तर पार्टीको जुन धारणा छ त्यसलाई चाहिँ बढी फोकस गरेर चाहिँ
0: अरू सांसद मार्फत चाहिँ भनाउँदा राम्रो तर आफैले भन्दाखेरि
1: आफूले पनि भन्न पाइयो तर अरू सांसदहरूले 100% आफ्नै दिन्छु भन्न पाउनुहुन्छ नि त होइन,
0: उहाँहरूले
1: 100% निजी विचार दिन सक्नुहुन्छ, हाम्रो चाहिँ केही पार्टीको दिनुपर्ने कि आफै निजी दिनुपर्ने हुँदो रहेछ। त्यहाँ
0: कुराकानीको लागि समयको लागि धेरै धन्यवाद सुमनजी यहाँलाई,
1: थ्याङ्क यू सर।
0: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीले नेपाली काँग्रेसका प्रमुख सचेतक तथा दैलेख क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद बासना थापासँग कुराकानी गर्यौं र अर्को अंकमा अर्को व्यक्ति र विषयबारेको संवाद लिएर हामी फेरि उपस्थित हुनेछौं। तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्, नमस्कार।

0: 6.9 को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: दैनिक रु 197 मा रु 50 लाख को बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागि।
3: तपाईलाई थाहा छ, तपाई हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
4: नेपालको संविधान 2072 को धारा 217 ले नगरपालिकामा उपप्रमुखको समजगत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 47 को उपदफा 1 मा न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मा मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
3: निरूपण गर्ने प्रकृतिका विवादहरू
4: आलिधुर, बाँध, पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
3: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
4: चरण घाँस दाउरा सम्बन्धी विवाद,
3: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
4: घरपालुवा पशु पंक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
3: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
4: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
3: वार्षिक 25 लाख रुपियाँ सम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
4: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
3: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
4: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
3: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
4: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू,
3: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
4: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
3: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
4: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
3: गाली बेइज्जती सम्बन्धी विवाद,
4: लुटपिट सम्बन्धी विवाद,
3: पशु पंक्षी छाडा छाडेको वा पशु पंक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
4: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
3: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोगचलन गरेको सम्बन्धी विवाद,
4: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
3: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
4: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।
5: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल, के को टेन्सन? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
8: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नै भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
9: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई? हजुर विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
8: प्रोप्राइटर ओम बहादुर पुलानी मगर, मनिका पुलानी मगर। सम्पर्क नम्बर 98692544
9: 98407793 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
10: मंगलसूत्र झुमका र पाउजु कहाँ बनाएर ल्याउनु।

0: जहाँ आधुनिक परम्परागत गरगहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको गरगहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशा गहतराज, सम्पर्क नम्बर 9855069908 9924342। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएस लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।

0: हजुरको रेडियो 102.1 MHz।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड। श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
4: लेखेर, बोलेर, इशारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान
2: त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
1: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
3: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
2: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
4: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
2: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
4: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255, 0845401106, इमेल scfinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
5: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त, सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी जस्तो पो देख्छु त।
6: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइनँ। अब यो सबै रोगको उपचार यही हुँदैन अनि सहर नगएर के गर्नु?
5: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
6: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
5: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने HbA1c जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहे कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेसन सेवाहरू पनि सञ्चालित छन्।

0: सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
1: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजात तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
2: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
3: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
4: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0484001014 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660484514 मा सम्पर्क गर्नुहोस्।
3: जिल्ला अस्पताल रामेछाप।

0: हजुरपुर रेडियो 102.1 MHz। छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीनकुने काठमाडौँ।
1: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 98 63 29 25 35। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
3: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
4: हो र, होइन होला त्यस्तो त।
5: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
3: केही भएन मिस,
5: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ।
6: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
11: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
10: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
12: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
13: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
14: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
10: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
13: सम्पर्क नम्बर 0 47 5 90 4 66 98 6 92 65 99 8।

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: अहिले बिहानको 5 बजे
3: हजुरको रेडियो 102.1 मेगा
4: कृषि विशेष कार्यक्रम बदलिदो नेपाल कृषि शिक्षा अवसर अनि विद्यार्थी र युवाले के खोजिरहेका छन् भन्ने बारे केन्द्रित छ। गएको चैतमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा वैशाख 28 मा सार्वजनिक भइसकेको छ। त्यसअघि वैशाख 27 मा कक्षा 12 को परीक्षा सकियो। यसको नतिजा पनि छिट्टै सार्वजनिक गर्ने गरी आवश्यक तयारी भइरहेको छ। विशेष गरी उत्तीर्ण विद्यार्थीले अब के पढ्ने, कृषि अध्ययन गर्न चाहेमा अध्ययन पछिको अवसर कस्तो छ, देशभित्रै कृषिमा अवसर खोज्न सकिन्छ या सकिँदैन, यस्ता अनेक चासो र जिज्ञासा विद्यार्थी र अभिभावकसँग छन्। कृषि शिक्षा र यसतर्फ सरकारले गरिरहेको के छ अनि युवा र विद्यार्थीहरूले चाहिरहेका के छन्, आजको कुराकानीमा हामीसँग हुनुहुन्छ कृषिका विद्यार्थी आशिष देवकोटा। तपाईँलाई स्वागत छ।
5: थ्याङ्क यू, धन्यवाद।
4: कुराकानीको चाहिँ सुरुवातमा जोडिहाले युवा विद्यार्थी भनेर, तपाईँले पढेको विषय र अहिले पढाइलाई चाहिँ कहाँ पुर्याउनु भयो, यहीँबाट सुरुवात?
5: म अहिले चाहिँ मास्टर्स गर्दैछु म कृषिमै। मैले चाहिँ फारस्टन युनिभर्सिटी अन्तर्गत मैले चाहिँ ब्याचलर रामपुर अन्तर्गत गरेँ। म अहिले चाहिँ मास्टर्समा म चाहिँ रनिङ छ मेरो चाहिँ कोर्स।
4: यो पढाइमा चाहिँ कृषि रोज्नुको कारण,
5: विशेष गरी म हिमाली जिल्लाको मान्छे होइन, मेरो घर चाहिँ मुगु हो, म चाहिँ कर्णाली प्रदेशबाट त्यहाँ छु। हाम्रोमा के समस्या छ भने, मैले मेरो जिल्लाकै पहिला कुरा गरेँ किनकि इन्सपिरेसन हुनको लागि। कर्णालीमा अहिले पनि के छ भने ट्रेडिसनल प्र्याक्टिस छ होइन, यहाँ चाहिँ जस्तै काठमाडौँको भन्दा कर्णाली अझै पनि 100-200 वर्ष पछाडि छ होइन। त्यो फार्मिङ, त्यहाँका फार्मरहरूको समस्या, त्यहाँका चाहिँ कर्णालीको चाहिँ त्यहाँको चाहिँ जीवनस्तरलाई सुधार गर्नको लागि, कृषिमा थोरै परिवर्तन गर्नको लागि चाहिँ मैले स्वदेशै बसेर कृषि, हाम्रो अझै त्यसभन्दा पनि हामी नेपालीहरूले लगभग 80 समग्रमा हेर्दाखेरि 80% नेपालीहरू चाहिँ अझै पनि कृषिमा चाहिँ लागिरहेका छन्। उनीहरूले आफ्नो पेसाको रूपमा लागिरहेका छन्, प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा। तसर्थ मैले यो कृषि विषय रोजेको
4: भनेको किसानसँगै जोडिने।
5: मेरो पक्कै पनि म किसानको छोरो होइन, त्यो कारणले गर्दाखेरि पनि म किसानलाई मन पर्छ।
4: के छ कृषि विद्यार्थी र यसतर्फ चाहिँ युवाहरूको आकर्षण?
5: यस्तो छ, अब अहिले कृषि पढ्ने विद्यार्थीहरू 2-4 वर्ष 4-5 वर्षभन्दा पहिला अहिले विद्यार्थी चाहिँ घटेको देखिन्छ। यसको कारण के छ भने, नेपालमा कृषि, जब यो कृषि र वन विश्वविद्यालय बन्यो रामपुरमा होइन, र त्यसले चाहिँ विभिन्न चाहिँ उसले चाहिँ 7-8 वटा आङ्गिक क्याम्पस खोल्यो, वा अरू चाहिँ सम्बन्ध प्राप्त चाहिँ विभिन्न क्याम्पसहरू चाहिँ खोलिदियो प्राइभेट होइन, त्यसले अन्तर्गतमै। र अर्को चाहिँ के गर्यो भने, टियुमा पनि 2 थियो, पहिला लमजुङमा थियो, अर्को चाहिँ यता पक्लियामा कृषि क्याम्पस थियो। जब उता विश्वविद्यालय बनिसकेपछि पछि चाहिँ यता खैरेनीमा चाहिँ रामपुर, र उताबाट चितवनमा झापामाको चाहिँ गौरादहमा चाहिँ एउटा चाहिँ त्यहाँ क्याम्पस खोलियो। म समग्र जोड्न कहाँ खोजेँ भने, विभिन्न देशभरिका सबै विश्वविद्यालयले कृषि पढाइन थाल्ने, काठमाडौँ होला, सुदूरपश्चिम होला, मध्यपश्चिम होला, मधेस होला होइन, यिनी विश्वविद्यालयले पनि कृषि पढाइ गर्ने, नयाँ विश्वविद्यालय खोलाइदिएछ त्यहाँ पनि कृषि क्याम्पसहरूबाट, त्यहाँ पनि कृषि पढाइने। त्यसले गर्दाखेरि के भइदियो भने, क्याम्पसहरू धेरै भइदियो तर विद्यार्थीहरू कम भइदियो, र उनीहरूको चाहिँ गुणस्तर, विशेष गरी टेक्नोलोजी, किसानलाई त्यो विद्यार्थीलाई चाहिँ उसले सिक्न पर्ने त्यो जुन एग्रिकल्चर टेक्नोलोजी छ, त्यो चाहिँ के भइदियो भने चाहिँ त्यहाँ राखेनौँ। यसले गर्दा म तपाईँलाई जोड्न खोजेको किन भन्दा चाहिँ, अहिले कृषि विद्यार्थी पाउनु चाहिँ गाह्रो छ। हेर्नुहोस्, पहिला चाहिँ हाई कमिसन हुन्थ्यो, 5-6 हजारमा तपाईँको 100-200 जनाले नाम निकाल्थे, पढ्थे, त्यसले चाहिँ भ्यालु हुन्थ्यो कृषिको लागि। अहिले चाहिँ पहिला जस्तो छैन, अहिले विद्यार्थी लगभग 5-6 हजारजनामा चाहिँ भन्दा बढी चाहिँ विद्यार्थी भेटिन्नन्, सबै 12 पास गरिसकेपछि चाहिँ बाहिर जाने एउटा ट्रेन्ड चाहिँ चलिरहेको छ।
4: यो भनेको कृषि विद्यार्थीको पनि समस्या,
5: कृषि क्षेत्रमा यदि विद्यार्थीलाई चाहिँ भोलिका दिनमा जस्तै पहिला चाहिँ हाम्रो चाहिँ एग्रिकल्चर प्र्याक्टिस सुधार गर्नको लागि देशमै कृषिलाई चाहिँ पढेका चाहिँ विज्ञहरू चाहिन्छ। उनीहरूले पढेपछि मात्र यहाँको भूगोललाई सुहाउने तरिकाले, बाहिरको प्र्याक्टिसहरू पढिसकेपछि मात्र हाम्रो चाहिँ नयाँ रिभोल्युसन, नयाँ चेन्ज ल्याउन, सस्टेनेबल प्लानिङ गर्न सक्छन्। तर हाम्रो के भइदियो भने, जब कृषि पढ्ने विद्यार्थी नपाइसकेपछि, अहिले के, अहिले एक त हाम्रो शैक्षिक गुणस्तर धेरै खस्केको छ हेर्नुहोस् विद्यार्थीको पहिलाको त्यो ट्यालेन्टेड विद्यार्थीहरू अहिलेमा धेरै कमजोर छ त्यसमाथि उनीहरू विभिन्न विश्वविद्यालयहरूमा चाहिँ तपाईँको गएर यो कृषि चाहिँ किताब विज्ञान गर्ने प्र्याक्टिकल नलेज चाहिँ नगरिँदाखेरि चाहिँ के भइरहेछ भने यो कृषि पढेको चाहिँ त्यति धेरै व्यावहारिक रूपमा नेपाललाई चाहिँ दीर्घकालीन रूपमा चाहिँ अहिले प्रभाव पार्ला जस्तो देखिन्न
6: कुराकानीमा हुनुहुन्छ कृषिका विद्यार्थी आशिष देवकोटा कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामी यो कुराकानी जोडिरहेका छौँ विशेष गरी हामीले कृषिका चाहिँ कुरा गर्छौ कृषि शिक्षा पनि भनेर भन्छौ यो तपाईँको विचारमा कृषि शिक्षा के हो कस्तो विषय हो त
5: म तपाईँलाई के भन्छु भने कृषि शिक्षा भनेको त्यो कृषिका किसानहरूसँग जोडिएर होइन त्यो किसानलाई चाहिँ तपाईँको किसानसँग फ्रेन्डसिप गरेर जब आफूले चाहिँ एउटा किसानको चाहिँ कृषि नलेज पढ्ने भयो होइन किसानलाई चाहिँ कुन लाउँदा राम्रो हुन्छ किसानलाई कसरी चाहिँ परिवर्तन गर्न सकिन्छ किसानलाई कसरी सुखी बनाउन सकिन्छ किसानलाई कसरी चाहिँ तपाईँको उनीहरूले सस्टेनेबल उनीहरूलाई गर्न सकिन्छ उनीहरूको चाहिँ घरबार चाहिँ कसरी सुधार गर्न सकिन्छ उनीहरूको जीवनस्तर कसरी सुधार्न सकिन्छ भन्ने कुरा चाहिँ कृषि शिक्षाले चाहिँ हामी त्यहाँ जोड्ने हो होइन देशलाई कसरी चाहिँ समुन्नतिर गर्न सकिन्छ भन्ने कुरा चाहिँ कृषि शिक्षाले दिने हो
6: त्यो माध्यम पनि कृषि नै
5: कृषि नै हो मैले किन खोजेँ भन्दा चाहिँ कृषि शिक्षा जब हामी चाहिँ आज तपाईँले हेर्नु न हामीले चाहिँ तरकारीको समस्याहरू होला होइन जस्तै काठमाडौँमा वा विभिन्न क्षेत्रमा चाहिँ हामीले खाने हरेक कुराहरू चाहिँ के छ भने त्यो कृषिसँग जोडिएको छ हाम्रो डेली लाइफ नै के छ कृषिसँग जोडिएको छ त्यसर्थ कृषि शिक्षाले के गर्छ भने किसानलाई चाहिँ अपग्रेड गर्ने काम गर्छ होइन हामीले पढेको जुन कृषि शिक्षाले पढेको कुराहरू हामी चाहिँ एउटा कृषि चाहिँ विद्यार्थी कृषि विज्ञहरूले के गर्न सक्यो भने किसानसँग जोडिएर काम गर्ने हो किसानका सुधारका लागि काम गर्ने हो किसानको जीवनस्तरमा लैजा भने चाहिँ सुधारको लागि चाहिँ उनीहरूलाई अपग्रेड गर्नको लागि हामीले काम गर्नलाई चाहिँ कृषि शिक्षाको भ्यालु छ यसको महत्व छ यसको आवश्यकता पनि छ
6: हामी कहाँ कृषि शिक्षाको चाहिँ महत्व छ र आवश्यकता पनि छ तपाईँले रामपुरमा पढ्नुभयो घर चाहिँ मुगु कर्णाली प्रदेश भनेर यसअघि चाहिँ जोड्नुभयो जब अब अहिले चाहिँ कक्षा बाह्र हामी प्लस टू भन्छौँ कतिपयले चाहिँ अब प्लस टू सक्दै हुनुहुन्छ नतिजा आउँदैछ विगत चैत वैशाखमा चाहिँ भएको परीक्षाको पनि उहाँहरूले कतिपयलाई चासो लाग्ला म चाहिँ कृषि शिक्षा रोज्छु पढ्छु खोज्छु पढ्ने तयारी गर्छु भनेर उहाँहरूले यो क्षेत्रमा आउँदै गर्दाखेरि के कुरामा चाहिँ ध्यान पुर्याउनु पर्ला जस्तो लाग्छ त
5: यसो हेर्नुहोस् म तपाईँहरू जति विद्यार्थीहरू आउनुहुन्छ भाइ बहिनीहरूलाई तपाईँहरूलाई कृषि शिक्षा चाहिँ पढ्न आवश्यकता छ किनकि हाम्रो माटोसँग जोडिने हो हेर्नुहोस् कृषि भनेदेखि माटो हामी लाइफलाई हाम्रो लाइफलाई सस्टेनेबल बनाउनको लागि दिगो बनाउनको लागि हामी लङ टर्म बाँच्नको लागि हाम्रो माटो चाहिँ के हुनुपर्छ भने चाहिँ शुद्ध हुनुपर्छ माटो चाहिँ हाम्रो चाहिँ के हुनुपर्छ भने बिग्रिन भएन होइन जब हाम्रो माटो चाहिँ बिग्रियो भने हाम्रो लाइफ नै सकिन्छ ध्वस्त हुन्छ हो मैले चाहिँ तपाईँ विद्यार्थी के भन्छु तपाईँ हामीले अब चाहिँ पढेर विद्यार्थीले कृषि नेपाल चाहिँ एउटा कृषि प्रधान देश हो यहाँ हामीसँग 80% मान्छेहरू प्रत्यक्ष अप्रत्यक्ष रूपमा चाहिँ त्यो कृषिलाई नै तपाईँको उनीहरू चाहिँ आफ्नो चाहिँ लाइफ भनेर लाइफ नै मानेर उनीहरू चाहिँ प्रोडक्सन गरिरहेका छन् काम गरिरहेका छन् यो पेसा भन्छन् तपाईँहरूले अन्य सेक्टरभन्दा कृषि सेक्टर किन अपग्रेड छ के अब्बल छ भन्दाखेरि चाहिँ कृषि किसान हाम्रो देशमा चाहिँ किसानहरू धेरै छन् किसानहरूको समस्या जहाँको त्यहीँ छ किसानहरूको जीवनशैली सुधार भएको छैन हाम्रो पहाडी गाउँहरूमा चाहिँ अलिकति जग्गा बाँझो रहेको छ यसलाई रोक्नको लागि पनि तपाईँहरू अरू सेक्टर चाहिँ इन्जिनियर होला वा चाहिँ डक्टरी होला अरू पेसा होला त्योभन्दा नि कृषि किन पढाउँ भन्दाखेरि चाहिँ हाम्रो नेपाललाई रहनको लागि नेपालमा बाँच्नको लागि नेपाललाई सहयोग गर्नको लागि हाम्रो गाउँपाखामा बाजाहरू चाहिँ गाउँपाखाहरू चाहिँ बाँझ नहुन् भन्नको लागि पनि तपाईँले के भन्छ कृषि पेसा रोज्न पर्यो त्यसको लागि तपाईँले के गर्नु पर्यो भने अर्को कुरा के छ भने यो किसान कृषि शिक्षा भनेको यस्तो सब्जेक्ट हो कि यहाँ प्र्याक्टिकल पनि हुन्छ बढी थ्योरी भन्दा हामीसँग प्र्याक्टिकल हुन्छ हेर्नुहोस् किनकि प्र्याक्टिकल नलेज नै हो नि त किसान भनेको त कृषि भनेको त तपाईँको गएर चाहिँ जमिनमा उब्जाउ गर्ने हो उत्पादन गर्ने हो त्यहाँ चाहिँ तपाईँको नयाँ चाहिँ टेस्टिङ गर्ने हो होइन उसले चाहिँ तपाईँको गएर चाहिँ नयाँ चाहिँ भेराइटीहरू चाहिँ निकाल्ने हो होइन परीक्षण गर्ने हो त्यसरी त्यस कारणले गर्दा म तपाईँलाई विद्यार्थीलाई के भन्छु भने कृषि पेसाले तपाईँ रोज्नुहोस् हामीले चाहिँ के गर्न सकिन्छ यो देशलाई हामीले चाहिँ एउटा मात्र अगाडि बढ्न सकिने ठाउँ भनेको कृषि हो किनकि हाम्रो के छ भने हामीले जस्तै मैले तपाईँले के भन्छु जुम्लामा चाहिँ मार्सी धान फल्छ त्यो मार्सी धान तपाईँको गएर इन्डियामा फल्दैन अरू देशमा कहीँ पनि फल्दैन हाम्रो ठाउँमा फल्छ हामी के छ भने हाम्रो चाहिँ यो हाम्रो चाहिँ यो चाहिँ वातावरणले गर्दाखेरि हाम्रो क्लाइमेटले पनि हामीले सुइटेबल छ हामीले चाहिँ माथिल्लो हाम्रो लेक एरियामा 3500-4000 वा चाहिँ मिठाई उचाइमा 3000 माथि 2500 माथि उचाइमा हामीले चाहिँ राम्रो चाहिँ एप्पल फार्मिङहरू गर्न सकिन्छ वालनट फार्मिङ गर्न सकिन्छ विभिन्न हामीसम्म तपाईँले कर्णालीको भएको कारण त के भने चाहिँ अझै कर्णालीमा तपाईँ के छ भने धेरै धेरैभन्दा धेरै जडीबुटीको सम्भावना छ यो अरू देशमा छैन कि हाम्रो यो बायोडाइभर्सिटी त्यस कारणले गर्दाखेरि कृषि भनेको चाहिँ एउटा तपाईँहरूलाई आवश्यकता हो यो चाहिँ आवश्यकता पनि छ त्यसर्थ विद्यार्थीलाई म के भन्न चाहन्छु भने सजिलो पनि छ यो विषय पढ्नलाई गाह्रो पनि छैन तपाईँ हामी सबै किसानको छोरो हाम्रो बुवा हजुरबुवाहरू किसानमा हुनुहुन्थ्यो हाम्रो चाहिँ अहिले पनि त्यो कारणले गर्दाखेरि अहिले पनि हाम्रो गाउँपाखाहरू चाहिँ बाँझा रहेका छन्। हाम्रो किसानहरू जहाँको त्यही छ, सुधार भएको छैन। यसलाई डेभलप गर्न लागि यसको चाहिँ चेन्ज गर्नको लागि कृषि शिक्षा विशेष गरी साइन्स पनि पर्छ कि, यस बिना कृषि साइन्स पनि भन्छ कि, यो तपाईँको कृषि विज्ञान पनि भन्छ कि, त्यसर्थ यो सब्जेक्ट पढ्नलाई चाहिँ आवश्यकता छ। तपाईँ रोज्नुहोस्, आउनुहोस्, राम्रो पनि छ, यसको भविष्य पनि छ भन्न चाहन्छु।
6: भविष्य छ, उसो भए त घाम पानीमा भिज्ने, खेतबारीमा रमाउने, माटोको सुगन्ध लिन जसले चाहिँ सक्दैन, चाहना राख्दैन, कृषि पढ्ने चासो मात्रै राखेर पुगेन उसो भए।
5: यसो छ, कृषि भन्ने बित्तिकै हामीले चाहिँ धेरैको विद्यार्थी के छ भने कृषि भन्ने बित्तिकै माटोमा काम गर्ने भन्ने बुझाइ छ धेरै जस्तो विद्यार्थीहरू। ए, म माटोमा यत्रो पढेँ मैले, साइन्स पढेँ होइन, विशेष गरी यो पढ्नलाई साइन्स पढ्नु पर्यो वा त्यसरी रोज्नु पर्यो, यत्रो पढ्यो अब भोलिको चाहिँ माटोमा के काम गर्ने, त्यो गोबरमा किन काम गर्ने भन्ने चाहिँ भर्खरका विद्यार्थीलाई त्यो हुनसक्छ, सहरमा हुर्केका विद्यार्थीलाई यो सब समस्या हो। तर हामीले के सोच्नुपर्छ भने कृषि भन्ने बित्तिकै हामी माटोमै काम गर्नुपर्छ भन्ने छैन। हामीसँग भोलि चाहिँ भोलि पढ्दै गर्दाखेरि विभिन्न सेक्टरहरू हुन्छन् होइन, विभिन्न आफ्नो डिपार्टमेन्टहरू हुन्छ होइन, हामीले किरामा काम गर्न सकिन्छ होइन, जस्तै प्याथोलोजी सेक्टरहरू हुन्छ, वा चाहिँ यतापट्टि चाहिँ सोइललाई माटोमा माटो टेस्टिङ गर्नु सकिन्छ, अब एग्रोनोमी हर्टिकल्चरले प्रोडक्सनहरू गर्न सकिएला। तर हामीले के बुझ्नुपर्ने छ भने हामी लङ टर्म बाँच्नको लागि, मैले अघि जोडेँ होइन, हामी लङ टर्म बाँच्नको लागि हाम्रो माटोलाई सुधार गर्नुपर्नेछ। हामी त्यसलाई गर्दाखेरि के भने अहिलेको विद्यार्थीलाई कृषि भन्ने बित्तिकै हाम्रो पनि साथीहरू थिए, कतिपय साथीहरू के थियो भने सहरमा हुर्केको, हेर्नुहोस्
6: हेलामा पर्ने,
5: अझै पनि सहरमा हुर्केका विद्यार्थी के छ भने कृषि भन्ने त्यो माटो छुनै नजाने, हेर्नुहोस् प्र्याक्टिकल हुन्छ, माटो छुन चाहिँ डराइरहेका हुन्छन्। हो, यसलाई चाहिँ हामीले के सोच्नु पर्यो भने हामी चाहिँ प्र्याक्टिस, जस्तै के भने नेपालीहरू यहाँ चाहिँ हामीले सानो काम परि हामीले हिचकिच्याउँछन् बाहिर गएर चाहिँ वासरुमहरूमा, त्यहाँ बाथरुमहरूमा मजाले सफा गर्ने काम गर्ने गरिरहेका हुन्छन् नेपालीहरू, राम्रो आमदानी गर्न खोजिरहेका छन्। हो, हाम्रो देशमा के छ भने हामीले किसानलाई चाहिँ हाम्रो चाहिँ माटोलाई चाहिँ हामीले अपग्रेड गर्यौँ, हामीले राम्रो चाहिँ नयाँ चाहिँ किसिमका भेराइटीहरू लगायौँ, नयाँ चाहिँ हामीले चाहिँ काम गर्यौँ, युनिक कामहरू गर्यौँ, जसले गर्दा विश्व अर्थतन्त्रलाई चाहिँ अब्बल बनाउन खालि हामी चाहिँ नयाँ चाहिँ किसिमको चाहिँ कृषि गर्यौँ भने चाहिँ हामीले इन्कम चाहिँ राम्रो गर्न सकिन्छ। हाम्रो अन्तिममा जोडिने भनेको के हो भनेपछि हामीले पैसासँग जोडिन्यौँ, हाम्रो चाहिँ उत्पादनलाई पैसासँग जोडिन्यौँ। तसर्थ मैले के गर्नु जोड्यो भन्दा चाहिँ किसान भइकन हामी एउटा किसानको छोरो, हाम्रो देशमा चाहिँ 80% 85% मान्छेहरू चाहिँ कृषिमा आबद्ध छन्। तिनी मान्छेहरूको चाहिँ दुःख पसिनालाई हामीले ख्याल गर्नुपर्छ। हामीले माटो विद्यार्थी चाहिँ माटोसँग डराउनु हुन्न, माटो भनेको त हाम्रो चाहिँ एउटा चाहिँ तपाईँ हाम्रो मैले अघि नै जोडे जस्तै लाइफ नै हो। त्यसै कारणले गर्दा म विद्यार्थी के चाहन्छु भने माटो छुनुपर्छ, माटोलाई पूजा गर्नुपर्छ, माटोलाई माया गर्नुपर्छ, यही माटोमा चाहिँ सुन उत्पादन गर्नुपर्छ। त्यसर्थ तपाईँहरू कृषि रोज्नुहोस् भन्न चाहन्छु।
6: भनेको खानाका लागि चाहिँ खेतीपाती नगरिकन विकल्प छैन, र खेतीपातीका लागि माटो हामी त्यससँग चाहिँ रमाउन, खेल्न, त्यसैमा चाहिँ हुर्किन, त्यसमा चाहिँ अनुसन्धान गर्न चाहिँ सक्नुपर्छ भन्ने सार रह्यो। कृषिका विद्यार्थी आशिष देवकोटा यो कुराकानीमा हामीसँग हुनुहुन्छ। तपाईँले अघि भने जस्तै कृषि पढ्ने र यसैबाट चाहिँ विज्ञता हासिल गर्ने चाहिँ कुरा रह्यो तपाईँको। हामी यो कुराकानी जोड्दै गर्दाखेरि 25-26 वर्ष उमेर तपाईँ चाहिँ अहिले एमएससी मास्टर्स गर्दै हुनुहुन्छ। यो कृषि पढ्दै गर्दाखेरि उमेर कति चाहिँ परसम्म चाहिँ पढाइ गर्नुपर्ने हो, त्यसपछिको गन्तव्य कसरी हामी चाहिँ माटोमा कृषिमा लाग्न सक्ने हुन्छ त, एउटा
5: मैले अहिले जस्तै हामीले कि हाम्रो चाहिँ सबैभन्दा नराम्रो पक्ष के छ भने हाम्रो विद्यार्थीहरू जब चाहिँ अहिले चाहिँ के छ भने 9 नै कृषि पढाइ सुरु गरेर आउँछ, धेरै 9 गरेर आउँछ, सिटिबिटीको कोर्स त्रिवर्षीय कोर्सहरू हुन्छ, र अरूको 12 पास गरिसकेपछि चाहिँ यो साइन्स चाहिँ बायोलोजी पढेका साथीहरूले चाहिँ विद्यार्थीहरूले चाहिँ के पढ्न पाउँछन् भने कृषि चाहिँ विज्ञान पढ्न पाउँछन् होइन, उनीहरूले चुज गर्न पाउँछन्। त्यो चाहिँ नेपालमा 4 वर्षको चाहिँ ब्याचलर हुन्छ, त्यसले गर्दा 16 वर्षमा उसले चाहिँ एसएलसी गर्यो, एससी गर्यो, 18 वर्ष जति उमेरमा उसले चाहिँ 12 पास गर्ला, र तपाईँको 4 वर्ष लगभग 4.5-5 वर्ष गर्दाखेरि चाहिँ तपाईँको कृषि पढ्दै गर्दाखेरि 22-23 वर्षमा उसले चाहिँ ब्याचलर चाहिँ सघाउँछ होइन, बिएससी सघाउँछ। अब एमएससी गर्ने हो भने त 25 वर्षमा लगभग मान्छेले चाहिँ मास्टर्स नेपालमा सघाउँछ। मैले किन जोड्न खोजेँ भने पढाइले हाम्रोमा के भइदियो भने जस्तै म अहिले पनि के छ भने पढाइ मात्र छ, तर हामीले गर्नुपर्ने के भने जस्तै म इजरायललाई जोडेँ होइन, इजरायलले के गरिरहेको छ भने लर्न इन अर्न कार्यक्रम चलिरहेको हुन्छ। हामीले गर्नुपर्ने के भने
6: पढ्दै कमाउँदै भन्न खोज्नुभयो,
5: त्यो चाहिँ किन गर्ने भने 9-9 यदि कुनै पनि विद्यार्थी चाहिँ कृषि पढिरहेको छ भने त्यो 9-12 पढ्ने त्यो 4 वर्ष पढ्ने विद्यार्थीलाई हामी के गर्नुपर्छ भने लर्न इन अर्नसँग जोड्दिने कि, उसले चाहिँ पढ सानो उमेरदेखि 9 क्लासदेखि नै उसले नयाँ आइडियाहरू आउँछ, उसले कति फाइदा हुँदो रहेछ, कस्तो उदाहरण गर्दाखेरि चाहिँ ठिक हुँदो रहेछ, हाम्रो क्लाइमेट कुन सुइटेबल रहेछ, के गर्दाखेरि चाहिँ ठिक रहेछ भन्ने कुरा जब उसले 9-12 जान थाल्छ भने उसले चाहिँ उसलाई चाहिँ एउटा प्रेरणा हुन्छ कि, उसले नयाँ चाहिँ सस्टेनेबल उसले प्लानिङ सोच्छ, मैले कृषि नै मेरो चाहिँ मैले चाहिँ मेरो चाहिँ भविष्य हो, मैले यो गर्नुपर्छ, यसरी चाहिँ चेन्ज गर्न सकिन्छ, किसानलाई यो समस्या रहेछ भन्ने कुरा उसले चाहिँ अध्ययन गर्न पाउँछ उसको, किनकि पारिवारिक टेन्सन हुन्न त्यो समयमा। त्यस कारणले गर्दा मैले जोड्न खोजेको के भने ब्याचलर पनि नेपालमा के छ भने धेरै नेपालमा चाहिँ ब्याचलर पढाउने ठाउँहरू छ, मैले कान र सुदूरपश्चिम विश्वविद्यालयले वा चाहिँ रामपुरको हाम्रो या कृषि र वन विश्वविद्यालयले के सञ्चालन गरिरहेको छ, लर्न एन्ड अन कार्यक्रम पनि सञ्चालन गरिरहेको
6: छ, भनेको सञ्चालनमा पनि छन् यस्ता कुराहरू
5: यस्तो भइरहेको छ। किन भन्दाखेरि मैले तपाईँ जोड्न खोज्यो भने जस्तै अहिले अगाडि हाम्रो विद्यार्थीहरू इजरायल पठाउँथ्यो नेपालले, अहिले पनि पठाइरहेको छ। हामीले चाहिँ के अरे नेपालमा 3 वर्ष चाहिँ एग्रिकल्चर पढ्ने, बाँकी रहेको 1 वर्ष चाहिँ उसले इजरायलमा गएर पठाइदिने। उसले त्यहाँ गएर चाहिँ 20-25 लाख पैसा कनी कमाउँछ, त्यहाँ उसले हप्ताको 1 दिन पढ्न नि पर्छ र हप्ताको 5 दिन उसले के गर्छ भने कृषिको काम गर्छ र सिकेर आउँछ। त्यो सिकेको कामलाई नेपालमा उसले 11 महिना जति उदेखि त्यहाँ सिकेको कामलाई नेपालमा चाहिँ व्यावहारिक चाहिँ उसले उतार्छ र त्यहाँको टेक्नोलोजी उसले चाहिँ सिक्छ, त्यसले नेपालमा आएर त्यसलाई के गर्छ त्यसलाई चाहिँ युटिलाइज गर्छ, त्यसलाई चाहिँ यहाँ चाहिँ यहाँ आएर त्यो चाहिँ यथार्थ रूपमा प्रयोग गर्छ भन्ने तरिकाले चाहिँ नेपालमा धेरै विश्वविद्यालय त्यो पनि सञ्चालन गरिरहेका छन्, अझै पनि छ। जस्तै यो याफ्यूले पनि मजाले धेरै ठाउँमा चाहिँ त्यो कार्यक्रम गरिरहेको छ। हामीले चाहिँ गर्नुपर्ने सरकारको नयाँ प्लानिङ भिजन पनि के हुनुपर्छ भने अबको सरकारले मैले कृषिसँग मात्र जोडेँ, अन्य सब विषयमा पनि विद्यार्थीहरूलाई चाहिँ सानैदेखि 10-12 कक्षा पढ्दै गर्दाखेरि कृषिमा होला अन्य सेक्टरमा होला ब्याचर पढ्दै गर्दाखेरि उसलाई उसलाई पैसाको चाहिँ टेन्सन नहोस् कि, जस्तै एउटा विद्यार्थीलाई कृषि पढ्नको लागि 4-5 हजार रुपियाँ क्याम्पस दिन पर्ला, खानालाई बस्नलाई समस्या होला, त्यो पैसा चाहिँ सरकारले हामी के गर्नुपर्ने के छ भने अबदेखि हामीसँग चाहिँ नेपालमा धेरै किसान छ, जहाँ गए पनि किसान हुन्छ, काठमाडौँमा पनि किसानहरू छन्, यहाँ चाहिँ किर्तिपुर एरियामा होला, टोखा एरियामा होला, लेले एरियामा होला, यहाँ हामी धेरै किसानहरू चाहिँ उत्पादन गरिरहेका छन्। हामीले गर्नुपर्ने के छ भने जहाँ कृषि पेसा पढाइ हुन्छ, प्लस टू पढाइ हुन्छ, 3 वर्षको होला सिटिबिटी कोर्स होला, 9-12 होला, ब्याचलर होला, बिएससी होला, एमएससी होला, हाम्रो विश्वविद्यालय के गर्नुपर्ने छ भने किसानसँग चाहिँ विद्यार्थी जोडिदिनुपर्नेछ। यदि एउटा विद्यार्थी पढ्दैछ उसले किसानसँग जोडिएको छ र उसले चाहिँ पैसा पनि अर्निङ गर्छ, त्यो किसानसँग उसले चाहिँ उत्पादन पनि सिकाउँछ, उसले त्यहाँबाट फाइदा भएको उसले पनि त्यहाँ सेयरिङ गर्छ। हामीले गर्नुपर्ने के छ भने हामीले एउटा कृषि पढ्ने विद्यार्थीले हामीले किसानसँग चाहिँ टचअप गर्नुपर्नेछ। जब उसले किसानसँग चाहिँ टचअप हुन्छ उसले चाहिँ दिन उत्पादन गर्छ, नयाँ टेक्नोलोजी युटिलाइज गर्छ, ज्ञान दिन्छ, सिकाउँछ, त्यहाँ डिजिटल इन्सेक्ट पेस्टको कुराहरू सिकाउँछ, क्लाइमेट चेन्ज भेराइटीहरू दिन्छ, नयाँ भेराइटीहरू चाहिँ उसलाई चाहिँ नयाँ चाहिँ त्यो चाहिँ तपाईँको घर बालीलाई चाहिँ अल्टरनेटिभ चाहिँ कुन बाली लगाउँदा ठिक होला होइन। हाम्रो चाहिँ के छ भने एउटै बाली रेगुलर लगाउने प्र्याक्टिस छ, यसलाई सुधार्दाखेरि चाहिँ हाम्रो चाहिँ नलहरू त्यो माटोको चाहिँ उर्वरा शक्तिमा चाहिँ कसरी चाहिँ उत्पादन के अरे प्रयोग गर्न सकिन्छ, अलिक बदल्न सकिन्छ। जस्तै के गर्न सकिन्छ भने गहुँ लगाइसकेपछि वा धान लगाइसकेपछि हामीले चाहिँ दालहरू लगायौँ भने चाहिँ त्यो दलहनबाट हामी चाहिँ त्यहाँ के हुन्छ भने चाहिँ त्यहाँबाट चाहिँ हामीले चाहिँ राम्रो चाहिँ नाइट्रोजन कन्टेन्ट हाई चाहिँ हुन्छ, त्यसले गर्दा के उत्पादन पनि राम्रो हुन्छ धानहरू। अब यो कुरा चाहिँ कृषि पढेको चाहिँ त्यो विज्ञले चाहिँ सिकाउँछ। मैले जोड्न खोजेँ अन्तिममा मलाई के गर्न खोजेँ भने हामीले चाहिँ अब गर्नुपर्ने पढ्दै कमाउँदै र अर्को चाहिँ 1 विद्यार्थी 5 किसान वा 1 विद्यार्थी 10 किसान त्यसरी गऱ्यौँ भने चाहिँ हाम्रा किसानलाई पनि फाइदा भयो र विद्यार्थी पनि के भयो भने प्र्याक्टिकल नलेज चाहिँ गेन भयो कि। मैले किन जोड्न खोज्यो भने नेपालमा प्र्याक्टिकल नलेज कृषि विद्यार्थीमा छैन, यो चाहिँ सरकारले नीति पनि गराएन, प्र्याक्टिस पनि छैन, त्यस कारणले पनि जोडेँ मैले।
6: किसानसँग जोडिनुपर्छ कृषिका चाहिँ विश्वविद्यालय, त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरू तपाईँले जोड्न खोज्नुभयो। एकजना विद्यार्थी 8-10 जना किसानसँग चाहिँ जोडिनियो भने यसले चाहिँ हाम्रो व्यावहारिकतामा पनि फरक पार्छ र भोलिको कृषि क्षेत्रको लागि पनि फरक पार्छ भनेर जोड्न खोज्नुभयो।
5: पछि उसलाई बढाउँदै गर्दा हामीले 50-100 जना गर्न सकियो, त्योपछि उसलाई एउटा एरियामा एउटा गाउँ नै एउटा कृषि विज्ञले चाहिँ एउटा पढ्दै गरेको विद्यार्थी धान्न सक्छ। त्यसले गर्दाखेरि के हुन्छ त्यहाँ सुधार हुने भयो, राम्रो प्र्याक्टिस हुने भयो, हाम्रो चाहिँ त्यहाँ माटोको उर्वरा शक्ति पनि राम्रो बलियो हुने भयो। यसले गर्दा के हुन्छ भने हाम्रो नेपालको लागि चाहिँ अलिक थोरै हामी जस्ता गरिब देशहरूलाई हाम्रो जस्तै यो विकासोन्मुख देशहरूलाई चाहिँ सुधार हुन सकिन्छ।
6: यो भनेको कृषिका विद्यार्थीले राखेको चाहना हो अथवा अहिलेको युवा वर्गले पनि यस्तै चाहना खोजिरहेको छ, कृषिमा के छ?
5: यस्तो छ, मैले किन जोड्न खोजेँ भने विदेशमा पनि अन्य देशहरूमा पनि के गरिरहेको छ भने हप्ताको चाहिँ उनीहरूले चाहिँ 20-22 घन्टा काम गर्न दिने होइन, र अर्को चाहिँ के भने चाहिँ उनीहरूले चाहिँ पढ्दै उनीहरूले चाहिँ कमाउँदै पनि प्र्याक्टिसहरू गर्ने होइन। मैले अघि चाहिँ एउटा इजरायल
6: जोड्नु भयो
5: होइन, क्यानाडा होला, क्यानाडामा छ, अमेरिकामा छ होइन, इटलीमा छ होइन। अब यो यिनी देशहरूमा के छ भने किसान पढ्दै कमाउँदै गर्ने चाहिँ एउटा नीति पनि छ र उनीहरू किसानसँग जोडेर काम गर्ने छ। मैले यो सबै किन भनिरहेको छु भने हामी चाहिँ के छ भने किसान हामीसँग धेरै छन् हेर्नुहोस्। किसान जस्तै अहिले चाहिँ के भइरह्यो भने किसानहरू गाउँका किसानहरू के भयो छोड्न थाले, त्यहाँ उनीहरू के समस्या भने बाँदरहरू आतङ्क भयो होइन, उनीहरूलाई के भयो भने तपाईँको गएर यो चाहिँ ट्रेडिसनल प्र्याक्टिस भयो, नयाँ
6: न्यूनतम आधारभूत आवश्यकता पनि छैन
5: त्यो, उनीहरूले चाहिँ आफ्नो लाइफ नै सस्टेन गर्न गाह्रो भयो। त्यसको लागि के भने हाम्रो गाउँपाखाहरू चाहिँ बाँझो भयो हो, यसलाई रोक्नको लागि पनि के गर्न सक्नुपर्छ सरकारको नीति। मैले चाहिँ विद्यार्थी चाहने भए नचाहिने आफ्नामा छ, तर सरकारले नीति पोलिसी लेभलमा काम गरिदियो भने चाहिँ यो नगरपालिकाहरूले वा म्युनिसिपालिटीले आफ्नो पोलिसी चेन्ज गर्नु पर्यो, प्रदेश सरकारले पोलिसी बनाउनु पर्यो, हाम्रो फेडरल गभर्मेन्ट यो 3 गभर्मेन्टको कोलाबोरेसनमा यो किसिमले स्ट्राटेजी गर्यो भने चाहिँ एउटा विद्यार्थीलाई फाइदा भयो। मैले किन म आफूले नि फिल गरेको चाहिँ यो चाहिँ
6: तपाईँको
5: भोगाइसकेको मैले हामीसँग साथीहरूले सेयरिङ गरेको कुराको हिसाबले पनि मैले कुरा चाहिँ भन्दै गर्छु। म किनकि पढ्दै गरेको छु, पढ्दै मैले त्यहाँ के समस्या छ भने मैले आँखा देखेको छु
6: भनेपछि अरूका लागि र आउँदो विद्यार्थी आउँदो पुस्ताको चाहिँ विद्यार्थीका लागि पनि यो मार्गदर्शन हुन सक्छ भनेर हामीले बुझौं। कृषिका विद्यार्थी आशिष देवकोटा यो कुराकानीमा हामीसँग हुनुहुन्छ। पढ्ने हुने अनि पलायन हुने जुन अहिलेको समस्या छ नि यो कहाँनिर जोडिएको छ यो समस्या चाहिँ?
5: यसो छ, पक्कै पनि अझै पनि हामीसँग धेरै विद्यार्थीहरू कृषि पढे, जस्तो मानव ब्याचलर गरे होइन, उनीहरूले मास्टर्स गरे, उनीहरूले नेपालमा केही समय एक दुई वर्ष केही गर्छु कि भनेर यताउता लोकसेवा होला वा अन्य ठाउँहरू पनि घुमे होइन, तपाईँको लगानी गरौँ कि भनेर कतै लगानी पनि गर्न खोजे, तर हामीसँग के छ भने चाहिँ लगानी चाहिँ हामीले चाहिँ रिटर्न निस्किन सक्दैन, किनकि हाम्रो के छ भने उत्पादन हाम्रो चाहिँ महँगो छैन, हामीले जब चाहिँ त्यो चाहिँ सुरुको हामीले चाहिँ कुनै पनि बालीहरू उत्पादन गर्नु पर्यो भने त्यो सुरुमै त्यो स्टार्टअप चाहिँ हाम्रो चाहिँ त्यो उत्पादनको लागि लाग्ने लागत नै हाम्रो के छ भने त्यो चाहिँ धेरै नै छैन, महँगो कस्ट चाहिँ हाम्रो बढी छ एउटा त्यो भयो, अर्को रिस्क हेर्नुहोस् यहाँ किन रिस्क छ भने हामीसँग नयाँ क्लाइमेट चेन्ज एडप्टेसन हाम्रो चाहिँ टेक्नोलोजीहरू आएका छैनन्, भेराइटीहरू आएका छैनन् होइन, अलिक बढी अध्ययन पनि भएको छैन होइन, रिसर्चहरू चाहिँ हामी लिमिटेड छैन, यो कारणले गर्दाखेरि के भन्छ भने त्यो एउटा चाहिँ लगाइसकेपछि भोलिका दिनमा चाहिँ मैले चाहिँ सेक्योर हुन्छ भन्ने कुरा छैन, अर्को के छैन भने चाहिँ यो म तपाईँलाई करार खेती भन्ने हुन्छ, यो करार खेती भनेको कस्तो भन्दाखेरि चाहिँ किसानलाई चाहिँ लगाउँदैछ भने कुनै पनि संस्था होला वा सरकारले होला ल तपाईँ पहिले नै पैसा दिने लगानी गरिदिने त यति यति पैसा चाहिँ लगा होइन, यति पैसा दिन्छु त्यो उत्पादन सबै दिन्छु, त्यो चाहिँ उत्पादन भएको कुरालाई चाहिँ मैले मार्केटिङ पनि गरिदिन्छु, त्यस कारण त उत्पादन कस्ट पनि भनिदिन्छु र मार्केटिङ पनि गरिदिन्छु बेचिदिन्छु र रिटर्न चाहिँ तलिकमा भन्दै चाहिएको चाहिँ नेपाललाई करार खेती पनि त्यो छैन होइन, वा चाहिँ सहकारी खेतीहरूको अवधारणा त्यति हाम्रो बाहिर चल्न सकेको छैन, कृषि वन खेतीको अवधारणा त्यति चल्न सकेको छैन, मैले किन जोडेँ भन्दाखेरि चाहिँ कृषि पढेको विद्यार्थीलाई चाहिँ हो नयाँ चाहिँ जस्तै म एउटा कृषि पढेको छु मेरो घर कर्णाली हो, मैले के गर्न खोजिरहेको छु भने त्यो मेरा चाहिँ गाउँमा मेरो ठुलो जग्गाहरू छ अहिले पनि के छ भने बाँझो अवस्थामा छ, म त्यो जग्गालाई चाहिँ मैले के गर्न सक्दै छु भने मैले ठुलो एमाउन्टमा मैले स्याउखे लगाउन खोजिरहेको छु होइन, तर मसँग के छ पैसा कमजोरी छ होइन, म किनकि मेरो चाहिँ म गाउँको मान्छे भएँ,
6: लगानी अभाव छ,
5: लगानी अभाव छ, अब मैले मलाई चाहने विद्यार्थीले होइन मेरो शैक्षिक डकुमेन्टहरू छ त्यसलाई राखेर होइन शैक्षिक धितो होला होइन, त्यहाँ चाहिँ हामीले चाहिँ त्यो एटलिस्ट उनीहरूले सरकार लगानी पर्ने सरकार लगानी वा स्थानीय लगानी गरिदियो पढेको विद्यार्थीलाई, मैले त माथिल्लो मुगु एरियामा वालनट होला स्याउ खेती होला म ठुलो मात्रा एरियामा चाहिँ मैले उत्पादन गर्न सकिन्छु, त्यहाँ मैले स्टार्ट पनि गरिदिन्छु, तर मैले गरेको कुरालाई चाहिँ क्या भयो के समस्या छ भन्दा चाहिँ बाँदर आतङ्क गाउँमा छ, अहिले चाहिँ संशोधन उठिरहेको छ अन्य ठाउँमा उठिरहेको छ, त्यो बाँदर आतङ्कको विषयमा थोरै मैले कुरा गर्न चाहन्छु, गाउँको चाहिँ
6: समस्या
5: किनकि अहिले चाहिँ हाम्रो उसमा नभए तापनि होइन, त्यो बाँदरमा के छ भने अहिले पनि हाम्रो नेपालमा चाहिँ कति छ भने लगभग 24-30% चाहिँ हाम्रो चाहिँ बाँदरले चाहिँ नेपालमा चाहिँ क्षति गरेको छ हाम्रो उत्पादनमा होइन, हाम्रो पहाडमा किन गरिरहेको छ यो कारण के हो भन्ने कुरा म तपाईँलाई भन्न चाहन्छु, यसको कारण के छ भने हाम्रो चाहिँ वन चाहिँ हाम्रो चाहिँ सकिँदै गएको छ, हाम्रो चाहिँ बस्तीहरू चाहिँ जङ्गलको नजिकै भयो एउटा त्यो कारण भयो, अर्को कारण के भने हाम्रो जग्गाहरू सबै मान्छेहरू चाहिँ छोड्न थाले हुनुहुन्छ पहाड एरियामा चाहिँ बाँझो भयो, किनकि पहिला त किसानहरू हुन्थे काम गर्थे मुभमेन्ट हुन्थ्यो र त्यहाँ चाहिँ बाँदरहरू आउन पाउँदैन थियो र ऊ जङ्गलमा बास हुन्थ्यो, जब उत्पादन हामीले गर्न छोडे त्यसरी बाँदरहरू चाहिँ गाउँको नजिक गाउँ आउन थाल्यो, हो त्यसले गर्दाखेरि चाहिँ के भइदियो भने बाँदरहरूको सङ्ख्या बढेको छ, यसले गर्दाखेरि गाउँमा चाहिँ ठुलो चाहिँ आतङ्क भइरहेको छ, यसको समस्या समाधानको लागि म विभिन्न देशमा भएको प्र्याक्टिस र नेपालले के गर्न सकिन्छ भने म भन्न चाहन्छु, जस्तै जापानले के गरेको छ भने त्यो इलेक्ट्रिक फेन्सिङ गरेको छ कि, इलेक्ट्रिक फेन्सिङ भनेको चाहिँ के भने उत्पादनको वरिपरि तपाईँको विद्युत लगाइदिने
6: विद्युतीय
5: घेराबार गरिसकेपछि चाहिँ जान सकेन, यो चाहिँ जापानले त्यो काम गरिरहेको छ, अर्को चाहिँ जीपीएस ट्र्याकिङ हरेक बाँदरको चाहिँ तपाईँको कति कहाँ गरिरहेको छ त्यसको जीपीएस ट्र्याकिङ गर्दैन, र अरू के गरेको छ भने यो कमिटी मङ्की पोर्टल गरेर चाहिँ कमिटीमा चाहिँ उनीहरूको चाहिँ अवलोकन गर्ने त्यसलाई चाहिँ कन्ट्रोल गर्ने काम गरेको छ, र अर्को चाहिँ के गरेको छ भने यो स्टरिलाइजेसन भनेको चाहिँ तपाईँको उनीहरूको चाहिँ
6: बन्ध्याकरणको
5: कुराहरू चाहिँ जापानले चाहिँ राम्रो चाहिँ त्यो एउटा प्र्याक्टिस गरेको छ, छिमेकी राष्ट्र हाम्रो भारतले पनि त्यो चाहिँ काम गरिरहेको छ, अब अघि चाहिँ स्टरिलाइजेसनको कुराहरू वा चाहिँ तपाईँको सोलर फेन्सिङ कुराहरू अर्को चाहिँ अल्टरनेटिभ हाम्रो गाउँमा के गर्न सकिन्छ भने यो अल्टरनेटिभ क्रप गर्ने, जस्तै मैले अघि विद्युतको लागि चाहिँ के गर्छ भने जस्तै कर्णालीमा त विद्युत पुगेको छैन, मेरो जिल्लामा विद्युत पुगेको छैन, त्यसको लागि के गर्न सकिन्छ भने हामीले त्यहाँ चाहिँ हामीले अल्टरनेटिभ क्रपहरू जस्तै बाँदरले असर नगर्ने क्रपहरू लगाउन सकिन्छ, यसमा के पर्छ भने लसुन होला होइन, प्याज होला होइन, अदुवा होला होइन, वा चाहिँ तपाईँको गएर तिते करेला होला होइन, खुर्सानी होला, यिनीहरूको मार्केट चाहिँ हामीले बढाइदिउँ कि, त्योपछि त्यहाँ चाहिँ स्पेसल रूपमा तिनी लगाइसकेपछि हाम्रो के हुन्छ अब हुन त मकैलाई अलिक बढी असर गरिरहेको छ बाँदरले, मकैको ठाउँमा त्यो लगाउँदाखेरि एटलिस्ट इन्कम त आयो नि,
6: अर्को बालीमा पनि जान सक्यो जो बाँदर र वन्य जन्तुले नरुचाउने खालको,
5: हामीले अल्टरनेटिभ क्रपहरूको पनि विषय गर्न सकिन्छ, जस्तै मैले अर्को चाहिँ के छ भने दुई तिनवटा देशको उदाहरण दिइरहेको थिएँ, श्रीलङ्काले के गरेको छ भने यो राष्ट्रिय बाँदर चाहिँ जनगणना गरेको छ, त्यस्तै चाहिँ अर्को चाहिँ के गर्छ पपुलेसन डेन्सिटी त्यहाँको जनगणना त्यो कसरी पत्ता लगाएको छ, र उसले सबैभन्दा उसले चाहिँ श्रीलङ्कालीको प्र्याक्टिस के छ भने एकीकृत वनजन्तु र कृषि नीतिलाई चाहिँ एकसाथमा अगाडि गरेको छ, कृषिलाई पनि असर नहुने र वनजन्तुको पनि उसको चाहिँ आफ्नो चाहिँ उसलाई पनि असर नअन्तर्गत ऊ गरेको छ, मैले जोड्न खोजेको कहाँ भन्दाखेरि चाहिँ यो सबै देशहरूलाई अध्ययन गरेर हामी के गर्न सकिन्छ भने जस्तै अर्को मैले एउटा अर्को एउटा के तान्जेनियाको लेखेर गरेको छ भने डगहरू डगलाई चाहिँ ट्रेनिङ दिएर डगले कन्ट्रोल गराएको छ, हो सबै यो तिन चारवटा देशको मैले कम्पेरिजन के गर्न खोजेँ भने हाम्रो अहिले समस्या सबैभन्दा के छ बाँदरको आतंक छ गाउँमा
6: त्यसलाई चाहिँ
5: कन्ट्रोल गर्न सरकारले पोलिसी लेभल ल्याउनु पर्यो प्लानिङ गर्नु पर्यो अरू देशले गरेका कामहरू चाहिँ हामीले युटिलाइज गर्नु पर्यो हामीले किसानलाई सिकाउनु पर्यो ट्रेनिङ दिनु पर्यो बल्ल हामीले कन्ट्रोल गर्न सकिन्छ यो कन्ट्रोल गरेपछि हामी किसान पढेको मान्छेले चाहिँ लगानी नहुँदै गर्दाखेरि रिटर्न आउन सकियो अर्को मैले अघि हाम्रो चाहिँ सरकारले हामी किसान पढेको मान्छेहरूलाई बाहिर नजान रोक्न लागि के गर्नुपर्छ भने यो इन्टरप्रेनरको लागि प्रिनरसिपको लागि चाहिँ उनीहरू चाहिँ सरकारले चाहिँ यो स्टार्टअपको लागि चाहिँ हामीलाई चाहिँ रकमहरू चाहिँ छुट्याइदिनुपर्छ मैले अघि स्टार्टअप दियो भने चाहिँ जस्तो मलाई स्टार्टअप गरिदिनु
6: अझै राम्रो भाषामा चाहिँ बुझाइदिनुहोस् न तपाईँले भन्न खोजेको स्टार्टअप भन्ने चाहिँ के हो विद्यार्थीले चाहिँ
5: यस्तो छ हेर्नुहोस् मैले अघि तपाईँ जोडेँ जस्तै म कडाईमा मैले लङ टर्ममा ठुलो भेडा पाल्न चाहेँ मैले 500 जति 1000 जति भेडा पाल्न चाहेँ मैले होइन भएपछि मलाई तपाईँको लगानी गर्नलाई मलाई सोध्नु सुरुमा त पैसा हुन्न हो त्यो सरकारले के गरिदिनु पर्यो भने त्यो स्टार्टअपलाई मैले एकैचोटि 1000 नगर्ने मैले 100-200 स्टार्ट गर्छु र सरकारले मलाई चाहिँ स्टार्टअपको रूपमा केही चाहिँ मैले लगानी गर्यो भने सुरुमा मैले त्यहाँबाट आएको फाइदाबाट जनलाई बढाउँदै जान्छु र मैले पछि सरकारले पनि त्यो चाहिँ लोन वा ऋण पनि दिँदै जान्छु हो हामीले सरकारले के गर्न सक्नुपर्छ भने विद्यार्थी पढेका मान्छेहरूलाई चाहिँ नेपालमै राख्नको लागि उसले चाहिँ अब सर सबैसँग आर्थिक रूपमा नहोला अर्को कुरा के छ भने हाम्रो परिवारहरू हाम्रो फ्यामिलीहरूले 50,00,000 रुपियाँ चाहिँ खर्च गरेर उसले चाहिँ क्यानाडा पठाउन सक्छ अमेरिका पठाउन सक्छ अस्ट्रेलिया पठाउन सक्छ तर नेपालमा 50,00,000 चाहिँ उत्पादन चाहिँ खर्च गरेर म केही चाहिँ व्यवसाय कृषि व्यवसाय गर्छु भन्यो भने परिवारले भोलिपल्ट उसले चाहिँ गरेर चाहिँ 1 रुपियाँ 1,00,000 पनि दिन सक्दैन हो यो सेक्युर छैन कि हाम्रो मार्केट हामीले उत्पादन गरेको कुराहरू चाहिँ मार्केटिङ पाइरहेको छैन यस कारणले सरकारले यिनी कुराहरूलाई चाहिँ फ्यासी सरकारले पनि त्यो चाहिँ लोन वा ऋण पनि दिँदै जान्छु हो हामीले सरकारले के गर्न सक्नुपर्छ भने विद्यार्थी पढेका मान्छेहरूलाई चाहिँ नेपालमै राख्नको लागि उसले चाहिँ अब सर सबैसँग आर्थिक रूपमा नहोला अर्को कुरा के छ भने हाम्रो परिवारहरू हाम्रो फ्यामिलीहरूले

0: यहीँ भविष्य दिन सकिन्छ। अनि अर्को के छ भने बाहिरजना विद्यार्थीहरूले विदेशमा के छ भने छिटो उत्पादन रिटर्न हुन सकिन्छ कि
1: छिटो
0: लाइफ स्टाइल चाहिँ छिटो चेन्ज गर्न सकिन्छ कि किनकि त्यहाँ पैसाको भ्यालु चाहिँ बढी गएको भयो, स्यालेरी बढी भएको कारणले गर्दाखेरि चाहिँ उसको आफ्नो लाइफ सेक्युरिटीको लागि पनि उसको पारिवारिक कुरालाई पनि उसले के गर्छन् छिटो अर्निङ गर्नको लागि पनि नेपालीहरू चाहिँ अहिले पनि विदेश गइरहेका छन्। त्यसको रोक्नको लागि पनि सरकारले नयाँ केही न केही चाहिँ स्टेप गर्नुपर्छ, नयाँ नयाँ केही कार्य जनाउनुपर्छ, त्यो नीति तथा कार्यक्रममा ती कुरा आज समेट्नुपर्छ। त्यसपछि मात्र के हुन्छ यदि पढेको विद्यार्थी यहीँ रोक्यौँ भने यहीँ चाहिँ भोलि हामी चाहिँ केही चाहिँ केही न केही परिवर्तन गर्न सक्छौँ।
1: भनेको अहिलेको नीति तथा कार्यक्रमले पनि यस्ता कुराहरूलाई चाहिँ समेट्न सकेन उसो भए तपाईँहरूले
0: अहिले चाहिँ हामीलाई चाहिँ पछिल्लो तीन चार वर्षदेखि यो नीति तथा कार्यक्रम एउटै छैन। मैले अहिलेको यो वर्षको हेरेँ, यहाँभन्दा अगाडिको हेरेँ, होइन 83-84 होला वा 82-83 होला 81-82 होला, एउटै किसिमको किनकि एउटै किसिमको उ छ कि नीति कार्यक्रम। यसको कारण चाहिँ के हो भने यो हाम्रो कर्मचारीतन्त्र छ नि यो सधैँ एउटै भइरहने हुनुहोस्। यो चाहिँ अहिले हाम्रो लिडरसिपमा गएका नेताहरूसँग कोही पनि कृषि पढेको मान्छे छैन हेर्नुहोस्। त्यहाँ नीति तथा पोलिसी लेभलमा चाहिँ नेताहरूसँग यो चाहिँ जस्तै बालन सरकार होला वा उहाँ लगायतको चाहिँ प्रधानमन्त्रीज्यूहरू मन्त्रीज्यूहरू कुनै पनि कोसँग कुनै पनि चाहिँ कृषि पेसा पढेको मान्छेहरू हुनुहुन्न। उहाँहरू के छन् सबै कर्मचारीले पोलिसी बनाउँदियो, कर्मचारीले बचत जाँदा नीति तथा कार्यक्रम बनाउँदियो। हो कर्मचारीले हिजो जे बनाउनु भएको छ अहिले पनि त्यही बनाइरहनु भएको छ। हो यसलाई चाहिँ सिकेर हामी के गर्नुपर्छ भने मैले चाहिँ अघि पढ्दै गर्दाखेरि विभिन्न यो बायोचारहरूको कुराहरू गरेँ पढेँ, होइन बायोचार भनेको कस्तो भन्दाखेरि
1: तपाईँले मलतर्फको कुरा जोड्नुभयो
0: हो मैले त्यो कुराहरू पढेँ। अर्को चाहिँ के भयो भने यो जैविकलाई प्राङ्गारिक मललाई चाहिँ अलिक प्रायोरिटी दिने भएको कुरा विषयहरूमा पढेँ,
1: रासायनिक मललाई
0: यसको लागि चाहिँ पढेँ। मैले पढ्दै गर्दाखेरि मैले यो दुई तिन वर्ष अगाडि सेम त्यही प्र्याक्टिस पढिरहेको थिएँ कि तर हाम्रो चाहिँ त्यो युटिलाइज केही पनि भइरहेको छैन। जस्तै अहिले हामीले चाहिँ यदि चाहिँ युरियाहरूलाई कम गर्ने हो भने युरियाको चाहिँ खपतलाई कम गर्ने हो भने हामीले चाहिँ एजोलाहरू लाउन सकिन्छ, ढैँचियाहरू लाउन सकिन्छ। त्यो भए चाहिँ के हुन्छ त्यसको अल्टरनेटिभको लगभग 20% चाहिँ कम गर्न सकिन्छ। हामीले किसानहरूलाई एजोलाहरूको बारेमा जानकारी गर्नु पर्यो, ढैँचियाहरूको बारेमा जानकारी गर्नु पर्यो
1: भनेको त्यो मल रासायनिक मलको मात्रा घटाउँदै
0: युरियाको मात्रा
1: सन्तुलन कायम गर्न पनि हो।
0: युरियाको मात्रालाई चाहिँ घटाउनको लागि चाहिँ हामीले चाहिँ त्यो स्टाइल उनीहरू ट्रेनिङ दिने आइडिया दिने हो भने चाहिँ हामीले एटलिस्ट चाहिँ हामीले अब मैले अघि पनि हामीसँग तपाईँसँग कुरा देख्दाखेरि पनि यो हामीले चाहिँ कृषि मन्त्रालय किन राख्ने बरु मल मन्त्रालय राखे भइहाल्यो नि। पहिला आउने मैले यहाँभन्दा अगाडिको मन्त्रीज्यू रामनाथ अधिकारी मन्त्रीसँग कुरा गर्दाखेरि हामीसँग त केही पनि गर्न सकिँदैन रहेछ, सारा बजेट यदि मलमा जाँदो रहेछ, यो त किसानलाई हामीले केही पनि अरू कामहरू कृषिको नयाँ स्ट्राटेजी केही पनि काम गर्न सकिँदैन रहेछ, यो हाम्रो बजेट सबै मलमा त जाँदो रहेछ भन्दै हुनुहुन्थ्यो उहाँले। उहाँको मैले पेन सुनेको थिएँ, होइन त्यस कारणले गर्दा के गर्न सकिन्छ भने यो मललाई एकतर्फीबाट उ गर्ने होइन एउटा बाटो अप्नाउने र यता कृषि मन्त्रालयले आफ्नो चाहिँ लङ स्ट्राटेजी गर्नलाई काम गर्नलाई अर्को फरक किसिमले अगाडि गर्न सकियो भने चाहिँ मलको समस्या किसानलाई पाउने समस्या आफ्नामा होला। तर के भएछ भने हरेक स्थानीय निकायले कृषिको कुरा ल्याएको हुन्छ, परदेशले कृषिको कुरा निकालेको हुन्छ, सरकारको आधी बजेट कृषि कुरा गरेको हुन्छ, तर कृषिको बजेट हुन्छ जम्मा यत्रो चाहिँ खरबौँ बजेटको जम्मा चाहिँ 57-58 चाहिँ अर्बमा रोक्दै राखेको हुन्छ। हो त्यस कारणले गर्दा कृषिमा लगानी बढी गरौँ मैले अहिले जोड्न खोजेँ, कृषि उत्पादन हामी पढेका विद्यार्थी होला वा अर्को होला इन्टरप्रेनर गर्नको लागि चाहिँ लगानी गर्न लगाउँ न सरकारले ठुलो मात्रामा चाहिँ तपाईँको अरबौँ रुपियाँ चाहिँ खरबौँ रुपियाँ छुटाउँ बल्ल चाहिँ हामीले चाहिँ यहाँको चाहिँ परिवर्तन गर्न सकिन्छ भन्ने कुरा चाहिँ मैले गर्न खोजेँ। मैले युरियाको चाहिँ मलको कुरा ल्याउँदै गर्दाखेरि त्यो मैले कुरा गरेँ।
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। कृषि शिक्षा अवसर अनि विद्यार्थी र युवाले के खोजिरहेका छन् भन्ने बारे कृषिका विद्यार्थी आशिष देवकोटासँग गरिएको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome. Super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin. Michelin
3: safety. Michelin. Michelin. World's number one tire brand.
4: Classic Deco 16th anniversary offer. Jati ma chahiyo, teti ma payo. Budget ra package tapai kai rozai ko. Abo internet TV ra Wi-Fi 6 router pani teti mai paincha. Classic Deco kunai pani plan kharid ma harek hafta 3 jana lai 3 mahina internet bonus ra masik 1 jana lai ru 12000 ko internet bonus. Samparka 9801004477. Classic Tech. Jati ma chahiyo, teti ma payo.
5: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले कृषि शिक्षा अवसर अनि विद्यार्थी र युवाले के खोजिरहेका छन् भन्ने बारे कुराकानी गरिरहेका छौ। यो कुराकानीमा हुनुहुन्छ कृषिका विद्यार्थी आशिष देवकोटा। सरकारले ल्याएको नीति तथा कार्यक्रमको केही सार संक्षेप हामीले अलिकति जोड्न खोज्यौं र बजेट पनि अब लगत्तै आउँदैछ, जेठ 15 चाहिँ बजेट आउँदैछ। त्यस्तो सुझाव अपेक्षाहरू तपाईँहरू जस्तै विद्यार्थीको अथवा तपाईँहरू जस्तै युवाहरूको त्यस्तो केही छ त?
3: अब यसमा चाहिँ बजेटमा अब आउने बजेटमा कसले ल्याइदियो हुन्थ्यो भने मैले अघि नै खालि मैले बारम्बार भनेको एउटा लर्न अन अनको प्रोग्रामलाई चाहिँ हरेक नेपालका विश्वविद्यालयहरूमा
2: सुझाव
3: त्यो चाहिँ सुचारू गर्नुलाई चाहिँ नीतिगत रूपमा चाहिँ एउटा कार्यान्वयन गरियोस्। अर्को चाहिँ बाँझो राख्न नपाउने होइन, बाँझो राख्न नपाउने नीति तथा कार्यक्रम चाहिँ सरकारले चाहिँ पहिला चाहिँ ल्यायो, बाँझो राखेर चाहिँ तपाईँको कारवाही गरिने, यति चाहिँ तपाईँको गएर चाहिँ पैसा पनि तिराइने भनेको लागि, तर व्यापारमा उताइएन। त्यस कारण बाँझो राख्न नपाउने एउटा नीति तथा कार्यान्वयन ल्याउनु पर्यो। अर्को चाहिँ हामीले के गर्नु पर्यो भने हाम्रो गाउँघरमा बेसिक निडरहरू चाहिँ फन्डामेन्टल निडरहरू वा चाहिँ त्यहाँको चाहिँ जियोग्राफिकली डिफिकल्ट छ, त्यहाँ चाहिँ हामीले के गर्छ पूर्वाधारको विकासहरू गर्नु पर्यो पहिले सरकारले।
2: तपाईँले भन्न खोजेको चाहिँ यो कृषकहरूले बुझ्ने भाषामा
3: मैले के भन्नु चाहिँ पहिला चाहिँ हामीले किसानहरूलाई आफ्नो डेली चाहिँ त्यहाँ चाहिँ उनीहरूको केटाकेटी पाल्नको लागि, उनीहरूले आफ्नो आवश्यकता पूरा गर्नको लागि त्यहाँ घाँस बाँस कबासको कुराहरू होला, विद्युतको कुराहरू होला, इन्टरनेटको कुराहरू होला, बाटोहरू राम्रो बनाइदिनु पर्यो। पहिला हामीले चाहिँ विकासका पूर्वाधारहरू चाहिँ हामीले चाहिँ सरकारले डेभलप गरिसकेपछि हामीले हाम्रा किसानहरूलाई हामीले गाउँमा बस भन्नु पर्दैन, उनीहरू आफै बस्छन् कि हो। सरकारले पहिला चाहिँ यो यतापट्टि चाहिँ उनीहरू सबैभन्दा पहिला के गर्नुपर्छ भने सरकारले अब आउने बजेटमा चाहिँ गाउँमा बढी बजेट राख्नु पर्यो, गाउँको विकास गर्नु पर्यो। पहिलो नम्बरमा चाहिँ गाउँमा बाटो पुर्याउनु पर्यो, विद्युत पुर्याउनु पर्यो, सञ्चार पुर्याउनु पर्यो होइन, त्यसको त्यहाँ पुर्याइसकेपछि उनीहरूको शिक्षा राम्रो गरिदिनु पर्यो, स्वास्थ्य राम्रो गरिदिनु पर्यो, उनीहरूको लाइफ चाहिँ सेक्योर गरिदिनु पर्यो कि बरु किसानले कमाएको 50% गभर्मेन्टले पैसा दिनु तयार छन्, उनीहरू आफूले कमाएको 50% बरु सरकारले पैसा दिनु तयार छन्, तर उनीहरूको छोराछोरी राम्रो चाहिँ राम्रो चाहिँ विश्वविद्यालयमा पढ्नु पर्यो, छोराछोरीको भविष्य चाहिँ सहरमा पढ्ने केटाकेटी र गाउँमा पढ्ने चाहिँ केटाकेटीको चाहिँ बराबर होस् कि, विद्यार्थीको चाहिँ समान भिन्नता नहोस् कि, गाउँमा पढ्ने कोही पनि उनीहरूको चाहिँ पढाइ चाहिँ कमजोर नहोस्, सहरको बराबर भइदियो भनेर किसानले काम गर्छन्, आफ्नो छोराछोरीको भविष्य पनि देख्छन्। त्यस कारणले अब आउने बजेटमा चाहिँ के गर्नुपर्छ भने पहिलो नम्बर एक नम्बर चाहिँ गाउँमा बढी बजेट दिने कारण छुटाउनु पर्यो। अझै अधिक म कडालीको मान्छे भएको कारणले गर्दाखेरि कडालीमा बढी बजेट छुटाउनु पर्यो एउटा नम्बरमा। अर्को नम्बर के हो, अर्को मैले अर्को इन्टरप्रेनर लर्न एन्ड अर्नको कुराहरू दुईटा भयो, अर्को इन्टरप्रेनर पर्ने हामी जस्ता केही चाहिँ गर्छौँ भने विद्यार्थीलाई चाहिँ सरकारले चाहिँ लोनलाई चाहिँ बढाउनु पर्यो, सब्सिडीलाई चाहिँ बढाउनु पर्यो। अर्को चाहिँ सधैँ के गरेको छ भने बिमा कुरा गरेको छ, किसानलाई बिमा दिइन्छ भनिन्छ, तर यथार्थमा हेर्नुहोस् कि हामीले किसानले कहिले पनि पाउँदैनन् कि। जस्तै धेरैचोटि हामीसँग के भएको छ भने यो चाहिँ यो क्लाइमेटको चेन्जले गर्दाखेरि वा चाहिँ यो चाहिँ यो विभिन्न यो हाम्रो चाहिँ मनसुनजन्य विपत्तिको कारणले गर्दाखेरि चाहिँ हाम्रा किसानहरूले धानहरूको चाहिँ त्यति खेर गइरहेको हुन्छ, उसको उत्पादनले चाहिँ त्यत्तिकै
2: खेती
3: बिहोरेको छ, तर सरकारले चाहिँ कागजमा भन्दा पनि व्यावहारिकता रूपमा चाहिँ त्यो दिएको देखिन्न कि, त्यो चाहिँ सब्सिडीहरू चाहिँ दिएको देखिन्न। त्यही भएर हामीले चाहिँ यो इन्सुरेन्सलाई हरेक किसानलाई हामी चाहिँ इन्सुरेन्ससँग चाहिँ जोड्न पर्यो, सब्सिडी चाहिँ हरेक किसानले पाउनु पर्यो, कागजी रूपमा होइन, वास्तविक किसानले चाहिँ त्यो पाएपछि चाहिँ हामीले सुधार गर्न सकिन्छ। बजेटमा यो चाहिँ एउटा चाहिँ इम्प्लिमेन्टेसन गर्ने कुराहरूमा पोलिसीमा चाहिँ त्यो राखेर चाहिँ सरकारले चाहिँ तल्लो लेभलसम्ममा स्थानीय निकाय, मैले अघि किन जोड्न खोजेँ भने फेडरल गभर्मेन्ट, प्रोभिन्सियल गभर्मेन्ट र लोकल गभर्मेन्ट, यो तिनवटाको कोलाबोरेसन हुनु पर्यो पहिलो नम्बरमा हो। यो चाहिँ हाम्रो ग्याप नै रहेछ, हेर्नुहोस् पर्दैछ के काम गरिरहेको छ, स्थानीय निकायलाई थाहा हुन्न, स्थानीय निकायले गरेको कुरा सङ्घीय सरकारले थाहा हुन्न, एक आपसमा यिनीहरूको कनेक्टै छैन। किन कनेक्टेड छैन भने कि हाम्रो कृषिमा के छ भने तल्लो चाहिँ हरेक 753 स्थानीय निकायहरूमा त्यहाँ चाहिँ कृषि शाखा छ, उसले काम गरिरहेको हुन्छ, र अर्को चाहिँ तपाईँको गरेर प्रदेश सरकारले के गर्छ एक किसी रूपमा कृषि ज्ञान केन्द्रको रूपमा चाहिँ उसले आफ्नो चाहिँ हरेक जिल्लामा राखेको छ होइन, यिनीहरू बिचको कोर्डिनेसन हुन्न हेर्नुहोस्। अनि सङ्घीय सरकारले पनि आफ्नो किसिमले चाहिँ तपाईँको काम चाहिँ जिल्ला जिल्लामा कृषि कार्यालयहरू हुन्छ, उनीहरूको बिचको त्यो तिनवटा कनेक्सन काहीँ पनि हुँदैन कि, एकले अर्को बजेट कहाँ पठाइरहेको छ, केमा हालिरहेको छ, त्यसको अलरेडी आफूले कहाँ हाल्ने बजेट कहाँ हाल्दा ठिक होला, कहाँ चाहिँ सुधार्न सकिन्छ भने एक आपसमा कहिले पनि कनेक्टेड छैन कि हो। यो सबैभन्दा मैले के जोड्नु खोजेँ भने सबैको चाहिँ कोलाबोरेसन पहिला हुनु पर्यो, यो भएपछि मात्र चाहिँ के गर्न सकिन्छ भने एग्रिकल्चर सस्टेनेबल हामीले बनाउन सकिन्छ भनेर मैले जोड्नु खोजेँ।
2: भनेको परम्परागत खेती पद्धतिमा जो किसानहरू अहिले लागि पर्नु भएको छ र उहाँहरूले बाध्यात्मक अवस्था छ त्यही खेती पद्धति अपनाउने र त्यसैमा चाहिँ जीवन निर्वाह गर्ने, र अहिले अब युवाहरू थपिँदै हुनुहुन्छ त्यसमाथि कृषि पढ्ने विद्यार्थीहरू थपिनुहुन्छ, यो समग्र सुधारका लागि अन्तिममा चाहिँ 1-2-3 कसरी अगाडि जाने तपाईँको विचार?
3: यस्तो मैले तपाईँलाई के जोड्न खोजेँ भने एउटा चाहिँ हाम्रो रैथाने बालीहरू छ, होइन हाम्रो रैथाने बालीहरूभित्र जस्तै मैले म चाहिँ कडालीमा के छ भने रैथाली बाली कुराहरू म अरू ठाउँमा कुराहरू जस्तै कागुनुहरू छ हामीसँग होइन फक्सल मिलेट भन्छ होइन अर्को चाहिँ पोस्टो मिलेटहरू छ होइन अर्को चाहिँ जस्तै मार्सीहरू होला होइन अर्को चाहिँ माथिल्लो एरियामा पनि हाम्रो चाहिँ त्यो रैथाने बालीहरू कोदोहरू होला यिनीहरूलाई हामी के गर्न सकिन्छ भने यो चाहिँ हामीले चाहिँ नयाँ बरु भेराइटीहरू चाहिँ यसको रिसर्चहरू गर्ने भेराइटीहरू निकाल्ने तर हामीले त्यही नै उत्पादन गर्ने हाम्रो पहाडी ठाउँमा त्यो बढी उत्पादन हुन्छ हो त्यसलाई चाहिँ हामी इन्टरनेसनल मार्केटिङहरू गरिसक्यो
2: भनेको हामीसँग जे छ महत्त्वपूर्ण
3: हो त्यसलाई चाहिँ
2: हामीले चाहिँ त्यसलाई चाहिँ बजार श्रृङ्खलामा जोड्ने
3: अनि त्यसलाई हामी के गर्ने छ भने त्यसलाई चाहिँ ग्रेडिङ गर्ने नयाँ चाहिँ अरू चाहिँ नयाँ नयाँ अल्टरनेटिभ भेराइटीहरू निकाल्ने होइन त्यसले गरिसकेपछि हामी के हुन्छ भने त्यसको चाहिँ अल्टर जस्तै कागुनुहरूबाट हामी के गर्न सकिन्छ त्यसको चाहिँ खिर खान सकिन्छ अर्को तपाईँको गएर अब खानाको रूपमा युज गर्न सकिन्छ डायबिटिजको पेसेन्ट युज गर्न सकिन्छ त्यो कुरा त्यसको महत्त्वहरू दिएर चाहिँ हामीले नेसनल इन्टरनेसनल मार्केट गर्न सकिन्छ मैले यो कुरा गर्दै गर्दाखेरि म दुई तिन दिन अगाडि तिन चार दिन अगाडि म इजरायलको राजुसँग मैले सम्बन्ध गरेको थिएँ मैले किन जोड्न खोजेँ भने मैले कडालीको कुरा उहाँलाई के राखेँ भने हामीसँग सधैँ पनि कडालीमा के छ भने ट्रेडिसनल प्र्याक्टिस छ 200-300 वर्ष पछाडि इजरायलभन्दा हामी 300 वर्ष पछाडि छ कडालीको हाम्रो एग्रिकल्चर तर हामीले के गर्न सकिन्छ भने कडाली कति पढ्दै गरेका विद्यार्थीहरूलाई भर्खरै 12 तपाईँको गएर 2-3 वर्ष कोर्स कृषि पढाएको विद्यार्थीले हामीले चाहिँ तिन विद्यार्थीलाई इजरायल पठाउँ इजरायलसँग यहाँको एम्बेसीले सहयोग गरिदियोस् हाम्रो विद्यार्थीले लैजाओस् त्यहाँ चाहिँ 11 उसले चाहिँ त्यहाँ लर्निङ अन गरोस् र उसले त्यहाँ पढिसकेको कुराहरू चाहिँ आएर केही रकम कमाएको रकमलाई ल्याएर त्यहाँ 20-25 लाख रुपियाँ लगानी पनि गरोस् उसले कमाएको र उसले चाहिँ सिकेको कुराहरू चाहिँ इम्प्लिमेन्टेसन गरिसकेपछि त्यो हाम्रो कर्णालीलाई चाहिँ तपाईँको सुधार गर्न सकिन्छ विशेष गरी मुगुमा सुधार गर्न सकिन्छ भनेर मैले चाहिँ उहाँलाई भेटेको थिएँ र टेक्नोलोजी सहयोग गर्नुहोस् तपाईँहरूले हामीलाई हाम्रो चाहिँ अझै पनि के छ भने हामीसँग त्यहाँ हाते ट्र्याक्टर युज गरिन्न गोरुहरूको युज गरिन्छ यसको लागि पनि इजरायलले चाहिँ हामीले चाहिँ किनकि इजरायलमा मैले किन जोडिरहेको छु इजरायलको अहिले एग्रिकल्चरमा सबैभन्दा अगाडि छ कि त्यहाँको उपकरणमा अगाडि छ अझै पनि त्यहाँ तपाईँको गरे के रिमोट सेन्सिङहरूबाट काम गरिन्छ होइन ड्रोनहरूबाट युज गरेर त्यहाँको एग्रिकल्चर प्र्याक्टिस गरिन्छ हो यसको लागि पनि मैले किन जोड्न खोजेँ भने हाम्रो एउटा रैथानी बालीलाई गर्ने राम्रो बनाउने त्यसलाई चाहिँ प्रोडक्टिभिटी बढाउने सस्टेनेबल प्लानिङहरू गर्ने हाम्रो चाहिँ त्यहाँ भएको चाहिँ तपाईँको मैले चाहिँ जडीबुटीको विषयहरू छैन जडीबुटी हाम्रो पनि के छ भने जडीबुटीको समस्या हाम्रो जडीबुटी सधैँ पनि के छ भने चाइना र भारतमा हाम्रो चाहिँ कौडीको मूल्यमा गइरहेको छ कि धेरै सस्तो मूल्यमा गइरहेको छ कि त्यसलाई हामीले के नेपाल सरकारले अब पोलिसी मैले अहिले छुटेको कुरा मैले जोड्न खोजिहालेँ होइन त्यसलाई चाहिँ पोलिसी मेकिङ गरेर हामीले एटलिस्ट चाहिँ तपाईँको गएर त्यो हाम्रो त्यो उत्पादन होला जडीबुटीहरू यिनीहरूलाई चाहिँ तिनीहरूलाई चाहिँ हामी के गर्न सकिन्छ भने प्रशोधन केन्द्र स्थापना गरेर 100 रुपियाँ पर्नेलाई हामीले चाहिँ आज चाहिँ 1,000-2,000 रुपियाँ बेच्न सकिन्छ त्यो भएपछि त्यहाँको चाहिँ किसानको पनि त्यो आय स्रोत बढ्छ र सरकारको पनि तपाईँको त्यो चाहिँ फन्डिङहरू चाहिँ त्यो आय स्रोत बढेपछि मात्र चाहिँ किसान पनि बाँच्न पाए सरकारको चाहिँ रकममा पनि चाहिँ वृद्धि हुन्छ भन्ने तरिकाले चाहिँ सरकारले आगामी दिनमा पोलिसी बजेटमा चाहिँ छुट्याउनुपर्छ भन्न चाहन्छु।
2: उहाँले सारमा चाहिँ जोड्न खोजेका विषयहरू कृषिको चाहिँ व्यवसायीकरण त्यसै गरी प्रविधिको चाहिँ पहुँच विस्तार विकास आधुनिक प्रविधिको प्रयोग सहज वित्तीय पहुँचका कुराहरू उत्पादित वस्तुको चाहिँ उचित बजार मूल्य सुनिश्चितताका कुराहरू लगायत चाहिँ रहेका छन्। युवाहरूलाई हलो र कुटो कोदालोबाट चाहिँ केही माथि उठ्ने गरी चाहिँ सरकारले नीतिगत व्यवस्था गर्नुपर्छ भन्ने तपाईँको यो कुराकानीको चाहिँ
3: सार मात्रै नै हो। हामी सबैको यो चाहिँ एग्रिकल्चरलाई चाहिँ रिभोल्युसन गर्ने टेक्नोलोजीमा डेभलपमेन्ट गर्ने नयाँ भेराइटीहरू चाहिँ डेभलपमेन्ट गर्ने किसान विद्यार्थीहरूलाई चाहिँ यसमा यतापट्टि चाहिँ आकर्षण गर्नको लागि नयाँ पोलिसी तथा नयाँ योजनाहरू ल्याउने होइन यो कुरा किसानलाई चाहिँ अलिक चाहिँ उनीहरूको स्किल डेभलपमेन्ट गर्ने नै हो।
2: उहाँ हुनुहुन्थ्यो कृषिका विद्यार्थी आशिष देवकोटा। विद्यार्थी जसले कक्षा 12 सक्छन् लगत्तै विदेश जाने क्रम रोक्नु अहिलेको मुख्य चुनौती छ। देशभित्र विद्यार्थी एवं युवालाई टिकाउन समग्रमा के गर्नु पर्ला त? कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको अनुसन्धान तथा प्रसार निर्देशनालयका पूर्व निर्देशक एवं कृषि अर्थविज्ञ प्राध्यापक डाक्टर ऋषिराम कटेल।
4: हाम्रो मेन युवाहरूलाई सामान्य जीविकोपार्जन कृषिमा युवाहरू आकर्षित हुँदैनन्। युवाहरू जब आकर्षित हुन्छन् त्यसले आमदानी दिन सक्छन् र उनीहरूको व्यवसायको रूपमा जान सक्छ त्यो बेलामा मात्रै हुनसक्छ। त्यसको लागि मेन जड भनेको हामीसँग जग्गा हामीसँग थोर थोरै छ। प्रति एक हामीसँग लगभग 0.5 हेक्टर प्रति घरको जग्गा छ भने त्यो जग्गाले पुग्दैन। त्यसले गर्दा अब नवयुवाको कृषिमा आकर्षण गर्नको लागि एउटा पालिकाले हाम्रो 753 पालिका छ प्रत्येक पालिकाले पालिका स्तरको एउटा भूमि ब्याङ्कको स्थापना गर्नुपर्छ। अहिले धेरै जग्गाहरू लगभग 30% जग्गाहरू बाँझो छन्। खेतीयोगी जग्गा भए पनि बाँझो भएर तिनीहरू जग्गाहरूलाई पनि पालिकामा लिजिन गर्ने त्यसलाई चाहिँ पालिकामा लिजिन गरेपछि पालिकाले त्यो जग्गालाई चक्लाबन्दी गर्छ र लिज आउटको व्यवस्था गरियो भने नवयुवाहरू अब जस्तो तपाईँको 50-60 बिघा 10-15 बिघामा चाहिँ व्यवसायिक खेती गर्यो भने उनीहरूले अरूलाई रोजगार पनि दिन्छन् र आत्मनिर्भर पनि हुन्छ। त्यो मोडालिटीमा जानुपर्छ भन्ने लाग्छ।
2: कुराकानीमा हुनुहुन्छ कृषि अर्थविज्ञ प्रोफेसर डाक्टर ऋषिराम कट्टेल. हामीले नव युवा र कृषि अर्थतन्त्र जोडेर कुराकानी गरिरहेका छौं. अब देशको चाहिँ कुल ग्रास्त उत्पादन जीडीपी भन्छ झण्डै झण्डै 24% चाहिँ योगदान कृषिको छ भनिन्छ. यसमा नवयुवा र उनीहरूको हिस्सालाई पनि कहीँ कतैबाट समेट्न सकिन्छ के छ अवस्था?
4: अब यस्तो छ, अब नेपालको कृषिको रूपान्तरण हुनुपर्छ भन्ने महत्वपूर्ण छ. एग्रिकल्चर ट्रान्सफर्मेसन इज निडेड भन्ने चाहिँ अहिलेको बहस चलेको छ. र विदेशतिर हेर्नुहुन्छ भने लेस देन 1% जनसङ्ख्या कृषिमा आधारित छन् र उनीहरूले उत्पादनले आफूलाई पुऱ्याएर पनि बाहिर पनि एक्सपोर्ट गर्छन्. तर हामी आत्मनिर्भर छैनौँ. त्यो आत्मनिर्भर बनाउनुको लागि कृषिको रूपान्तरणको लागि कृषिको ट्रान्सफर्मेसन आवश्यक छ. अब हाम्रो अहिले लगभग 60% जति कृषिमा आधारित जनसङ्ख्या छन् भनिन्छ. त्यसलाई घटाएर 15-20% झार्नुपर्छ. त्यो झार्ने सन्दर्भमा जुन बाँकी रहेका पपुलेसनलाई चाहिँ कृषिको व्यावसायिक कृषि, उद्यमी कृषि र भ्यालु चेन आधारित मूल्य श्रृङ्खला आधारित उद्योगमा आधारित कृषि स्थापित गरिसकेपछि बाँकीलाई चाहिँ सेवा र तपाईँको इन्डस्ट्री र सेवामा ट्रान्सफर गर्न सकियो भने सबैले रोजगार पाउँछ र कृषिले पनि अलि आत्मनिर्भर भएर अलि टेवा पुर्याउँछ. त्यसले गर्दा हाम्रो कृषिको ट्रान्सफर्मेसनमा चाहिँ पहिलो हाम्रो कृषिको जनसङ्ख्यालाई घटाउनु पर्यो, व्यावसायिक बनाउनु पर्यो र दोस्रो चाहिँ बाँकी जनसङ्ख्यालाई चाहिँ सेवा र इन्डस्ट्रियल सेक्टरमा चाहिँ ट्रान्सफर गर्नु पर्यो. त्यो गरियो भने नवयुवाहरू आकर्षित हुन्छ र त्यसलाई जोड्न सकिन्छ भन्ने लाग्छ.
2: अलि ठूलो अपेक्षा, अलि ठूलो चाहिँ दीर्घकालीन कार्यक्रम कार्यान्वयनको चाहिँ पाटोतर्फ पो हामी लाग्यौं कि तपाईँले चाहिँ 60-62% हारिमा रहेको चाहिँ किसानहरूलाई 15-20% झार्नुपर्छ भनेर भनिहाल्नुभयो.
4: हजुर,
2: यो त चुनौतीपूर्ण छ नि त. फेरि
4: त्यसलाई अहिले मैले कुरा गरेँ, त्यो एउटा यो ट्रायंगुलेसन एप्रोच हो. यो एउटा मात्रै हुँदैन. जस्तै अहिले मैले भूमि ब्याङ्कको कुरा गरेँ, पालिका स्तरीय ठुलो लार्ज होइन कि पालिका स्तरले जग्गा लिजाउन लिजिट गर्ने त्यसले जग्गालाई अलिकति जनसङ्ख्या त्यहीबाट घटाउँछ मान्छेले. त्यसको लागि अब लिजिन र लिज आउट गर्दा मानिसहरूलाई अहिले के रहेछ भने मेरो जग्गा हराउँछ कि भनिन्छ धेरैलाई फ्रेगमेन्टेसन गरिसकेपछि. त्यसको लागि सरकारले जिआइएस म्यापिङबाट तपाईँको जग्गा चाहिँ गुगलमा हेरेपछि टक्क देखियो भने जहाँ गयो केही फरक परेन. त्यस्तो मोडेल पनि डेभलप गर्नुपर्छ. र तेस्रो अब दोस्रो अब तपाईँको अब कर्जा कृषिमा कर्जा त छ. अहिले नेपाल सरकारले 5-7% ब्याज अनुदान दिन्छ तर अहिले ठ्याक्क लागू हुन सकेन. त्यसलाई पनि जोड्नु पर्यो. त्योहरू तपाईँको वित्तीय व्यवस्थापन, युवाहरूलाई त्यो अलिकति व्यवसायीकरण गर्ने र जग्गाको व्यवस्थापन गर्न सक्यो भने त्यो घट्यो पनि. त्यो फेरि त्यो घटेको जनसङ्ख्या जुन छ त्यसलाई मैले के भने सेवा र कृषि व्यवसायमा आधारित उद्योगमा तिनीहरूलाई रोजगार व्यवस्थापन गर्ने हो. त्यसरी जानुपर्छ भन्ने लाग्छ.
2: उसो भए अहिलेको चाहिँ युवा पुस्ताको चाहिँ असन्तुष्टि चाहिँ विगतमा यो कृषि क्षेत्रकै कुरा गर्ने हो भने केमा रह्यो त?
4: अब परम्परागत कृषि भयो. अब कृषि हुने परम्परा पनि बा हजुरबाले जे गरेका छन् त्यही गर्ने भनेपछि अहिलेको युवाहरूलाई कृषिमा त्यो आकर्षण बढेन. जब युवाहरूलाई आकर्षण बढ्छ ऊ एउटा व्यवसायिक हुन्छ र उसलाई पनि रोजगार दिन्छ र उसले त्यही लार्ज स्केलमा उत्पादन गरेर त्यसले गर्यो भने उसको उसले उसलाई आत्मनिर्भर हुन्छ. अनि त्यो गर्नको लागि पहिला जग्गा अहिले मैले जग्गा कुरा गरेँ, त्यसपछि वित्तीय कुरा गरेँ, सबैलाई जोडिदियो भने किसान उद्यमी कृषक भएर चाहिँ युवाहरू जन बस्न सक्छन् जस्तो लाग्छ मलाई.
2: कृषि र अर्थतन्त्रको यो क्षेत्रबारे समग्रमा चाहिँ तपाईँको बुझाइ के छ, धारणा के छ, हामी कुन अवस्थामा छौँ?
4: अब हाम्रो विगतको तुलना गर्ने हो भने हामी लगभग 1990 हाम्रो खाद्यमा आत्मनिर्भर थियौँ. कोरियामा भूकम्प, दक्षिण कोरियामा भूकम्प लागेको बेलामा हामीले चामल चाहिँ अनुदानको रूपमा देखाएका थियौँ चामल. त्यसपछि कोरियनहरूले चाहिँ हामीलाई अहिले पनि माया गर्छन् त्यो सन्दर्भमा. त्यसपछि बिस्तारै आएर हाम्रो उत्पादन मात्रै होइन हाम्रो खानकी पनि परिवर्तन भयो.
2: खाने बानी
4: खानकी पनि परिवर्तन भयो. अहिले प्रत्येक गाउँ गाउँमा रोड पुगेको छ. प्रत्येकलाई लङ ग्रेन बासमती राइस चाहिन्छ. आफूले उत्पादन गरेको बेच्ने अनि त्यही बात गरेको त्योपछि इन्डियाबाट धेरै आउने भयो. त्यसले गर्दा हाम्रो खाने बानीको परिवर्तन सक्यो, उत्पादनको पनि त्यही मोडालिटी चेन्ज गर्नुपर्ने आवश्यक छ. त्यो भयो हामी आत्मनिर्भर हुन सक्छौँ एउटा. अब दोस्रो भनेको अब तपाईँको अब मेजर अब कृषि र अर्थतन्त्र कुराहरू हो. हाम्रो नेपालमा कृषिलाई दुई भागमा वर्गीकरण गर्नुपर्ने,
2: जस्तो
4: एउटा अलि उत्पादन बढाउने खाले कृषि जसमा हामीलाई मल बिउ सिँचाइ सबै चाहिने हो. होलिस्टिक एप्रोचमा उत्पादन जस्तै धान मकै गहुँ जुन छ यसको उत्पादकत्व बढाउनु पर्छ. हाम्रो लगभग अहिले धानको उत्पादकत्व 4 मेट्रिक टन एराउन्ड छ. बाहिर लगभग 8-9 मेट्रिक टन छ, मकैको हेर्नुहुन्छ भने हाम्रो 3.5 मेट्रिक टन लगभग छ भने बङ्गलादेशकै 8 मेट्रिक टन छ, अमेरिकाको 12 मेट्रिक टन। त्यो उत्पादकत्व बढाउन सक्ने चाहिँ मात्रामा त्यसबाट इनपुट हाम्रो तपाईँको फिजिकल अप्टिमा भन्छ इकोनोमिक स्टममा, त्यसमा नै अलिकति जोड दिनु पर्यो एउटा। र अर्को इकोनोमिक अप्टिमामा पनि अर्को एङ्गलबाट हेर्नुपर्छ, जस्तै हामीले फ्रेस भेजिटेबल फ्रुट्सहरू फलफुलहरू अर्ग्यानिक रूपमा उत्पादन गर्नुपर्छ। अर्ग्यानिक उत्पादन गरेपछि नेसनल मार्केट र इन्टरनेसनल मार्केटमा पनि त्यसलाई पेनिट्रेट गर्न सक्छ। त्यसको लागि हामीलाई ट्रस्ट चाहिन्छ, ट्रस्ट चाहिँ के हो भने अर्ग्यानिक सर्टिफिकेसन फेयर ट्रेड सर्टिफिकेसन अलिक महँगो छ, किसानहरूले गर्न सक्दैन। त्यसले गर्दा जिआइएस जियोग्राफिक इन्डिकेसन भन्ने एउटा सर्टिफिकेसन एउटा टुल हो, अहिले इन्डिया र बङ्गलादेशले लार्ज स्केलमा गरिएको छ। हाम्रो मिक्स बेच प्रडक्टहरूलाई जिआइएसमा हामीले ट्रान्सफर गर्न सक्यौँ भने हामीले बाहिर 25% एडिसनल प्राइस प्रिमियम पाउँछौँ। जस्तै जिआई गरेकोलाई लार्जका अलैँची भयो, अदुवा भयो, सुन्तला भए, हामी चाहिँ हाई भ्यालु कमोडिटीहरूलाई त्यसरी गरेर अर्ग्यानिक प्लस जिआई जाने एउटा प्रडक्टलाई चाहिँ अर्को प्रडक्ट चाहिँ खाद्य उत्पादनमा बढाउने खाले इकोनोमिक अप्टिमा र फिजिकल अप्टिमामा हामीले प्यारलली गइयो भने कृषिको अर्थतन्त्र त अलि महत्त्वपूर्ण हुन्छ। र हाम्रो यसो हेर्दा चाहिँ कृषिले नेपालको अर्थतन्त्र महत्त्वपूर्ण जानेको छ। अलैँचीकै कुराहरू हुन्छ भने हाम्रो नेपाल पहिलो अलैँचीको उत्पादनमा पर्छ, त्यसको दोस्रो इन्डिया, तेस्रो बङ्गलादेश। र हाम्रो अलैँची चाहिँ फ्रेस अलैँची हार्भेस्ट गरिसकेपछि सुकाएर सिधै इन्डिया जान्छ, मोर देन 95%। यदि हामीले भ्यालु एड गर्न सक्यौँ भने र त्यसलाई अब सर्टिफिकेसनमा जान सकियो भने हामीले बाहिर एक्सपोर्ट पनि गर्न सक्छौँ, निज मार्केटहरू गर्न सक्छौँ, त्यसले हामीले इकोनोमिक गेन लिन सक्छौँ। त्यसले गर्दा भ्यालु चेन र सर्टिफिकेसन स्किममा पनि हामी प्यारलली जानुपर्छ भन्ने लाग्छ मलाई। त्यो भयो हाम्रो अर्थतन्त्रलाई सहयोग हुन्छ।
2: तपाईँको आफ्नो अध्ययनको क्षेत्र जुन चाहिँ मूल्य श्रृङ्खला भनेर अलैँचीको एउटा उदाहरण पनि जोड्नुभयो, यसलाई चाहिँ सकारात्मक रूपमा लिन सक्छौँ हामी, जुन निर्यात योग्य हाम्रो चाहिँ निर्यात योग्य वस्तु भनेर पनि, अरू चाहिँ तपाईँले मूल्य श्रृङ्खलाको कुरा पनि जोड्नु भएको छ। तर हाम्रो अहिलेको धरातलमा म पसेँ भने किसानले वर्षभर मेहनत गरेर पनि आफ्नो गुजारा चाहिँ धान्न सक्दैन, समस्या चाहिँ कहाँनिर छ?
4: जबसम्म उसको आफ्नो गुजारा नै जान्दैन, उसको अपर्च्युनिटी कस्ट भन्छ, अन्त उसलाई अहिले फाइदा छैन, उसले किन खेती गर्छ? त्यही गर्दा हाम्रो जग्गाहरू बाँझो भएको कारण त्यही पनि हो। जस्तै अब धान लगायो, धानको त्यही मूल्य पनि लाग्यो। त्यही भएर हाम्रो के हो भने कमर्सियलाइजेसन गर्नु पर्यो, मेकनाइजेसन गर्नु पर्यो। त्यसले गर्दा अब जग्गाहरू थोरै थोरै जग्गाले हुँदो रहेछ भने, अहिले मैले कुरा गरेको थिएँ जुन तपाईँको 15% डिफर त्यो गर्नको लागि नै आवश्यक पर्ने भन्ने कुरा हो। त्यसले गर्दा तपाईँले जब प्रफिट देख्दैन, अलिक नाफामूलक देख्दैन, उसले किन गर्छ त्यो व्यवसाय? अल्टरनेट व्यवसाय गर्छ। त्यसले गर्दा नाफामूलक बनाइयो भने वा नाफामूलक बनाउनको लागि हाम्रो सबै एप्रोचहरू जोड्नु पर्यो, जसरी तपाईँको कमर्सियलाइज गर्नु पर्यो, मेकनाइजेसन गर्नु पर्यो, होइन, त्यसपछि अब लार्ज स्केलमा प्रडक्सन गर्नु पर्यो अनि बल्ल हुने भयो। त्यसले गर्दा हाम्रो किसानको त अहिले त्यही वर्गीकरण मैले अहिले भनेको, हाम्रा साना किसानलाई हामीले प्रोटेक्ट त गर्नुपर्छ, उनीहरूको जसले आफू उत्पादन गरेर आफै खान्छु, म अर्ग्यानिक उत्पादन खान्छु, म बाहिरको गर्दैन भनेर त्यो पनि प्रोटेक्ट गर्नुपर्छ। एउटा साना किसानलाई प्रोटेक्ट गर्ने मेकानिजम पनि सँगसँगै लानुपर्छ, कतिमा
2: साना किसानलाई चाहिँ संरक्षण गर्नेलाई
4: र व्यावसायिकमा चाहिँ युवाहरूलाई जोडेर व्यावसायिकमा जाने, त्यसले गर्दा त्यो नीति चाहिँ त्यसरी बनाउन सकियो भने राम्रो हुन्छ। जस्तै अनुदानको कुरा गर्दा अहिले हाम्रो कृषिमा धेरै अनुदान गर्छ र अनुदानले नाफामूलक गराएन, हामीले अनुदानभन्दा पनि अहिले उसलाई वित्तीय प्रब्लम छ भने बिना ब्याजमा बरु वित्तीय व्यवस्थापन गर्न सकियो भने ब्याङ्कसँग जोडेर उसलाई अलिकति सहज हुन्छ, त्यसमा जोड्नुपर्छ भन्ने लाग्छ।
2: कुराकानीमा हुनुहुन्छ कृषिको अर्थविज्ञ एवं प्रोफेसर डाक्टर ऋषिराम कट्टेल। हामीले विशेष गरी हाम्रो कृषि र अर्थतन्त्र कहाँनिर समस्या छ भन्ने पाटो यहाँनिर जोडिरहेका छौं। तपाईँले कुरा जोड्दै गर्दाखेरि एउटा चाहिँ व्यावसायिक खेती ठूलो उत्पादन एउटा, अर्ग्यानिक उत्पादनको चाहिँ एउटा विषय र सँगसँगै उत्पादन बढाउँदै र भ्यालु चेन अर्थात मूल्य श्रृङ्खलामा चाहिँ जोड दिनुपर्छ भनेर दुई तीनवटा विषयलाई चाहिँ अलि प्राथमिकताका रूपमा चाहिँ राख्नुभयो। काम गर्ने किसान उसको चाहिँ सम्मान, पेसाप्रतिको चाहिँ सम्मान, यो काम गर्दै गर्दाखेरि कति महत्वपूर्ण छ त उसो भए?
4: एकदम महत्वपूर्ण छ। बाहिरतिर म जर्मनीमा अब साढे दुई वर्ष पढ्ने स्थितिसँग बसेँ, ब्रेड खाने बेला नि ट्याक्क ढोग्ने, हामीले खाना खाँदा जस्तै ढोग्ने, मलाई ढोगेको भन्दा जसले उत्पादन गराएछ उत्पादन किसानलाई मैले माया गरेको भन्थ्यो। तर किसान भने महत्त्वपूर्ण भइरहेको होइन। अब तपाईँको के छ भने अब हाम्रो बिचौलियाहरू पनि धेरै छन् उत्पादन गर्छन्, त्यसबाट प्रत्येक कमिटीमा चाहिँ उत्पादन चाहिँ इन्डिभिजुअल गर्ने, व्यक्तिगत रूपमा गर्ने, आवश्यक सामग्री र सेवाहरू आवश्यक परेथ्यो त्यो चाहिँ समूहको रूपमा गर्ने र बजारीकरण पनि समूहको रूपमा गर्न सक्यो भने ठाउँ ठाउँमा ब्लक बनाएर त्यसले दिगो रूपमा किसानले पनि बार्गेनिङ गर्ने पावर बढ्छ जब थोरै उत्पादन छ बार्गेनिङ बढ्दैन त्यसले गर्दा एउटा महत्त्वपूर्ण त्यो हो
2: भनेको त्यहीँनिर चाहिँ सम्मानको कुरा जोडिन्छ
4: त्यहाँ सम्मान जोडिनु पर्यो सम्मान जोडिनु पर्यो अनि अर्को के छ भने हामीलाई किसान किसान भनेपछि नराम्रो लाग्यो कृषक उद्यमी भन्नु पर्यो अब कृषक उद्यमी सानै गरे होइन ऊ उद्यम हो नि त उसले गरेको छ आफ्नो आफ्नो जीविको
2: कृषक उद्यमी
4: उद्यमी भन्नु पर्यो हामी खेत खेत भन्छौँ त्यसलाई उद्योग भन्नु पर्यो होइन व्यावसायिक भन्नु पर्यो खेतीपाती भन्छौँ त्यसलाई त्यही अब इन्टरप्राइज भन्नु पर्यो होइन व्यवसायीकरण गरेको भन्नु पर्यो त्यो भएपछि ऊ पनि फुर्किन्छ अनि सम्मान पनि त्यहाँबाट जोडिन्छ त्यसले गर्दा अब एउटा के भने अहिले स्थानीय तहको महत्त्वपूर्ण भूमिका हुन्छ किसानलाई सम्मान गर्ने उनीहरूलाई अवार्ड गर्ने कुराहरू महत्त्वपूर्ण हुन्छ तपाईँको जस्तै कति ठाउँमा चाहिँ पार्टिकुलर प्रडक्ट हुन्छ जस्तै पार्टिकुलर प्रडक्टलाई चाहिँ एउटा स्थानीय तहले नै त्यसलाई सामान्य लोगो लाएर ह्याको उत्पादन भनेपछि किसानको गौरव पनि बढ्ने हो अनि खानेलाई पनि ह्याको रहेछ भन्ने हो त्यस्तो मेकानिजम अलिकति सानो तहबाट पनि गर्न सकिन्छ त्यही भएर हाम्रो एग्रिगेसन गर्नलाई चाहिँ सासाना किसानले उत्पादन गरेकोलाई चाहिँ त्यही कम्युनिटी एप्रोचमा नै मार्केटिङमा जान सकियो र भ्यालु चेन अलिक भ्यालु एडिसन प्र्याक्टिसमा मूल्य श्रृङ्खला प्र्याक्टिसमा गरियो भने हाम्रो उत्पादन सहज जान्छ अहिले तपाईँले सामान्य कुरा गरौँ घिउफल अर्को इङ्ग्लिसमा एभोकाडो भन्छ एभोकाडो भित्रीको नेपालमा धेरै भएको छ होइन अहिले धनकुटामा इलाममा बहुत उत्पादन हुन्छ हाम्रो लगभग नेपालमा वर्षको 20,000 मेट्रिक टन चाहिँ एभोकाडोको डिमान्ड रहेछ टुरिस्टहरू बढी आउँछन् एभोकाडो खान्छन् र हाम्रो उत्पादन जम्मा 600 मेट्रिक टन छ त्यही पनि धनकुटा इलाम थरथर एरियामा एभोकाडो तपाईँको तराईदेखि पहाडसम्म सबै ठाउँ हुन्छ त्यसलाई प्रमोट गर्न सकियो भने बाहिरबाट जुन हामीले लिएर आउँछ नि
2: भित्राउने
4: वस्तुहरू पनि घट्ने हो अनि यहीँ रोजगार पनि जोड्ने हो त्यस्ता कुराहरूलाई पनि हामीले ख्याल गर्नुपर्छ जस्तै अब मिठकै कुराहरू चाहिँ हाम्रो मिठो उत्पादन कुखुराको मासु चिताउने मेजर हब हो तर तपाईँको अब केएफसी पार्टीहरूले चाहिँ बाहिर लिएर आउँछ क्वालिटी कन्ट्रोलमा पनि जोड दिनु पर्यो भन्ने
2: गुणस्तर गुणस्तरमा पनि ख्याल गर्नु पर्यो उत्पादनमा पनि बढाउनु पर्यो यी कुराहरूलाई चाहिँ ध्यान दिनुपर्छ भनेर तपाईँले भन्नुभयो उसो भए त अहिलेसम्म हेर्ने हो भने सरकारी प्रयासहरू चाहिँ केही पनि देखियो जस्तो लाग्दैन त तपाईँको भाषा
4: होइन सरकारी प्रयास भाषा होइन त्यस्तो होइन सरकारले प्रयास गरेको छ नेपालको लगभग 20 वर्षको कृषि विकास रणनीति नेपाल फेडरल गभर्मेन्ट हुनुभन्दा 1 वर्ष अगाडि एप्रुभ भएको कृषि विकास रणनीति 2015-2035 त्यसैको रेडम्यापमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना भन्ने सुरु भयो
2: अहिले नाम फेरेर
4: राष्ट्रिय
2: कार्यक्रम भएको
4: छ त्यसको लगभग 8-9 वर्ष भयो त्यसले जोन सुपर जोन ब्लक पकेट भनेर गर्छ त्यसले अलिकति राम्रो काम गर्दैथ्यो तर पोलिटिकल इन्क्रोचमेन्ट बढ्यो त्यहाँ जस्तै सुपर जोन बनाउनु पर्यो भने एउटै क्लस्टरमा हुनु पर्यो नि
2: कृषिमा पनि राजनीति है तपाईँले भर्खर भनेको शब्द
4: छ तब सुपर जोन बनाउनु पर्यो भने 1,000 हेक्टरको पार्टिकुलर कमोडिटी धान हो कि मकै हो कि तरकारी हुनुपर्छ 1,000 बनाउनु एउटामा 200 हेक्टर एउटामा 300 हेक्टर टाढा 400 हेक्टर बनाएर सुपर जोन बनाइदियो त्यो पोलिटिकल इन्क्रोचमेन्ट बढेको मेरो गाउँमा पनि राख्नु पर्यो त्यो नगरिकन सत्ता जाने भए हाम्रो इन्डियाको जस्तै व्यवसायिक कृषिको मोडालिटीमा जान सकिन्छ त्यसमा एउटा छ अहिले अलिकति तपाईँको डिजिटल एग्रिकल्चरले पनि अलिकति राम्रो भएको छ हाम्रो अनि अनलाइन प्लेटफर्म पनि क्रिएट गरेका छन् कि युवाहरू पनि उभा छ त्यसले गर्दा पहिलो त पोलिसी अहिले भने जग्गाको एसेसमेन्ट सजीकरण गर्नु पर्यो जग्गा सबै व्यक्तिगत नाममा छ सासाना टुक्रा छ त्यसलाई व्यवसाय गर्नलाई जोड्न सकेन र त्यसलाई त्यसलाई अलिकति ब्रेक थ्रुको रूपमा अलिकति त्यो जग्गालाई चक्राबन्दीमा ल्याउन सकियो भने कृषिमा रूपान्तरण हुन सकिन्छ त्यो एउटा बटाउन लिएको सरकारले गर्नुपर्ने काम थियो पोलिसीमा
2: उहाँ हुनुहुन्थ्यो कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको अनुसन्धान तथा प्रसार निर्देशनालयका पूर्व निर्देशक एवं कृषि अर्थविज्ञ प्राध्यापक डाक्टर ऋषिराम कटेल कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4-6 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मदन पौड्याल पनि विदा हुन्छु नमस्कार

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप। रामेछाप नगरपालिकाको अनुरोध।
4: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: हेलो
8: हेलो बहिनी, सन्चै छौ?
7: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
8: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
7: अनि हुलाकमा पो जानु?
8: हो नि, हुलाकमा जाऊ न।
7: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
8: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
7: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
8: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
7: ए, सहरमा मात्र होला नि?
8: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
7: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
3: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
10: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
3: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
10: एउटै तेलमा खानेकुरा पटक पटक नतारौ, नपकाउ।
3: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौ।
10: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौ।
3: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौ
10: र स्वच्छ खाउ, स्वस्थ बनाऊ।
3: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447 5213।

0: Let's go. 6.9 inch ko standard display, AI powered camera, 3 varsha ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule tapai ko man jitna barambar.
1: Chhotto samay ma dherai sanstha ma doctor, engineer tatha CEO banauna safal पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीनकुने काठमाडौँ।
2: अहिले बिहानको 9 बज्यो।
3: हजुरको रेडियो 102.3

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप र तामाको सीएफएम 95 MHz पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। बढ्दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थालाई कारण देखाउँदै सरकारद्वारा नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक, विद्युतीय गाड़ी पनि दर्ता नहुने। मधेसमा फेरि यो सत्ता समीकरण, सपा र जनमत सरकारबाट बाहिरे, कंग्रेस एमाले नेकपा गठबन्धन। ओभरलोड नियन्त्रणमा कड़ाई गर्न सरकारलाई ट्रक व्यवसायी महासंघको आग्रह, अध्यागमन विभागमा डिजिटल टाइम कार्ड लागू। र आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दै। स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
1: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
0: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
1: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
0: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
1: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
0: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
1: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
0: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
1: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
2: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है के?
3: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ। अनि अनि मूर्ति बनाउने कचोरा मस्तक तपाईँ छैन हुँदैन र?
4: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध हो।
5: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
6: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। बढ्दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थाले कारण देखाउँदै सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधनको दर्तामा रोक लगाएको छ। यातायात व्यवस्था विभागले बिहिबार 7 प्रदेशका सम्बन्धित मन्त्रालय र सबै स्थानीय तहलाई पत्रचार गर्दै विद्युतीय इलेक्ट्रिक सार्वजनिक सवारी साधन समेतको नयाँ दर्ता रोक्न निर्देशन दिएको हो। विभागले परिपत्रमा सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा आवागमनमा कठिनाई उत्पन्न भएको उल्लेख छ। इन्धनको बढ़दो मूल्य र सवारीको अत्याधिक चापले सिर्जना गरेको असहज परिस्थितिलाई सम्बोधन गर्दै सार्वजनिक सवारीको यथोचित व्यवस्थापन गर्न दर्ता रोक्ने निर्णयमा पुगेको विभागले जनाएको छ। मध्य प्रदेशमा सत्ता समीकरण फेरिएको छ। जसपा र जनमत पार्टी सरकारबाट बाहिरिएका छन् भने नेकपा एमाले, नेपाली कंग्रेस र नेकपाले गठबन्धन गरेका छन्। सत्ता समीकरण फेरबदल भए पनि मुख्यमन्त्री कृष्णप्रसाद यादव नै रहनु भएको छ। मुख्यमन्त्री यादवले हिजो सांसद मोहम्मद समीरलाई बिना विभागीय मन्त्री नियुक्त गर्नुभएको छ। जसपा नेपालका 3 मन्त्री र जनमतका 1 मन्त्रीलाई हटाइएको छ। जनमतका 2 मन्त्रीले यसअघि नै राजीनामा दिइसकेका थिए। मुख्यमन्त्री यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने तयारी गर्नुभएको छ। केन्द्रमा भएको शीर्ष तहको सहमति अनुसार प्रदेशहरूमा कंग्रेस, एमाले र नेकपाको नेतृत्वमा सरकार गठबन्धन गर्ने निर्णय भए बमोजिम मध्य प्रदेशमा मधेसवादी दलहरूलाई बाहिर राखेर 3 दलको नयाँ सरकार गठन भएको हो। अध्यागमन विभागले डिजिटल टाइम कार्ड कार्यान्वयनमा ल्याएको छ। सार्वजनिक सेवाका प्रक्रियालाई डिजिटल ट्र्याकिङ योग्य तथा पारदर्शी बनाउने उद्देश्यले यो सेवा शुरू गरेको विभागले जनाएको छ। विभागका अनुसार सरकारले गएको चैत्र 13 गते सार्वजनिक गरेको सय बुधे शासकीय सुधार अन्तर्गत यो कार्यक्रम सञ्चालनमा आएको हो। शुभारम्भ कार्यक्रममा बोल्दै विभागका महानिर्देशक रामचन्द्र तिवारीले आवेदनको रियल टाइम स्थिति र अनुमानित समय सम्बन्धी जानकारी पाउन यो सेवा लागू गरिएको बताउनु भएको छ। विभागका हरेक शाखाको प्रतीक्षालयमा राखिएको क्यूआर कोड स्क्यान गरेर आवेदन ट्र्याक गर्न सकिने उहाँले जानकारी दिनुभएको छ। यससँगै कर्मचारीको जिम्मेवारी र जवाफदेहिता थप सुदृढ हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ। यसैबीच विभागले भिजिट भिसा सम्बन्धी विकृति र विसंगति नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको दावी गरेको छ। महानिर्देशक तिवारीले भिजिट भिसाका नाममा देखिएका अनियमितता, मानव तस्करीसँग जोड़िएका गतिविधि र अध्यागमन प्रक्रियामा हुने विभेद अन्त्य गर्न विभाग सक्रिय रहेको बताउनु भएको छ। नेपाल आउने विदेशी नागरिकको गतिविधिमाथि पनि प्रभावकारी निगरानी थालिएको उहाँले उल्लेख गर्नुभएको छ। आवश्यक कागजात हुँदाहुँदै पनि भिजिट भिसामा विदेश जानबाट रोकिएका नागरिकलाई विभागमा उजुरी गर्न आग्रह गर्दै महानिर्देशक तिवारीले अनुचित रूपमा फर्काएको प्रमाणित भए सम्बन्धित व्यक्तिलाई कार्यवाही गरी पीड़ककै पैसाबाट गन्तव्य देशमा पठाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। जहाजभित्र कफी पोखिएर घाइते भएकी यात्रुलाई कतार एयरवेजले 2.5 करोड़ रूपियाँ भन्दा बढ़ी क्षतिपूर्ति दिनुपर्ने भएको छ। उपभोक्ता अदालतका न्यायाधीश दिवाकर भट्ट, गेहेन्द्र राज रेग्मी र आनन्द राज पोखरेलको हिजोको इजलासले 2,61,52,406 रूपियाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो। कतार एयरवेजलाई मोन्ट्रियल कन्भेन्सन अनुसार 2,41,52,406 रूपियाँ र उपभोक्ता संरक्षक ऐन अनुसार 26,00,000 रूपियाँ क्षतिपूर्ति तिराउन अदालतले आदेश दिएको छ। झण्डै 3 वर्ष अघि बोस्टनबाट दोहा हुँदै काठमाडौँ फर्किने क्रममा ललितपुरकी प्रीति थापा कतार एयरवेजको जहाजमा चालक दलकै सदस्यबाट कफी पोखिएर घाइते हुनुभएको थियो। उहाँले 20,00,000 अमेरिकी डलर क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गर्नुभएको थियो। यसअघि थापाले एयरवेजसँग आन्तरिक रूपमा क्षतिपूर्ति दावी गरे पनि कम्पनी तयार नभएपछि अदालत जानुभएको। उहाँले उपभोक्ता संरक्षण ऐन र मोन्ट्रियल कन्भेन्सन अनुसार क्षतिपूर्ति माग गर्नुभएको थियो। नेपाल विद्युत प्राधिकरणले आज शंखमूल फिडर अन्तर्गतका क्षेत्रमा दिउँसो 4 घण्टासम्म विद्युत आपूर्ति बन्द हुने जनाएको छ। एक सूचना जारी गर्दै प्राधिकरणले शंखमूल फिडर अन्तर्गतका दोभान पुल, श्रीनगर मार्ग, बागमती, बुद्ध विहार, शंखमूल पुल एरिया, रोजबर्ड स्कूल, भृगु मार्ग र रुद्रमती मार्ग क्षेत्रमा बिहान 11 बजेदेखि अपरान्ह 4 बजेसम्म विद्युत आपूर्ति बन्द हुने बताएको छ। हाल शंखमूल फिडर अन्तर्गतका क्षेत्रमा बिजुली वितरण प्रणालीलाई भूमिगत गर्ने कार्य भइरहेकाले विद्युत आपूर्ति प्रभावित भएको प्राधिकरणले जनाएको छ। नेपाल ट्रक यातायात व्यवसायी महासंघले देशभर मालवाहक सवारी साधनमा हुने अत्याधिक भारवहन ओभरलोडिङ रोक्न सम्बन्धित निकायसँग कड़ाईका साथ कानून कार्यान्वयन गर्न आग्रह गरेको छ। महासंघले सवारी तथा यातायात व्यवस्था ऐन 2049 तथा मालवाहक सवारी साधनको भारवहन नियमन सम्बन्धी निर्देशिका 2074 संशोधन सहित पूर्ण रूपमा लागू गर्न माग गर्दै विभिन्न जिल्ला प्रशासन कार्यालय तथा ट्राफिक प्रहरी कार्यालयहरूलाई औपचारिक पत्रचार गरेको। महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाका अनुसार रूपन्देही, नवलपुर, कावासेती र कैलाली लगायत जिल्लामा तोकिएको कानूनी सीमाभन्दा बढ़ी भार बोकेर मालवाहक सवारी सञ्चालन भइरहेको पाइएको छ। यसले सड़क, पुल तथा अन्य भौतिक संरचनामा गम्भीर क्षति पुर्याउनुका साथै सड़क दुर्घटनाको जोखिम पनि बढ़ाइरहेको उहाँले बताउनु भएको छ। महासंघका अनुसार भन्सार नाका तथा ठूला औद्योगिक क्षेत्रबाट सञ्चालन हुने सवारी साधनमा समेत अत्याधिक भार वहनको समस्या देखिएको छ। ट्राफिक प्रहरीले नियमित अनुगमन तथा जाँच गर्दै आए पनि केवल जरिवानामा सीमित हुँदा समस्या दीर्घकालीन रूपमा समाधान हुन नसकेको महासंघको ठहर छ। यस समस्याको समाधानका लागि महासंघले ओभरलोड गरिएको सामान भन्सार बिन्दु वा लोडिङ स्थलमै अनलोड गर्ने व्यवस्था अनिवार्य रूपमा लागू गर्नुपर्ने माग गरेको छ। यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रममा एकछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौं। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
1: रामेछाप नगरपालिकाको अनुरोध,
7: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
10: सम्पर्क नम्बर 0475904662 9896299998।
6: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको नवनिर्मित भवनको एक विशेष समारोह बीच उद्घाटन गरिएको छ। भवनको बिहिबार कमलमाई नगरपालिकाका नगर प्रमुख कुमार पोखरेलले उद्घाटन गर्नुभएको। उद्घाटन समारोहमा बोल्नुहुँदै नगर प्रमुख पोखरेलले नागरिकको सुरक्षा, व्यवस्थित यातायात र सुरक्षित सड़क सबैको प्राथमिकताको विषय रहेको बताउनुहुँदै लामो समयदेखि उपयुक्त भौतिक पूर्वाधारको अभावमा ट्राफिक प्रहरीहरूले भोग्नु परेको समस्यालाई मध्यनजर गर्दै कमलमाई नगरपालिकाको आर्थिक सहयोगमा भवन हस्तान्तरण गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउनु भएको छ। त्यस्तै उहाँले जिल्ला भौगोलिक रूपमा रणनीतिक र व्यस्त सड़क सञ्जाल, बीपी राजमार्ग लगायतसँग जोडिएकाले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउनुहुँदै अबका दिनमा जिल्लाको ट्राफिक व्यवस्थापनमा थप सबल, सुरक्षित र नागरिक मैत्री बनाउने र नगरपालिका आगामी दिनमा पनि शान्ति, सुरक्षा र सड़क सुरक्षाका हरेक कार्यमा प्रहरीसँग सहकार्य गर्ने बताउनुभयो। कार्यक्रममा प्रमुख जिल्लाधिकारी स्किम श्रेष्ठ, वडा नम्बर 6 वडाध्यक्ष उज्जवल कुमार थापा, भवानी बक्स गणका प्रमुख, राष्ट्रिय अनुसन्धान सिन्धुली जिल्ला कार्यालयका प्रमुख, कमलमाई नगरपालिकाका प्रशासन शाखा प्रमुख, स्थानीय पत्रकारहरू एवं प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो। काठमाडौँ उपत्यका सहित मध्य र पूर्वी भेगका विभिन्न ठाउँमा रातिदेखि नै हल्का पानी परेको छ। सुदूरपश्चिम बाहेकका अरू ठाउँमा आज दिनभर जसो पानी पर्ने र रोकिने क्रम चलिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागको केही ठाउँहरूमा, मधेस, कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। पश्चिम तराईमा केही दिनदेखि गर्मी बढ़ेको छ। दिपाल, धनगढ़ी, नेपालगंजको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। गण्डकी, बागमती, मधेस र कोशी प्रदेशमा वर्षा भइरहँदा सुदूरपश्चिम, लुम्बिनी र कर्णालीका तराई क्षेत्रमा अत्याधिक गर्मी भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिममा अझै केही दिन गर्मी बढ़ने र पूर्वमा केही दिन वर्षा जारी रहने सम्भावना छ। समाचारको क्रममा अन्तर्राष्ट्रिय समाचार प्रजातान्त्रिक गणतन्त्र डीआर काङ्गोको पूर्वी क्षेत्रमा फैलिएको इबोला महामारीको केन्द्रबिन्दुमा रहेको एउटा अस्पतालमा आक्रोशित भीड़ले आग जाने र तोडफोड गरेका छन्। इबोला भाइरसका कारण ज्यान गुमाएका एक युवाको शव अन्तिम संस्कारका लागि परिवार र साथीहरूलाई लैजान नदिएपछि भड्किएको भीड़ले अस्पतालमा आक्रमण गरेको इतुरी प्रान्तको बुनिया शहर नजिकै रहेको वामपारा जनरल अस्पतालमा स्थानीयवासीले ढुङ्गामुडा गर्नुका साथै आइसोलेसन वार्डका रूपमा प्रयोग गरिएका पालहरूमा आगो लगाइदिएको स्थानीय राजनीतिज्ञ लक मालेम्बेले बताउनु भएको छ। स्थिति नियन्त्रणमा लिन र भीड़लाई तितरभित्र पार्न प्रहरीले हवाई फायर समेत गर्नु परेको थियो। इबोला संक्रमित मृतकको शव अत्याधिक संक्रामक हुने भएकाले भाइरसको फैलावट रोक्न अधिकारीहरूले सुरक्षित रूपमा अन्तिम संस्कार गर्नुपर्ने कानूनी प्रावधान छ, तर मृत्यु हुने युवा स्थानीय समुदायमा निकै लोकप्रिय फुटबल खेलाड़ी रहेकाले उनको मृत्युले स्तब्ध बनेका मानिसहरूले रोगको गम्भीरता र वास्तविकतालाई बुझ्न नसक्दा यो घटना घटेको इतुरीमा इबोला सुरक्षा प्रतिकारीका संयोजक जेन क्लाउड मुकेन्दीले जानकारी दिनुभएको छ। मृतक आमाले भनी आफ्नो छोराको मृत्यु इबोला नभई टाइफाइड ज्वरोका कारण भएको दावी गरेकी छन्। स्थानीय नेता मालेम्बेका अनुसार दुर्गम क्षेत्रका कतिपय मानिसहरूमा इबोला भाइरस वास्तविक हो भन्ने विश्वास नै छैन। आक्रमणका क्रममा एक स्वास्थ्यकर्मी ढुङ्गा लागेर घाइते भएका छन् भने सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई सेनाको सुरक्षामा राखिएको छ। आगजनी गरिएका पालहरूमा छजना इबोलाका बिरामीले उपचार गराइरहेका थिए। शुरूमा ती बिरामीहरू भागाभाग भएको रिपोर्ट सार्वजनिक भए पनि पाल सञ्चालन गरिरहेको चिकित्सा परोपकारी संस्था अलिमाले सबै बिरामीहरू सुरक्षित रहेको र उनीहरूको अहिले अस्पतालभित्र उपचार भइरहेको स्पष्ट पारेको छ। र समाचारको अन्त्यमा केही खेल समाचार। आईसीसी विश्वकप क्रिकेट लीग दुई श्रृंखला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ। खेल बिहान 9:30 त्रिवी क्रिकेट रंगशाला कीर्तिपुरमा शुरू हुँदैछ। नेपालमा भइरहेको लीग दुई एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल अमेरिका र स्कटल्याण्ड सहभागी छन्। घरेलु मैदानमा जारी श्रृंखलाको यो अन्तिम खेल हो। पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग डीएलएस पद्धतिमा 2 रनले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले अमेरिकालाई 9 विकेटले तथा स्कटल्याण्डलाई 5 विकेटले हराएको थियो। अंक तालिकामा अमेरिका 27 खेलबाट 38 अंकसहित शीर्ष स्थानमा छ भने नेपाल 27 खेलमा 22 अंकसहित 5 स्थानमा छ। एक दिवसीय प्रतियोगितामा हालसम्म नेपाल र अमेरिका 12 पटक खेलेका छन्। नेपाल 5 खेलमा विजयी हुँदा 6 खेलमा पराजित भएको छ। एउटा खेल टाई भएको थियो। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई हराएको छ। हिजो बेलुका अहमदाबादमा भएको खेलमा गुजरातले चेन्नईलाई 89 रनले हराएको। टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले 4 विकेट गुमाएर 229 रन बनाएको थियो। गुजरातले दिएको 230 रनको लक्ष्य पछ्याएको चेन्नई 13 ओभर 4 बलमा 140 रन बनाएर अल आउट भयो। गुजरातका साई सुदर्शनले 53 बलमा 84 रन बनाउनुभयो। कप्तान सुमन गिलले 37 बलमा 64 रन बनाउनुभयो। त्यस्तै चेन्नईलाई सस्तैमा समेट्न मोहम्मद सिराज, राशिद खान र कागिसो रबाडाले उत्कृष्ट बोलिङ गर्दै 3-3 विकेट लिनुभयो। यस हारसँग चेन्नई प्लेअफ समीकरणबाट बाहिरिएको छ। आईपीएल क्रिकेटको अंक तालिकामा गुजरात 14 खेलमा 18 अंकका साथ तालिकाको दोस्रो स्थानमा छ भने चेन्नई समान खेलमा 12 अंकका साथ तालिकाको 7 स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुका पाउने 8 बजे रोयल च्यालेन्जर्स बेंगलुरू र सनराइजर्स हैदराबादले खेल्दैछन्। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। बढ़दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थालाई कारण देखाउँदै सरकारद्वारा नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक, विद्युतीय गाड़ी पनि दर्ता नहुने, मधेसमा फेरि सत्ता समीकरण, जसपा र जनमत सरकारबाट बाहिरे, कंग्रेस एमाले नेकपा गठबन्धन, ओभरलोड नियन्त्रणमा कड़ाई गर्न सरकारलाई ट्रक व्यवसायी महासंघको आग्रह, अजागमन विभागमा डिजिटल टाइम कार्ड लागू, र आईसीसी विश्वकप क्रिकेट लीग दुई श्रृंखला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दै। हवस् त बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत्पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: Bărbănul Nuculaghi Rod, Simen, Josta Pata, Taine, Cabate Leoniula, Periu Mantelima Testura, Radul cu Păsăl ce caula, Batit.
1: Kaka, timlai etini thachaina? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
2: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
3: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845404682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9845404892 र 0485403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
4: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
5: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो भने धेरै नभनौ, भने साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845385765, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
5: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क नम्बर 9844021369, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मन्थली, रामेछाप।
6: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
9: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
8: हुर्केकै गिरिराज चल्ला 150मा?
9: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
10: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
9: विराज, किसानको साथी।
10: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
9: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 9845404239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
10: को अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
9: विराज, किसानको साथी।
10: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
9: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439।

0: के तपाई दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
1: हाम्रा सेवाहरू बिरामी जाँच, चौबिसै घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिसा पिसा जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
0: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854340305, 0484543305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
2: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
0: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
2: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
0: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596 0447590453।
2: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: यानी दाँत दुखेर मर्न लागे म हेर्दै त मेरो दाँतमा के भएछ
3: के हेर्नु नि आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि
2: ए काका काकी के को गन्थन मन्थन हो ए बाबु पो बस न यतै के को गन्थन मन्थन हुनु नि घरमा सबैजना रोगी कोही दाँतका कोही आँखाका सबै रोगी मात्र छौ अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त
4: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिल्सी मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच इमर्जेन्सी सेवा ल्याब सेवा अन्तर्गत रगत दिशा पिसाबहरूको जाँच एक्सरे सेवा भिडियो एक्सरे सेवा फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि त्यही गए त भइगयो नि अहिले त दाँतका सम्पूर्ण सेवाहरू आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ त्यति मात्र हो र काका त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि
5: रोग राइटर मोहन कुमार श्रेष्ठ सम्पर्क नम्बर 9845404305 048-45-305 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज बैंक भएको घर मन्थली रामेछाप
6: जथाभावी सड़क नखनौ वन जंगल र वन्यजन्तुको संरक्षण गरौं वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं
7: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं पृथ्वी हाम्रो साझा घर हो आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं
6: वन डढेलो रोकौं वन जंगल र जैविक विविधताको संरक्षण गरौं
7: सावधान वन जंगल नजिक आगो नबालौं आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं
6: सलाई लाइटर मट्टीतेल पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं
7: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय संरक्षण कार्यालय वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं जंगल हाम्रो जीवन हो विनाशकारी डढेलोबाट वन जोगाऊ
6: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो
5: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ
8: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
2: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
9: ल्याउनु त ल्याउने बुबा तर यो रामेछा बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
2: ए पिरले कि बुहारी रामेछा मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
4: हजुर रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
10: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
8: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848-76-48-03 रामेछाप मिटसप एण्ड कोल स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
11: सुन्नुहोस् है सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ
5: हो यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
10: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
5: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
10: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
5: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
12: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 मेगाहर्ज।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजीसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाईँसँगै छौ। आज शुक्रबारको बसाई भएको छ। आजको बसाईमा चाहिँ हामीले तपाईँले स्थानीय गीतलाई रोजाइमा पार्न सक्नुहुन्छ। तपाईँले रोज्नुभएका स्थानीय गीतहरू कार्यक्रममा बजाउनेछौ। तपाईँले 0840 40 0076 20 सहभागिता जनाउन सक्नुहुनेछ भने तपाईँ यो समय उकाली उरालीले बेसी गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घड़ी सकिसकेको छ। हामी आइसकेका छौं। कार्यक्रममा मिठा रमाइला लोकगीतहरूको साथसाथै तपाईँसँग रहेर सहयात्रा गर्छौ। यो एक घण्टाको समय भने तपाईँले हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज .com हजुरको याप तामाको सीएफएम 95 MHz दाता पनि सुन्दै हुनुहुन्छ भने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुनेछ। तपाईँले छोटो मेचमा आफ्ना आफन्तजन साथी संगीको लागि सम्झना सन्देश पनि पठाउन सक्नुहुनेछ। तपाईँका कमेन्टहरूलाई पनि हामी कार्यक्रमको अन्तमा वाचन गर्नेछौ। आजको कार्यक्रममा के गर्ने कसो गर्ने भन्ने कुरा तपाईँलाई थाहा भइसकेको छ। तपाईँले यो कार्यक्रम साताको सातै दिन सुन्ने क्रममा शुक्रबार चाहिँ मात्र स्थानीय गीत तपाईँले रोज्न सक्नुहुन्छ र आफ्ना आफन्तजन साथी संगीलाई सम्झना पाउनुहुन्छ भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्यज्योति लाइफ इन्स्योरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्स्योरेन्सलाई नै सम्झन सक्नुहुनेछ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ मदन विसुङकेले भने कार्यक्रमको साथमा उपस्थित छु। म तपाईँकै साथी ललिता हाई। तपाईँ फटाफट फोन डायल गर्दै कार्यक्रममा सहभागिता जनाउनुहोस्। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्छौ एकदमै मिठ अनि रमाइलो गीत रहेको छ खाडा देवी माई सरोज लामिसाने अनि मेरिना राईको आवाजमा रहेको गीतबाट कार्यक्रम लोकोशैलीको शुरूआत गर्छौं। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा हामीले राख्यौं खाडादेवी माई पनि बोलको गीत रहेको थियो सरोज लामी साने अनि मेलिना राईको आवाजमा रहेको गीतबाट कार्यक्रम लोककुशलीको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ 0840404026 नम्बर तपाईँको लागि खुल्ला छ। तपाईँले आफूलाई मनपर्ने स्थानीय गीतलाई रोजाइमा पार्न सक्नुहुन्छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो
1: हेलो प्यारी दिदी, नमस्ते नमस्कार।
0: नमस्ते नमस्कार, देवजी बोल्दै हुनुहुन्छ?
1: हजुर हजुर, हेर कार्यक्रम आयो अनि खाना खाँदै थिएँ, हतार हतार फोन लगाएको, फोन पनि लाग्यो, खानै एकछिन खानै रोकेर अनि यसो हलमा बसिरहेको थिएँ। आज कार्यक्रममा हिजो छ टेलिफोनमा सम्पर्कमा कुरा हुँदैन थियो, आज चाहिँ यसो ट्राई गरेको, फोनमा कुरा पनि बुझिने रहेछ, एकदम फोन पनि लाग्यो, खुसी छु, एकदम खाना पनि खाँदैछु भन्नुभएको है त।
0: ल, खाना पनि खाँदै हुनुहुन्छ, हामीलाई पनि सुन्दै हुनुहुन्छ। अब हिजो अलिकति टेलिफोनमा समस्या थियो, तर आज टेलिफोन समस्या हटेर सहजता भइसकेको छ, यहाँले हामीलाई सुन्दै हुनुहुन्छ, खुसी लागेको छ। अब रेडियो मार्फत नै यहाँले चाहिँ कार्यक्रम सुनेको छु भनेर जानकारी व्यक्त गर्नुभयो है त देवजी।
1: हजुर हजुर, पक्कै पनि है त दिदी। हजुर
0: ल, कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत बजिसकेको छ, एकदमै मनोरञ्जन लिनुभयो होला, मलाई पनि एकदमै मनपर्ने गीत हो बजेको छ, हामीले बजाइसकेका छौँ हाम्रो रोजाइको गीत भने। अब तपाईँहरूको रोजाइको मिठो गीत बज्ने पालो छ, आज कुन चाहिँ गीत सुन्न मन छ हाम्रो देवजीलाई?
1: मलाई चाहिँ आज प्रकाश कटुवालको त्यो के भन्छ, ठेकेना जामाले, ठेकेना जामाले भन्ने गीत बजाइदिनु है।
0: ल, प्रकाश कटुवालको आवाजमा रहेको छ छेकेन जामाले भन्ने, खै कुरो बुझेको आमाले यस्तो यस्तो गीत होइन त? ल ठिक छ, यहाँले रोज्नु भएको गीत हामीले कार्यक्रममा राख्छौ, यहाँले आफ्नो साथीहरूलाई सम्झन सक्नुहुन्छ। आज मैले छोटो मिठोमा कुराकानी गर्छु किनकि तपाईँहरूको रोजाइको गीत धेरै राखौँ भन्ने हाम्रो उद्देश्य छ, त्यही भएर हामी कार्यक्रमतर्फै लाग्छौँ है देवजी।
1: दाई दी मदन विसङ्गीको लागि र हजुरको रेडियो होली उनीहरूको लागि भन्न चाहन्छु, अनि सम्झना खर्गी अनि निशा दिदीको लागि पनि सुन्दै होला, रमिला तामाङको लागि, अनि त्यसै गरी पासाङ गोलमा तामाङ लगायत, अनि निर्मला लामा, अनि साथी ध्रुव पाण्डे, अनि निर्मला पौडेल
0: नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवमाझी सिन्धुली झाया झोलीदेखि हुनुहुन्थ्यो, उहाँले छेकेन जामाली भन्ने बोलको गीत रोजाइमा पार्नु भएको छ, प्रकाश कटुवाल सिर्जो अधिकारीको आवासमा रहेको गीत छ। यो गीत हामी एकैछिनमा कार्यक्रममा राख्छौं, तर सोही गीतमा अर्को पनि साथीलाई हामी समेट्छौं, त्यसपछि मात्रै उहाँले रोज्नु भएको गीत कार्यक्रममा बस्छ। तपाईँले 0840404026 सहभागिता जनाउन सक्नुहुन्छ। तपाईँले यसै समयमा ठिक 10 बजेदेखि यो एक घण्टाको समय 11 बजेसम्म कार्यक्रम लोककोशीले सुन्दै तपाईँले आफ्नो खानाको मिठासँगै हामीलाई सुन्दै हुनुहुन्छ, यो समय उकाली उराले भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला, गरिराख्नु भएको छ भन्ने पनि आशा लागेको छ हामीलाई, किनकि तपाईँ उकाली उराली लेख्दैछ भन्ज्याङ चौतारी गरिरहँदाखेरि पनि कार्यक्रममा बेच रमाइला गीतहरू बज्छ, तपाईँले चाहिँ हामीलाई सुनेर साथ दिन सक्नुहुन्छ भन्न चाहन्छु। साथसाथै तपाईँले हामीलाई फोन गरेर पनि सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला कार्यक्रममा हामी मिठो गीत राख्ने क्रममा छौं, तपाईँले हामीलाई सहभागिता जनाउनु होला किनकि आजको विषयमा तपाईँकै रोजाइका मिठा गीतहरू बज्ने समय रहेको छ। यति बेला कोही साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, स्वागत गर्छु। हेलो
2: नमस्कार दिदी,
0: अनि के छ हाम्रो रमिलाजीको खबर?
2: मेरो ठिकै छ, तपाईँ सन्चै
0: हुनुहुन्छ? म एकदम सन्चै छु भन्नुपर्छ। अनि के गर्दै हुनुहुन्छ?
2: बसिरहेको दिदी।
0: बस्दै हुनुहुन्छ?
2: हजुर।
0: ल, अब हाम्रो रमिलाजी बस्दै हुनुहुन्छ, खानपिन खानुभयो कि बाँकी छ?
2: मेरो भइसक्यो दिदी, खानुभयो?
0: मैले त अघि नै हो नि त, अनि यता यति बेला त्यतातिरको मौसम के छ कस्तो छ भन्नुहोस् न।
2: यताको सिमसिम पानी परेर छ दिदी, त्यताको कस्तो छ नि?
0: सिमसिम पानी पर्दैछ,
2: अघि न त ठुलो परेको थियो, अहिले सिमसिम परेको।
0: अब यो समयमा सिमसिम पानी भन्ने खालको चाहिँ बोलको गीत सुन्नु पर्थ्यो है?
2: सुन्नुपर्ने जस्तो छ क्या।
0: तर हाम्रो देशले गीत बजेर तारिसक्नु भएको छ, छेकिन जानाले भन्नुभएको गीत बज्छ कार्यक्रममा है रमिला चाहिँ।
2: हजुर हजुर दिदी, मैले नि सुनिरहेको छु।
0: ल सुन्दै हुनुहुन्छ, अब कार्यक्रममा आउनुभयो, सहभागिता हुनुभएको छ। अब बाँकी कुरा तपाईँसँग हामी सधैँभरि गर्छौँ। आज धेरै साथी गुरुजाईको मिठो गीत बजाउने जमर्को छ हाम्रो, यहाँले चाहिँ अब साथीहरूलाई सम्झिहाल्नुहोस् न त।
2: हुन्छ, पहिला प्रथममा त दिदी तपाईँको लागि अनि प्राविधिक दाई दाई देवलाई धुरो पाण्डे निर्मला पौडेल निर्मला लामा
0: हस्त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो रमिला तामाङजी, संघको आशीर्वाददेखि हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गरे। आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटिसक्नु भएको छ। यति बेलाको प्रसङ्गमा भने हामी कार्यक्रममा एकदमै मिठो गीत अनि रमाइलो अलिक कमेडी खालको गीत छेकेन जामाले प्रकाश कटुवाल सूर्य अधिकारीको आवाजमा रहेको गीत राख्छौ। त्यसपछि हामी अर्को साथीको रोजाईको मिठो गीत लिएर फेरि आउनेछौं।

काले मेरो छोरीलाई छ छ मिन नचाछ भन्ने सुनेथे तिमीहरूले देखाउ त्यसलाई नचाहेको कोही बोल्दैनन् त चुप्प लाएर बसिरहेछन् बजाइदेऊ बाउ म्युजिक म नाच्छु अब चाहिँ।

0: कार्यक्रममा हामीले मिठो अनि रमाइलो गीत राख्यौं भन्दा नि हाम्रो देवजीको रोजाईको गीत थियो, छेके नजामाले भने बोलको गीत रोजाईमा पार्नु भएको थियो। यस्तै मिठा रमाइला तपाईँलाई गीत रोजाईमा पार्न मन छ भने तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला चाहिँ सम्पर्कमा साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? हाम्रो हुनुहुन्छ मनोजी। अनि के छ हाम्रो मनोजीको खबर सुनाउनुहोस् न। मेरो पनि एकदम ठिक छ भन्नुपर्छ, अहिलेसम्म राम्रै रमाइलो छ। आज चाहिँ अब मौसमको कुरा गर्नुपर्दा घाम पनि छैन पानी पनि छैन, अहिलेसम्म चाहिँ शीतल नै छ मौसम। अब हिजो अस्तिदेखि केही दिनदेखि चाहिँ अलिक गर्मी भइरहेको छ। यो रामेछाप डाँडामा हामी शीतल शीतल भन्दा भन्दै पनि गर्मी हो कि भन्ने महसुस गर्दैछौँ है मनोजी।
1: यतातिर पनि त्यस्तै छ दिदी,
0: यता भन्दा त त्यता झन् धेरै गर्मी होला नि। फेरि
1: गर्मी भन्दा नि यता त सिन्थेटिक हावा आउँछ नि,
0: भनेपछि त चिसो हावा खाना कहीँ जानै परेन नि। गर्मी बसेर चिसो हावा आएपछि त सुनकोसीको हावा आएपछि त सुनकोसीमा गएकै अनुभव हुन्छ होला। यता घाम अहिले चाहिँ लागेको छ कि अघिसम्म चाहिँ घाम लागेको थिएन है मनोजी? ल ठिक छ, मौसम अब कहिले ती पानी परिरहँदा यहाँ परेको हुँदैन, यहाँ घाम लागिरहेको हुन्छ। मौसम कहाँ कतिखेर चाहिँ बदली हुन्छ भन्ने कुरा हामीलाई नै थाहा हुँदैन कि, त्यो जुन अब प्रकृति चाहिँ कति बेला बदलिन्छ भनेर त्यही प्रकृतिलाई मात्रै थाहा हुने
1: भयो।
0: ल त्यही भएर यो रमाइलो मिठो कुराकानी छ। खानपिन भयो अथवा बाँकी नै छ? मेरो अघि नै भइसकेको छ। अब मनोजीले चाहिँ कति बेला खानुहुन्छ त्यति बेला मलाई पनि फेरि भोक लाग्छ कि जस्तो छ।
1: ठिक छ दिदी, तपाईँलाई अहिले पनि ल त्यो कार्यक्रम सकेर आउँदा पनि केही फरक
0: पर्दैन। ल ठिकै छ, अब कार्यक्रम सकेर आउँदा त भरे बेलुकै होला, अब सकेसम्म बिहानैको यात्रा गरौँ भन्ने छ हाम्रो मनोजीलाई भेट्नको लागि, त्यता खाना खान आउनको लागि होइन।
1: सबै साथीहरू भन्नु न दिदी, आज प्रकृतिले यस्तै गरेछ त्यही भएर पुरा कामै बन्द गरेर हामी त टुर
0: जान्छौँ। ल ठिक छ, त्यसो भए अब एक दिन चाहिँ रेडियो यदि बन्द भयो अथवा कार्यक्रम आएन भन्ने चाहिँ जस्तो कि मनोजीले अहिले भनिसक्नु भएको छ, अन्य साथीहरूले चाहिँ मनोजीको घरतिर सबैजना हाम्रो दाइदीहरू जानुभएछ भन्ने बुझ्नुहुन्छ होला। ल हुन्छ, त्यो पनि पक्कै भने ल त्यो दिन पनि कहिलेकाहीँ गीतहरू नै बज्छ कार्यक्रममा। अब होइन कार्यक्रममा सधैँभरि आउँछ भन्ने छैन, सकेसम्म ल्याउने जमरको कोसिस हो भ्याएसम्म होइन, नभ्याउँदा अब आफ्नो शरीरहरू अस्त व्यस्त भइरहँदाखेरि त आउँदैन। अब यहाँहरूलाई पनि थाहा छ होइन, हामीले भनिराख्नु पर्दैन, बुझ्नुहुन्छ। ल पक्कै जाने, हामीले पनि कार्यक्रममा रमाइलोकै लागि भनेको हो मनोजी। ल ठिक छ, हामी त्यसो भए कार्यक्रमतर्फ लाग्छौँ। यहाँले अब कार्यक्रममा अन्तिमसम्म पनि सुन्नु होला र यहाँको रोजाईको मिठो गीत पनि बज्छ। आज कुन चाहिँ गीत सुन्न मन छ?
1: मलाई त दिदी आज सुन्नु पर्दाखेरि बाँसको धनु भन्ने गीत बजाइदिनु।
0: बाँसको धनु?
1: हजुर हजुर।
0: गीत कसले गाउनु भएको?
1: यो गीत अहिले भर्खरै बजारमै आएको हो दिदी। बाँसको धनी के अरे, बाँसको धनु बाँसैको तिर हुने भन्ने गीत आएको छ कि दिदी।
0: बाँसको धनु बाँसैको तिर?
1: हजुर हजुर, तिर हुने, तिर हुने भन्ने छ अरे।
0: ल हामी यो गीत राख्छौँ है त, यहाँले साथीहरूलाई सम्झाउनु पर्ने हुन्छ।
1: अस्तपालमा हजुर दिदी, हजुरलाई नै भन्नुपर्छ यति मिठो भाइ चलाउनुहुन्छ, यति अनि 102 थप्लो परिवार मित्र आएको छ मेरो तर्फबाट। तर साथीहरू भन्नुपर्दाखेरि रोशन श्रेष्ठ, दुर्गा मगर, कविता मगर, उर्मिला थापा मगर, निशा लामा र पासाङ दर्मा तामाङ, दुर्गा पाण्डे र सबिना तिन कन्यामा अविना र यता मिश्रा भन्दै मेरो चिन्ने नचिन्ने साथीहरू यदि सम्झेन भनेर पिर नगरिदिनु होला भन्दै
0: हुस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो मनोज कार्की चाहिँ यता सिन्धुलीदेखि हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। उहाँले एकदमै मिठो भर्खर भर्खरै बजारमा आएको गीत भन्नुभएको छ। उहाँले बाँसको धनो बाँसैको तिर हुने भन्ने बोलको गीत चाहिँ रोजेमा पारेर कार्यक्रमबाट छुटिसक्नु भएको छ। सकेसम्म हाम्रो मदनजीले चाहिँ हाम्रो मदनजीको रोजाको गीत बजाउँछु भन्दै हुनुहुन्छ, उहाँले बजाउँछु भन्नुभएको छ। उहाँलाई विशेष धन्यवाद दिँदै गर्छु कार्यक्रममा आउनुभएकोमा। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
2: हेलो,
0: नमस्कार हजुर।
2: नमस्कार हजुर, लोक साङ्गीतिक अभिनय हजुरलाई जय गीत जय सङ्गीत।
0: यहाँलाई पनि मेरो तर्फबाट नमस्कार, धेरै माया सम्झना र लोक साङ्गीतिक अभिवादन पनि गरेँ मैले पनि। हाम्रो बुद्धजी बोल्दै हुनुहुन्छ,
2: एकदम हजुरको आवाजमा रमाउने मान्छे पुरानो भयो काठमाडौँबाट अनलाइन बुद्ध रत्न पदरत्न।
0: ल, हाम्रो बुद्धजीको खबर के छ? धेरै पछि आउनु भयो, आज चाहिँ हाम्रो मदनजी हुनुहुन्छ है। ल, मेरो तर्फबाट पनि सम्झनु भएकोमा विशेष धन्यवाद भनिदिनुहोस् है दिदी, भन्दै हुनुहुन्छ बाहिरबाट।
2: थ्याङ्क यू है, मलाई जुन यो हजुरको रेडियोमा जोडिन सहयोग गर्ने मेरो प्यारो मित्र हुनुहुन्छ है, उयो राम्रो सघाउने हो हाम्रो सागरजी टाइम सेसनको, उसलाई पनि धन्यवाद दिन चाहन्छु। सुन्दै हुनुहुन्छ होला पक्कै पनि हाम्रो सागर।
0: ल, उहाँ सुन्दै हुनुहुन्छ भने थाहा पाइसक्नु भयो होइन, उहाँ खुसी व्यक्त गर्दै हुनुहुन्छ होला यति बेला। अनि काठमाडौँतिर मौसम कस्तो छ यति बेला बानेश्वरतिर?
2: म्याम, अहिले भर्खर पानी त भयङ्कर पानी परेर अहिले अलिअलि घाम लाग्नु सुरुवात भइसकेको छ, अब काठमाडौँतिर आउँदा पनि हुन्छ, त्यस्तो कुनै फरक पर्दैन भन्नु त।
0: र भनेपछि पानी परेर यति बेला मौसम सफा छ, मौसम सफा छ, खुलेको छ, काठमाडौँमा मजाले बस्दै हुनुहुन्छ, धुलो धुवा हिजो आज कमै छ होला। अघिको हाम्रो साथीले पहिले साथीले रोज्नु भयो, त्यही भएर बुद्धजीले चाहिँ साथीहरूलाई सम्झना पाउनुहुने हो।
2: ललिता म्यामको लागि है, सम्झना म्यामको लागि निशाजी म्याम हुनुहुन्छ कि मिस हुनुहुन्छ?
0: उहाँ आउने क्रम जारी छ अहिलेसम्म,
2: मित्रको लागि र मेरो प्यारो सागरजीको लागि जति पनि रेडियो हजुरलाई माया गर्ने सम्पूर्ण मित्रहरूको आजको शुभ रहोस्, मङ्गल होस्,
0: हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो बुद्ध बज्राचार्य जी, काठमाडौँको बानेश्वरदेखि हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु कार्यक्रममा सहभागिता भइदिनु भएकोमा। तपाईँले हामीलाई विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ। हाम्रो साथी हुनुहुन्थ्यो मनोजी, उहाँले चाहिँ अब बाँसको धनु बाँसैको तिर हुने भन्ने बोलको गीत चाहिँ रोजेमा पार्नु भएको थियो, उहाँले रोज्नु भएको गीत हामीले कार्यक्रममा बजाउन असमर्थ भयौं, त्यसको लागि चाहिँ म प्रार्थी भन्दै हामी यति बेलाको बसाईमा चाहिँ कार्यक्रममा बज्छ उहाँले भन्नुभएको गीत नबजेता पनि बाँसको कपटिरो भन्ने बोलको गीत सुनिता धुलाल अनि प्रताप दासको आवाजमा रहेको गीत हामी यति बेला कार्यक्रममा राख्छौं। त्यसपछि छोटो व्यावसायिक विश्रामतर्फ जान्छौं, विश्रामपछि फेरि आउँछौं, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

बज्छ उहाँले भन्नुभएको गीत नबजेता पनि बाँसको कपटिरो भन्ने बोलको गीत सुनिता धुलाल अनि प्रताप दासको आवाजमा रहेको गीत हामी यति बेला कार्यक्रममा राख्छौं। त्यसपछि छोटो व्यावसायिक विश्रामतर्फ जान्छौं।

0: भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। दस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई? हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
1: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
2: मंगल सूत्र झुमका पाउजू कहाँ बनाएर ल्याउनु।

0: यहाँ आधुनिक परम्परागत गरगहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको गरगहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशाग हतराज, सम्पर्क नम्बर 9855069 80 9924443 42। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएसएल लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले, तपाईको मन जित्छ बारम्बार।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तिनकुने काठमाडौँ
2: हावाहुरी चलेको बेला के गर्ने
3: घरको झ्याल र ढोका बन्द गर्ने
2: आगोका स्रोतहरू बन्द गर्ने
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
2: भिडभाडमा भए नआतिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
3: हावाहुरी चलेको बेला के नगर्ने
2: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
3: बिजुलीको तार लत्रिएको छ भने नछुने
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
2: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश
4: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो
2: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो
4: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ
2: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र
4: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म
2: भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ
4: शिक्षामा कम्प्रोमाइज नगरौं गुणस्तरीय शैक्षिक संस्था नै रोजौं
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310 0142603332 9851216 9843361494
4: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ

0: गरेको हामीले नि यसो गीत राखेका थियौँ। हाम्रो मनोजीको रोजाईको गीत, त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ गएका थियौँ। विश्राम पछि फेरि आइसकेका छौँ कार्यक्रम लोककोशैलीको बसाईमा रहेर। आज तपाईँले आफ्नै स्थानीय गाउँ बस्तीमा रहेका स्थानीय कलाकारका गीतलाई रोजाईमा पार्न सक्नुहुन्छ र तपाईँले रोज्नु भएको गीत मार्फत चाहिँ आफ्ना आफन्तजन साथी संगीलाई तपाईँले सम्झन पाउनुहुन्छ। प्रविधि संयोजनमा यति बेला हुनुहुन्छ मदन जे र तपाईँको साथमा हामी छौं। तपाईँलाई हमेसा गीत संगीतबाट मनोरञ्जन दिँदै हामी अगाडि बढ़िरहेका छौं। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्ते। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? प्रमिला भन्नुभयो?
1: प्रवीणा।
0: के छ हाम्रो प्रवीणा जीको नाम उच्चारण गर्नै गाह्रो हो त? प्रवीणा कार्की भन्नुभयो?
1: प्रवीणा गुरुङ कोइराला।
0: तपाईँले नि गुरुङ भन्न थाल्नुभयो, मै हाल मैले
1: माइतको गुरुमा छान् अनि यता घरपट्टिको
0: ल ठिकै छ, केही छैन। यहाँले मलाई सबै कुरा स्पष्टीकरण दिइसक्नु भयो, ठिकै छ। अनि प्रवीणा चाहिँ खुरकुरतिर खास के गर्नुहुन्छ? घर आएपछि काम गर्ने। अनि म त्यतातिर चाहिँ खुरकुरतिर चाहिँ हजुरको रेडियो कतिको बज्छ? मजाले बजिरहेको छ। ल मजाले बजिरहँदा मजाले यहाँले आफूलाई मन परेको मिठो गीत सुन्न पाउनुहुन्छ। त्यसो भए कुन चाहिँ गीत रोजेमा पार्नु भयो?
1: मैले भन्नु चाहिँ भनेको उपलब्ध भएसम्म बजाउनुहुन्छ होला सायद।
0: पूर्व सिन्धुली। ल हुन्छ, यो गीत बज्छ, यहाँले आफ्नो साथीहरूलाई सम्झन सक्नुहुन्छ।
1: फर्स्ट अफ अल दाई हजुरको लागि, प्राविधिकमा सपोर्ट गर्नुहुने दाईको लागि, मेरो घर परिवार सम्पूर्णको लागि, सम्पूर्णको लागि
0: नमस्ते। नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो फुर्कुटबाट प्रवीणा कोइरालाजी हुनुहुन्थ्यो। उहाँले नै यो गीत रोजाईमा पार्नु भएको छ। पूर्व सिन्धुली भोजराज काफ्री अनि सीता थापाको आवाजमा रहेको गीत छ। सो गीतलाई समर्थन जनाउन अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्कार हजुर, आवाज भित्रै हरायो, कहाँदेखि को बोल्दै हुनुहुन्छ? शर्मिला परियार भन्नुभयो? के छ शर्मिलाजीको आवाज, एकदमै टाढा फोन राखेर बोल्नु भएको
1: हो?
0: आवाज त तपाईँ चाहिँ दुई गोज पर फोन राखेर बोल्दै हुनुहुन्छ जस्तो आवाज आउँदैछ त। अहिले चाहिँ नजिकै आउनुभयो। अनि के छ तिनकन्यातिरको खबर भन्नुहोस् न? राम्रै रमाइले। अनि रेडियो कतिको सुन्दै गर्नुहुन्छ, कतिको बज्दैछ यति बेला तिन कन्यातिर? आज समयले साथ दियो अथवा दिएन? समयले साथ दियो। सुन्न चाहिँ पाउनु भएको छ कि छैन? फोन त बाटोमा हिँड्दै गर भने पनि गर्न सकिन्छ नि त शर्मिला चाहिँ। सुनेको छैन, कार्यक्रम चाहिँ सुन्नु भएन। कार्यक्रम नसुनिसकेपछि चाहिँ कुन गीत बज्यो, को साथीले के गीत रोजाइमा पार्नुभयो, अथवा तपाईँले यदि गीत रोज्न पाउनु भएको भए चाहिँ तपाईँले रोज्नु भएको गीत फेरि तपाईँ आफैले पनि सुन्न पाउनुहुन्न। त्यही भएर सकेसम्म कार्यक्रम चाहिँ यहाँले सुन्नुपर्छ है। ल ठिक छ, कहिले काहीँ अब यहाँ कार्यव्यस्तताले गर्दा सुन्न पाउनुहुन्न। आज कार्य व्यस्त छ तर फोन गर्ने समय यहाँलाई थोरै समय मिलेको हुँदाले हामीलाई सम्झनु भएको छ, खुसी लाग्यो कार्यक्रममा आउनु भएकोमा। अब आज यहाँले गीत रोज्न पाउनुहुन्न किनकि हाम्रो प्रवीणाजीले रोजाइमा पारिसक्नु भएको छ। त्यही गीत मार्फत चाहिँ आफ्नो साथीहरूलाई सम्झन सक्नुहुन्छ।
1: सम्पूर्णको लागि केही सुन्दैछ मेरो प्यारो आमाको लागि पनि भन्न चाहन्छु, खुसकुतिर हुनुहुन्छ बाबाको लागि, अङ्कलको लागि भन्न चाहन्छु, सबै सबैको लागि भन्दैछु। तिमीले दिनुहोस् ल भाइ।
0: हस्त नमस्ते। भर्खरै तिन कन्यादेखि हुनुहुन्थ्यो शर्मिला परियारजी, उहाँले आफ्नो बाबा मम्मी घर परिवार लगायत सबै सबै उहाँलाई चिन्ने सबैको लागि भनेर कार्यक्रमबाट सुनिसक्नु भएको छ। यति बेलाको बसाईमा पूर्व सिम्बुली भन्ने बोलको गीत, भोजराज काफ्ले सीता थापाको आवाजमा रहेको गीत रहेको छ। यो एकदमै रमाइलो अनि मिठो पुरानो गीत छ। राख्छौ, त्यसपछि हामी तपाईँको रोजाईको मिठो गीत लिएर फेरि आउनेछौं।

0: कार्यक्रममा पूर्व सिन्धुली भनेबोलको गीत बजे सकेको छ। हाम्रो साथीले रोजाइमा पार्नुभएको थियो, अब भने पालो तपाईँको रहेको छ। हामी कार्यक्रमको लगभग अन्त्यतिर आउन लागिसकेका छौं। 10:46 गइसकेको छ। तपाईँकै रोजाइका स्थानीय गीत बजिरहेको छ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ भन्दै हुनुहुन्छ के हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो दिदी, नमस्ते।
0: नमस्ते हजुर, यो आवाज हाम्रो सिन्धुलीतिरैको जस्तो लाग्छ हो।
1: हजुर, सिन्धुली तिजोरबाट बबिता मगर।
0: बबिताजीको खबर के छ सुनाउनुहोस् न।
1: हजुर, एकदमै ठिक छ भन्नुपर्छ। म लगायत तपाईँ तिजोरतिर म भइरहेछ, घाम लागेको छैन, पानी परास्तै भइरहेछ। अनि दिदी लगायत रामेछापतिर के छ खबर?
0: म लगायत रामेछापतिरको पनि अब लगायत भन्दा मेरो चाहिँ खबर केही फरक हुन सक्छ मौसमको कुरा गर्नु पर्दा चाहिँ। अब पानी पनि परेको छैन तपाईँकोतिर जस्तै, घाम पनि लागेको छैन, तर आज मौसम एकदम शीतल शीतल छ। अनि मेरो व्यक्तिगत खबर भन्ने हो भने एकदमै ठिक छ, राम्रो रमाइलो तपाईँहरूसँग बोल्न पाइरहेका छौँ। आज धेरै भन्दा धेरै साथीहरू जाएको मिठो गीत बजाउन पाइयो, मलाई चाहिँ त्यही नै सबैभन्दा ठुलो कुरा अनि महत्व लागिरहेको छ, महत्वपूर्ण लागिरहेको छ। खानपिन भयो अथवा बाँकी छ बबिताजीको?
1: मेरो खाना हो अनि दिदी हजुरको?
0: मेरो अघि नै हो भइसकेको छ है बबिताजी।
1: हजुर,
0: ल अब आजको दिन कसरी बिताउनुहुन्छ त?
1: आजको दिन यस्तै, अब मकै गर्न आएको छु बारीतिर, अब एकछिन मकै गर्ने अनि जाँदैछु बस्ने, त्यस्तै भन्नुपर्छ है त।
0: मकै गर्न जाँगर लाग्छ हाम्रो बबिताजीलाई?
1: हजुर, अब घाम लागेको छैन, शीतल नै छ, अब जाँगर लागेकै छ भन्नुपर्छ है त।
0: भनेपछि त जाँगर लाग्दा त हाम्रो बबिताजीले दुई तिनजनाको बेला पनि एकैछिनमा कुदाइदिनुहुन्छ होला।
1: त्यस्तो त होइन,
0: जाँगर लाग्दाखेरि त मान्छेले त कति धेरै काम गर्नुहुन्छ अरे नि त। अब फेरि अल्छी लाग्दा चाहिँ अल्छी लागेको छ भन्नु बसो गरिन्छ अरे, अनि जाँगर लाग्दा चाहिँ कति धेरै काम गर्न मन लाग्छ अरे क्या, त्यही भएर मैले अब जाँगर लागेको छ भन्नुभयो नि त बबिताजीले।
1: अब त्यस्तै भन्छ नि, खै अब म त त्यस्तो गर्न सक्दिनँ है त।
0: आफ्नो मिलो चाहिँ जे होस् लानुहुन्छ।
1: हजुर,
0: ल ठिक छ, काम गर्दै हुनुहुन्छ, कार्यक्रम पनि सुन्दै हुनुहुन्छ जस्तो लाग्छ कि छैन बबिताजी?
1: मैले सुनिरहेकै छु भन्नुपर्छ है त।
0: तपाईँले मात्रै सुन्दै हुनुहुन्छ कि अन्य साथीहरूले पनि सुन्नु भएको छ?
1: हजुर, सुन्दै अनि काम गर्दैछु भन्नुपर्छ है त।
0: त्यसको मतलब सबैजनाले सुन्दै हुनुहुन्छ?
1: हजुर,
0: ल सबैजनालाई मेरो तर्फबाट नमस्कार छ, सुनाइदिनु होला। ल सुनिसक्नुभयो भन्नुभएको छ, मैले उताबाट चाहिँ के भन्नुभयो थाहा पाएन, ठिकै छ। कार्यक्रमको अन्त्यतिर छु म, बबिताजीसँग भोलि फेरि यस्तो रमाइला कुराकानी गर्छौ। म कार्यक्रमको अन्त्यतिर आइसकेको छ, आज कुन चाहिँ गीत सुन्न मन छ त?
1: आज चाहिँ म गीत दिनु भन्नुपर्छ है, अब लास्टमा छ, अब तपाईँहरूले नै बजाइदिनु न।
0: किन हाम्रो बबिताजीलाई कुनै पनि लोकगीत मन पर्दैन त, रोजाइमा पार्नु भएन?
1: होइन, अब स्थानीय कलाकारको गीत रोज्नु पर्ने, अब खास चाहिँ मलाई थाहा छैन स्थानीयको, अब त्यही भएर भन्नुपर्छ है त।
0: हो र?
1: हजुर,
0: भनेपछि तपाईँलाई अहिलेसम्म आफ्नो छरछिमेक जस्तो कि सिन्धुली जिल्लावासी भरि जो कसैले पनि गीत गाउनु भएको छ है, कलाकारहरू चाहिँ हुनुहुन्छ भन्ने तपाईँलाई थाहा छैन त्यसो भए?
1: थाहा त छ, अब
0: खासै अब गीत चाहिँ अलिक थाहा छैन भन्नुपर्छ है त। ल त्यसो भए सिन्धुली जिल्लामा चाहिँ तपाईँले थाहा पाउनु भएको गीत गाउने गायक अथवा गायिका को हुनुहुन्छ?
1: अब गायक चाहिँ भोजरा थापा हुनुहुन्छ।
0: भोजरा थापाजीको आवाज पूर्व सिन्धुली भन्ने गीत त बचिसक्यो, उहाँले गाउनु भएको गीत बजिसकेको छ एउटा, अब फेरि उहाँकै गीत सुन्न इच्छा छ भने अब कुनै सकेसम्म हाम्रो मदनजीले राख्नुहुन्छ, होइन भने मदनजीको रोजाइको गीत बज्छ त्यसो भए। ल थाहा पाउनु भयो है बबिताजी, पक्कै थाहा पाउनुपर्छ, किनकि हाम्रै घर वरिपरि छर छिमेक टोल बस्तीभित्र चाहिँ गीत गाउने हाम्रो गायक गायिकाहरू हुनुहुन्छ है, उहाँहरूले यस्तो गीतहरू चाहिँ गाउनु भएको छ, निकाल्नु भएको छ भन्ने कुरा चाहिँ तपाईँ हामीलाई थाहा पाउनुपर्ने रहेछ। जस्तो कि भोलि कसैले तपाईँलाई चाहिँ, अब यहाँले अहिले भर्खरै पनि भन्नुभयो सिन्धुलीभित्र चाहिँ अब लोकगीत गाउने अथवा पप गीत गाउने कुनै गीत गाउने को छ भनेर सोद्धाखेरि त यहाँलाई, अब यहाँलाई पनि थाहा हुनु पर्यो नि त। अब यहाँले अघि नाम लिनुभयो भोजराज काफले भनेर, होइन उहाँ जस्तै अन्य तपाईँलाई थाहा छ भने भन्नुहुन्छ, सक्नुहुन्छ नि त होइन?
1: हजुर
0: ल ठिक छ, अब यहाँले चाहिँ गीत रोज्नु भएन, हाम्रो रोजाइको सुन्दर रानी छ, अब हामी जता छौँ त्यतिको गीत बज्ने भयो बबिताजी।
1: ए हुन्छ
0: ल त्यसो भए सुन्दर रानी छ भन्ने बोलको गीत प्रकाश कटुवालको आवाजमा रहेको छ, राख्छौँ। यहाँले आफ्नो साथीहरूलाई छोटो मिठोमा सम्झनुहोस्।
1: हजुर, सम्झिनु पर्दामा त यति मिठो भएछ प्रोग्राम चलाउनुहुन्छ दिदी हजुरको लागि, अनि टेक्निसियनमा हुनुहुने दादाको लागि, अनि हजुरको लागि भन्छु मेरो घर छेउसम्म लागि, यहाँ सुनिरहनु भएको छ भाउजू सीता मगर अनि ठुलो बाबा बोजूको लागि, लगायत साथीहरू सम्पूर्णको लागि, तिनकन्यातिर हुनुहुन्छ दिदी पवित्र मगर, अनि दुबईमा हुनुहुने दादा पवन मगर, अनि धेरै धेरै सम्झेर भेटिन्छु। नमस्ते बाबाई।
0: नमस्ते नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो तिनकन्यादेखि बबिता मगरजी, अब चाहिँ फोन लिन सकिँदैन, समय कम छ। तपाईँको छोटो मिठोमा कमेन्ट भाषण गर्दै हामी पनि विदा हुन्छौँ। अब चाहिँ यति बेला हामीलाई फेसबुक लाइभबाट पहिलो साथीको कमेन्ट प्राप्त भएको छ, मनको साथी जीवन कार्कीजी, उहाँ लेख्नुहुन्छ, शुभ बिहानी पोखरेली, नमस्कार, सन्चै हुनुहुन्छ होला, कार्यक्रम सुन्दैछु पोखराबाट, अब बस्ने गर्दा सबैको लागि भन्नुभएको छ। गोली आप्पाको छोरी भन्ने आगी छ, उहाँ हुनुहुन्छ संगीता लामा, उहाँले सबैलाई नमस्कार, कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी सपना तामाङजीले पनि दिदी नमस्ते है, कार्यक्रम सुन्दैछु सिन्धुलीबाट, सपना तामाङ हो, कार्यक्रम राम्रो लाग्छ, अब बस्ने गर्दा सबैको लागि भन्नुभएको छ। त्यसै गरी शर्मिला हायोजीले पनि नमस्ते है दिदी, म पनि कार्यक्रम सुन्दैछु सिन्धुलीबाट, अब बस्ने गर्दा सबैको लागि भन्दै हुनुहुन्छ। एकेन्द्र बहादुर भण्डारीजीले साथी बनाउनको लागि नम्बर छोड्नु भएको छ, तपाईँले दिदी हाम्रो एकेन्द्र भण्डारीजीलाई चाहिँ साथी बनाउन चाहनुहुन्छ भने 97620070 80 त्यसै गरी 97008048 रहेको छ, 97008048 उहाँले दुईवटा नम्बर छोड्नु भएको छ। यदि तपाईँले साथी बनाउन चाहनुहुन्छ अथवा मैले भनेको नम्बर तपाईँले टिप्न सक्नु भएन भने हजुरको रेडियोको फेसबुक पेजमा चाहिँ तपाईँले उहाँको नम्बर टिपेर चाहिँ साथी बनाउन सक्नुहुन्छ। त्यसै गरी यदि बेला अर्को साथी कमेन्ट प्राप्त छ, उहाँले धेरैवटा कमेन्ट पठाउनु भएको छ, एकेन्द्रजी तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने यो तपाईँको चाहिँ धेरै 5-6 नै कमेन्टहरू प्राप्त भएको छ, तपाईँले एउटा मात्र कमेन्ट पठाउनुहोस्, एउटा मात्र कमेन्टलाई हामी समेट्छौँ भन्छु। त्यसै गरी इन्दिरा भुजेलजीले पनि नमस्ते है दिदी, म पनि कार्यक्रम सुन्दैछु सिन्धुलीको ग्वालटारबाट भन्नुभएको छ, रामजी घिमिरेजीले पनि सुन्दैछु चितवनबाट भन्नुभएको छ। त्यसै गरी निरा खड्गाजी हुनुहुन्छ, उहाँ पनि लेख्नुहुन्छ, नमस्कार दिदी, कार्यक्रम सुन्दैछु है, मेसेज पठाएको छु खाडदेवी माघादुमबाट, अब बच्ने गीत सबैको लागि भन्नुभएको छ। आशिका तामाङजीले पनि उदयपुरबाट सुन्दैछु भन्दै हुनुहुन्छ, विनोद बरुवालजीले पनि काठमाडौँबाट सुन्दैछु भन्दै हुनुहुन्छ, घर चाहिँ रामेछापको सालुगो भन्नुभएको छ, कार्की दिपेन्द्रजीले पनि सुन्दैछु है, दोलखाको मेलुङबाट भन्नुभएको छ, विष्णु परियारजीले नमस्कार भन्दै हुनुहुन्छ, आर्यन आमेजीले पनि सिन्धुलीको फिकलबाट सुन्दैछु भन्दै हुनुहुन्छ, मनोज सुन्दासीले पनि सिन्धुलीको झागाझुली रातमाटा बजारबाट कार्यक्रम सुनेको जानकारी गराउनु भएको छ, गीता लिम्बुजीले इलामदेखि सुन्दैछु भन्दै हुनुहुन्छ, बुद्ध भट्टाचार्यजीले चाहिँ सम्झना शेषको लागि, त्यसै गरी निशा भण्डारी, श्रीवास महत लगायत सबैलाई मिठो माया सम्झना भन्दै हुनुहुन्छ, रमिला राईले पनि सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ, गीता भण्डारीजीले सुन्दैछु भन्दै हुनुहुन्छ, लाग्छा शेर्पाजीले पनि ओखलढुङ्गाको पोकली लिखु नौबाट, हालजी सोलो कुम्भको सगरमाथा क्याम्पबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। त्यसै गरी रूपसना योगीजीले पनि सिन्धुलीको ढुङ्ग्रीवासबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, त्यो बहादुर पुलामीजीले पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ, सुणेम राईले पनि कार्यक्रम सुन्दैछु ल भन्नुभएको छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै। अब चाहिँ कार्यक्रमको समय सकिसकेको छ, हामी कार्यक्रमको अन्त्यभन्दा नै एकदमै अन्त्यमा आइसकेका छौँ, साथीको रोजाइको मिठो गीत बजाउनुपर्छ, सम्भवतः आज हाम्रो साथी अन्तिम साथीले चाहिँ हाम्रो रोजाइको गीत पनि रोज्नु भएको छ। आजको कार्यक्रममा सहभागी हुने साथी दिप बाजे, रमिला तामाङ, मनोज कार्की, बुद्ध वज्राचार्य, त्यसै गरी प्रविना कोइराला, शर्मिला परिवार, बबिता मगर लगायत सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र तपाईँले तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने र तिनजेलसम्म रेडियो कार्यक्रमलाई सुनेर माया गर्ने सबै श्रोता मित्रलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो मदन विश्वकी, यति बेला सम्झना खड्गीजी हुनुहुन्छ, उहाँहरू दुवैजनालाई विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रम लोककोशेली अवधिभर बजेका मिठा लोकगीत संगीतका सर्जक अनि श्रेष्ठप्रति पनि हार्दिक आभार प्रकट गर्दै आजको लागि कार्यक्रममा एकदमै मिठो सुन्दर रामेछाप प्रकाश कटुवालको आवाजमा रहेको गीत छोड्दै म कार्यक्रम प्रस्तुता ललिता हाई पनि विदा हुन चाहन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।
2: भएपछि मैले ट्याम्म खुट्टामा र झाप्पसँग ठोक्नु पर्ने भयो नि त
3: किन नि
2: रुख मान्छ पटौल होइन
3: होइन भनेको हाम्रो ढाडी बिरालोको गायका प्रकाश कटुवाल
2: ए गायक प्रकाश कटुवाल
3: हजुर
2: भनेपछि
3: आज मानव
2: नाच्नु पर्ने
3: पार्यो सर आज रमाइलो गर्नु पर्यो नि
2: म पनि नाच्छु एकैछिन ड्रेस चेन्ज गरेर आउँछु।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको या प्रतामको CFM 95 MHz बाट पनि सुनिरहनु भएको छ।

सार्वजनिक सेवा प्रसारण संस्थामा रिक्त रहेको अध्यक्ष पदका लागि आह्वान गरिएको सूचना रद्द गरिएको छ। सूचना तथा संचार मन्त्रालयले दरखास्त आह्वानको सूचना रद्द गरिएको जानकारी दिएको हो। मन्त्रालयले हिजो सूचना निकालेर दरखास्त आह्वान गरेकोमा आज फेरि सूचना निकाल्दै दरखास्त आह्वानको सूचना रद्द भएको जानकारी दिएको छ। मन्त्रालयले विशेष कारणवश दरखास्त आह्वानको सूचना रद्द गरिएको जानकारी दिएको छ। आज एकैपटक दशवटा संसदीय समितिको बैठक बस्दैछन्। जस अन्तर्गत दिउँसो 3 बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिहरूबाट आर्थिक वर्ष 2083-84 को बजेट समावेश गर्नुपर्ने नीतिगत विषयहरू सहितको सुझाव पेश हुनेछ। दिउँसो 2 बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिगत विषयमा छलफल हुन्छ। त्यस्तै दिउँसो 1 बजे बस्ने कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कारागार तथा प्रहरी हिरासतमा रहेका कैदीबन्दी एवं थुनुवाहरूको मानवाधिकार सम्बन्धमा गृह मन्त्रालयसह छलफल हुनेछ। बिहान 9 बजेबाट शुरू भएको पूर्वाधार विकास समितिको बैठकमा मध्य पूर्वमा जारी युद्धका कारणले सार्वजनिक पूर्वाधार निर्माणमा परेको समस्याबारे छलफल भइरहेको छ। त्यस्तै दिउँसो 1 बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा नेपाल सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटका सम्बन्धमा महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रीसँग छलफल हुनेछ। दिउँसो 2 बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बनेपा स्थित विस्थापित सुकुम्बासी होल्डिङ सेन्टरको अनुगमनबाट देखिएका विषयहरूका सम्बन्धमा पूर्वाधार विकास मन्त्रालयसँग छलफल, विपद व्यवस्थापन सम्बन्धमा सरकारको पूर्व तयारीबारे छलफल हुनेछ। दिउँसो 1 बजे बस्ने शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सूचना तथा संचार मन्त्रालयको विद्यमान अवस्था तथा भावी कार्ययोजनाको रहेको छ भने 2:30 बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा महालेखा परीक्षकसँग बेरोजी फर्चोट सम्बन्धमा छलफल हुनेछ। त्यस्तै बिहान 11 बजे बस्ने विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आगामी आर्थिक वर्ष 2083-84 को बजेट तर्जुमाका सम्बन्धमा छलफल हुनेछ। दिउँसो 3 बजे बस्ने राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको अनुगमन तथा मूल्यांकन समितिको बैठकमा समितिको कार्यविधि पारित गर्ने सम्बन्धमा लैंगिक असमानता अध्ययन उपसमितिको हालसम्मको प्रगति विवरण सम्बन्धमा र अन्य उपसमिति गठनका विषयमा छलफल हुनेछ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले 8 पूर्व अर्थमन्त्रीसँग भेट गरी आउँदो बजेटमा समावेश गर्नुपर्ने विषयवस्तुबारे सुझाव लिनुभएको छ। आगामी आर्थिक वर्षको बजेट निर्माण अन्तिम चरणमा रहेको उल्लेख गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले पूर्व अर्थमन्त्री तथा अर्थविदहरूसँग सुझाव माग्नुभएको। भेटका क्रममा मन्त्री डाक्टर वाग्लेले सुशासनको जगमा टेकेर आम नेपालीको जीवनस्तर बृहत्तर बनाउने बजेट ल्याउन तयारी भएको जानकारी दिनुभएको छ। बजेट निर्माणमा पूर्व अर्थमन्त्रीसँग सुझाव लिने क्रममा विगतका अनुभव र सकारात्मक अभ्यासलाई अनुसरण गर्दै नयाँ परिस्थितिमा बजेट निर्माण गरिने बताउनु भएको छ। संविधान संशोधनको बहस चलिरहेका बेला विभिन्न राजनीतिक दलका नेताहरूले सीमान्तकृत दलित महिला र विशेष गरी अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई नयाँ प्रक्रियाको केन्द्रबिन्दुमा राख्नुपर्नेमा जोड़ दिएका छन्। राजनीतिक सहभागिता मात्र पर्याप्त नहुने भन्दै क्षमता विवृद्धि, पहुँचको सुनिश्चितता र विद्यमान कानूनहरूको प्रभावकारी कार्यान्वयन हुनुपर्ने उहाँहरूको भनाइ छ। संविधानमा मौलिक हकसँग सम्बन्धित कतिपय प्रावधानहरू अझै कार्यान्वयनमा नआएको सन्दर्भमा जनप्रतिनिधिहरूले राज्यको उपस्थिति र कानूनी सक्रियताका लागि सामूहिक प्रतिबद्धता जनाएका छन्। यसैबीच संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलका संयोजक एवं प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहले संविधान संशोधनलाई राष्ट्रिय बहस र सहमतिका आधारमा अघि बढ़ाइने बताउनु भएको छ। विभिन्न राजनैतिक दलका नेताहरूसँग संविधान संशोधन बहस पत्र तयारीका विषयमा सुझाव संकलन गर्ने क्रममा उहाँले सरकारले एकलौटी रूपमा संविधान संशोधन गर्न खोजेको नभए राष्ट्रिय सहमतिमा सबै राजनीतिक दलहरूलाई समेटेर साझा बिन्दु पहिलाउनेमा सरकारको जोड़ रहेको बताउनु भएको छ। कार्यदलको हिजोको छलफलमा संयोजक शाहले संविधान जारी हुँदाको राजनैतिक संघर्ष, जनआन्दोलन, मधेस आन्दोलन र शहीदहरूको बलिदानलाई स्मरण गर्दै संविधानका संवेदनशील पक्षमा सरकार गम्भीर रहेको बताउनुभयो। म्याग्दीको बेनी नगरपालिका 2 खबराका 50 वर्षीय सुबित शर्माको जीवनमा माटोसँगको मित्रताले नामधाम र पहिचान दिलाएको छ। 30 वर्ष अघि 100 रूपियाँ नभएर तरकारीको बिउ किन्न नसकेका शर्माको जीवनमा अहिले माटोसँगको मित्रताले नामधाम र पहिचान दिलाएको हो।
अन्नबालीबाट घर चलाउन सम्भव नभएपछि तिम्रो पनि जमीनबाट शुरू गरेको तरकारी खेतीले आफ्ना र परिवारको आर्थिक ऐसतमा ठूलो सुधार ल्याएको शर्माले नाम र धाम कमाउनु भएको छ। व्यवसायिक कृषि पेसाबाट सफलता पाएका औंलामा गर्न सकिने किसान भएको म्याग्दीमा शर्माको नाम अग्रपन्थीमा आउँछ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार इजिप्ट ट्युनिसिया र अल्जेरियाले लिबियामा जारी दीर्घकालीन राजनैतिक संकट समाधानका लागि विदेशी हस्तक्षेप मुक्त र लिबियाली नागरिकको नेतृत्वमा राजनैतिक निकास खोजिनुपर्नेमा जोड़ दिएका छन्। बिहिबार इजिप्टको राजधानी कायरोमा सम्पन्न तीन देशका विदेश मन्त्रीहरूको बैठकले लिबियाको अस्थिरता अन्त्यका लागि यस्तो आह्वान गरेको। बैठकपछि जारी संयुक्त विज्ञप्तिमा संयुक्त राष्ट्रसंघको अग्रसरतामा शुरू गरिएको राजनैतिक प्रक्रियालाई अगाडि बढ़ाउँदै लिबियाका राज्य संयन्त्रहरूलाई एकीकृत गर्न र जतिसक्दो चाँडो राष्ट्रपति तथा संसदीय चुनाव सम्पन्न गर्न आग्रह गरिएको छ। आईसीसी विश्वकप क्रिकेट लीग दुई अन्तर्गत नेपालले अमेरिका विरूद्ध टस हारेर ब्याटिङ गरिरहेको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला किर्तपुरमा अमेरिकाले पहिले फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ गरेको। वर्षाका कारण टस निर्धारित समयभन्दा आधा घण्टा ढिला भएको थियो। नेपालले राम्रो शुरूआत गरेको छ। अमेरिका 38 अंकसहित तालिकाको शीर्ष स्थानमा छ भने नेपाल 22 अंकसहित पाँचौं स्थानमा रहेको छ। नेपालले अघिल्ला खेलमा उतारेकै टोलीलाई निरन्तरता दिएको छ। बिहान 9 बजेको हजुरको समाचार सकियो। बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत्वपूर्ण यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: bărbanul nu cu la ghidor, ciment, josta pata, taine, cabate la uniula, periu mântăli mă testura în roadul cu poșel ce caul la bătit.
1: Caca, timla etini thațaină? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
2: हजुर यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845404682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845404892 र 0485403585 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप
4: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
5: के जिस्केकिने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
6: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
4: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भ जाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ
7: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
8: सम्पर्क नम्बर 0475904662 9692965998
7: दुध दही भनेपछि छोराछोरी हिरुक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
5: ल के को टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यही गए त भइगयो नि मिठो पनि सस्तो पनि
10: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजाघर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 9841826910
11: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
12: सूर्य ज्योति सही प्लान
13: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50 चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछाप द्वारा जनहितमा जारी सन्देश।

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले, तपाईंको मन जित्छ बारम्बार।
1: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 मा भर्ना खुल्यो।
2: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 मा साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
1: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
1: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
2: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
1: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361994।
1: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँलाई अन्तमा आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टप अफ द पपमा म कार्यक्रम प्रस्तुत श्रीराज महतो उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पालि आज विशेष बनाउनको लागि तपाईँ यति बेला रामेश्वर जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz सुनिरहनु भएको छ। नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टप अफ द पप। हामी हप्ताको छ दिन आउँछौ आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबर पछि लगभग 12 बजीसम्म तपाईँको माझमा रहने गर्दछौ कुराकानी गर्छौ अनि साथसाथै रमाला रमाला नेपाली पप गीतहरू राख्छौ यसरी नै अगाडि बढ्छौ भनौँ न होइन। सुनिहाल्नुहुन्छ होला फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz नामको एफएम 95 MHz अनलाइनका थुप्रै माध्यमबाट पनि सुनिहाल्नुहुन्छ होला भन्ने आशा छ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। त्यस्तै गरेर आज चाहिँ हामी तपाईँले नै रोजाइमा पार्नुभएका नेपाली पप गीतहरू तपाईँकै माझमा राख्दै राख्दै अगाडि बढ्नेछ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु है। फोन गर्न सक्नुहुन्छ, नम्बर 0440 40 00 26 रहेको छ अनि साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ पनि भन्न चाहन्छु। नम्बर 0440 40 00 26 तपाईँले नै रोजाइमा पार्नुभएका गीतहरू हामी तपाईँकै माझमा राख्छौँ पनि भन्न चाहन्छु। साथीभाइ आफन्तलाई छोटो मिठोमा सम्झना दिनेछौँ है। नम्बर 0440 40 00 26 यति बेला कार्यक्रमको शुरूआत गरिहाल्छौँ। तपाईँको माझमा एउटा मिठो गीत राखेर त्यसपछि आउँछौँ। रेडियो सुन्दै गर्नुहोला, फोन मेसेज गर्दै गर्नुहोला है। त

0: योग्यता पाएको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौँ। आवाजमा म श्री राज महासु प्राविधिक पाटोमा हुनुहुन्छ, त्यो बेला ललिताजी हुनुहुन्छ, उहाँले साथ दिइराख्नु भएको छ, साथमा सम्झनाजी हुनुहुन्छ, छेउमा बसेर होइन आज हामी छेउमै भन्दै हुनुहुन्छ, दुवैजना हुनुहुन्छ। यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार। नमस्ते नमस्कार। हजुर देवजी हो?
1: हजुर हो नि त।
0: देवजी के छ खबर?
1: एकदम एकदम ठिक छ नि, राम्रो रमाइलो दाईहरू कार्यक्रम आएपछि झनै छ है भन्नुपर्छ। मौसमको कुरा गर्नुपर्दा चाहिँ एकदम घाम छ यता, अनि त्यता के छ सुनाउनुहोस्। राम्रो छपतिरको पनि
0: ठिक छ, राम्रो छ, रमाइलो छ, राम्रो छपतिर ठिक छ, राम्रो छ, ठिकै छ भनौँ न। खानपिन भयो?
1: ए खानपिन त आज दसैँ बजी खाएको भन्नुपर्छ है त।
0: खाना भइसक्यो, ठिक छ, हामीलाई सुन्दै हुनुहुन्छ।
1: एकदम एकदम मजाले कार्यक्रममा सुन्ने त पुरै भयो हजुरको कार्यक्रममा। फोन नलगाउँ भने पनि फोन जस्तै पत्तार भए पनि लगाउनै मन लाग्छ, एकदम फोन पनि सुरुवातै लागेको छ, एकदम भन्नुपर्छ है त।
0: ओके ल, ठिक छ, खुसी लाग्यो कुराकानी गर्न पाइयो। कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ?
1: मलाई चाहिँ मैले दिदीलाई भनिसकेको छु, हिउँ पर्यो भुरुरु हिमाली हेगैमा भन्ने गीत, राजु लामाको दलमा रहेको गीत चाहिँ बजाइदिनु है दिदी भनेको छु नि त है।
0: ओके, हामी राख्छौँ, खुसी लाग्यो, सम्झिदिनु भयो, साथी भाइ आफन्तलाई सम्झिदिनु छोटो मिठोमा।
1: हुन्छ, विशेष गरी दाईहरूको लागि भन्न चाहन्छु, अनि प्राविधिकमा रहनुहुने दिदी सबैजनाको लागि, सम्झना सरको लागि पनि भन्न चाहन्छु, अनि लगायत हजुरको रेडियो होल युनिटको लागि बहिनीहरू, मिडिया प्रेमी बहिनीहरू हुन्छ, अमिला तामाङको लागि, अनि त्यस गरी पासाङ डोलमा तामाङको लागि, अनि बहिनी निर्मला लामाको लागि, साथी दुर्गा पाण्डेको लागि, अनि साथी निर्मला पौडेल लगायत मलाई देव माझी भनेर जतिले पनि चिन्ने नचिन्ने सबै सबैको लागि भन्दै सुनेको
0: छ। हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। भन्नु त पाएको होस् 3840 40 0026 माध्यममा आउन सक्नुहुन्छ, 3840 40 0026 रहेको छ, साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ, तपाईँले पठाउनुभएका म्यासेजहरू पनि वाचन हुनेछन्। यति बेला कोही हुनुहुन्छ है भनिदिनुहोस् कामको हुनुहुन्छ। हजुर नमस्कार। नमस्ते नमस्कार। आज त आवाज स्पष्ट रूपमा आयो त हाम्रो हाम्रो ध्रुवजीको। ठिक छ, खानपिन भयो?
1: खानपिन भयो र हजुरको
0: भइसक्यो, मैले पनि रेडियो सुन्दै हुनुहुन्छ? ठिक छ, खुसी लाग्यो। मौसम कस्तो छ?
1: मौसम धुम्म छ, बिहान चाहिँ हल्का पानी परिरहेको थियो, अहिले चाहिँ मधुरो मधुरो घाम, तर धुम्म छ भन्नुपर्छ है त।
0: ठिक छ, बिहान पानी परिसकेपछि त अलि ठिक ठिकै होला, त्यति गर्मी पनि छैन होला,
1: चिसो शीतल हुनु पर्यो, तर हावा परेर गुम्म भर बसिरहेको
0: छ। ठिक छ, ओके ठिक छ, जो यस्तै मौसम, कहिले गर्मी कहिले घाम छ, स्वास्थ्य ख्याल गर्नुलाई पनि भन्न चाहन्छु। हाम्रो सुनहरू साथीहरूलाई मिठो गीत राख्छौँ, साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न।
1: हजुरको लागि हजुरको लागि मेरो घरको फ्यामिली सबैको लागि, सबै भर्खरै फोन गर्ने साथी जेठ माझीको लागि, म सर लेखी बहिनीहरू हुनुहुन्छ, निर्मला पौडेल, निर्मला लामा, निर्मला मगर, बहिनी लिङ्कर, बहिनी पाटनगरीमा तामाङ, बहिनी रमिला तामाङलाई मिस गर्न चाहन्छु, धनुगज र सुनिल मगर, साथी रोशन श्रेष्ठ, सबिन श्रेष्ठ, अनि मनोज कार्की, दिनेश नेपाली, जोरा हुनुहुन्छ साथी रिजन मगर, अनि नवीन थापा बहिनी बहिनी मिस गर्न चाहन्छु। बहिनी विशेष हजुरको लागि प्राइभेटली छ, हजुर गुरु होमको लागि, मेरो घरको फ्यामिली सबैको लागि, सबै भर्खरै फोन गर्ने साथी जेठ माझीको लागि, म सर लेखी बहिनीहरू हुनुहुन्छ, निर्मला पौडेल, निर्मला

0: तपाईँहरूको ढोका आजबाट पर्सि हुन्छ र यो बेलामा हजुर गुजबुल माध्यमबाट जहाँ जहाँ पर्सेन्ट सुन्नु भएको छ उहाँहरू सबै सबैलाई र विशेष मेरो नाम साथीहरूलाई भन्दै भन्दै छुट्टी दिन चाहन्छु सर।
1: हस् धन्यवाद, सहभागी भइदिनु भयो उहाँलाई मनदेखि धन्यवाद दिन चाहन्छु। यति बेला हामी गीततर्फ लागिहाल्छौँ, त्यसपछि सर्ट एन्ड स्विट कमर्सियल ब्रेकतर्फ जान्छु, त्यसपछि आउँछौँ। फटाफट फोन गर्नुहोस्, नम्बर 48 40 26 रहेको छ है।

0: आइया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया।
1: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
0: ए हो र?
1: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
1: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम पीस सडक मन्थली रामे छ।
3: सूचना
4: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाइ कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपनमुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
3: जिल्ला अस्पताल रामेछाप।
5: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
9: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
9: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
3: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
9: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
10: सम्पर्क नम्बर 0475904662 98692965998।
3: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
9: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
3: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
9: खानेकुराहरू पत्र पत्रिका तथा रङ्गीन कागजमा राखेर खाने बानी नगरौं।
3: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउ।
9: अखाद्य रङ प्रयोग भएका वा अत्याधिक रङ प्रयोग भएका रङ्गीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौ।
3: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
9: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
3: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
9: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली। फोन नम्बर 0 47 52 14 13।
12: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
3: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
12: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
3: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
13: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।

0: यो सटन सिट कमर्सियल ब्रेक पछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम टप अफ द पपमा। आवाजमा म श्रीराजमा छु, प्राविधिक पाटोमा रहेर साथ दिँदै हुनुहुन्छ यति बेला राम्रा राम्रा के भन्नुहुन्छ तपाईँहरू मान्छेहरूले साथ दिइराख्नु भएको छ यति बेला। कोही हुनुहुन्छ है भन्नुहुन्छ ललिताजीले, कहाँबाटको हुनुहुन्छ हजुर? नमस्कार।
1: हेलो हेलो,
0: धन्यवाद, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु, बाहिरिसक्नु भएको छ जस्तो छ। यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु। दाई भरे आउने बेलामा त सुरुमा आउने बित्तिकै मैले रोजे गीत राखिदिनुहोस् भन्नुहुन्छ हजुर। त्यो सोच्नुपर्छ हजुर। हजुर अहिलेसम्म त ठिक छ आएन, हजुरले भनेको अनुसार चलाउन, तर अब भरेसम्म याद रहन्छ रहन्न भन्ने कुरा प्रकाश पनि भन्न चाहे। विनोद बरुवाल हुनुहुन्छ, सालु घर भइहाल्छ काठमाडौँबाट सुन्दैछु भन्नुहुन्छ, सबैमा सम्झना छ भन्नुहुन्छ। यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ हजुर? नमस्कार।
1: नमस्कार रमिलाजी, स्वागत छ कार्यक्रममा।
0: अनि के छ, के गर्दैन हुन्छ, खानपिन भयो? मेरो भयो त, खाना खाएर उपस्थित भएको छु। अनि के गर्दैन हुन्छ? बसी बसाइ
2: हो,
0: अरू केही छैन? पसल थाप्नु भएको छ भनेपछि राम्रो रहेछ। घाँटे कुन चाहिँ, कहाँ रे, कुन छौँ रे? ठिक छ, मलाई काम लाग्छ त्यतातिर आयो भने त।
2: के काम लाग्दै किराना पसल अनि तपाईँ के खानु, के ल्याउनुहुन्छ? त्यति टाढाबाट 56 सय त काठमाडौँदेखि गाडी, के अरे, गाडी भाडै लाग्छ। अनि
0: त्यता गइयो भने त, अनि
2: त्यो त हो कि यतै कि घर जै बस्नुहुन्छ?
0: घर जै बस्नको लागि पनि त्यता मरिहरू खोज्नु पर्यो। अब मरिहरू अब अहिलेसम्म खोजिरहेको छैन, बिस्तारै खोजिसकेपछि अब कताको पर्छ भन्ने हो। घुम्न यसो कहिले काहीँ त्यतातिर पुग्यो भने भन्न खोजेको। ठिक छ, ल ठिक छ। अनि मौसम चाहिँ कस्तो छ? ठिक छ, रमाइलो छ मौसम, रमाइलो छ भनेपछि हुनु पर्यो, त्यो पनि हो।
2: तपाईँ स्याद भएर बोल्नु भयो भने तपाईँ अनि के भयो, तपाईँ त्यस्तै हुन्छ, अनि तपाईँ खुसी भएर बोल्यो भने त्यतिकै खुसी हुन्छ
0: कि? त्यो पनि हो, आफूलाई जस्तो बनायो त्यस्तै हुन्छ। ठिक छ, खुसी लाग्यो जो कार्यक्रममा सहभागी भइदिनु भयो। कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ?
2: मलाई सुनिल गिरीको जुन भैनी राख्नु न दाइ।
0: सुनिल गिरीको जुन भाइ पनि हुन्छ
2: हजुर?
0: ओके, हामी राख्छौँ त्यसो पनि। साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न त।
2: हुन्छ त, पहिला प्रथम दाई तपाईँको लागि, अनि प्राविधिक दिदी, निर्मला पौडेल, देवमाझी धुरो पार्ने दाई, अनि निर्मला लामा, धनुवती दिदीको लागि भने
0: हस्त। धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पहिला तपाईँको 48 40 26 को माध्यममा आउन सक्नुहुन्छ, 48 40 26 रहेको छ, अनि साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ। यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ हजुर? नमस्कार। नमस्कार हजुर, हजुरको आवाज सानो आयो। नमस्ते, नमस्कार, गुड मर्निङ, अनि स्वागत गर्न चाहन्छु कार्यक्रममा। निर्मला चाहिँ के खबर, खानपिन भयो? मेरो पनि भइसक्यो, खाना खाएर उपस्थित भएको छु। रेडियो सुन्नुहुन्छ? ठिक छ, जो सम्झिदिनु भयो खुसी लाग्छ। खानपिन भइसकेर बाहिर जानुभएको? ओके, अनि अब के भन्नु मन छ अरू? ओके, त्यसो भने हामी गीत राखिहाल्छौँ, साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न त।
2: अनि महिलाको लागि वर्ष नम्बरको लागि मलाई निर्माण पाउँदैन भनेर किनभने काम फोनलाई भन्दै निकाल्छ।
0: हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छ। त्यति बेला हामी गीततर्फ लागिहाल्छौँ तपाईँको माझमा। सुनिल गिरीको आवाजमा मिठो गीत छ, को होला त्यो।

0: यमि उठेको तपाईँको माझमा राख्यौँ सुनिलगिरीको आवाजलाई गीत थिएको होला त्यो होइन मिठो रमाइलो गीतहरू राखिरहेका छौँ तपाईँको माझमा अनि तपाईँसँग कुराकानी गरिरहेका छौँ. आउन सक्नुहुन्छ नम्बर 0440 0026 रहेको छ. यति बेला कोही हुनुहुन्छ क्यामेराको हुनुहुन्छ हजुर नमस्कार. हेलो हेलो नक नक भइसक्नु भएको छ. मैले विशेष रूपमा धन्यवाद दिन चाहन्छु. पहिला तपाईँको 0440 0026 रहेको छ. 0440 0026 रहेको छ. साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ. हामी तपाईँले पठाउनु भएका मेसेजहरू पनि वाचन गर्छौँ. सामाजिक सञ्जाल फेसबुकमा प्राप्त मेसेजहरूलाई पनि स्थान दिन्छौँ पनि भन्न चाहन्छु. यति बेला केही मेसेजहरू छन् मेसेज पठाउनु भएको छ. आज मलाई सन्चो छैन भन्ने गीत राखिदिनुहोस् भनिदिनुहुन्छ प्रकाशजीले. ठिक छ. अब यति बेला चाहिँ हामी लाइभमा होइन आउनुभएका साथीहरूसँग कुराकानी गरिरहेका छौँ भने उहाँहरूकै रोजाएको गीतहरू हामी राखिरहेका छौँ. यति बेला कोही साथी हुनुहुन्छ कहाँबाट हुनुहुन्छ हजुर नमस्कार. नमस्ते नमस्कार धनजी स्वागत छ कार्यक्रममा. अनि के छ खानपिन भयो हजुर? मेरो भइसक्यो खाना खाइहरू उपस्थित भएको छ. ठिक छ राम्रो छ रमाइलो छ. बाबा बिन्दास छ गाज छ. के गर्दैन हुन्छ त्यो बेला? भएको छैन जस सम्झिँदै हुनुहुन्छ खुसी लाग्छ सम्झिदिनु यसो माया गरिराख्नुहोस् चिमान चाहे. अनि सुनाउनुहोस् न अरू कुराहरू के छ के हुँदैछ मौसम कस्तो छ? ठिक छ यता पनि राम्रो छ रमाइलो छ. अनि खुसी लाग्यो जस सम्झिनु भयो. कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ?
1: जुन
0: भए पनि हुन्छ हजुर. सबिन राईको हजुर सबिन राईको गीत हामी राख्छौँ. के छ खबर भनेर एउटा मिठो गीत राख्छौँ होइन समीर राईको. अनि ठिक छ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न त.
1: हुन्छ दादा हजुरलाई विशेष दिदी लगत युनिट घर पऱ्यो सम्पूर्ण मम्मी बाबा नानी सुन्दै छन् साना. त्यसै गरी अघि भर्खर फोन गर्दै हुनुहुन्छ बहिनी रमिला तामाङलाई धेरै धेरै सम्झना छु ल बहिनी. फोन गर्न नपाए पनि भन्छु दाई दुर्गा कामले दाईदेव माझीको लागि भन्न चाहन्छु. मैले कमेन्टमा साथीहरूलाई सम्झिरहेको छु सबैजनालाई भन्न चाहन्छु. अनि मलाई धन्यवाद नै भन्न चाहनु सबैलाई भन्दै जान्छु ल.
0: हस् धन्यवाद आइदिनु भयो. विशेष रूपमा धन्यवाद दिन चाहन्छु. नम्बर 0440 40026 को माध्यमबाट आउन सक्नुहुन्छ भनेर भन्नुहुन्थ्यो. अब चाहिँ लगभग कार्यक्रमको समयावधि सकिन लागिसकेको छ. 11:52 गइसकेको छ. सो यति बेला केही म्यासेजहरू छन् म म्यासेजहरू चाहिँ वाचन गरिहाल्छु. दाई हजुरले भिडियो लाइभमा आउनु है दाई हजुरले कार्यक्रम लिएर दाई जुनसुकै गीत भए पनि आज मैले रोज गीत राखिदिनु होला भन्नुहुन्छ. प्रयास गर्छु म. मनोज सुन्दास मान्छे बिन्दासले पनि सुन्दैछु. सबैमा सम्झना माया छ भन्नुहुन्छ. धनगजमै रहनुहुन्छ ओखलढुङ्गाबाट सुन्दैछु भन्नुहुन्छ. उहाँसँग प्रत्यक्ष रूपमा पनि कुराकानी भइसकेको छ. मौसम अछामी राजघले मगर कृष्ण सुनवार त्यस्तै गरेर सुगराज रसाली निर्दोष जनिसा श्रेष्ठ कुमार श्रेष्ठ हिमाली छेत्री छेत्री कल्पु अनु मगर अनि अविनाश मगर दिपा बस्नेत ईश्वर बस्नेत लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मेरो साथ. त्यस्तै गरेर सौरभ केसी पनि हुनुहुन्छ बागसर नगरपालिका 8 मान्छे हाल चाहिँ भारतको गुजरातदेखि सुन्दैछु भन्नुहुन्छ. घरमा हुनुहुन्छ श्रीमती छोरा उहाँहरूलाई सम्झन चाहन्छु भन्नुहुन्छ. मेरो आइफोनको हेर्नु भन्न आइसी गएको छ भन्नुहुन्छ दाई बन्न नि गाह्रो छ भन्नुहुन्छ. ओके अब यो कुरा मलाई भन्दा पनि पसलेहरूलाई थाहा हुन्छ है. सो त्यो उहाँहरू पनि बनाउनु होला भन्न चाहन्छु मिल्छ भने. त्यस्तै गरेर अब चाहिँ शर्मिला आयुले पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ सिन्धुलीबाट। प्यारी मिठो सरिना राई, उर्मिला दियाली, शर्मिला आयु राई, त्यस्तै सुनिता आयु, जानुका आयु, सूचना योगी, निष्मा बराल, साहिरा कुमार लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। सुमित यता सुनवार किरातले पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। रामी छापकर होइन हालसीमा काठमाडौँबाट हुनुहुन्छ, काठमाडौँ बौद्ध जोरु पार्टीबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। रामेश्वर देउराली करबाई सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। सपना तामाङ हुनुहुन्छ सिन्धुलीबाट सुन्दैछु, सबैमा सम्झना माया छ भन्नुहुन्छ। विष्णु परियार हुनुहुन्छ, उहाँले पनि सुन्दैछ भन्नुहुन्छ। मन्थली नगरपालिका चार मचाबारीबाट सबैमा मिठो सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिँदै अब चाहिँ छुट्नुपर्छ। यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर प्राविधिक पाटोमा रहेर साथ दिनुभयो ललिताजीलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। यहाँहरूलाई पनि होइन विशेष रूपमा मनदेखि धन्यवाद दिँदै फोन गरेर साथ दिनुभयो, मेसेज गरेर साथ दिनुभयो, अनि साथसाथै कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो, सुनेर साथ दिनुभयो, सम्पूर्णलाई विशेष रूपमा धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुत श्री राजन हट पनि आजको बसाइबाट छुट्न चाहन्छु। हवस् त, नमस्कार।

0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
1: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 का लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
0: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: साइन्स फ्याकल्टीमा शैक्षणिक भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
0: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
1: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
0: शिक्षामा कम्प्रोमाइज नगर, गुणस्तरीय शैक्षिक संस्थान हेर्नु।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310 0142603332 98-51-2016 98-43-36-91-94
0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
2: अहिले 12 बजे
3: हजुरको रेडियो 102.1 मेगा।
4: सम्भावना सुदूरपश्चिम तथा लुम्बिनीमा तातो लहर चल्ने, लिबियाली संकटको राजनीतिक समाधानका लागि इजिप्ट, ट्युनिसिया र अल्जेरियाको साझा आह्वान, जति सक्दो चाँडो राष्ट्रपति तथा संसदीय चुनाव सम्पन्न गर्न आग्रह, र मलेसिया संघको T20 श्रृंखलामा नेपाली महिला टोलीको क्लीन स्वीप। नेपाल खबरमा अब पूरा खबर। संविधान संशोधनको बहस चलिरहेका बेला विभिन्न राजनीतिक दलका नेताहरूले सीमान्तकृत दलित, महिला र विशेष गरी अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई नयाँ प्रक्रियाको केन्द्रबिन्दुमा राख्नुपर्नेमा जोड़ दिएका छन्। राजनीतिक सहभागिता मात्र पर्याप्त नहुने भन्दै क्षमता अभिवृद्धि, पहुँचको सुनिश्चितता र विद्यमान कानूनहरूको प्रभावकारी कार्यान्वयन हुनुपर्ने उनीहरूको भनाइ छ। संविधानमा मौलिक हकसँग सम्बन्धित कतिपय प्रावधानहरू अझै कार्यान्वयनमा नआएको सन्दर्भमा जनप्रतिनिधिहरूले राज्यको उपस्थिति र कानूनी सक्रियताका लागि सामूहिक प्रतिबद्धता जनाएका छन्। यसैबीच संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलका संयोजक एवं प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहले संविधान संशोधनलाई राष्ट्रिय बहस र सहमतिका आधारमा अघि बढ़ाइने बताउनु भएको छ। विभिन्न राजनीतिक दलका नेताहरूसँग संविधान संशोधन बहस पत्र तयारीका विषयमा सुझाव संकलन गर्ने क्रममा उहाँले सरकारले एकलौटी रूपमा संविधान संशोधन गर्न खोजेको नभई राष्ट्रिय सहमतिमा सबै राजनीतिक दलहरूलाई समेटेर साझा बिन्दु पहिल्याउनेमा सरकारको जोड़ रहेको बताउनुभयो। कार्यदलको हिजोको छलफलमा संयोजक शाहले संविधान जारी हुँदाको राजनीतिक संघर्ष, जनआन्दोलन, मधेस आन्दोलन र शहीदहरूको बलिदानलाई स्मरण गर्दै संविधानका संवेदनशील पक्षमा सरकार गम्भीर रहेको बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ का महानिर्देशक डाक्टर टेड्रोस अधानोम घेब्रेयसस बीच भेटवार्ता भएको छ। स्विजरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य संगठनले आयोजना गरेको 79 विश्व स्वास्थ्य सभाका क्रममा उहाँहरूबीच भेटवार्ता भएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। मन्त्री मेहताले विश्व स्वास्थ्य संगठनका महानिर्देशक डाक्टर टेड्रोससँगको भेट अत्यन्त फलदायी रहेको बताउनुभयो। भेटमा महानिर्देशक डाक्टर टेड्रोसले विश्व स्वास्थ्य संगठन सधैँ नेपालसँग सहकार्य र सहयोगका लागि प्रतिबद्ध रहेको बताउनु भएको मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीले जानकारी दिनुभयो। यसअघि कार्यक्रममा मन्त्री मेहताले भारतीय र चिनिया समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो। भोलि गण्डकी प्रदेशको 1-2 ठाउँमा ठूलो पानी पर्ने र सुदूरपश्चिम तथा लुम्बिनीमा तातो लहर चल्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि गण्डकी प्रदेशको पहाड़ी भूभागको 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै भोलि र पर्सि सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशको पहाड़ी तथा तराई भूभागमा तातो लहर चल्ने सम्भावना छ। आज सुदूरपश्चिमका पहाड़ी र तराई भेगमा तातो लहर तथा लुम्बिनीका पहाड़ी र तराई भेगमा तातो दिन हुने महाशाखाले जनाएको छ। आज बिहान बागमती र कोशी प्रदेशमा हल्का वर्षा भएको छ। सुदूरपश्चिम बाहेकका अरू ठाउँमा दिउँसो पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागको केही ठाउँहरूमा मधेस, कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। महाशाखाका अनुसार पश्चिममा अझै केही दिन गर्मी बढ्ने तथा मध्य र पूर्वमा भने केही दिन वर्षा र बदलीको सम्भावना छ। सरकारले देशभर नयाँ सार्वजनिक गाड़ीको दर्तामा रोक लगाएको छ। बढ़दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थालाई कारण देखाउँदै सरकारले नयाँ गाड़ी दर्तामा रोक लगाएको हो। यातायात व्यवस्था विभागले हिजो सातवटै प्रदेशका सम्बन्धित मन्त्रालय र सबै पालिकालाई पत्राचार गरेर विद्युतीय सहित सार्वजनिक गाड़ीहरूको नयाँ दर्ता रोक्न निर्देशन दिएको हो। इन्धनको बढ़दो मूल्य र गाड़ीको अत्यधिक चापले सृजना गरेको असहज परिस्थितिलाई सम्बोधन गर्दै सार्वजनिक गाड़ीको यथोचित व्यवस्थापन गर्न दर्ता रोक्ने निर्णय भएको विभागले जनाएको छ। सवारी तथा यातायात व्यवस्था ऐनमा वातावरण प्रदूषण, सवारीको चाप, सड़कको स्थिति वा अन्य कारणले सार्वजनिक हितका लागि कुनै किसिमको सवारी साधनको दर्ता रोक्न मनासिब देखेमा विभागले आदेश दिन सक्ने कानूनी व्यवस्था छ। सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यले अर्को सूचना जारी नगरेसम्मका लागि तत्काल यो निर्णय लागू हुने विभागले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुनको भाव घट्यो, चाँदीको भाव बढ़्यो, मुस्ताङको छुसाङ पातांग्या पदमार्ग स्तरोन्नति गरिँदै र कास्कीमा नदी तथा खानीजन्य पदार्थ उत्खननमा 3 महिना रोक लगायतका खबरहरू बाँकी नै छन्।
5: ह्यूमन रिसोर्स डेवलपमेंट एंड रिसर्च इंस्टीट्यूट बबरमहल काठमांडू को भर्ना संबंधी सूचना।
6: प्राविधिक शिक्षा विकल्प में होइन समृद्धि को संकल्प को रूप में पढ़ऊ भन्दे विगत 31 वर्ष देखि प्राविधिक शिक्षा में समर्पित यस कलेज में शैक्षिक सत्र 2083 का लागि प्रमाणपत्र तह का शैक्षिक कार्यक्रम हेल्थ असिस्टेंट, ल्याब टेक्निशियन र फिजियोथेरापी सहायक में भर्ना खुल्यो।
5: कोर्स का विशेषताहरू 3 वर्ष भित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
6: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856714314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले संविधान संशोधनमा सीमान्तकृत अपाङ्गताको अधिकारलाई प्राथमिकता दिन सांसदहरूको माग, स्वास्थ्य मन्त्री मेहता र विश्व स्वास्थ्य संगठनका महानिर्देशक बीच भेटवार्ता, भोलि गण्डकी प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुनको भाव घटेको छ भने चाँदीको भाव बढ़ेको छ। आज सुनको भाव तोलामा 100 रूपियाँले घटेर 2,93,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,93,800 रूपियाँ थियो। यसैगरी चाँदीको भाव आज तोलामा 65 रूपियाँले बढ़ेर तोलाको 5,115 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 5,050 रूपियाँ थियो। मुस्ताङको छुसाङ पातांग्या पदमार्ग स्तरोन्नति गरिँदैछ। उपल्लो मुस्ताङ भ्रमण गर्न जाने विदेशी पर्यटकको सहज पदयात्राका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले पर्यटकीय पदमार्गको मरमत तथा स्तरोन्नति शुरू गरेको हो। स्थानीय संरक्षण क्षेत्र व्यवस्थापन समिति सीएमसीले बारागुङ मुक्ति क्षेत्र गाउँपालिका 3 छुसाङदेखि लोगेकर दामोदर कुण्ड गाउँपालिका 5 ताङघ्यामसम्मको पर्यटकीय पदमार्गको मरमत तथा स्तरोन्नति गरिरहेको हो। झण्डै 9 घण्टा पैदल दूरीको बारागुङ मुक्ति क्षेत्र छुसाङदेखि लोगेकर दामोदर कुण्ड गाउँपालिका 5सम्मको पर्यटकीय पदमार्गको मर्मत सुधार तथा स्तरोन्नतिका लागि एक्याप अन्तर्गत 2 समितिले अलग अलग रूपमा काम गरिरहेको एक्याप लोमाङथाङका प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो। पछिल्ला समय मुस्ताङका पर्यटकीय पदमार्ग सड़क सञ्जालका कारण मासिँदै जान थालेका छन्। कास्की जिल्लाभर नदी तथा खानीजन्य पदार्थ उत्खननका लागि 3 महिना रोक लगाइने भएको छ। जिल्ला नदी जन्य तथा खानीजन्य पदार्थ अनुगमन समितिको हिजो बसेको बैठकले असारदेखि भदौ मसान्तसम्म उत्खनन रोक्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख लीलाधर पौडेलले जानकारी दिनुभयो। अनुगमन समितिका संयोजक समेत रहेका पौडेलले ढुङ्गा गिटी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन मापदण्ड 2077 बमोजिम निर्णय गरिएको बताउनुभयो। समितिले नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन तथा संकलन स्वीकृत मापदण्ड वातावरणीय प्रभाव मूल्यांकन प्रचलित कानून बमोजिम मात्र गर्न निर्देशन दिएको छ। साथै अवैध उत्खनन संकलन तथा ओसार पसार पूर्ण रूपमा नियन्त्रण गर्न गस्ती परिचालन गरिने जनाएको छ। अब विदेशको खबर। इजिप्ट, ट्युनिसिया र अल्जेरियाले लिबियामा जारी दीर्घकालीन राजनीतिक संकट समाधानका लागि विदेशी हस्तक्षेप मुक्त र लिबियाली नागरिकै नेतृत्वमा राजनीतिक निकास खोजिनुपर्नेमा जोड़ दिएका छन्। हिजो इजिप्टको राजधानी कायरोमा सम्पन्न 3 देशका विदेश मन्त्रीहरूको बैठकले लिबियाको अस्थिरता अन्त्यका लागि यस्तो आह्वान गरेको हो। बैठकपछि जारी संयुक्त विज्ञप्तिमा संयुक्त राष्ट्र संघको अग्रसरतामा शुरू गरिएको राजनीतिक प्रक्रियालाई अगाडि बढ़ाउँदै लिबियाका राज्य संयन्त्रहरूलाई एकीकृत गर्न र जतिसक्दो चाँडो राष्ट्रपति तथा संसदीय चुनाव सम्पन्न गर्न आग्रह गरिएको छ। ती देशका शीर्ष कूटनीतिज्ञहरूले लिबियाको कुनै पनि राजनीतिक प्रक्रिया लिबियालीहरूकै नेतृत्वमा हुनुपर्ने र यसमा सबै पक्षको समावेशिता एवं सहमति अनिवार्य रहेको कुरामा विशेष जोड़ दिएका छन्। लिबियामा भइरहेको हिंसात्मक गतिविधि र राजनीतिक हत्याका घटनाहरूप्रति चिन्ता व्यक्त गर्दै मन्त्रीहरूले सबै सम्बद्ध पक्षलाई अधिकतम संयमता अपनाउन र तनाव नबढ़ाउन अपील गरेका छन्। विज्ञप्तिमा बाह्य हस्तक्षेपलाई तनावको मुख्य कारकका रूपमा औल्याउँदै सबै विदेशी सेना, सशस्त्र लड़ाकू र भाड़ाका सैनिकहरूलाई निश्चित समयभित्र लिबियाबाट फिर्ता गर्न माग गरिएको छ। सन् 2011 उत्तर एटलान्टिक सन्धि संगठन नाटोको समर्थनमा भएको विद्रोहबाट तत्कालीन शासक मुअम्मर गद्दाफीको पतन भएपछि लिबियामा निरन्तर राजनीतिक अस्थिरता र विभाजनको संकट देखिँदै आएको छ। अब खेल खबर। मलेसियासँगको दुई खेलको टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपाली महिला टोलीले क्लीन स्वीप गरेको छ। आज भएको दोस्रो खेलमा नेपालले मलेसियालाई 7 विकेटले हराएको हो। मलेसियाले दिएको 83 रनको लक्ष्य नेपालले 16 ओभरमा 3 विकेट गुमाएर भेटायो। नेपालकी सम्झना खड्काले नट आउट 39 रन बनाइन्। मलेसियाका नुरदानिया सुहादा, आयशा इलेजा फेरिदौज र आइन्ना हमिजा हमिसले एक एक विकेट लिए। यसअघि घरेलु मैदान बायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको मलेसियाले 20 ओभरमा 9 विकेट गुमाएर 82 रन बनायो। मलेसियाकी आइन्ना हमिजा हमिसले 17 रन बनाइन्। पहिलो खेलमा नेपालले मलेसियालाई 2 विकेटले हराएको थियो। एसएससी महिला प्रिमियर कप र 20 एसियन खेलकुद प्रतियोगिताको छनौट खेल अघि नेपालले मलेसियासँग टी ट्वेन्टी श्रृंखला खेलेको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। संविधान संशोधनमा सीमान्तकृत र अपाङ्गताको अधिकारलाई प्राथमिकता दिन सांसदहरूको माग। राष्ट्रिय बहस र सहमतिका आधारमा अघि बढ़ाइने संयोजक शाहको भनाई। स्वास्थ्य मन्त्री मेहता र विश्व स्वास्थ्य संगठनका महानिर्देशक बीच भेटवार्ता। नेपालसँग सहकार्य र सहयोगका लागि संगठन प्रतिबद्ध। भोलि गण्डकी प्रदेशको 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना। सुदूरपश्चिम तथा लुम्बिनीमा तातो लहर चल्ने। लिबियाली संकटको राजनीतिक समाधानका लागि इजिप्ट, ट्युनिसिया र अल्जेरियाको साझा आह्वान। जति सक्दो चाँडो राष्ट्रपति तथा संसदीय चुनाव सम्पन्न गर्न आग्रह। र मलेसियासँगको टी ट्वेन्टी श्रृंखलामा नेपाली महिला टोलीको क्लीन स्वीप। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सस्तो मै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ सबै हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
4: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
3: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596 0447590453।
3: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
5: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
6: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
6: सम्पर्क नम्बर 0485410043, 9863024422।

किसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
2: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
0: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
2: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
0: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाउ।
2: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
0: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
2: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
0: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
2: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: तन्नै पैसा कमाइएला भनेर 100% ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
6: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
5: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
7: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
8: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485-43-98, 0485-43-98।
8: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
2: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

आवाज हजुर को साथी हो हजुर को रेडियो 102.1 मेगाहर्ज नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम सुने सौगातमा कार्यक्रमको साथमा उपस्थित छु म सम्झना खड्गे भने प्रविधि संयोजनमा हुनुहुन्छ ललिता हायो साथमा तपाई विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाई इन्टरनेटको पहुँचमा हुनुहुन्छ देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np को साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाकोसे एफएम 95 मेगा हर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँले यो कार्यक्रम साताको सातै दिन सुन्दै आइराख्नु भएको छ हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं आज पनि सेक्रम जारी रहेको छ आजको बसाईमा के गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु आज शुक्रबारको बसाई आजको बसाईमा हामीले दुईवटा चलचित्र गीतको ट्र्याक लिएर आएका छौं एउटा ट्र्याक मार्फत हामी तीनजना साथीलाई चिनाउने प्रयास गर्नेछौं उहाँले कसले मिलाउनुहुन्छ र सोही गीत हामी कार्यक्रममा पनि राख्नेछौं र तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर रहेको छ 0440 40 00 26 को माध्यम भएर आउन सक्नुहुनेछ आउनुहोला कार्यक्रम अवधिभरि मिठा र मायाला चलचित्र गीतहरू राख्नेछौं यस समय तपाईँ उकाली उडाली भन्ज्याङ चौतारी मिला बात गाँस दौरा गरिराख्नु भएको छ होला यसरी कामतिर व्यस्त हुनुहुन्छ होला तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहेर चाहिँ हामीलाई सुनेर साथ दिनुहोला अनि सल्लाह सुझाव प्रतिक्रिया पनि दिन सक्नुहुनेछ र साथै सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो साथी संगीलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एकदमै मिठो गीतबाट त्यसपछि हामी तपाईँसँग कुराकानी गर्न तपाईँलाई ट्र्याक चिनाउनका लागि उपस्थित हुने नै छौं तपाईँ भने रेडियो सुन्दै होला

कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत बाट हामीले कार्यक्रमको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, तपाईँले 0440400026 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। आजको बसाईमा हामीले ट्र्याक लिएर आएका छौं, एकदमै सजिलो छ, तपाईँले दैनिक रूपमा होइन गीत संगीतहरू सुनिराख्नु भएको छ, सो गीतको ट्र्याक लिएर आएका छौं, तपाईँले चिन्नुपर्ने हुन्छ र सही गीत हामी अन्तिममा पनि राख्नेछौ। यति बेला कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको थियो, हुनुहुन्न भन्दै हुनुहुन्छ, आउनुहोला 0440400026 को माध्यम भएर, र तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो साथी संगीलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार भन्दै साथी हुनुहुन्थ्यो, उहाँ बाहिरिनु भइसकेको छ, जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। र यस समय तपाईँ के गर्दै हुनुहुन्छ, कहाँ हुनुहुन्छ, आफ्नो कार्यक्रममा व्यस्त हुनुहुन्छ होला, व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छौ। यति बेला हामीलाई सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि धेरै साथीले सुनिराख्नु भएको छ, हुनुहुन्छ सौरभ केसी, हेलो सिस, गुड आफ्टरनून, म बागसर नगरपालिकाको मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि हजुरको प्रोग्राम सुन्दैछु, मेरो घरमा हुने श्रीमती छोरा र साथी संगीलाई पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ धनु कश्मीरजी, हुनुहुन्छ दि हजुर नमस्ते, नमस्कार है, आरामै हुनुहुन्छ, खाना लिनुभयो त सुन्दैछु ल, कलडुङ्गाबाट चाहिँ धनु कश्मीर सम्झनु पर्दा हजुरको हजुरलाई र घर परिवार सबैलाई, साथीहरूमा साथी हुनुहुन्छ कृष्ण सुनवार, कुमार श्रेष्ठ, राजकले मगर, अविनाश मगर, मौसमा छवी, त्यसै गरी वीरेन्द्र विष्ट, ईश्वर बस्नेत, शिलाधिकारी, जेनिसा श्रेष्ठ, रामकुमार लिम्बू, छोटा कन्दुङमा राजु भुजेल, हिमाली छेत्री, शुक्रराज र साईली छेत्री, कल्पो अनु मगर, कविता कतानी, अविनाश सुनवार, सिम्पाली सम्पाली शेर्पा, त्यसै गरी हुनुहुन्छ निशा श्रेष्ठ, अभिषेक कुमार, धनुके, केशव सेन्चुरी, सबै सबैलाई चाहिँ भन्दै छुटिन्छु ल भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। हुनुहुन्छ अर्को साथी सुमित या त सुनवार किराजी हुनुहुन्छ, नमस्ते हजुर, म रामी छाप देउराली, हाल चाहिँ काठमाडौँ बौद्ध जुर पार्टीबाट, सुमित या त सुनवार किरात, म पनि प्रोग्राम सुन्दैछु, धेरै

पर्छ अब बस्नेसँग विशेष गरी हजुरको लागि र मेरो घर परिवारको लागि पनि सुनाउन चाहन्छु भन्नुभएको छ सुमितजीलाई पनि विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ रिमा थामीजी हुनुहुन्छ उहाँले पनि मिस यू अल भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी कल्पना साम्पाङजी हुनुहुन्छ भोजपुर घर भइहाल चाहिँ काठमाडौँबाट गुड आफ्टरनुन नाना नमस्ते है साथीहरूलाई सम्झाउनु पर्दा दिलपाली शर्मिला राई सोना कन्दङ्गवा त्यसै गरी बाबा विनोद साम्पाङ मामु अञ्जनया त्रिप्यारी साम्पाङ दादा रामकुमार थापालाई पनि अग्रिम जन्मदिनको शुभकामना भन्नुभएको छ बाबा विनोद साम्पाङ रञ्जित राई दादा गणेश श्रेष्ठ अल चाहिँ मिठो माया सम्झना छ भन्दै छुट्टिन्छु बाबा भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ विनोद बरुवालजी हुनुहुन्छ हेलो हजुर नमस्ते म पनि सुन्दैछु है सालुबाट विनोद बरुवाल हो नि भन्दै हुनुहुन्छ हाल चाहिँ अहिले काठमाडौँ छु भन्दै हुनुहुन्छ काठमाडौँदेखि हामीलाई सुन्दै हुनुहुन्छ विनोदजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै यति बेला पनि हामी फेरि अर्को मिठो गीततर्फ लाग्छौं गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जान्छौं विश्रामपछि फेरि आउनेछौं तपाईँ भनी रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 MHz। छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
1: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौ, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौ,
2: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं।
1: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
2: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
1: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
2: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
1: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
3: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
4: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
5: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
6: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
5: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
1: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
7: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
8: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
9: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
11: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
11: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
11: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
11: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
11: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीथाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0848-45-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
12: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
1: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
12: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
1: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस्,
13: र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
14: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535, रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
13: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।

कार्यक्रम में हामीले एकदमै मिठो गीत राख्यौं। त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा सम्झना खड्गी भने प्रविधि सम्मी शर्मा हुनुहुन्छ। ललिता हायु साथमा तपाईँ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं सुनेर साथ दिनुहोला। अनि आज विशेष दिन पनि रहेको छ, तपाईँको माझमा हामीले दुईवटा चलचित्रको गीतको ट्र्याक लिएर आएका छौं। तपाईँले ट्र्याक सुनेर कुन चलचित्र हो र कुन गीत हो भनेर चाहिँ नाम चिन्नुपर्ने हुन्छ। आउनुहोला 0840404026 माध्यम भएर यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, भन्दै हुनुहुन्छ, को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार। गुड आफ्टरनुन। हजुर नमस्कार, देवजी बोल्नुभयो? के छ नि, हाम्रो देवजीको खबर आरामै हुनुहुन्छ? मलाई सबैजनाको एकदम ठिकठाक छ भन्नुपर्छ खबरहरू। अब मौसमको कुरा गर्नुपर्दा मजाले घाम लागिरहेको छ, यस्तै छ भन्नुपर्छ देवजी। खाना त भइसक्यो होला, कार्यक्रममा उपस्थित हुनुभएको छ, हामी कार्यक्रमतर्फै लागौँ है। हजुर हजुर, पक्कै पनि ल, हामी त्यसो भए कार्यक्रमतर्फ लाग्छ। हजुरको माझमा एकदम मिठो गीतको ट्र्याक बज्छ, हजुरले कुन गीत हो अनि चलचित्रको नाम पनि भन्नुहोस् है त। हुन्छ, प्रयास चाहिँ जारी छ होइन, प्रयास नै गर्ने नै हो, सबै कुरा सबैले आउँछ भन्ने पनि छैन, हजुरले प्रयास गर्न सक्नुहुनेछ है त।

देवजी सुन्नु भयो? फेरि पनि राख्नु पर्छ हजुरको लागि, फेरि पनि ट्र्याक राख्नु पर्छ। ल पक्कै पनि हामी फेरि एकचोटि राख्छौँ, ध्यान दिएर सुन्नुहोस् है त।

0: দেবজি শোনো বায়ু, हाम्रो केही प्राविधिक समस्या हो, त्यो भएर चाहिँ त्यस्तो सुन्नु भएको होला। तपाईँले जति सुन्नुभयो प्रयास गर्नुहोस् न त है। देवजी ठिक छ देवजी, आजको विषयबाट हामी छुटौँ, किनभने अब तपाईँलाई सुन्न पनि गाह्रो भइरहेको छ कि प्राविधिक समस्याले गर्दाखेरि यस्तो भइरहेको छ। यो समस्याको बावजुद पनि हजुर उपस्थित हुनुभयो, यो सबैभन्दा ठूलो कुरा यही नै रहेको छ। अनि अरू साथीको पनि पालो रहेको छ होइन, समय पनि सकिन लागिसकेको छ। पालो तपाईँको 0840 40 0026 फोन गरेर आउन सक्नुहुनेछ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: नमस्ते नमस्कार है।
0: नमस्ते नमस्कार तनुजी, आउनुभयो?
1: खाना भइसक्यो।
0: के छ नि खबर हजुरको, सुनाउनुहोस् न।
1: ठिकै छ, सन्चै छु भन्नुपर्छ है।
0: सन्चै हुनुहुन्छ, एकदम खुसी लाग्छ हजुरहरू सन्चै हुनुभयो भने हामीलाई चाहिँ धेरै खुसी लाग्छ। अब कहीँ कतै चाहिँ अब कसरी होइन, कुनै बेला चाहिँ स्वास्थ्यमा अहिले केही खराबी आयो भने चाहिँ एकदम नरमाइलो लाग्छ, कहिले सन्चो हुने होला भने जस्तो लाग्छ। सन्चै हुनुहुन्छ भने एकदमै खुसी छ। अनि के गर्दैहुन्छ यो समय?
1: यतिखेरको समय म भर्खरै रेडियो खोलेर रेडियो सुनिरहेको छु, बत्ती गएर अनि रेडियो सुन्न पाएको थिएन, अहिले भर्खरै सुनेको
0: छु है। रेडियो अब बत्ती गएर चाहिँ रेडियो सुन्न पाउनु भएको थिएन, ठिकै छ। अब हजुर होइन, यो समस्याहरू आइपर्छ कि कति बेला के समस्या आउँछ भन्ने थाहा नै छैन। यो समस्याको बावजुद पनि हजुरले कार्यक्रममा उपस्थिति जनाउनु भएको छ, सबैभन्दा ठुलो कुरा यही नै रहेको छ। हामी समय पनि कम छ, कार्यक्रमतर्फ तिरै लागौँ है त।
1: हुन्छ, वन किशोरी के भन्छ भन्ने गीतको बोल हो, अनि फिल्मको नाम प्रसाद भन्छ है सर, प्रसाद।
0: यसलाई नै सही उत्तर मान्नुहुन्छ?
1: हजुर।
0: ठिक छ, सही गीत हामी कार्यक्रममा पनि राख्छौँ, अन्तिमसम्म सुनेर साथ दिनुहोला है त। हस् त नमस्ते। उहाँ हुनुहुन्थ्यो ओखलढुङ्गाबाट, तानु गजमेरजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद। समय कम छ होइन, तपाईँ एकजना साथीहरूलाई अब कार्यक्रममा हामी सहभागिता जनाउनेछौ, हजुरले चाहिँ आउन सक्नुहुनेछ 0840 40 0026 माध्यम भएर। यति बेला हुनुहुन्छ साथी कुमार फर्जाजी हुनुहुन्छ। हेलो नमस्ते हजुर, म पनि सुन्दैछु है। चितवनबाट कुमार फर्जा हो, मिस यु अल फ्रेन्ड भन्नुभएको छ कुमारजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हिरा बहादुर लकाईजी हुनुहुन्छ, नमस्ते शीर्ष सुन्दैछु बुटोलबाट भन्नुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। यति बेला सम्पर्कमा साथी आइसक्नु भएको छ, उहाँसँग म कुराकानी गर्छौ र हामी ट्र्याक पनि सुनाउने प्रयास गर्नेछौ। को हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार। अब निधि छुटिसक्नु भएको छ, जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। हामी एकजना साथीसँग चाहिँ कुराकानी गर्ने प्रयास गर्नेछौ र तपाईँले पठाउनु भएका सन्देशहरूलाई वाचन गर्दै हामी पनि विदा लिनेछौ। हुनुहुन्छ अर्को साथी बिर्जाहाङ लिम्बुजी हुनुहुन्छ, हेलो हजुर सेवाडो नमस्ते है। केही साथीहरूलाई चाहिँ अब बस्ने गीत सुनाउनु पर्दा हुनुहुन्छ, साथीहरूको नाम विनोद देकेन्द्र सुमन हासन लिम्बु तारा शंकर अभिषेक मगरलाई भन्दै, मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दै छुटिन्छु है भन्नुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी गोले आपाको छोरी हुनुहुन्छ, गुड आफ्टरनुन नमस्ते है, नमस्कार दिदी म पनि सुन्दैछु है। दोलखाबाट संगीता लामा हो, मिस यु अल फ्रेन्ड भन्नुभएको छ। सपना तामाङजी हुनुहुन्छ, हजुर दिदी नमस्ते नमस्कार है, सुन्दैछु सिन्धुलीबाट। सपना तामाङ हो, कार्यक्रम राम्रो लाग्छ, अब बस्ने गीत मार्फत दिदी हजुरको लागि, रेडियो परिवारको लागि। र त्यसै गरी हुनुहुन्छ साथीहरू सम्झना प्रधान, मेरुका परिवार, रमिला तामाङ, भाइ सबिन श्रेष्ठ, पासाङ तामाङ, मणि तापरियार, शर्मिला रम्तेल, त्यस्तै गरी र अर्को साथी हुनुहुन्छ, अन्यमा चाहिँ सम्पूर्ण साथीहरूलाई सम्झँदै विदा हुन्छु, नमस्ते भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अमिनाजी हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर विथ मी अविनाश सुनवार फ्रम दोलखाबाट, कमिङ सङ डेडिकेट टु अल स्पेसली अल माई लवली हार्ट फ्रेन्डलाई भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यति बेला अर्को साथी हुनुहुन्छ सम्पर्कमा, स्वागत गर्छु, नमस्कार।
2: हजुर दिदी नमस्कार।
0: नमस्कार दुर्वजी, आउनुभयो, आरामै हुनुहुन्छ दुर्वजी?
2: एकदम आरामै छ दिदी हजुर।
0: ल कस्तो छ मौसम त्यो त आज?
2: मौसम घाम लागिरहेको छ, बिहान चाहिँ हल्का पानी परिरहेको थियो,
0: मजाले काम लागिरहेको थियो। आज चाहिँ हाम्रो यता रामेछापतिर पनि पानी पर्ला जस्तो थियो भनेर बिहान चाहिँ छिटा छिटी छिटाएको थियो कि पानी पर्छ होला भनेको थियो र तर अहिले चाहिँ मजाले काम लागिरहेको छ, पानी परेको छैन। यस्तै छ मौसम, गर्मी महसुस भइरहेको छ। देवजी सरी ध्रुवजी कार्यक्रम सुन्दै हुनुहुन्छ है? सुनिराख्नु भएको छ। कार्यक्रमको समय पनि सकिन लागिसकेको छ। आजले गीतको ट्र्याक सुनेर तपाईँले चलचित्रको नाम र गीतको नाम चिन्नुपर्ने हुन्छ है ध्रुवजी?
2: हजुर, गीतको नाम चाहिँ गल्ती परी के भन्छ भन्ने बोल्दो
0: ध्रुवजी फेरि भन्नुहोस् त, आवाजै मैले सुन्न सकिनँ। ल ठिक छ, सही गीत अब मिल्छ मिल्दैन होइन, उत्तर मिल्नु भएको मिलाउनु भएको छ कि छैन म अन्तिममा अब एकैछिन पछि भन्छु। सही गीत पनि बज्छ, अन्तिमसम्म सुनेर साथ दिनुहोस् अहिलेको बसाइबाट हामी छुटौँ है त। हस् त नमस्ते। वहाँ हुनुहुन्थ्यो ध्रुव पाण्डेजी हुनुहुन्थ्यो मन्थलीबाट। अब चाहिँ हामी फोन मार्फतै कुराकानी गर्न सक्दैनौँ किनभने समय कम छ र तपाईँले आज रोजाइमा पार्नुभएको गीतको ट्र्याक पनि ट्र्याक मार्फत गीत पनि राख्नुपर्ने हुन्छ। यति बेला हुनुहुन्छ स्वर्णिम राईजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ। इन्दिरा भुजेलजी हुनुहुन्छ, नमस्ते दी, म पनि सुन्दैछु है सिन्धुली ग्वालटारबाट। इन्दिरा भुजेल हो, मिस यु अल फ्रेन्डलाई चाहिँ भन्दै छुटिन्छु, बाबाई दिदी भन्नुभएको छ। इन्दिराजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ छुटिनुपर्ने हुन्छ। एकदमै आज सजिलो छ होइन, एकदमै मिठो रमाइलो गीतको ट्र्याक थियो, चलचित्र प्रसाद रहेको थियो भने गीतको नाम बनकीचरी के भन्छ भन्ने थियो र यसमा आजको यो ट्र्याक मार्फत सहभागिता जनाउनु भएको थियो देव महाजी हुनुहुन्थ्यो र त्यसरी धनु गजमेर अनि ध्रुव पाण्डेजी हुनुहुन्थ्यो। हामीले तीनजना साथीसँग कुराकानी गर्न सफल भयौं, उहाँहरू सम्पूर्ण तीनैजनालाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै तपाईँले तीनजनासम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुनेर साथ दिनुभयो। सुनेर साथ दिनुहुने साथीहरूलाई पनि विशेष धन्यवाद। फोन प्रयास गर्नुभयो, फोन प्रयास गर्ने साथीहरूलाई पनि विशेष धन्यवाद। त्यसै गरी कार्यक्रम अवधि बढ़बजेका मिठा गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु र प्रविधि संयोजनबाट मलाई तीनजेलसम्म साथ सपोर्ट दिनुभयो ललिता हायुलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा आज लिएर आएको गीतको होइन ट्र्याकको गीत छोड्दै आजको बसाई सुने सौगातबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्की पनि विदा हुन चाहन्छु। तपाई भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

0: अहिले दिउँसोको एक बज्यो
1: हजुरको रेडियो 102.1 मेगा
2: वाउ होइन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
3: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछ यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: हो र कहाँ अनि सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली
4: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
5: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
4: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
5: सम्पर्क नम्बर 0 48 45 143 98 63 023 422
6: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: 6.9 inchको शानदार डिस्प्ले, AI powered camera, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
4: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्राक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
6: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 521 158, 98 54 01 5 75, 98 41 96 0669, 98 64 14 17 88।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
9: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली,
6: सम्पर्क नम्बर 0 47 590 4 66, 98 6 92 65 99 8।
9: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
8: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
12: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम भिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 रु 50,00,000 बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
5: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
4: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
6: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
4: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
5: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
3: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
6: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
5: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
6: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच, रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
5: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98 63 29 25 35। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
6: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं, अघि बढौं।
7: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

नमस्कार। दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता आयो। तपाईँले यो खबर हजुरको रेडियो 102.3 MHz साथीतामाको सेफएम 95 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.nका साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजनामा हुने ढिला सुस्तीले लागत बढ़ाएको छ, यसले लगानीको सान्दर्भिकतामाथि प्रश्न उठाएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको आजको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताउनु भएको हो। समयमै काम नसकिने परिपाटीले गर्दा आयोजनाहरू महँगो हुँदै गएको र यसले देशको अर्थतन्त्रमा असर पारेको उहाँको तर्क रहेको छ। मन्त्री श्रेष्ठले विद्यमान सार्वजनिक खरिद ऐन र प्रक्रिया अन्तर्गत जटिलताका कारण काम गर्न कठिन भइरहेको बताउनु भएको छ। विकास र निर्माणमा रहेका कानूनी कमजोरीले वैदेशिक प्रत्यक्ष लगानी र निजी क्षेत्रको उत्साहलाई समेत घटाएको उहाँको भनाइ छ। यस्ता समस्या समाधान गर्न मन्त्रालयले अर्थ मन्त्रालय र राजनैतिक कार्यालयसँग समन्वय गरिरहेको जानकारी दिनुभएको छ। मन्त्री श्रेष्ठले आयोजनाहरूको गुणस्तर कायम गर्न र ढिला सुस्ती रोक्न संसदीय समितिले सक्रिय भूमिका खेल्नुपर्ने बताइएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको विकास निर्माणमा देखिएका अवरोध हटाउन र मूल्य वृद्धिको समस्या सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ। आज ऊर्जा मन्त्री पूर्वाधार र मन्त्री सहित सरकारवाला संघको छलफलपछि समितिका सभापति आशिष गजुरेलले बैठकका निर्णयहरू सुनाउँदै सार्वजनिक पूर्वाधारका आयोजनाहरूमा देखिएका जटिलता तत्काल पहिचान गरी नागरिकलाई राहत हुने गरी काम गर्न निर्देशन दिनुभएको हो। उहाँका अनुसार मूल्य वृद्धिका कारण निर्माण व्यवसायीहरूको काम अगाडि बढ़ाउन नसक्दा राष्ट्रिय अर्थतन्त्रमै गम्भीर असर परेको उहाँको भनाइ छ। सरकारले जेठ 14 गते बकर ईदको अवसरमा सार्वजनिक विदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्रेले विज्ञप्ति निकालेर जेठ 14 गते बिहिबारका दिन सार्वजनिक विदा रहेको जानकारी दिएको छ। सरकारले गएको फागुन 18 गते नै राजपत्र मार्फत बकर ईदमा विदा दिने उल्लेख गरेको थियो। त्यस अनुसार मुस्लिम आयोगले जेठ 14 गते ईद परेको जानकारी गराउँदै सरकारले विदा दिएको छ। जेठ 15 गते शुक्रबार पर्ने गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा छ। शनिबार र आइतबार साप्ताहिक विदा रहेकोले जेठ 14 गतेदेखि बिहिबार 17 गते आइतबार जेठ 14 गते बिहिबारदेखि 17 गते आइतबारसम्म लगातार 4 दिन सार्वजनिक विदा परेको हो। नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट विभिन्न मुद्दाका 2319 जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ, जसमध्ये केन्द्रीय अनुसन्धान ब्यूरोबाट 12 जना, काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट 366 जना, कोशी प्रदेशबाट 326 जना रहेका छन् भने मधेस प्रदेशबाट 730 जना, बागमती प्रदेशबाट 199 जना, गण्डकी प्रदेशबाट 204 जना, लुम्बिनी प्रदेशबाट 330 जना, कर्णाली प्रदेशबाट 68 र सुदूरपश्चिम प्रदेशबाट 84 जना पक्राउ परेका छन्। उक्त अवधिमा पक्राउ परेका प्रतिवादीहरूलाई तोकिएको 825 वर्ष 2 महिना 25 दिन कैद सजाय कार्यान्वयनमा आएको छ। साथै उनीहरूबाट 21,53,69,110 रूपियाँ जरिवाना असुल उपर गरिएको छ। आज सुनको भाव घटेको छ भने चाँदीको भाव बढ़ेको छ। आज सुनको भाव तुलामा 100 रूपियाँले घटेर 2,93,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तुलाको 2,93,800 रूपियाँ रहेको थियो। त्यस्तै चाँदीको भाव आज तुलामा 65 रूपियाँले बढ़ेर 2,05,115 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तुलाको 5,050 रूपियाँ रहेको थियो। खबरको क्रममा अब अन्तर्राष्ट्रिय खबर। समानता एवं इण्डो
प्यासिफिक हेर्ने बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल आउनु भएको छ। तीन दिने भ्रमणका लागि उहाँ आज नेपाल आइपुग्नु भएको हो। नयाँ सरकार गठन भएपछि बेलायती मन्त्रीको यो पहिलो भ्रमण भएको छ। नेपालका लागि बेलायती राजदूत रफ फिनले मल्होत्रालाई काठमाडौँमा स्वागत गर्दै बेलायत नेपालको लागि यो एक महत्वपूर्ण भ्रमण रहेको र दुई देश बीच मित्रताको सम्बन्ध र आधुनिक साझेदारीलाई अझ गहिरो बनाउने मौका मिलेको बताइएको छ। भ्रमणका अवसरमा मन्त्री मल्होत्राले नेपाल सरकारका अधिकारीहरू र गोर्खा प्रतिनिधिसँग भेट गर्ने बताइएको छ। र खबरको अन्त्यमा खेल खबर। मलेसिया संघको दुई खेलको टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपाली महिला टोलीले क्लीन स्वीप गरेको छ। आज भएको दोस्रो खेलमा नेपालले मलेसियालाई 7 विकेटले हरायो। मलेसियाले दिएको 83 रनको लक्ष्य नेपालले 16 ओभरमा 3 विकेट गुमाएर भेटाएको छ। नेपालकी सम्झना खड्गाले नट आउट 39 रन बनाउनु भएको छ। मलेसियाका नुर दानिया सुहादा आइसा इलेसा र फिजर रोद र आइन्सा हमेजा हमेशले एक एक विकेट लिनु भएको छ। यसअघि घरेलु मैदान बायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको मलेसियाले 20 ओभरमा 9 विकेट गुमाएर 82 रन बनाएको छ। मलेसियाकी आइन्सा हमेजा हसिमले 17 रन बनाउनु भएको छ। पहिलो खेलमा नेपालले मलेसियालाई 2 विकेटले हराएको थियो। एसिसी महिला प्रिमियर कप र 20 एसियन खेलकुद प्रतियोगिताको छनौट खेल अघि नेपालले मलेसियासँग टी ट्वेन्टी श्रृंखला खेलेको हो। हवस् त यिनै खबरहरूसँगै दिउँसो 2 बजेको हजुरको खबर सकियो। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हाई पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
1: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
0: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरियो।

0: मन्थली नगरपालिका एक कटर बोर्ड रामेछ।
1: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
2: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
1: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
2: त्यसो भए ध्यान दिएर सुन्ने।
3: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा।
2: सुन्नु भए त
1: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
4: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
5: मंगल सूत्र झुमका र पाउजु कहाँ बनाएर ल्याउनु।

0: यहाँ आधुनिक परम्परागत घर गहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको घर गहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशा गहतराज, सम्पर्क नम्बर 9855069080 9924443। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएस लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845410043 9863023422।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।

नमस्कार प्राणाचार बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सिंहालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको या प्रथमको सेफएम 95 MHz पनि सुनिरहनु भएको छ। रामेछापमा रहेका 8 पालिकाको 13,73,00,000 रूपियाँ बेरोजी देखिएको छ। महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन अनुसार जिल्लाका 3 पालिकामा बेरोजी घटेको छ भने 5 पालिकामा बढ़ेको छ। बेरोजी सुधारमा भने गोकुलगंग गाउँपालिकाले उल्लेख्य प्रगति गरेको छ। प्रतिवेदन अनुसार गोकुलगंग गाउँपालिकाले आर्थिक वर्ष 2081-82 बेरोजी 3.75% घटाएर 0.53% झारेको छ। अघिल्लो आर्थिक वर्ष 2080-81 3.75% बेरोज रहेको उक्त पालिकाको गत वर्षको लेखा परीक्षणमा कुल 1,26,92,35,000 रूपियाँ मध्ये 66,76,000 रूपियाँ मात्र बेरोजी देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै सुनापति गाउँपालिकाले पनि बेरोजी घटाउन सफल भएको छ। अघिल्लो वर्ष 2.32% रहेको बेरोजी गत आर्थिक वर्ष घटेर 0.88% झरेको छ। सो पालिकाको 1,27,60,30,000 रूपियाँको लेखा परीक्षण गर्दा 1,11,91,000 रूपियाँ बेरोजी देखिएको प्रतिवेदनमा उल्लेख छ। यस्तै दोरम्बासैलुङ गाउँपालिकामा पनि बेरोजी घटेको छ। अघिल्लो आर्थिक वर्ष 1.30% रहेको बेरोजी घटेर 0.96% झरेको छ। 1,36,70,37,000 रूपियाँको लेखा परीक्षण गर्दा 1,31,66,000 रूपियाँ बेरोजी देखिएको महालेखाको प्रतिवेदनमा जनाइएको छ। रामेछाप जिल्लाका 2 नगरपालिका सहित 5 स्थानीय तहको बेरोजी बढ़ेको छ। महालेखाको 63 वार्षिक प्रतिवेदन अनुसार जिल्लामा केही पालिकामा वित्तीय अनुशासन कमजोर देखिँदा बेरोजी वृद्धि भएको। सबैभन्दा बढ़ी बेरोजी खानादेवी गाउँपालिकामा देखिएको छ। खानादेवी गाउँपालिकाको बेरोजी आर्थिक वर्ष 2081-82 1.68% बढ़ेर 2.77% पुगेको छ। सो अवधिमा 1,52,19,89,000 रूपियाँको लेखा परीक्षण हुँदा 4,21,56,000 रूपियाँ बेरोजी देखिएको छ। माकुण्ड गाउँपालिकामा पनि बेरोजी वृद्धि भएको छ। अघिल्लो वर्ष 0.80% रहेको बेरोजी बढ़ेर 1.6% पुगेको छ। आर्थिक वर्ष 2081-82 1,28,74,68,000 रूपियाँको लेखा परीक्षण हुँदा 2,06,34,000 रूपियाँ बेरोजी देखिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको नवनिर्मित भवनको एक विशेष समारोह बीच उद्घाटन गरिएको छ। भवनको बिहिबार कमलमाई नगरपालिकाका नगर प्रमुख कुमार पोखरेलले उद्घाटन गर्नुभएको। उद्घाटन समारोहमा बोल्नुहुँदै नगर प्रमुख पोखरेलले नागरिकको सुरक्षा व्यवस्थित यातायात र सुरक्षित सड़क सबैको प्राथमिकताको विषय रहेको बताउनुहुँदै लामो समयदेखि उपयुक्त भौतिक पूर्वाधारको अभावमा ट्राफिक प्रहरीहरूले भोग्नु परेको समस्यालाई मध्यनजर गर्दै कमलमाई नगरपालिकाको आर्थिक सहयोगमा भवन हस्तान्तरण गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताउनुभयो। त्यस्तै उहाँले जिल्ला भौगोलिक रूपमा रणनीतिक र व्यस्त सड़क सञ्जाल बीपी राजमार्ग लगायतसँग जोड़िएकाले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउनुहुँदै अबका दिनमा जिल्लाको ट्राफिक व्यवस्थापनमा थप सबल सुरक्षित र नागरिक मैत्री बनाउने र नगरपालिका आगामी दिनमा पनि शान्ति सुरक्षा र सड़क सुरक्षाका हरेक कार्यमा प्रहरीसँग सहकार्य गर्ने बताउनुभयो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ वडा नम्बर 6 का वडाध्यक्ष उज्जवल कुमार थापा, भवानी बक्स गणका प्रमुख, राष्ट्रिय अनुसन्धान सिन्धुली जिल्ला कार्यालयका प्रमुख, कमलमाई नगरपालिकाका प्रमुख, प्रशासन शाखा प्रमुख, स्थानीय पत्रकारहरू एवं प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो। सर्वोच्च अदालतमा नयाँ प्रधान न्यायाधीश नियुक्तिको विषयमा असन्तुष्टि जनाउँदै विदामा बस्नुभएकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल दोलखा आइपुग्नु भएको छ। वरिष्ठतम न्यायाधीश मल्ल आज दोलखाको जिरी पुग्नु भएको। उहाँले जिरी नगरपालिकाको न्यायिक समितिको निरीक्षण समेत गर्नुभएको छ। मल्ल व्यक्तिगत भ्रमणका लागि जिरी पुगेको बताइएको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्मा नियुक्त भएपछि असन्तुष्ट रहनुभएकी मल्लले सर्वोच्चमा 20 दिन विदा लिनुभएको छ। मल्ल प्रधान न्यायाधीशको पहिलो रोल क्रममा रहे पनि न्याय परिषदले चौथो वरियतामा रहेका शर्मालाई न्यायाधीश सिफारिश गरेपछि असन्तुष्टि जनाउँदै आउनु भएको छ। उहाँ शर्मा
प्रधानाधीशमा नियुक्त भएकै दिन 20 दिनको विदा स्वीकृत गराएर हिँड्नु भएको थियो। सर्वोच्चमा विदा लिनुभएकी मल्ल आज निजी भ्रमणकै लागि चिरी पुग्नु भएको हो। उहाँ दोलखाको जिल्ला न्यायाधीश रामप्रसाद न्यौपाने सहितको टोलीमा जिरी नगरपालिका पुगेर न्यायिक समितिको निरीक्षण गरेको नगरपालिकाकी उपमेयर कृष्ण मायाबाट थपिलो जानकारी दिनुभएको छ। बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा नेपाली कम्युनिष्ट पार्टी नेकपाले 49 विधामा सुझाव दिएको छ। नेकपा बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री इन्द्रबहादुर बानियालाई आगामी आर्थिक वर्ष 2083-84 को नीति कार्यक्रम तथा बजेटका लागि 49 विधि सुझाव पत्र बुझाएको हो। दलका नेता एवं पूर्व मुख्यमन्त्री शालिग्राम कटेल सहितका नेताहरूले शुक्रबार मुख्यमन्त्री बानियालाई उक्त सुझाव पत्र हस्तान्तरण गरेका हुन्। संहिताको सुदृढीकरण, जनमुखी सेवा प्रवाह र पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राख्न नेकपाले सुझाव दिएको छ। विगतमा आफ्नो नेतृत्वको सरकारले अघि सारेका 10 मुख्य गौरवका आयोजनाहरूलाई आगामी बजेटमा पनि निरन्तरता दिनुपर्ने माग गरिएको छ। प्रदेश सरकारले आगामी वर्षमा 1 विद्यालय, 1 नर्स, चेपाङ चिउरी र चमेरो संरक्षण, मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण, प्रदेश सड़क गुरू योजना, घरेलु महिला सशक्तिकरण र बड़ा समाजवादी कार्यक्रम जस्ता कार्यक्रमहरूलाई प्राथमिकताका साथ अघि बढ़ाउन नेकपाले सुझाव दिएको छ। प्रदेशको तल्लो तहका नागरिकको जीवनस्तर उकास्न सहयोग पुग्ने गरी उक्त कार्यक्रमहरू कार्यान्वयनमा अघि बढ़न नेकपाको सुझाव रहेको छ। सुझाव पत्रमा प्रशासनिक सुधार र सुशासनका लागि प्रदेशका मन्त्रालयहरूको संख्या कटौती गरी 7 मात्र सीमित गर्न र सेवा प्रदायक निकायहरूलाई थप प्रभावकारी बनाउन माग गरिएको छ। प्रशासनिक ढिलासुस्ती अन्त्यका लागि 1 हप्ताभित्र शून्य फाइलको अवधारणा लागू गर्नुपर्ने र पेपरलेस सेवा प्रवाहको नीति लिएर सुशासनको प्रत्याभूति गराउनुपर्ने नेकपाको सुझाव छ। र बागमती प्रदेश सभाको प्रदेश अधिवेशन आह्वान गरिएको छ। बागमती प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश सभाको वर्षीय अधिवेशन जेठ 11 गते दिउँसो 1 बजेका लागि आह्वान गर्नुभएको हो। प्रदेश प्रमुखले संविधानको धारा 183 को पदफा 1 बमोजिम प्रदेश सभाको वर्षीय अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ। बागमती प्रदेश सरकार मन्त्री परिषदको बिहिबार बसेको बैठकले प्रदेश सभाको वर्षीय अधिवेशन जेठ 11 गते आह्वान गर्ने निर्णय गरेको थियो। वर्षीय अधिवेशन प्रदेशको आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहनेछ। अवस्था अपरा 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सँगालो रामेछाप खबर सकियो। हाम्रो भेट साँझ 6 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार।

0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
1: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
0: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र।
0: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
1: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
0: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0144-63-10, 0144-63-32, 98-51-20-16-16, 98-43-36-91-94।
0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने।
1: आगोका स्रोतहरू बन्द गर्ने।
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
1: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
2: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
2: बिजुलीको तार लत्रिएको छ भने नछुने।
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
5: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
7: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
2: हो, यही मिति 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
7: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
7: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
8: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।
2: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन। नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल के को टेन्सन, हाम्रै रामेछा बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
9: यसको उत्पादन रामेछा बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
10: लौ आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
11: ओ प्रकाश।

0: सस्तोमय पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आज सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
4: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
3: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
4: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
3: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
4: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
3: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
4: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
3: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
4: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली। फोन नम्बर 0447524013।

नमस्कार नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम उकाली ओह्रालीको पर्खाइमा बस्नुहुने तपाईँहरू सम्पूर्णलाई हजुरको रेडियो 102.1 MHz हरेक दिन यसै बेला प्रसारण हुँदै आइरहेको कार्यक्रम उकाली ओह्रालीको बसाइमा सदा दिन जस्तै आज पनि तपाईँको आडैमा भएको रेडियो सिटमा कार्यक्रम लिएर उपस्थित भइसकेकी छु। म निशा भण्डारी भने प्राविधिकबाट मिठो साथ मिलेको छ प्यारो सबैको होइन सबैलाई माया गर्ने मान्छे हाम्रो मदनजीको भने साथमा हुनुहुन्छ तपाईँहरू। के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ होइन? अलिअलि घाम लागिरहेको छ, मौसम एकदमै राम्रो छ, साथ दिइरहेको छ मौसमले पनि। पक्कै पनि खाजा खाइसक्नु भएको छ अथवा खाजा खाने तयारीमा हुनुहुन्छ, कोही कोही त हामीलाई पर्खेर पनि बस्नु भएको छ। पक्कै पनि कार्यक्रम सकिएपछि सँगै खाने भनेर हाम्रो प्रतीक्षामा पनि हुनुहुन्छ। पक्कै पनि तपाईँहरूको प्रतीक्षाको घडी सकिसकेको छ अब भने तपाईँहरूको लागि हामी कार्यक्रम लिएर उपस्थित भइसकेका छौँ। आज भने हामी फरक फरक दिन हामी फरक फरक विषयवस्तु लिएर तपाईँहरूमा आज आइरहेका हुन्छौँ। तपाईँहरूलाई थाहा नै छ आज भने सोही क्रमलाई जोड्दै जाँदा आज भने तपाईँहरूले तपाईँहरूको लुकेर रहेको प्रतिभा तपाईँले जुनसुकै प्रतिभा पनि हामीमा आज देखाउन सक्नुहुन्छ, हामीमा सुनाउन सक्नुहुन्छ पनि भन्न चाहन्छु होइन। तपाईँहरू आउनुहोला, तपाईँहरूको लागि एकदमै खुल्ला छ हाम्रो स्टुडियोको नम्बर। पक्कै पनि तपाईँहरू देश तथा विदेशमा रहेर जहाँसुकै रहेर पनि हामीलाई सजिलै सुनेर राख्नु भएको छ। हाम्रो कार्यक्रमको वेबसाइट www.hajurkoradio.org.np तथा हाम्रो पात्र नेपाली पात्र र फेसबुक लाइभ तामाको सीएफएम 95 MHz हामीलाई सजिलै सुन्न सक्नुहुन्छ पनि भन्न चाहन्छु होइन। हामीलाई फेसबुक लाइभतिरबाट पनि मिठा मिठा कमेन्टहरू छोड्नुहुन्छ तपाईँले। कमेन्ट भने मैले कहिले वाचन गर्न भ्याउँछु, कहिले भ्याउँदिन होइन, यस्तै नै हो। अब के गर्ने, समय अनुसार चल्न पर्ने हुन्छ। तपाईँहरू धेरै बुझ्ने हुनुहुन्छ, तपाईँहरूले बुझ्नुहुन्छ होइन। तपाईँहरूको साथ सधैँभरि यस्तै रहिरहोस् पनि भन्न चाहन्छु भन्दै आज भने हामी गुटुङटुङ हामी भने आज शुक्रबार बसाइमा छौँ। तपाईँहरूलाई थाहा नै छ पक्कै पनि, मैले अघि भनेपछि तपाईँहरूले बुझिसक्नु भएको थियो आज कुन बार अनि कस्तो बसाइरहेको छ भने। पक्कै पनि हामी पनि शुक्रबार बसाइमा छौँ। तपाईँहरूले एकदमै मिठा मिठा तपाईँका लुकेर रहेका प्रतिभाहरू हामीमा आज आएर प्रष्ट रूपमा देखाउन सक्नुहुन्छ, सुनाउन सक्नुहुन्छ होइन। हाम्रो तपाईँको प्रतीक्षा तपाईँको प्रतिभाहरू सुन्न हामी एकदमै आतुर पनि छौँ। तपाईँहरू भने आउँदै गर्नुहोला। तपाईँहरूको लागि हाम्रो स्टुडियोको नम्बर 048-40-00-26 खुल्ला गरिसकेका छौँ। तपाईँहरू भने फोन डायल गर्दै गर्नुहोला। त्यतिन्जेलको लागि कार्यक्रमको शुभारम्भमै रहेर हाम्रो मदनजीको रोजाइमा रहेको कश्मीरे पछ्यौरी भन्ने गीत तपाईँहरूको लागि छोड्छौ। तपाईँहरू भने फोन डायल गर्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमै रहेर यो मिठो गीत तपाईँहरूको लागि राखिसकेका छौँ। अब भने हामी तपाईँको प्रतिभा सुन्न एकदमै आतुर छौँ होइन। आज भने तपाईँहरूले हामीसँग आएर मिठा मिठा गीत, गजल, कविता, के कस्तो प्रतिभाहरू तपाईँहरूको माझमा रहेको छ होइन, तपाईँहरूसँग के कस्ता प्रतिभाहरू छन् हामी माझ सुनाउन सक्नुहुन्छ पक्कै पनि भन्दै यति बेला भने कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार।
1: नमस्कार हजुर।
0: नमस्कार, कहाँदेखि कसको नमस्कार?
1: तपाईँ भन्दा सिधा वारीपट्टि सिन्धुलीबाट रामेछाप वारी सिन्धुली गोलन्जर छ देउराजीबाट राम कालीगोटेको नम्बर हो।
0: के छ हाम्रो राम कालीगोटे भन्नुभयो, नामै त्यही हो,
1: नामै त्यही भएर त भनेर नभए अर्को भनिहाल्छ।
0: पक्कै पनि, के छ हाल खबर हजुरको?
1: ठिक छ, तपाईँ नयाँ हो होइन?
0: हजुर पक्कै पनि नयाँ हो।
1: खै त अनि सम्झना अनि हाम्रो ललिता म्याम
0: सबै म्यामहरू हुनुहुन्छ, उहाँहरूले पनि उहाँहरूको पनि कार्यक्रम हुन्छ, हाम्रो पनि हुन्छ है पालै पालो।
1: खासै भन्नुपर्दा ललिता म्यामकै गाउँतिरको मान्छे हो।
0: ए, हाम्रो ललिता म्यामको घरतिरको मान्छे हो तपाईँ चाहिँ? ठिक छ, भनेपछि हाम्रो फर्स्ट चोटि कुराकानी भयो होइन त
1: तपाईँसँग? चाहिँ उहाँहरूसँग चाहिँ धेरै चोटि नै भइसकेको
0: हो, मसँग चाहिँ पहिलोचोटि कुराकानी गर्न पाउनु भयो होइन।
1: भर्खर सुनेको हजुरको परिचय पनि पाइनँ, अब के गर्नु,
0: परिचय पनि पाउनु भएन है?
1: हजुर हजुर, प्राण थाहा त छ नि, छ भर्खर सुन्ने हो कि,
0: भर्खर सुन्नु भयो, ठिकै छ, अब सुन्दै जानौ न है। के गर्दै हुनुहुन्छ हाम्रो राम कालीकोटेजीले?
1: म त रामेछाप डाँडातिर हेर्दै गोरु चराउँदै छु त नि।
0: हामीलाई हेर्दै गोरु चराउँदै हुनुहुन्छ है?
1: हजुर हजुर, हजुरको रेडियो स्टेसनमा धेरै मान्छ, अब तपाईँहरू जस्तो नयाँ नयाँ प्रतिभा लिएर आउनु भएको धेरै खुसी लाग्छ। अब
0: ठिक छ, निकै नै मिठो कुराकानी गर्न पाइयो होइन, पहिलोचोटि कुराकानी पनि भयो, हजुरलाई मेरो तर्फबाट पनि एकदमै धेरै स्वागत छ है त। आज भने तपाईँले आफ्नो प्रतिभा सुनाउनु पर्ने हुन्छ मलाई, के प्रतिभा सुनाउन चाहनुहुन्छ? पक्कै पनि एकदम, यस्तो गीतहरू त झन् मिठो पो हुन्छ त होइन त?
1: अब कस्तो खालको हुन्छ, अब हजुरलाई कस्तो तपाईँले इभ्यालुएसन गर्ने कुरो हो होइन।
0: पक्कै पनि तपाईँले गाएपछि मलाई पक्कै पनि राम्रै लाग्छ है त, अब भने सुन्नतिरै जाउँ क्या हो है,
1: सुरु गरौँ है त।
0: हस् हुन्छ।

चर्को घामी लाग्छ शीतल शीतल देउरालीमा चिसो चिसो हवा सरर हवा सरर रे कमी केसै फरर रे कमी केसै फरर बोना देऊ चिसो पानी

0: किनी सके अलि स्वरले पनि साथ दिएको छैन मरिला आएछ।
1: आहा, निकै नै मिठो सुनि रौ जस्तो गीत पो गाउनु भयो त तपाईँले त।
0: होइन
1: आहा, मलाई एकदमै मन पर्यो होइन, निकै नै मिठो गीत कता मलाई नै भन्नु भएको हो कि जस्तो लागेर सुनेर आनन्द पनि लिएँ मैले त।

0: अनि मलाई मिठो लाग्छ गीतहरू म गाउँछु प्रायः गरी, अब अघि पछि नि गाउँथेँ, अब हजुर अहिले नयाँ आउनुभयो त्यही भएर तपाईँलाई अचम्म लागेको छ होला।
1: निकै नै मिठो सुनिरहँ जस्तो स्वरमा होइन, निकै नै रमाइलो कुराकानी पनि गर्न पाइयो, निकै नै मिठो गीत पनि सुन्न पाइयो होइन, सुरुवातमा नै खुसी लाग्यो है त। ठिक छ, हाम्रो राम कालीकोटीजी तपाईँहरू नि पुनः आउँदै गर्नु होला होइन, तपाईँसँग यस्तै मिठो कुराकानी गर्न पाइरहेको है त। आजको लागि पनि छुट्छु हुन्छ,
0: धन्यवाद।
1: नमस्कार। कालीकोटी राम कालीकोटीजी आउनु भएको थियो होइन, एकदमै मिठो हँसिलो पाराको एकदमै मिठो गीत सुनाएर गइसक्नु भएको छ, निकै नै प्रतिभाशाली हुनुहुन्छ जस्तो लाग्यो। मजाले होइन गाई चराउँदै गोरी चराउँदैछु भन्दै हुनुहुन्थ्यो, एकदमै निकै नै रमाइलो हुन्छ यस्तो बेलामा होइन, घाँस दौरा गर्ने क्रममा गाई बाख्राहरू चराउने क्रममा सुन्दाखेरिमा त होइन एकदमै मिठो अनि रमाइलो लाग्छ नि त यो छेड भनेको होइन। पक्कै पनि तपाईँहरू पनि मनोरञ्जन लिइराख्नु भएको छ, कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, व्यापार व्यवसायतिर व्यस्त हुनुहुन्छ पक्कै पनि, व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ दिनुहुन्छ, हामीलाई फोन गर्नुहुन्छ होइन, खुसी लाग्छ। यति बेला भने अर्को कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हजुर नमस्कार।
2: नमस्ते। नमस्कार हजुर।
1: नमस्कार देवजी, के छ हाल खबर?
2: एकदम ठिक छ, भन्नुपर्छ। खाजा खानुभयो?
1: खाजा खाएकी छैन हाम्रो देवजीले, खानुभयो त?
2: मैले अघि नै खाइसके भन्नुपर्छ है त।
1: किन मलाई छोडेर खानुभयो देवजीले?
2: हजुर अघि हजुरलाई सम्झेको थिएँ, सम्झिन त तर फोन चाहिँ गर्न आज पाइनँ भन्नुभयो, फोन पनि लागेन। अर्को यो उसमा के अरे स्टुडियोकै नम्बरमा फोन गरेको तर
1: ठिक छ देवजी, तर मलाई अघि एकछिन अगाडिबाट एकदम बाजुरकी आइरहेको थियो, कसले सम्झिनु भयो होला जस्तो लाग्यो त, देवजीले पो रहेछ है। पक्कै पनि धेरै धेरै धन्यवाद छ देवजी होइन, तपाईँले सम्झिनुहुन्छ खुसी लाग्छ है। अनि अहिले के गर्दै हुनुहुन्छ? मेरो कार्यक्रम नसुन्ने तपाईँले, मैले कार्यक्रम चलाउने अनि तपाईँले नसुन्ने होला त? त्यो त एकदमै ठुलो असम्भवको कुरा भयो होइन त? पक्कै पनि एकदमै ठुलो असम्भवकै कुरा भयो भन्नुपर्छ। अनि अरू के छ देवजी नयाँ हाल खबर? पक्कै पनि गर्मी छ है, चिसो चिसो खानेकुरा खाएर बस्नु होला है त। निकै नै मिठो कुरा गर्नु पायो देवजी होइन, एकदमै हँसिलो पारामा हामीलाई फ्रेस बनाउन आउनुहुन्छ क्या तपाईँ। साँच्चै तपाईँको स्वर सुनेपछि म अलिकति केही टेन्सनमा छु होइन, अथवा केही अलिकति अब सधैँभरि उस्तै मुडमा भइँदैन नि त, कहिले काहीँ अलिकति लो टाइपकोमा छु भने पनि तपाईँसँग कुराकानी भएपछि म फ्रेस हुन्छु
2: क्या।
1: मलाई एकदम तपाईँले जब मेरो हुन्छ नि मेरो लागि तपाईँले माग दिनुभयो थियो भगवान्सँग, पक्कै पनि पुगिसके, म सन्चो भएर तपाईँमा आज आइसके। तपाईँले प्रार्थना गर्नुभएको थियो, तपाईँको प्रार्थना सफल भयो, खुसी लाग्छ होइन, तपाईँसँग मिठो कुराकानी गर्न पाइन्छ। अब कुराकानीले मात्रै मैले मान्दिनँ देवजी, आज भने तपाईँको मिठो भोइसमा केही न केही सुन्न पाउनै पर्छ है त।
2: अरू त अब कविता गजलहरू मुख्य त त्यति मैले रचना गर्नै सकेको छैन, त्यो चाहिँ अलि आउँदैन पनि भन्नुपर्छ है। मैले चाहिँ भनेको खासै गीत सङ्गीत मात्रै बढी रमाउने मान्छे, गीत सङ्गीतमा रमाउने मान्छे भएको कारणले थोरै भए पनि अब गीत चाहिँ गुनगुनाएर सुनाउँछु भन्नुपर्छ है त।
1: पक्कै पनि सुरु गर्नुहोस्।

0: घाम उस्तायो जुन पनि उदायो होइन अझै फुर्सद भएको छैन र है खै देवजी फुर्सद भएको भनौ कि नभएको भनौ भेटघाटै हुँदैन पक्कै पनि म एकदमै आतुर छु हाम्रो देवजीसँग भेटघाट गर्न ठिक छ एकदमै मिठो होइन सुनिरहो जस्तो मलाई नै भन्यो जस्तो तरिकाले गीत गाइदिनुहुन्छ तपाईँले मलाई एकदमै खुसी लाग्छ यति मिठो गीत सुन्न पाइयो मिठो कुराकानी पनि गर्न पाइयो भोलि अवश्य भोलि झन् हाम्रो दोहोरी हुन्छ होइन त शनिबार विशेष
1: हजुर भोलि फोन लागेसम्म ट्राई गर्छु होइन भोलि अब लाग्यो भने दोहोरी खेल्ने बसाइमा फोन आउँछु
0: नमस्कार अवश्य भोलि भने हामी दोहोरीमा छौँ तपाईँहरूलाई थाहा थिएन भने थाहा पनि भयो थाहा थिएन भने थाहा नभएका साथीहरूलाई अवश्य जानकारी पनि गराइरहेका छौँ होइन हामी पनि शनिबार व्यवसायमा तपाईँहरूलाई विशेष मनोरञ्जन दिनको लागि तपाईँहरूसँग एकदम घम्सा घम्सी दोहोरी लिएर आउँछौँ तपाईँहरू तयारी अवस्थामा रहनुहोला पनि भन्न चाहन्छु होइन भोलि ठिक 4:15 to 5 PM हाम्रो कार्यक्रम कालीबाट आलीमा एकदमै बिजोड प्रस्तुति रहनेछ होइन दोहोरी दोहोरी भनेपछि मान्छेहरू एकदम रुक्क पनि हुनुहुन्छ होइन रमाइलो पनि हुन्छ ठट्टा हुन्छ होइन जे पनि हुन्छ हाम्रो दोहोरी विशेषमा भन्न चाहन्छु भोलि अवश्य नै आउनुहोला तपाईँहरू पनि भन्न चाहन्छु अहिलेको लागि भने हामी मिठो कुराकानी र मिठा मिठा प्रतिभाहरू सुनिरहेका छौँ तपाईँहरू आउन सक्नुहुन्छ 0:48, 40:00, 26 तपाईँहरूको लागि एकदमै खुल्ला राखेका छौँ होइन तपाईँहरू ढिला नगरिकन आउन सक्नुहुन्छ तपाईँहरूको प्रतीक्षामा हामी पक्कै पनि छौँ पनि भन्न चाहन्छु होइन हामी कार्यक्रम कालीबाट आलीको बसाइमा छौँ तपाईँहरूलाई एकदमै मनोरञ्जन दिनको लागि हामी हरेक दिन 4:15 to 5 PM तपाईँहरूको माझमा आइरहेका छौँ पक्कै पनि तपाईँहरूलाई थाहा नै छ पनि भन्न चाहन्छु यति बेला भने कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौँ हजुर नमस्कार
2: हेलो हजुर नमस्ते नमस्कार
0: नमस्ते नमस्कार कहाँदेखि कसको नमस्कार
2: हजुर म चाहिँ सिन्धुलीको मान्छे अहिले हाल काठमाडौँदेखि चाहिँ अनि यसो फेसबुकबाट सुन्दै थिएँ तिमीहरू फोन लाएँ एकदमै सफल भएँ खुसी छु
0: म पनि एकदमै खुसी भएँ फेसबुकबाट होइन फेसबुकबाट मैले तपाईँलाई मेरो नजिकै तान्न सफल भएछु है
2: हजुर एकदमै
0: अनि हाम्रो
2: पहिलोचोटि हो भनौँ
0: पहिलोचोटि मेरो तर्फबाट त तपाईँलाई एकदमै फुलमाला नै लगाएर स्वागत गर्न मन छ के गरौँ
2: हुन्छ हृदयदेखि
0: धन्यवाद पक्कै पनि हाम्रो प्यारी मान्छेको नाम चाहिँ के भन्नुभयो
2: मेरो नाम चाहिँ टिकटकमा फेसबुकमा चाहिँ लभलिया छ भनेर चिन्नुहुन्छ है त
0: फेसबुकमा चाहिँ लभलिया भन्नुभयो रियलमा चाहिँ आशाजी है
2: हजुर हजुर
0: आशाजीबाट अब मलाई धेरै कुराको आशा हुन्छ है त अनि के छ हाम्रो आशाजीको अरू खबर
2: हजुर एकदम ठिकै छ सन्चै आरामै छु अनि हजुरलाई कस्तो छ
0: मलाई पनि एकदमै सन्चै अनि आरामै छु नि आशाजी
2: हजुर
0: अनि खाजा खानुभयो त
2: हजुर एकदम खाजा खाएर भए मोबाइल चार्जमा थियो अनि हेर्दै थिएँ अनि हजुर बोलिरहेको सुने ओहो मलाई पनि जाउँ जाउँ मन लाग्यो ल सफल भए आज
0: म चाहिँ त्यस्तै बोल्छु आउँ भने जस्तै
2: एकदमै हजुरको
0: धेरै धेरै धन्यवाद छ होइन निकै नै फुर्क्याउन जान्नुभयो रहेछ हाम्रो आशाजीले
2: हजुर खासै
0: तपाईँ फुर्क्याउन जान्ने म फुर्किन जान्ने कस्तो मिलेको
2: एकदम मिठ लाउनु पर्ला जस्तो
0: पक्कै पनि अब मिठ लाउनु पर्ला जस्तो छ ठिक छ आज भने तपाईँले आफूको प्रतिभा देखाउनु पर्ने हुन्छ आज के सुनाउनुहुन्छ हाम्रो आशाजीबाट हामीले के सुन्न पाउँछौँ
2: अब गीतै गुनगुनाउने होला अरू त खासै केही आउँदैन
0: सुरु गर्नुहोस्
2: ल ई पारले

0: धन्यवाद।
1: पक्कै पनि आँखामा आँसु हुँदा पुस्तिनी हात चाहिँ आफ्नै हुन्छ कि आँखा चाहिँ होइन त। म भने आशाजीसँग बोल्दै थिएँ, आशाजी भने बाहिर निस्किसक्नु भएछ होइन। ठिकै छ, निकै नै मिठो गीत गाउनु भयो हाम्रो आशाजीले पनि भन्दै थिए होइन। अब भने फेरि हामीले गीत पनि बजाउनु पर्ने थियो, तर कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते नमस्कार। कहाँदेखि कसको नमस्कार? के छ हाम्रो धनौजी गाल खबर? म एकदम सधैँ छु, अनि खाजा भने लिएको छैन हाम्रो धनौजीले खानुभयो त? खाइसक्नु भयो है? पक्कै पनि। अनि अरू के छ हाम्रो धनौजीको नयाँ खबर? ठिकै छ है, ठिक छ। भनेपछि हामी कार्यक्रमतर्फ नै लगाऊ। आज भने के सुनाउन चाहनुहुन्छ?
0: म एउटा गीत चाहिँ सुनाउँछु नि।
1: सुरु गर्नुहोस्।

0: ना जाती है
1: आहा दीते मरे ना जाती सुने नी वनमाइले आहा आपके बिडानो जी एकदम मिठो गीत गाउनु भयो धीरे धीरे धन्यवाद छ आगामी व्यवसायमा पनि आउनु होला भोलि विशेष दोहोरी छ हैन दोहोरी त हामी खेल्न परि नै हाल्यो हैन त भोलि अवश्य नै हाम्रो धनुजीसँग दोहोरी गाउने पक्कै पनि गाउने नै छु होइन दोहोरी गाउन पाउने नै छ भन्ने आशा राख्दै आजको लागि भने छुट्यौ है त धनुजी आउनु भएको थियो अब पनि पालो तपाईँको समयले नेटवर्क काटिसकेको छ अब पनि हामी धेरै साथीहरूसँग कुराकानी गर्न सक्दैनौ त्यसैले छिटो छिटो गरेर आउनु होला पनि भन्न चाहन्छु भन्दै यति बेला राख्छौ एउटा मिठो गीत औठी बेरुवाको तपाईँहरूको लागि त्यसपछि पुनः तपाईँहरूमा आज आउने नै छौ फोन डायल गर्दै गर्नुहोला।

पक्कै पनि एकदमै मिठो गीत सुन्न पाइयो होइन. के भएर पढ्नु र भोलि फेरि आएको भन्ने गीत त तपाईँहरूको माझ राखिसकेका छौँ. यति बेला भने कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ. हजुर नमस्कार. कोही साथी हुनुहुन्थ्यो, उहाँसँग भन्ने कुराकानी गर्न सकेनौ. हाम्रो प्राविधिकतिर पनि केही गडबड भएर पनि हुनसक्छ होइन. तपाईँहरू भने फोन डायल गर्दै गर्नु होला. यति बेला भने कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ. हजुर नमस्कार. कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको छ. यति बेला भने कोही हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु. हजुर नमस्कार. के भइरहेछ, त्यो फोन अलिकति निकालेर राख्नुपर्ने हो कि के हो होइन, एकचोटि हेर्न पनि अनुरोध छ. यति बेला भने कोही हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु. हजुर नमस्कार. पनि भन्न चाहन्छु के भइरहेछ, होइन फोन आइरहेछ तर काटिरहेछ. यतैतिरको प्रब्लम पनि हुनसक्छ, अब उतातिरको पनि हुनसक्छ होइन. जताको भए पनि मिल्नेसम्म कुराकानी भने हामी अवश्य नै गर्ने नै छौँ. हजुर नमस्कार. भन्दै थिएँ कोही साथी हुनुहुन्थ्यो तर उहाँसँग हामी कुराकानी गर्न सकिरहेको छैनौँ. फोन भने आइरहेको छ तर भने कुराकानी भने गर्न पाइरहेको छैनौँ किन भनेर अब के भनौँ है. कोही हुनुहुन्छ अहिले भने? हजुर केही बिग्रेको जस्तो लागिरहेको छ होइन, अब केही हुन सक्छ. तपाईँहरूको माझमा अब के गर्नु, यस्तै नै छ होइन. हामीसँग केही प्रब्लम पनि हुन सक्छ. ठिक छ, तपाईँहरू भने आउन सक्नुहुन्छ होइन पक्कै पनि. एकदमै हामी केही छिन प्रतीक्षा अवश्य नै गर्ने नै छौँ तपाईँको होइन. तपाईँहरू भने आउँदै गर्नु होला, हामीसँग धेरै समय भने छैन. अब हामीसँग अन्तिम सहयोगी अन्तिम साथी पनि हो उहाँ चाहिँ होइन, जो हुनुहुन्छ. तपाईँ चाहिँ आउनुहोला, हिम्मत नहार्नुहोला होइन. तपाईँको फोन अवश्य पनि लाग्ने नै छ. भन्दै यति बेला भने मैले फेसबुकतिर पनि धेरै साथीहरूले कमेन्ट गर्नुहुन्छ होइन. मैले कमेन्ट पनि पढ्नुपर्ने हुन्छ बिस्तारै, सकेको भ्याएको होइन. सौरभजी हुनुहुन्छ, हेलो सिस, गुड आफ्टरनुन, म बागसोर नगरपालिका 8 को मान्छे, हाल भारतको गुजरातदेखि सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद. कमलाजी हुनुहुन्छ, हेलो नमस्ते सेवारो, म सयपत्री मिडिया ग्रुप प्रवासको मेम्बर काली कमला भने भन्नुभएको छ. विशेष गरी मेरो घर परिवारलाई मिठो सम्झना, साथीहरू सन्देश, प्रेमी यामुना, सिर्जना, अन्जान, अभिमान, रत्न, सुरज, अरूण, छेम, खड्क, सुब्बा, युक्त प्रसाद, बसन्त, लक्ष्मी, मुना, कुमार, धर्मराज, हर्प, रोशनी, छत्र, अमित, नम्रता, तिलक, पूर्वेली, दीपराज, टेकबहादुर, विष्णु, जारमान, देवमान भनेर सम्पूर्ण साथीहरूको नाम लिनुभएको छ. तपाईँले पनि विशेष धन्यवाद छ. मिलनजी हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर, अपकमिङ सन, डेडिकेटेड टु अल फ्रेन्ड भन्नुभएको छ, धेरै धेरै धन्यवाद. मनोजी हुनुहुन्छ, हेलो मिस नमस्ते, के छ हजुर, म पनि सुन्दै आएको छु, सिन्धुलीको जहाँका झोली रातमाटा बजारबाट भन्नुभएको छ. कर्ण प्रिय केसी हुनुहुन्छ, लखै म पनि आएँ कार्यक्रमको साथमा भारतको हिमाचलबाट. कर्ण प्रिय केसी संगीत के छ हजुरको खबर निकै आरामै हुनुहुन्छ होइन, घर मेरो दाङ तुल्सीपुर र माइलो कार्यक्रम मार्फत हजुर लगायत मेरो परिवारलाई मिठो सम्झना भन्नुभएको छ, धेरै धेरै धन्यवाद छ तपाईँलाई पनि. रूपसनाजी हुनुहुन्छ, नमस्कार प्यारी दिदी, सुन्दैछु सिन्धुली डुङ्गा व्यासबाट, रूपसना योगी भन्नुभएको छ, धन्यवाद छ. जीवनजी हुनुहुन्छ, लाउँथे माया भन्नुभएको छ, गीत भन्नुभएको छ, हामीले तपाईँको गीत बजाउने प्रयासमा छौँ, गर्ने नै छौँ होइन. सपनाजी हुनुहुन्छ, सिन्धुलीबाट सुनेको भन्नुभएको छ, राम्रो लाग्छ भन्नुभएको छ, धेरै धेरै धन्यवाद छ. गोलियापाकी छोरी हुनुहुन्छ, हेलो सिस नमस्कार, म पनि सुन्दैछु है प्रोग्राम, राम्रो लाग्छ भन्नुभएको छ, विशेष धन्यवाद छ. बुद्धजी हुनुहुन्छ, निशा सिस नमस्कार भन्नुभएको छ, नमस्कार छ. राज कालीकोटी हुनुहुन्छ, गुड आफ्टरनुन, म झापाडी राज कालीकोटी हुने बिर्ता मोडबाट भन्नुभएको छ. धनुजी हुनुहुन्छ, नमस्कार गर्नुभएको छ, तपाईँले पनि नमस्कार छ. आर्यनजी हुनुहुन्छ, म सिन्धुलीबाट भन्नुभएको छ, धेरै धेरै धन्यवाद छ. यति बेला भने कोही साथी हुनुहुन्छ, हामी छोटो अनि मिठो कुराकानी गर्छौँ. हजुर नमस्कार. हेलो,
ठिकै छ, अब जो साथी हुनुहुन्छ अब अब भने हामी फोन लिँदैनौँ तपाईँहरूलाई, एकदमै सहरी गर्न चाहन्छु होइन, फोन आइसक्यो भनेर मात्रै लिगेको मैले अन्तिम, अब भने हामीसँग समय छैन, अब पनि हामी बिदा माग्नुपर्ने हुन्छ। आज कार्यक्रममा सहभागिता जनाउने साथीहरू राम कालीकोटे, देव, आशा, धनु, तपाईँहरू सम्पूर्णलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। जो जसले कार्यक्रममा कालीबेडाले सुनेर बस्नु भएको छ तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद छ होइन। देश तथा विदेशमा रहेर जहाँ हुनुहुन्छ तपाईँले आफ्नो स्वास्थ्यको शरीरको ख्याल राख्नुहोला पनि भन्न चाहन्छु, परिवारको पनि ख्याल राख्नुहोला भन्न पनि चाहन्छु भन्दै, यतिन्जेलसम्म मलाई प्राविधिकमा बसेर साथ दिने मिलनजीलाई पनि विशेष धन्यवाद, मदनजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै आजको कार्यक्रम उकालीबाट अलिको बसाईबाट एउटा मिठो गीत तपाईँहरूको लागि छोड्दै म पनि विदा हुन चाहन्छु भन्ने सा भण्डारी पनि तपाईँहरू भने रेडियो सुन्दै गर्नुहोला। भोलि भने शनिबार छ, भोलि भने अवश्य दोरी खेल्नको लागि तपाईँहरू कार्यक्रममा सहभागिता जनाउनुहोला भन्दै अहिलेको लागि भने विदा हुन्छु। नमस्कार, बाई बाई।

0: अहिले साँझको 5 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
3: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
4: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
3: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
4: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
3: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
4: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
5: दैनिक ₹197 ₹50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: भैयानी, दाँत दुखेर मर्न लागे म हेर्दै त मेरो दाँतमा के भन्छ
8: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
9: ए काका काकी, के को गन्थन मन्थन हो?
7: ए बाबु पो बस न यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त।
9: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिल्सी मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवै जनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
4: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98540403005, 048-543-305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली रामेछाप।
9: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्षभन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क नम्बर 98-44-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मन्थली रामेछाप।
10: मंगल सूत्र झुम्का र पाउजु कहाँ बनाएर ल्याउनु हो?

0: यहाँ आधुनिक परम्परागत घर गहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको घर गहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशा गहतराज, सम्पर्क नम्बर 9855069080, 9829044342। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएस लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
0: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
2: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका का विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
0: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
2: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
0: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
2: शिक्षामा कम्प्रोमाइज नगरौ, गुणस्तरीय शैक्षिक संस्था नै रोजौ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603010, 0142603032, 9851216, 9843361494।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।

0: किसान को आली र फाली देखि उपभोक्ता को थाली सम्म
1: गाड़ी
2: भाड़ा पता गयो अब जम्मा फायदा भनेको 2 रुपैयाँ अब कहाँ छ हद दाम बसे त्यति बस्ने
1: त्यसको भाउ छ त्यो भाउ चाहिँ सम्बन्धित मान्छेले पाउनु पर्यो के यो बिचौलियाले अलिकति गरेछ
3: सुनफलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्षको त्यो तरकारी खाने आलु 3 करोडको बिक्री भएको थियो एउटा कालो गुडारी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
1: म आबद्ध छु टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु जुनको चामलतिर ल्याएर वजन गर्ने मेरो काम के थियो किसानमुखी बजेट ल्याउनु पर्छ यो देशमा किसान उभो नलाग्यो भने देशको लाग्दैन
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदावस् नहुँदावस् किसानको पक्ष मन्त्री गीता पर अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल

नमस्कार। कृषि विकास प्रबन्धन र व्यवसायीकरणको पथमा प्रतिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ। साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज संखुवा सभा, रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा, रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा, रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप, हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप, रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा, निलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेची धादिङ, रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ, रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट, रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट, रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर, रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर, दाउन्नी एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाची 105.8 मेगाहर्ज अर्घाची, भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँकी, रेडियो डोटी 98.5 मेगाहर्ज डोटी, रेडियो रामारसन 92 मेगाहर्ज अछाम, रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला, रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर, रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ, सौगात एफएम 103.6 मेगाहर्ज बैतडी, सामुदायिक रेडियो मेलौडी एफएम 101.2 मेगाहर्ज मेलौडी बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।

0: आज हामी कार्यक्रम कृषि सवाल रेकर्ड गर्नको लागि विभिन्न ठाउँहरूमा चाहिँ हामी पुग्ने नै गरेका थियौँ र आजको श्रृंखलामा हामीले माटोको उर्वरा शक्ति बढ़ाउने कुराहरूमा केन्द्रित हुने प्रयास गरेका छौं। नेपाल सरकारले समेत केही समयपछि माटो दिवस मनाउने गरेको स्तरमा राष्ट्रिय स्तरमा माटो बचाउका कुराहरू पटक पटक नै उठ्ने गरेका छन्। विभिन्न अभियानहरू चलेका नै छन्। यद्यपि माटो वास्तवमा कसरी बचाउने र माटोसँग जोडिएका विषयहरूलाई हामी उच्च महत्व दिएर बालीको उत्पादन र उत्पादकत्व बढ़ाउने होडबाजीमा चाहिँ माटोको उर्वरा शक्ति घटाइएको अथवा चाहिँ माटोमा विषाक्त चिजहरू मिसाइएको प्रसंगलाई हामी पटक पटक नै साधेका थियौँ। यद्यपि आजको श्रृंखलामा चाहिँ हामीले बिगारिसकेको माटोलाई कसरी जोगाउन सकिन्छ र सकेसम्म हामीले माटोलाई कसरी बचाउन सकिन्छ हामी सन्दर्भ जोड्ने प्रयास गरेका छौँ। र आज हामीसँग विशेष गरी माटोलाई नजिकबाट चिन्दै माटोकै विषयमा चाहिँ अब माटोसँग जोडिएर काम गर्दै गर्दा चाहिँ देशैभरका किसानहरूलाई चाहिँ माटोसँग चाहिँ जागरूक गराउनु पर्छ अथवा माटोसँग चाहिँ अवेरनेस रहनुपर्छ। माटोलाई बचाउने अभियान चाहिँ हामीले जन जनबाट अथवा हरेक ठाउँहरूबाट चलाउनु पर्छ भन्ने अभियानका कुराहरू पनि छँदै छन् र आज हामीले माटो पसलले पछिल्लो समयमा गर्दै गरेका कार्यहरूलाई आजको श्रृंखलामा जोड्ने प्रयास गरेका छौं। आजको श्रृंखलामा हामीसँग विजयराज घिमिरे जसले लामो समयदेखि चाहिँ माटो बचाऊ लगायतका अभियानहरूमा सरिक हुँदै माटोलाई सूक्ष्म जीवाणुहरू परिपूर्ति गर्नको लागि अथवा हामीले सरल भाषामा बुझ्दा किसानले बुझ्ने भाषामा भन्दा चाहिँ मित्र जीवहरू चाहिँ कसरी व्यवस्थापन गर्न सकिन्छ अथवा मित्र जीवहरूको संख्या कसरी बढाउन सकिन्छ लगायतका विषयमा पनि अध्ययन अन्वेषण र यसका विकल्पहरू खोज्दै किसानलाई कसरी सस्तो उत्पादन हामी बालीहरूको प्रयोजन हामी उत्पादन गर्दै गर्दा चाहिँ कसरी कम लागतमा पनि बढी उत्पादन गर्न सकिन्छ र स्वस्थकर उत्पादन गर्न सकिन्छ अझै हामीले बुझ्नुपर्ने कुराहरू भनेर पनि लाग्नु भएको छ। आज हामीसँग रहनुभएका अतिथि अर्थात् हामीले अगाडि भने जस्तै विजयराज घिमिरे स्वामी अन्तर विजय समेतको नामले पनि ब्रान्डिङ हुनुहुन्छ उहाँ र उहाँसँग हामी कुराकानी गर्दैछौँ। उहाँकै कार्यकक्षमा बसेर चाहिँ हामीले उहाँले गर्दै गरेका पछिल्ला कार्यक्रमहरूलाई हामी कभरेज गर्ने प्रयास गरेका छौँ र हामी उहाँसँग ढिला नगरी कुराकानी गरिहाल्छौँ। नमस्कार, यहाँलाई स्वागत छ।
1: हेलो हजुर, धन्यवाद।
0: अहिले केमा व्यस्त हुनुहुन्छ मैले अलिकति ब्याकग्राउन्ड भन्दै थिएँ, यहाँले सुनि पनि राख्नु भएको थियो र माटो बचाउ अभियानमा लाग्नु भएको छ र माटो पसल प्रणाली स्थापना गरेर अगाडि बढ्नु भएको छ। अलिकति भूमिका सहित यहाँले पछिल्लो समयमा गर्दै गरेका कार्यहरूलाई बताइदिनुहोस् न यति बेला मलाई।
1: हेलो हजुर, धन्यवाद मलाई आज यसरी मिडियामा आउने अवसर उपलब्ध गराइदिनु भएकोमा तपाईँलाई धन्यवाद छ। म विजयराज घिमिरे र मेरो स्वामी नाम चाहिँ स्वामी अन्तर्विजय चाहिँ मेरो गुरुबाट दीक्षित नाम हो र मैले चाहिँ यो विगत लामो वर्षदेखि 30-35 वर्षदेखि विज्ञान फिल्डमा काम गर्दै आएर अहिलेको करिब करिब 4 महिना अगाडि मैले कुञ्जना एग्रो आइन पोल्ट्री सप्लिमेन्ट प्रणालीका अन्वेषक आरएनडी गर्ने रिसर्चर वैज्ञानिक बिजनेसम्यान जे टाइटल दिए नि उहाँलाई थोरै नै हुन्छ उहाँले उत्पादन गर्नुभएका प्रडक्टको बारेमा नजिकबाट अध्ययन गर्ने बुझ्ने मौका मिल्यो र उहाँसँग सहकार्य गर्ने एउटा राम्रो अवसर पनि मलाई उहाँले प्रदान गर्नुभयो। यसै सिलसिलामा अब माटो जननी जन्मभूमि छ स्वर्गादपि गरिएसी भन्ने हाम्रो जुन महामन्त्र छ जन्मभूमि र आमा भनेको स्वर्गभन्दा पनि महान हो भन्ने कुराको प्रमाणीकरण चाहिँ सिबी नेपाली सहरले एउटा सानो माछापुच्छ्रे गाउँपालिकाबाट अनुसन्धान रिसर्च र डेभलपमेन्ट गरेको प्रडक्टले त्यो चिजलाई चाहिँ सार्थक रूप दिन सक्ने कुरामा चाहिँ म विश्वस्त भएँ र उहाँको बारेमा नजिकबाट बुझ्दै गर्दाखेरि उहाँले उत्पादन गरेका प्रडक्टहरूले बजारमा राम्रो रिजल्ट दिएको नेपाल सरकारबाट पनि प्रमाणीकरण भएको र नेपाल सरकारको विभिन्न गुणस्तर मन्त्रालय गुणस्तर निकायहरूबाट पनि उहाँको जैविक प्रडक्टमा नेपालकै प्रडक्टलाई उहाँले प्रयोग गर्नुभएको कारणले यो चिजले चाहिँ नेपालको भूमिलाई अहिले हाललाई नेपालको भूमिलाई चाहिँ यसले एकदम सही किसिमले उपचार सहित उत्पादन वृद्धि गर्न सक्ने कुरामा निर्विकल्प रहेको कुरामा म पूरा कन्भिन्स भएर अब त्यसलाई बजारीकरण गर्नु पर्यो भनेर मैले माटो पसल प्रणाली दर्ता गरेर अब यसलाई बजारीकरण गर्नु पर्यो भनेर फिल्डमा आएको छु र सँगसँगै हामीसँग अर्को स्मार्ट एग्रो माटो उपचार प्रणाली पनि हामीले दर्ता गराएर सँगसँगै यो फिल्डमा काम गर्न आइराखेका छौँ।
0: निकै महत्त्वपूर्ण विषय यहाँले भनिराख्नु भएको छ, हामीले मैले अगाडि भने जस्तै जानेर अथवा नजानेर अथवा बढी उत्पादन गर्ने होडबाजीमा चाहिँ हामीले माटोको स्वास्थ्य बिगारेका छौँ। विशेष गरी खेती बढी हुने ठाउँमा चाहिँ माटोको अवस्था बिग्रेको पनि देखिन्छ र विषाक्त चिजहरू विशेष गरी विषादी र रासायनिक मलको अत्याधिक मात्रामा प्रयोगको कारणले गर्दा मानव स्वास्थ्यमा पनि असर परेको र हामीले उत्पादन गरेका कृषि बालीहरूमा पनि असर परेको, पशु पक्षीहरूलाई पनि असर परेको त सधैँ छ। यसमा पनि अझ माटो बिग्रेको कारणले गर्दा हामीले प्रयोग गर्ने माटो चाहिँ हाम्रा पुस्ताहरूलाई सही तरिकाले बचाइदिनु पर्यो भन्ने कुरा पनि रहन्छ। यहाँले भन्दै गर्दा यो भाव गर्दै गर्दा अहिले समग्र नेपालका धेरै ठाउँहरूमा पनि पुग्नु भएको छ, नजिकबाट बुझ्नु भएको छ र यो माटो बचाउ अभियानलाई चाहिँ अब सूक्ष्म जीवाणुहरू त्यो पनि मित्र जीवहरूको संख्या बढाउनु पर्छ, माटोलाई माटोको स्वास्थ्य चाहिँ बचाउनु पर्छ, बिग्रिसकेको छ भने चाहिँ उपचार गर्नु पर्यो र बिग्रेको छैन भने हामीले अहिलेदेखि नै सावधानी हुँदै जानुपर्छ भन्ने नै यहाँहरूको अभियान रह्यो है। सँगसँगै
1: हजुरले उठाउनु भएको इस्युमा हामीले यो माटोको उपचार गर्दा अथवा माटोलाई माटो र उत्पादन जोड्दै गर्दाखेरि अहिलेको विज्ञानले चाहिँ रासायनिक मल र पेस्टिसाइडहरू प्रयोग गरेर बढी उत्पादन लिने नाउँमा हाइब्रिड बिउहरू ल्याएर जसरी उत्पादन लिएर आएको छ र अहिलेका कृषि अर्थशास्त्रीहरूले हामी जैविक रूपमा गयो भने उत्पादनले भोलि हामीलाई ठूलो धोका दिन्छ, उत्पादन हुँदैन, जसले गर्दा डिमान्ड र सप्लाईको यो चेन नै गडबड हुन्छ भन्ने कुराको दावी गरिरहनु भएको छ। त्यो सिलसिलामा चाहिँ हामीले कुञ्जना एग्रोबाट उत्पादित भएको एनपीके मदर ब्याक्टेरियाहरू किसानलाई उपलब्ध गराउँछौ, जुन कि नेपालकै रैथाने ब्याक्टेरिया, यहीँको नेपाली माटोकै रैथाने ब्याक्टेरियालाई हाम्रो सिबी सरले त्यसलाई कल्चर गरेर नेपाली परिवेशमै नै प्रयोग गर्न सकिने चिजको फाइन्ड आउट गर्नुभएको छ र त्यसलाई प्र्याक्टिकल्ली हेर्दा पनि राम्रो रिजल्ट आएको छ, जसले गर्दाखेरि हामी किसानलाई चाहिँ मल मात्रै बेच्दैनौँ, एउटा मदर ब्याक्टेरिया दिन्छौँ र हामी विधि दिन्छौँ, जसले गर्दाखेरि चाहिँ तपाईँले एक केजी हाम्रो मदर ब्याक्टेरिया लिनु भयो भने एक लिटर लिनुभयो भने 100 लिटर ब्याक्टेरिया मल तपाईँ आफैले उत्पादन गर्न सक्नुहुन्छ र त्यो 100 लिटरलाई पनि हामीले 1000 केजी बायोमास मलमा प्रयोग गर्दाखेरि सबै बायोमास नै ब्याक्टेरिया एक्टिभ भएर त्यसले कृषिमा यति राम्रो उत्पादन दिन्छ कि त्यसमा चाहिँ हामी सफल भइसकेका छौँ र त्यसलाई नै अगाडि बढाउने र किसानलाई हामी विधि मल बेच्ने भन्दा पनि हामी मदर ब्याक्टेरिया र विधि दिन्छौँ, जसले गर्दाखेरि चाहिँ हामी त्यो कुरामा सफल हुन्छौँ र अब स्थानीय निकाय जति पनि नेपालमा स्थानीय निकायहरूले यो कार्यक्रमहरू गरिरहनु भएको छ, हेरिरहनु भएको, यो कुरा सुनिरहनु भएको छ, उहाँहरूले चाहिँ अब के गर्नु पर्यो भने हरेक स्थानीय निकायले माटो परीक्षण गरेर अब मल बिक्री गर्नै पर्दाखेरि माटो परीक्षण गरेर कुन माटोको अवस्था के छ, ब्याक्टेरियाको उपस्थिति के छ भन्ने कुराहरू तपाईँले आइडेन्टिफाई गरिदिनु भने हामी त्यसमा सजिलैसँग त्यसलाई ब्याक टु नेचरतिर फर्काउने कुरामा हाम्रो टिम सक्षम छ। हामी वैज्ञानिक रूपमा पनि प्रमाणीकरण भइसकेका छौँ र हामीले यो 753 गाउँपालिकालाई नै माटोको अभियानमा जोड्दैछौँ, जसले गर्दाखेरि स्वस्थ उत्पादन दिन्छ, उत्पादनमा रास आउँदैन। त्यसको बारेमा हामी कृषि वैज्ञानिकहरूसँग कृषि अर्थशास्त्रीहरूसँग बसेर हामी छलफल गरेर यसको एउटा विधि निर्धारण गर्ने प्रक्रियामा छौँ र यो करिब करिब चाँडै नै यो चिजलाई हामीले बजारमा ल्याउँदैछ।
0: जस्तो यहाँले भन्दै गर्दा दुईटा महत्वपूर्ण कुरालाई मैले सँगै टिप्पणी गर्न चाहे, जस्तो उत्पादन लागत घटाउने र उत्पादकत्व वृद्धि गर्ने कुरामा पनि यी सूक्ष्म जीवाणुहरू रहनेछन् भनेर यहाँले ब्याकग्राउन्डमा यो सन्देश इंगित गर्न खोज्नु भएको छ। यो चाहिँ अहिले बिग्रिसकेको माटोलाई तुरन्तै तत्काल सपार्न चाहिँ अलिक गाह्रो होला, तर अलिक पछाडिको समयको चाहिँ उत्पादकत्व पनि बढ्छ, हामीले उत्पादन गर्ने चिजहरू पनि स्वस्थकर हुन्छन् भन्न खोज्नु भयो यहाँले।
1: एकदम तपाईँले ठिक प्रसङ्ग ल्याउनु भयो। जस्तो तपाईँले युरिया प्रयोग गरिरहनु भएको छ, युरियालाई हामीले जिरोमा ल्याउनुहोस् हामी भन्दैनौँ, पहिला हामीले माटो परीक्षण गरौँ, माटो परीक्षण गरेपछि अनि त्यसपछि युरियाको मात्रा घटाउँदै जीवाणु मलको मात्रा बढाउँदै जाउँ र 2-3 वर्षपछि करिब करिब 3 वर्षपछि हामीहरूले युरियालाई करिब करिब जिरो प्रयोगमा ल्याएर पनि हाम्रो ब्याक्टेरियल मलले त्यो उत्पादनलाई कायम राख्छ, उत्पादन पनि बढाउँछ, हाम्रो पुरानो रैथाने स्वादलाई पनि हामीले फिर्ता ल्याउन सक्छौ। उत्पादनलाई पनि हामीले रासायनिक मल प्रयोग गर्दाखेरि आएको उत्पादनसँगै गर्न सक्छौ भन्ने कुरामा हाम्रो टिम, हाम्रो कन्सल्टेन्टहरू, हाम्रो कृषि वैज्ञानिकहरू बसेर हामी यो कुरामा निश्चित भइसकेका छौँ र अब यसलाई खालि बजारीकरण गर्ने खाँचो रहेको कारणले हामीले माटो पसल प्रणाली र स्मार्ट एग्रो माटो उपचार प्रणाली लिएर आएका छौँ। अब माटो बचाउ भन्ने कुरो अभियानमा मात्र सीमित रहेन, अब यो प्र्याक्टिकल्ली प्रयोगत्मक रूपमा नै आइसक्यो। यसको लागि चाहिँ हामी अब हरेक किसानको साथ हामीलाई चाहिएको छ, हजुरहरूसँग बसौँ, हजुरहरू नै किसान नै यसको प्रत्यक्ष सरोकारवाला हुनुहुन्छ, हजुरहरूले नै परीक्षण गर्नुहोस्, हजुरहरूले नै रिजल्ट हामीलाई भनिदिनुहोस्, हामी हजुरहरूसँग सहकार्य गर्न आतुर छौँ।
0: निकै महत्त्वको छ यहाँले भन्दै गर्दा राज्य स्तरबाट पनि विभिन्न कार्यक्रमहरू, जैविक खेती प्रबन्धनका कुराहरू, रैथानलाई गर्व गरौं भन्ने खालका कुराहरू नारामा र केही मात्रामा कार्यक्रमहरू पनि लागू भएको देखिन्छ। तर राज्यबाट अझ विशुद्ध रूपमा चाहिँ कृषि क्षेत्रमा जैविक खेती प्रबन्धनका कुराहरूमा अथवा रैथाने बिउ प्रसारका कुराहरूमा, संरक्षणका कुराहरूमा अथवा व्यवसायीकरणका कुराहरूमा, बजारका प्रमाणीकरणका कुराहरू पनि छन्। यहाँनिर राज्य चाहिँ अलिकति ल्याकिङ, अलिकति अनियल जस्तो पनि देखिन्छ। धेरै वर्षदेखि हामीले नजिकबाट हेर्दै गर्दा यो भन्दै गर्दा चाहिँ यहाँहरूको अभियान साँच्चीकै सफल हुन्छ अथवा यहाँहरूको यो किसानसम्म पुगेर चाहिँ यसले सार्थकता पाउने छ भन्ने कुरामा यहाँ आफै विश्वस्त पनि हुनुहुन्छ अगाडि भन्नुभएको थियो। यद्यपि यहाँहरूको आधार र यहाँहरूका प्रोडक्ट प्रयोग पश्चात चाहिँ किसानहरूको प्रतिक्रिया कस्तो पाउनु भएको छ, उहाँहरूको रेस्पोन्स कस्तो पाउनु भएको छ
1: यो विषयमा चाहिँ? जब अहिलेसम्म हाम्रो कृषिमा जैविक मल भनेर जसरी अरू प्रडक्टहरू आइरहेछन्, यिनीहरू चाहिँ विदेशबाट आयातित ब्याक्टेरिया मलहरू छन् जो विभिन्न ब्रान्ड र नामहरूमा आइराखेका छन्। त्यसमा जेनेरेसन पनि उल्लेख छैन, कुन जेनेरेसनको आइराखेको छ र बाहिर विदेशबाट आएका ब्याक्टेरियल प्रडक्टहरू चाहिँ ल्याबमा आधारित छन्। जुन ल्याबमा आधारित छन्, एक त उनीहरू विदेशी हावा पानी माटो र वातावरणका ब्याक्टेरियाहरू भयो भने अर्को ल्याबबाट त्यसलाई कल्चर गरेर त्यसलाई इन्लार्ज गरेर यहाँ पठाइएको हुन्छ, जेनेरेसन पनि खुलेको हुँदैन, जसले गर्दा हाम्रो यहाँको नेपालको कन्टेक्स्टमा तिनीहरू फिट नहुन सक्छ। तर हामीहरूको चाहिँ हामीले फर्स्ट जेनेरेसन नै प्रयोग गर्छौँ र नेपालकै विभिन्न ठाउँमा, मुस्ताङमा जानु पर्यो भने हामी मुस्ताङकै ब्याक्टेरियालाई एक्टिभ गर्छौँ, मनाङमा जानु पर्यो भने मनाङकै ब्याक्टेरियालाई एक्टिभ गर्छौँ। हामी स्थानीय रूपमै ब्याक्टेरियाहरूलाई कलेक्सन गरेर माउ ब्याक्टेरियाहरू लिएर त्यसलाई हाम्रो सिस्टमबाट कल्चर गरेर मदर ब्याक्टेरियाहरू बनाएर हामीले खेत माटोमा प्रयोग गर्ने हुँदा यो चाहिँ एकदम सफल भएको छ। जुन कुरो नेपालको जैविक मल नीतिमा पनि त्यही अनुसार पनि हामी दर्ता भएर पहिलो जैविक मल उत्पादन गर्ने कम्पनीको रूपमा हाम्रो ब्रान्ड दर्ता भएर हामी बजारमा आइराखेका छौँ।
0: निकै महत्त्व छ हामीसँग आज कार्यक्रम कृषि सवालमा चाहिँ विजय राज घिमिरे अर्थात स्वामी अन्तर विजय हुनुहुन्छ। हामी उहाँसँग चाहिँ माटो बचाउका कुराहरू, माटो बिग्रिसकेको छ भने चाहिँ कसरी बचाउन सकिन्छ र अब चाहिँ हामीले माटोलाई के चाहिँ गर्यो भने हाम्रो उत्पादन पनि घटे छैन, उत्पादन लागत पनि कम हुन्छ र हामीले उत्पादकत्व वृद्धि गर्दै गर्दा हामीले उत्पादन गरेका चीजहरू पनि कृषि बालीहरू पनि स्वस्थकर हुन्छन् भन्ने खालको प्रसंग हामी जोडिराखेका छौँ। यहाँहरूले कृषि सवाल कार्यक्रम देशैभरका रेडियोहरू मार्फत सुनिराख्नु भएको छ र हामीले अलिकति फरक विषय, किसानलाई विशुद्ध रूपमा काम लाग्ने विषयहरूलाई बेला बेला पस्किने पनि गरेका छौँ। कति भ्याउँछौ कति सक्छौ हामी सकेसम्म चाहिँ यहाँहरू सबैलाई काम लाग्ने विषयमा छलफल भने गरेका छौँ। यद्यपि यहाँहरूले समस्या गुनासाहरू राख्नुभयो भने हामी सम्बन्धित विज्ञ सम्बन्धित निकायसम्म पुर्याइदिने काममा चाहिँ प्रतिबद्ध भएर नै लाग्ने गरेका छौँ। यहाँले भनिराख्नु भएको थियो, मैले सुन्दै पनि थिएँ, अब यहाँहरूको प्रयोग पश्चात किसानहरूको राम्रो प्रतिक्रिया पाइराख्नु भएको छ है देशैभरबाट?
1: हामीले हाम्रो यो कुञ्जना एग्रोका प्रडक्टहरू सिबी नेपाली सरले आरएनडी गर्दै विगत 8-9 वर्षदेखि बजारमा प्रयोग गर्दै आउनु भएको रहेछ र त्यही राम्रो रिजल्टकै आधारमा हामीहरूले पनि यो शुभ कार्यमा, महायज्ञमा यसलाई हामीले अर्को अभियानको रूपमा अथवा प्रतिष्ठानकै रूपमा पनि सिबी माटो महाप्रतिष्ठान भनेर एउटा अभियानको रूपमा पनि ल्याउँदैछौँ भने प्राइभेट र कम्पनीको रूपमा पनि हाम्रो उपस्थिति भइसकेको छ। र जब म विगत लामो 25-30 वर्ष 40 वर्षदेखि आध्यात्मिक सेक्टरमा पनि काम गर्दै ध्यान गर्दै र कर्म गर्दै यो फिल्डमा होमिएको थिएँ, अब हामीहरूले स्वस्थ खाना खानको लागि माटोबाट नै हामीले हाम्रो उपचार विधिलाई व्यवस्थित गरेनौँ भने हामीले स्वास्थ्यलाई मात्रै व्यवस्थित गर्छु भनेर सम्भव हुँदो रहन्छ। हामीले पहिला पञ्चतत्वकै स्वास्थ्यलाई ध्यान दिँदै त्यो स्वास्थ्यलाई चाहिँ मानवको जीवनको स्वास्थ्यसँग जोड्नु पर्ने रहेछ। प्राणी पनि स्वस्थ हुनु पर्यो, मान बिरुवाहरू पनि स्वस्थ हुनु पर्यो, जीवाणु पनि स्वस्थ प्रयोग गर्नु पर्यो भन्ने कुराको मर्म बुझेर चाहिँ अब माटो बचाऊ अभियान जुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा अभियानको रूपमा आएको छ त्यसको प्रयोगात्मक उत्पादन सहित नेपालबाट हामी यो शङ्खगत गर्दैछौँ कि जब पहिला त हामी नेपालको स्थानीय तहदेखि माटो अभियानलाई सार्थक रूप दिनलाई राष्ट्र रूप सहित हुँदा अन्तर्राष्ट्रिय लेभलसम्म हाम्रो अभियान जाने कुरामा हामी ढुक्क छौँ।
0: जस्तो मैले अहिले देखिराखेको छु केही ठुला जर्किनमा ग्यालिन टाइपमा पनि छन् र केही बोतलहरूमा पनि प्रोडक्टहरू देखिराखेको छु। यो प्रोडक्टहरू सबै लिक्विडमै छन् है सबै है?
1: यो विशेषतः ब्याक्टेरिया बेसमा हुनुपर्ने हुँदा हाम्रा प्रडक्टहरू चाहिँ लिक्विडमा हुन्छन् र हाम्रो मदर ब्याक्टेरियाहरू हामीले दिनुपर्ने हुँदा लिक्विड फर्ममा हुन्छन्। हामीले अरू डस्ट र क्याप्सुल रूपमा चाहिँ निकालेका छैनौँ। जुन ब्याक्टेरिया चिजहरू चाहिँ हामीले मदर किसानलाई विधि दिन्छौँ र मदर ब्याक्टेरिया दिन्छौँ, उहाँहरूले अलिकति श्रम गरेर चाहिँ यसलाई चाहिँ क्वान्टिटीको रूपमा ल्याउन सक्नुहुन्छ जसले गर्दा यसको मूल्यमा पनि किसानहरू एकदम उहाँहरूले उपभोग गर्न सक्ने किसिमले यो उत्पादन हुन्छ जसले गर्दा चाहिँ हामीले राष्ट्रिय रूपमा चाहिँ किसानको साथ पाएँ भने नेपालबाट रासायनिक मल र विषादीलाई निर्मलीकरण गर्न सकिन्छ, अबको 5-7 वर्षपछि निर्मलीकरण गर्न सकिन्छ भन्ने कुरामा चाहिँ हामी विश्वस्त छौँ। यसको लागि चाहिँ अब सम्बन्धित क्षेत्रका कृषि विज्ञहरू र सम्बन्धित किसानहरूकै साथको अपेक्षा राख्दछौँ र यो चिजलाई चाहिँ हाम्रो मिडिया साथीहरूले पनि एकदम कभरेज गरिदिनु भएको छ। मेन त अब यो सुसूचित गर्ने र सही कुरा किसानकोमा पुर्याइदिने र किसानका गुनासा पीर मर्काहरू हामी कहाँ ल्याएर वैज्ञानिक किसिमले त्यसलाई सल्भ गर्न सकियो भने यो चिजले चाहिँ हामी तुरुन्तै नै नेपाललाई विषादी र रासायनिक मल मुक्त गराउन सकिन्छ भन्ने कुरामा हामी एकदम विश्वस्त छौँ।
0: निकै मजा विषय कृषि बाली तथा पशु पक्षी तथा मत्स्यको लागि पनि उपयुक्त छन् है? कुन कुन प्रोडक्टहरू फरक फरक होला मैले यहाँ बोतल देखिराखेको छु, यो सबैलाई नै मिल्ने खालका प्रोडक्टहरू छन् है?
1: एकदम हजुरले सही कुरा उठाउनु भयो। यो हामीले मदर ब्याक्टेरियाको जब अहिलेसम्म कुरा गर्यौं हामी यो पोल्ट्री फिल्डमा पनि सफल भइसकेका छौँ। पोल्ट्री फिल्डमा अब कोही पोल्ट्री व्यवसायीहरूले पनि यो विषयवस्तु सुनिराख्नु भएको छ नि यसका दुईटा पाटा छन्। अब एउटा उत्पादनमा पोल्ट्री व्यवसायीहरूले भोगिएको पीड़ा र उत्पादित मासुहरूमा भएको एन्टिबायोटिक डिपोजिटले मानव स्वास्थ्यमा पारेको असरको बारेमा पनि हामी सचेत छौँ र यही विषयवस्तुमा भन्दाखेरि पोल्ट्रीमा अथवा कुनै पनि भेट फार्मिङहरूमा एमोनिया ग्यासले पार्ने असरलाई हामीले विथिन 3 मिनटमा नै त्यसलाई निर्मलीकरण गरिदिन्छौँ र एमोनियाको कारणले पशु पक्षी तथा जनावरहरूमा हुने विभिन्न रोगहरूलाई निर्मलीकरण गर्दै हामीले हाम्रो अर्ग्यानिक प्रडक्टहरू प्रयोग गरेर हामीले ब्रोइलर कुखुराहरू पनि निकालेर हेर्यौँ जसले गर्दा त्यो ब्रोइलर कुखुरा 40-41 दिनमा वेटमा पनि मेडिकल प्रडक्ट प्रयोग गरेर उत्पादन गरेको भन्दा वेटमा पनि बढी छ र स्वस्थ पनि छ, स्वादमा पनि राम्रो छ। त्यो कुरा हामीले निगालेर हामीले परीक्षण गरिसकेका छौँ। अब यसलाई चाहिँ किसानको साथ पाउना साथ हामी तुरुन्तै बजारमा गएर त्यो चिजलाई चाहिँ हामीले परिवर्तन गर्ने कुरामा हामी विश्वस्त छौँ।
0: मैले अगाडि भने जस्तै ठ्याक्कै यहाँले भने कुरा म फेरि पनि कोडिङ गरे, उत्पादन लागत कम भयो र उत्पादकत्व पनि वृद्धि भयो सँगसँगै भयो भन्ने कुरामा यहाँहरू आफै प्रमाणित हुनुहुन्छ र विशेष गरी किसानहरूबाट त्यो रिजल्ट आइसकेका छ है?
1: एकदम हजुरले सही कुरा उठाउनु भयो। हामीले 2 लट कुखुराहरू एउटै किसानबाट पालेर परीक्षण गरेर हेरिसक्यौं। 1000 र 1300 2 पटक हामीले 2 लट हेर्यौं। किसानले 1000 कुखुरा पाल्दै गर्दाखेरि चाहिँ उहाँहरूले यो रासायनिक औषधिहरू प्रयोग गर्दाखेरि करिब करिब 35,000 जति खर्च गर्नुहुँदो रहेछ भने हामीहरूको 17,000 रुपियाँको बायो अर्ग्यानिक प्रडक्टले 1000 कुखुरालाई हामीले मात्रै लाग्छ 17,000 मात्रै लाग्छ र त्यसले गर्दाखेरि उत्पादन लागतमा पनि कम आयो, वेटमा पनि हामीहरूको प्रडक्ट राम्रो छ, वेटमा पनि कुनै कमी आएको छैन। साथसाथै हामीहरूले पूर्ण अर्ग्यानिक प्रडक्ट प्रयोग गरेको कारणले हामीहरू बाट औषधि लगाएर पालिने किसानको कुखुराहरू स्वादिलो छ, मासु कसिलो छ र त्यसमा एन्टिबायोटिक डिपोजिट करिब करिब अब दाना र अरू कारणले पहिलो जिम्मै भ्याक्सिन लगाएको कारणले कति आउँछ त्यो हामीले परीक्षणमा हेर्दैछौँ भने दाना पनि कम आयो, वेटमा पनि हामीहरूको प्रडक्ट राम्रो छ, वेटमा पनि कुनै कमी आएको छैन। साथसाथै हामीहरूले पूर्ण अर्ग्यानिक प्रडक्ट प्रयोग गरेको कारणले

0: भन्ने कुरामा हामी विश्वस्त छौँ, हाम्रै प्रडक्टबाट निस्केको भएकोले, र यसलाई चाहिँ हामीले सम्बन्धित नेपाल सरकारको र साथसाथै नेपाल सरकारबाट प्रमाणित क्वारण भएका ल्याबहरूबाट यो रिपोर्ट चाहिँ चाँडै नै टेस्ट गरेर ल्याएर हामी जनताको माझमा, पोल्ट्री व्यवसायको माझमा र जो साना पोल्ट्री व्यवसायी हुनुहुन्छ उहाँहरूको बीचमा पनि यो चिजलाई लगेर हामीले राष्ट्रिय रूपमा नै खानयोग्य मासु उत्पादन गर्ने कुरामा चाहिँ हामी अगाडि आइसकेका छौँ। यसको लागि चाहिँ उपभोक्ता र साना पोल्ट्री व्यवसायीहरूको सहयोगको चाहिँ हामीले अपेक्षा राख्यौँ।
1: साना मात्र नभएर ठूला पनि पोल्ट्री व्यवसायहरू जोड्न सक्नुहुन्छ, भोलिका दिनहरूमा आवश्यक पनि रह्यो। हामी कुराकानीको अन्त्य पनि खर्नु भएको छौँ। यहाँले भने जस्तै अब मार्केटको चयन, विशेष गरी बजारीकरण, मार्केटसम्म चाहिँ कसरी पुर्याउनु भएको छ, तपाईँको आवाज चाहिँ देशैभरका किसानहरूले, उद्यमीहरूले पनि सुनिराख्नु भएको छ। हामी पूर्वदेखि पश्चिमसम्मका रेडियोहरूमा हामी गुन्जायमान हुँदै गर्दा चाहिँ, हाम्रो कार्यक्रम प्रसारण हुँदै गर्दा चाहिँ उहाँहरूले चाख लिएर पनि सुन्नु भएको छ। यो बजारको वितरण चाहिँ कहाँ कहाँ कसरी पुर्याउनु भएको छ र किसानहरूले साँच्चीकै यो प्रोडक्ट प्रयोग गर्न चाहनु भयो भने कहाँ सम्पर्क गर्ने?
0: यो सिलसिलामा चाहिँ हामी बजारीकरण गर्ने सिलसिलामा हामीहरू कम्पनीहरू प्रालीहरू भर्खर खुलेर हामी बजारमा आइराखेका छौँ र अहिले हामीले अहिलेको आधुनिक मिडियाहरूलाई नै प्रयोग गरिराखेका छौँ र अब केही समयपछि नै हामी 753 गाउँपालिकामा नै इन्टरप्रेनर किसानहरू, व्यवसायी किसानहरू उत्पादन गरेर व्यवसायिक किसानहरू मार्फत नै यो चिजलाई हामीले बजारीकरण गर्दैछौँ र हामी 753 भनिएका छौँ, तर कति सकिन्छ हामी प्रत्येक गाउँपालिकामा हाम्रो इन्टरप्रेनर साथीहरू राखेर उहाँहरू मार्फत चाहिँ हामी यसलाई बजारीकरण गर्दैछौँ। त्यही नै
1: यो पनि आवश्यकता अनुसार गर्नुहुन्छ होला। यो त कुनै पालिकामा अलिक बढी हुन पनि सक्छन्, दुईटा तिनवटा पनि हुन सक्छन् केन्द्रहरू, बिक्री केन्द्रहरू, अथवा त्यस्तै खालका दूतहरूको रूपमा अगाडि बढाउनु छ, कुनै पालिकामा नहुनु पनि सक्छ। त्यो त आवश्यकता अनुसार गर्नु होला। हामी अन्त्यबन्दी फर्ममा पनि छौँ। अर्को सिबी माटो महाप्रतिष्ठान भनेको चाहिँ यहाँले थोरै कुरा चुहाउनु भएको थियो, यो कस्तो खालको अभियान हो?
0: होइन, अब यो चिजलाई चाहिँ व्यापारले मात्रै भन्दा पनि यसलाई राष्ट्रिय अन्तर्राष्ट्रिय लेभलमा नै जसरी सेफ द सोयल भन्ने कुराहरू अन्तर्राष्ट्रिय रूपमा आइरहेको छ भने नेपालको सन्दर्भमा पनि पूर्वतिर माटो बचाऊ अभियानहरू लागू भइरहेको रहेछ र यो अभियान मात्रै नभएर यसलाई कुन विधि, कुन विज्ञानबाट यो अभियान सफल पार्न सकिन्छ भन्ने कुरामा चाहिँ हामी हाम्रो विधि र हाम्रो विज्ञानबाट यो प्रमाणीकरण भइसकेको कारणले हामी र यसको चाहिँ एकजना सिबी नेपाली भन्ने व्यक्तिले सानो व्यक्तिगत रूपमा सुरु गर्दा गर्दा गर्दा गर्दा एउटा साइन्स बुझेर, साइन्सबाट आरएनडी गरेर अथक प्रयास मिहिनेत र कन्टिन्युटीको कारणले आज यो फर्ममा आउनुभएको कारणले उहीँको नामबाट नै हामीले माटो यज्ञ प्रतिष्ठान, महायज्ञ प्रतिष्ठान खोलेर यसलाई चाहिँ व्यापक गराउने र जननी जन्मभूमि छ स्वर्गादपि गरिएसी भन्ने जुन हाम्रो वेदबाट, हाम्रो पुराणबाट, हाम्रो धर्मशास्त्रबाट आएको जुन ऊ छ, त्यो चिजलाई चाहिँ हामीले प्रमाणीकरण गर्नको लागि महाप्रतिष्ठानले अब तुरुन्तै कार्यक्रमहरू अगाडि बढाउँछ।
1: हामी कुराकानीको अन्त्य खण्डमा छौँ। केही भन्न चाहन्छ सन्देशको रूपमा अथवा सम्पर्क नम्बर पनि सेयर गर्न सक्नुहुन्छ यहाँले आफ्नो?
0: धन्यवाद। हाम्रो चाहिँ माटो पसल प्रणाली हामीले अनलाइन मार्फत हामीले यसलाई बुस्ट गरेर पनि हामीले कार्यक्रमहरू अगाडि ल्याएका छौँ। अहिले हामी 753 गाउँपालिकामा नै हामीले डेलिभरीको सिस्टमहरू बनाउँदै पनि छौँ, बनाइराखेका पनि छौँ र किसानहरूलाई चाहियो भने हाम्रो सम्पर्क माटो पसल, जैविक माटो पसल भन्ने हाम्रो फेसबुक पेज छ, त्यहाँबाट पनि हजुरले लिङ्क गरेर अर्डरहरू हामीलाई टिपाउन सक्नुहुन्छ र हाम्रो फोन नम्बरहरू पनि जैविक माटो पसलको फेसबुक पेजमा हजुरहरूलाई उपलब्ध छ, त्यही सम्पर्क गरेर हामीहरू जोडिन सक्छौँ।
1: नम्बर दिन सक्नुहुन्छ किनकि कतिपय किसानहरूले फेसबुकबाट बाहिर पनि पहुँचमा पनि हुनुहुन्छ, उहाँहरूलाई यो रेडियोको कार्यक्रमले नै सपोर्ट गर्छ, त्यसैले पनि मैले नम्बर पनि सेयर गर्न चाहे।
0: नम्बर चाहिँ मेरो नम्बर छ 98 43 38 11 96, मेरो चाहिँ आफ्नो फोन नम्बर
1: 98 43 38 11 96, 98 43 38 11 96 चाहिँ यहाँको सम्पर्क नम्बर। यो नम्बरमा कसैले फोन गर्नुभयो भने यहाँले आफैले प्रतिक्रिया दिन सक्नुहुन्छ अथवा यो विशेष गरी उहाँहरूका कुराहरूलाई अथवा अन्यहरूलाई मेटाउन सक्नुहुन्छ है।
0: एकदम हजुरहरूबाट आएका गुनासा समस्याहरूलाई चाहिँ सम्भवतः मै कोसिस गर्नेछु र मैले सकिनँ भने पनि हाम्रो वैज्ञानिक सिबी सरसँग र हामीसँग अरू पनि कृषि विज्ञहरू जोडिनु भएको छ, कृषि अर्थशास्त्रीहरू जोडिनु भएको छ, हामी टिममै गएर छलफल गरेर हजुरलाई तुरन्त रेस्पोन्स गर्नेछौँ र यो राष्ट्रिय महाअभियानलाई चाहिँ हामी सफल पार्ने कुरामा हजुरहरूको साथको चाहिँ एकदम अपेक्षा गर्छौँ।
1: हुन्छ, हामीलाई समय दिनुभयो, हामी धेरै आभारी छौँ। यहाँ प्रति कृतज्ञ छौँ।

0: कृतज्ञ ज्ञापन गर्दै विदा गर्न चाहन्छौ। नमस्कार।
1: हजुर, मलाई पनि दुई शब्द राख्ने एउटा सुवर्ण अवसर हजुरले प्रदान गरिदिनु भएकोमा हजुरलाई मुरी मुरी धन्यवाद।
0: हुन्छ, अहिले विदा गर्छौ। हजुर, हामीले हाम्रो अतिथिलाई विदा गरिसकेका छौँ। आज हामीले माटो बचाउ अभियानमा लामो समयदेखि लाग्नुभएका व्यक्तित्व विजय राज घिमिरे अर्थात स्वामी अन्तर विजयसँग अन्तर संवाद गर्यौं अथवा माटो संवाद गर्यौं। माटोको स्वास्थ्य बिग्रिसकेको छ भने पनि हामी नआत्यौं, हाम्रा विकल्पहरू छन्, बचाउनको लागि विभिन्न विकल्पहरू आएका छन्। यसै मध्येमा चाहिँ अहिले कुञ्जना एग्रोले प्रतिपादन गरेको माटो पसल प्रणालीले चाहिँ बिक्री वितरण गरिराखेको जुन अभियानहरू चलेका छन् हामीले अगाडि कुरा पनि गरेका थियौं। विजयराज घिमिरे अर्थात स्वामी अन्तर विजयले भनिसक्नु भएको छ धेरै कुराहरू। थप जानकारी यहाँहरूलाई आवश्यक पर्यो भने हामीले अगाडि उहाँको नम्बर सेयर गरेका थियौं 98 43 38 11 96 अथवा हामीले कृषि क्षेत्रको हटलाइन नम्बर कृषि सवालको हटलाइन नम्बर 98 510 97 192 98 510 97 192 टेलिफोन एसएमएस अथवा चाहिँ व्हाट्सएपमा पनि आफ्नो कुराहरू लेख्न सक्नुहुन्छ। यहाँहरूका समस्या जिज्ञासा गुनासाहरूलाई हामी निशुल्क रूपमा चाहिँ तीव्र गतिमा सम्बन्धित विग्रह सम्बन्धी निकायसम्म पुर्याइदिने काममा प्रतिबद्ध भएर नै लागेका छौँ भन्दै असीम सापकोटा आजको श्रृंखलाबाट विदा हुने अनुमति माग्छु। स्वदेशमा रहौं, कृषि कर्म गरौं। नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 98639235। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
3: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
4: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
3: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 98513-45701 र 98513-45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
4: छलफलका आधारमा प्रिस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485-43-98, 0485-43-98।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी,
2: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
1: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-0145-775, 9841-96-0669, 9864-1488।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
1: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
5: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
6: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
7: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
5: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
7: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
8: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
10: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली।
11: सम्पर्क नम्बर 0475-94-66, 9896-62-998।
13: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
14: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: नमस्कार, साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप र तामाकुसी एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। संविधान संशोधनमा सीमान्तकृत र अपाङ्गताको अधिकारलाई प्राथमिकता दिन सांसदहरूको माग, राज्यसभा सभापति लामिछानेको मुद्दामा अभियोग पत्र, संशोधन सहकारी ठगीको मुद्दालाई मात्र निरन्तरता दिन आदेश। मनसुन जन्य विपदका कारण हुन सक्ने सड़क र सवारी क्षतिलाई न्यूनीकरण गर्न सड़क र सवारी लक्षित मनसुन जन्य विपद न्यूनीकरण अभियान 2083 शुरू। सरकारद्वारा रोयल्टी प्रतिलिपि अधिकार तथा बौद्धिक सम्पत्ति सम्बन्धी अध्ययन गर्न जाँचबुझ समिति गठन। लिबियाली संकटको राजनैतिक समाधानका लागि इजिप्ट, ट्युनिसिया र अल्जेरियाको साझा अभियान। र घरेलु मैदानमा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लीग 2 श्रृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई 122 रनले हरायो।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जित्यो कि नि? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: उडान नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
4: सम्पर्क नम्बर 0475-94-66, 98-692-65-99-8।
6: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। सरकारले जेठ 14 गते बकर ईदको अवसरमा सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्रेले विज्ञप्ति निकालेर जेठ 14 गते बिहिबारका दिन सार्वजनिक बिदा रहेको जानकारी दिनुभएको हो। सरकारले गएको फागुन 18 गते नै राजपत्र मार्फत बकर ईदमा विदा दिने उल्लेख गरेको थियो। त्यसअनुसार मुस्लिम आयोगले जेठ 14 गते ईद परेको जानकारी गराएसँगै सरकारले विदा दिएको हो। जेठ 15 गते शुक्रबार पनि गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा छ। शनिबार र आइतबार साप्ताहिक विदा रहेकोले जेठ 14 गते बिहिबारदेखि 17 गते आइतबारसम्म लगातार 4 दिन सार्वजनिक विदा परेको छ। संविधान संशोधनको बहस चलिरहेका बेला विभिन्न राजनैतिक दलका नेताहरूले सीमान्तकृत दलित महिला र विशेष गरी अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई नयाँ प्रक्रियाको केन्द्रबिन्दुमा राख्नुपर्नेमा जोड दिएका छन्। राजनैतिक सहभागिता मात्र पर्याप्त नहुने भन्दै क्षमता विवृद्धि, पहुँचको सुनिश्चितता र विद्यमान कानूनहरूको प्रभावकारी कार्यान्वयन हुनुपर्ने उनीहरूको भनाई छ। संविधानमा मौलिक हकसँग सम्बन्धित कतिपय प्रावधानहरू अझै कार्यान्वयनमा नआएको सन्दर्भमा जनप्रतिनिधिहरूले राज्यको उपस्थिति र कानूनी सक्रियताका लागि सामूहिक प्रतिबद्धता जनाएका छन्। यसैबीच संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलका संयोजक एवं प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहले संविधान संशोधनलाई राष्ट्रिय बहस र सहमतिका आधारमा अघि बढ़ाइने बताउनु भएको छ। विभिन्न राजनैतिक दलका नेताहरूसँग संविधान संशोधन बहस पत्र तयारीका विषयमा सुझाव संकलन गर्ने क्रममा उहाँले सरकारले एकलौटी रूपमा संविधान संशोधन गर्न खोजेको नभई राष्ट्रिय सहमतिमा सबै राजनैतिक दलहरूलाई समेटेर साझा बिन्दु पहिलाउनेमा सरकारको जोड रहेको बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाह नेतृत्वको संविधान संशोधन बहस पत्र कार्यदलले नागरिकसँग संविधान संशोधनका विषयमा सुझाव मागेको छ। कार्यदलले शुक्रबार सूचना प्रकाशित गर्दै नागरिकसँग राय सुझाव मागेको हो। मन्त्री परिषदको 2082 चैत्र 16 गतेको निर्णयबाट प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार शाहको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस, स्थानीय प्रयास, विश्वव्यापी प्रभाव भन्ने नाराका साथ नेपालमा पनि मनाइँदैछ। हरेक वर्ष मे 22 मनाइने यो दिवस सन् 1992 जैविक विविधता महासन्धि अंगीकार गरिएको स्मृतिमा संयुक्त राष्ट्रसंघले घोषणा गरेको हो। एकातिर जैविक विविधता संकटमा पर्दै गएको छ भने अर्कातिर नेपालका संरक्षित क्षेत्रहरूले सम्भावित राजस्व पनि गुमाइरहेका छन्। त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक राजेश कुमार राईका अनुसार नेपाली रूपियाँ डलरको तुलनामा अवमूल्यन हुँदा यो राजस्व गुमेको हो। नेपालका प्रमुख संरक्षित क्षेत्रहरूले अक्टोबर 2015 विदेशी पर्यटकबाट प्रति व्यक्ति 3,000 रूपियाँको स्थिर प्रवेश शुल्क लिँदै आएका छन्। तर पछिल्लो एक दशकमा रूपियाँ झण्डै 31.5% अवमूल्यन भएकाले सन् 2015 झण्डै 28 डलर रहेको शुल्क अहिले 19 डलरमा झरेको छ। यही कारण विगत 10 वर्षमा लाङटाङ सगरमाथा र अन्नपूर्ण संरक्षण क्षेत्रले मात्र 22,89,000 अमेरिकी डलर राजस्व गुमाएका छन्। प्राध्यापक राईले समाधानका लागि प्रवेश शुल्क डलरमा निर्धारण गर्नु, निजी क्षेत्रलाई संरक्षणमा आकर्षित गर्नु र समर्पित जैविक विविधता संरक्षण कोष स्थापना गर्नु आवश्यक रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विकास निर्माणमा देखिएका अवरोध हटाउन र मूल्य वृद्धिको समस्यासम्म सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ। ऊर्जा मन्त्री, पूर्वाधार मन्त्री सहित सरकारवालासँगको आजको छलफलपछि समितिले निर्देशन दिएको हो। बैठकका निर्णयहरू सुनाउँदै समितिका सभापति आशिष गजुरेलले सार्वजनिक पूर्वाधार आयोजनाहरूमा देखिएका जटिलता तत्काल पहिचान गरी नागरिकलाई राहत हुने गरी काम गर्न निर्देशन दिएको जानकारी दिनुभएको छ। मूल्य वृद्धिका कारण निर्माण व्यवसायीहरूले काम अगाडि बढ़ाउन नसक्दा राष्ट्रिय अर्थतन्त्रमै गम्भीर असर पर्न सक्ने भएकाले तत्काल समाधान खोज्न समितिले पूर्वाधार मन्त्रालयलाई निर्देशन दिएको हो। मध्यपूर्व युद्धका कारण इन्धन, भिटामिन लगायत अत्यावश्यक निर्माण सामग्रीको मूल्यमा अत्याधिक वृद्धि भई नेपालका विकास आयोजनाहरू ठप्प हुने अवस्थामा पुगेको समितिको निष्कर्ष छ। साथै समितिले अहिलेको सार्वजनिक खरिद कानून विकास मैत्री नभएको निष्कर्ष निकाल्दै कार्यान्वयन योग्य वातावरण बनाउन चालू संसदीय अधिवेशनमै कानून परिमार्जनका लागि विधेयक प्रस्तुत गर्न निर्देशन दिएको छ। कास्की जिल्ला अदालतले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा दर्ता भएको मुद्दामा राजसपा सभापति रवि लामिछाने सहितको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको दावी हटाउन सरकारलाई अनुमति दिएको छ। न्यायाधीश हिमलाल बेलवासेको इजलासले अभियोग पत्र संशोधन गरी सहकारी ठगीको मुद्दालाई मात्र निरन्तरता दिने गरी आदेश जारी गरेको हो। गोविन्द अधिकारी समेतको जाहेरीले नेपाल सरकार बाजी रहेको उक्त मुद्दामा गितेन्द्र बाबु जीवी राई, छविलाल जोशी र रवि लामिछाने लगायतलाई प्रतिवादी बनाइएको छ। जिल्ला सरकारी वकिल कार्यालय कास्कीले साबिक अभियोग पत्रमा संशोधनको माग गर्दै अदालतमा निवेदन दिएको थियो। सरकारी पक्षको माग संगठित अपराध र सम्पत्ति शुद्धिकरणको दावी कायम नराखी केवल सहकारी ठगीको मुख्य अभियोगमा मात्र कार्यवाही अगाडि बढ़ाउने भन्ने थियो। अदालतले पीड़ित बचतकर्ताहरूको रकम छिटो र सहज रूपमा फिर्ता गराउनु नै यस मुद्दाको मुख्य विषयवस्तु रहेको उल्लेख गरेको छ। अदालतले संगठित अपराध र सम्पत्ति शुद्धिकरणको दावी रहिरहँदा प्रतिवादी र जाहेरवाला बीच मिलापत्र हुने वा रकम फिर्ता पाउने प्रक्रिया थप जटिल र कानूनी रूपमा समय लाग्ने देखिएकाले अभियोग पत्र संशोधन गर्न अनुमति दिएको। यसअघि प्रतिवादी रवि लामिछानेको हकमा मात्र भएको यस्तो निर्णयलाई अब अन्य प्रतिवादीहरूको हकमा पनि लागू हुने गरी त्रुटि सचाइएको आदेशमा उल्लेख छ। नेपाल र चीन बीचको परियोजना सम्बन्धी सहजीकरण संयन्त्रको तेस्रो बैठक आगामी जून 2026 नेपालमा बस्ने भएको छ। सन् 2018 जून 21 दुई देश बीच सम्पन्न नेपाल चीन सहकारी कार्यक्रम तथा परियोजनाहरूको कार्यान्वयन सहजीकरण संयन्त्र स्थापना सम्बन्धी समझदारी पत्र अनुसार यो बैठक बस्न लागेको हो। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकेन्द्र बहादुर छेत्रीले दिएको जानकारी अनुसार उक्त बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिव अमृत बहादुर राईले गर्नुहुनेछ भने चिनिया पक्षबाट नेपालका लागि चिनिया राजदूतले सहअध्यक्षता गर्नुहुनेछ। बैठकमा चीन सरकारको सहयोगमा नेपालमा संचालित विभिन्न विकास परियोजनाको प्रगतिको समीक्षा गर्नुका साथै तीनको प्रभावकारी कार्यान्वयनका विषयमा ठोस छलफल हुने बताइएको छ। यसैबीच दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा गैर कानूनी रूपमा संचालित अनलाइन स्क्यामी सेन्टरहरूमा बन्धक बनाइएका नेपालीहरूको उद्धार कार्यलाई सरकारले तीव्रता दिएको छ। थाइल्याण्ड र म्यानमार स्थित नेपाली नियोगहरू तथा स्थानीय सरकारी निकायहरूको बलियो समन्वयमा पछिल्लो दुई हप्तामा थप 71 जना नेपालीको उद्धार गरी सुरक्षित रूपमा नेपाल फर्काइएको छ। यसअघि 616 जनाको उद्धार भइसकेको मन्त्रालयले जनाएको छ। हालसम्म उद्धार गरिएका कुल संख्यामध्ये कम्बोडियाबाट 565 जना, म्यानमारबाट 111 जना, लाओसबाट 8 जना र थाइल्याण्डबाट 6 जना रहेका छन्। मन्त्रालयले सरकारको शासकीय सुधार सम्बन्धी कार्यसूचीबारे पनि जानकारी गराएको छ। मन्त्री परिषदबाट स्वीकृत 100 बुधे कार्यसूची मध्ये परराष्ट्र मन्त्रालयको जिम्मामा 24 बुधा रहेका थिए, जसमध्ये हालसम्म 11 बुधा पूर्ण रूपमा सम्पन्न भइसकेका छन् भने बाँकी 13 बुधाहरू चालू अवस्थामा रहेको मन्त्रालयले स्पष्ट पारेको छ। मनसुनजन्य विपदका कारण हुन सक्ने सड़क र सवारी क्षतिलाई न्यूनीकरण गर्न सड़क र सवारी लक्षित मनसुनजन्य विपद न्यूनीकरण अभियान 2083 शुरू गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजना तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र विभिन्न मजदूर संगठनको सहकार्यमा उक्त अभियानको आज गंगबीस्थित नयाँ बस पार्कबाट शुभारम्भ गरिएको हो। अभियानको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले शुभारम्भ गर्नुभएको छ। कार्यक्रममा उहाँले मनसुनजन्य विपदका कारण हुन सक्ने सड़क र सवारी क्षतिलाई न्यूनीकरण गर्न अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ। प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले पछिल्ला समय मौसम पूर्वानुमान महाशाखाबाट जारी गरिएको मौसम पूर्वानुमानको जानकारी मिल्न थालेको भन्दै उक्त मौसमलाई पछ्याएर यात्रा गर्दा दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताउनु भएको छ। मौसमको पूर्वानुमानको कारण गर्ने मुख्य जिम्मेवारी चालक सहचालक र यात्रुको भएको उहाँको भनाइ छ। प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले काठमाडौँको गंगाबुमा नयाँ बस पार्क सञ्चालन भए पनि जथाभावी रूपमा बस पार्क बाहिरबाट सार्वजनिक यातायात सञ्चालन गर्दा काठमाडौँभित्रको ट्राफिक व्यवस्थापनमा समस्या भएको बताउनु भएको छ। सोही कारण बस पार्क बाहिरबाट यातायात सञ्चालन गरिए कारवाही गरिने उहाँले स्पष्ट पार्नु भएको छ।

पश्चिम एशियामा जारी द्वन्द्वका कारण हालसम्म 87,863 जना नेपालीले अनलाइन फर्म भरेर परराष्ट्र मन्त्रालयको सम्पर्कमा आएका छन्। त्यसमध्ये अधिकांश सकुशल रहेको र के नेपाल फर्किन चाहेको कुरा पनि राखेको हुनाले त्यसलाई फर्काउने पहल सम्बन्धित निकायबाट भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयमा रहेको 24 घण्टे कन्ट्रोल रूममा पनि फोन तथा म्यासेजहरू आएको मन्त्रालयका प्रवक्ता लोकबहादुर छेत्रीले जानकारी दिनुभएको छ। हालसम्म 160 फोन कल, 50 मेल, 110 अनलाइन म्यासेज तथा 10 जना भौतिक उपस्थित जनाएर आफ्नो गुनासो टिपाएको उहाँले बताउनु भएको छ। यद्यपि विगतको भन्दा हाल फोन कल तथा म्यासेज कम आएको हुनाले कन्ट्रोल रूपमा 24 घण्टाबाट घटाएर बिहान 9 बजेदेखि बेलुका 9 बजेसम्म बनाएको मन्त्रालयले जानकारी गराएको छ। तपाईँ बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रममा किसिम विश्राम विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनुहुन्छौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भीड़भाड़मा भए नआतिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावाहुरी चलेको बेला के नगर्ने,
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
4: हजुरको रेडियो 102.1 MHz
5: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। पाकी समाचार। खानेपानी उपभोक्ता समितिले उठाउने महसुलमा कर नलिन सरकारवालाहरूले सरकारसँग माग गरेका छन्। शुक्रबार काठमाडौँको बबर महलमा आयोजित राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको साधारण सभाका प्रतिनिधिहरूले जेठ 15 ल्याउने बजेटमा कर छूट दिन माग गरेका हुन्। राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओलीले खानेपानी महसुलमा सरकारले लिने 25% कर छूट हुनुपर्ने बताउनुभयो। सरकारले 2081 जेठमा बजेट ल्याउँदा कर छूट दिएको र 2082 बजेटमा फेरि कर लगाउने नीति लिएकोमा सरकारवालाहरूले असन्तुष्टि जनाएका छन्। महासंघको 7 साधारण सभामा प्रमुख अतिथिको रूपमा उपस्थित प्रतिनिधि सभा सदस्य सुशान्त वैदिकसँग प्रतिनिधिहरूले त्यसबारे सरकारसँग पहल गरिदिन माग गरे। सरकारले संगीत रोयल्टी प्रतिलिपि अधिकार तथा बौद्धिक सम्पत्ति सम्बन्धी विवाद गुनासा र प्रणालीगत समस्याको अध्ययन गर्न जाँचबुझ समिति गठन गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको ध्यानकर्षणपछि लक्ष्मण विडारी शेषको अध्यक्षतामा 5 सदस्यीय समिति गठन गरेको हो। बिहिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्री स्तरीय निर्णय मार्फत उक्त समिति गठन गरेको मन्त्री खड्गराज पौडेलको सचिवालयले जानकारी दिएको छ। समितिमा सूचना तथा संचार मन्त्रालय अन्तर्गतको सूचना तथा प्रसारण विभागका प्रमुख, नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रार कार्यालयका रजिस्ट्रार सविता कार्की र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका पुरातत्व तथा सम्पदा शाखाका प्रमुख सुभद्रा भट्टराई सदस्य छन्। समितिको सदस्य सचिवका रूपमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति शाखाका उपसचिव निर्मला नेउपाने रहनु भएको छ। मन्त्रालयले समितिलाई गठन भएको मितिले 10 दिनभित्र आवश्यक सिफारिश सहित प्रतिवेदन पेश गर्न कार्यदेश दिएको छ। गीत संगीत क्षेत्रसँग सम्बन्धित स्रष्टा सर्जक कलाकार तथा अन्य अधिकारवालाको बौद्धिक सम्पत्ति चोरी, प्रतिलिपि अधिकार हनन, अनाधिकृत प्रयोग, डिजिटल तथा भौतिक माध्यमबाट हुने उल्लंघनका घटनाहरूको सत्य तथ्य जाँचबुझ गरी आवश्यक कार्यवाही तथा सुधारका लागि सिफारिश गर्ने समितिलाई जिम्मेवारी दिएको छ। काठमाडौँको चन्द्रगिरी नगरपालिकामा सीसीटीभी क्यामेरा जडान गर्न नगरपालिका र नेपाल प्रहरीबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। नागढुङ्गादेखि कलंकीसम्मको मुख्य सड़क तथा वडा कार्यालय जाने बाटोमा क्यामेरा जडान हुने भएको हो। समझदारीमा नगरपालिकाका मेयर घनश्याम गिरी र काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले हस्ताक्षर गर्नुभएको छ। मेयर गिरीले काठमाडौँ उपत्यका भित्रिने सबैभन्दा ठूलो र मुख्य नाका नागढुङ्गा चन्द्रगिरी नगरपालिकामा पर्ने भएकाले यस क्षेत्रको शान्ति सुरक्षालाई प्रभावकारी र प्रविधि मैत्री बनाउन प्रहरीसँग सहकार्य गरिएको बताउनु भएको छ। बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा नेपाली कम्युनिष्ट पार्टी नेकपाले 49 विधामा सुझाव दिएको छ। नेकपा बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री इन्द्रबहादुर बानियालाई आगामी आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम तथा बजेटका लागि 49 विधे सुझाव पत्र बुझाएको हो। दलका नेता एवं पूर्व मुख्यमन्त्री शालिगराम जमकटेल सहितका नेताहरूले शुक्रबार मुख्यमन्त्री बानियालाई उक्त सुझाव पत्र हस्तान्तरण गरेका हुन्। संघीयताको सुदृढीकरण, जनमुखी सेवा प्रवाह र पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राख्न नेकपाले सुझाव दिएको छ। विगतमा आफ्नो नेतृत्वको सरकारले अघि सारेका 10 मुख्य गौरवका आयोजनाहरूलाई आगामी बजेटमा पनि निरन्तरता दिनुपर्ने माग गरिएको छ। बागमती प्रदेश सभाको पर्खे अधिवेशन आह्वान गरिएको छ। बागमती प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश सभाको पर्खे अधिवेशन जेठ 11 गते दिउँसो 1 बजेका लागि आह्वान गर्नुभएको। प्रदेश प्रमुखले संविधानको धारा 183 उपदफा 1 बमोजिम प्रदेश सभाको पर्खे अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ। बागमती प्रदेश सरकार मन्त्री परिषदको बिहिबार बसेको बैठकले प्रदेश सभाको पर्खे अधिवेशन जेठ 11 गते आह्वान गर्ने निर्णय गरेको थियो। नेपाली कंग्रेस केन्द्रीय समितिले करिब 1 महिना अघिदेखि शुरूआत गरेको जरा अभियान 2083 सहितको क्रियाशील सदस्य अध्यावधि रामेछापमा भने आजबाट शुरू भएको छ। अभियान शुरू भएकै समयमा नेपाली कंग्रेस रामेछापका तत्कालीन सभापति पूर्णबहादुर तामाङ कान्छारामलाई केन्द्रीय समितिले निलम्बन गरेको र लामो समयपछि मात्र कार्यवाहक सभापतिको जिम्मेवारी नवराज ठोकरलाई दिएकोले रामेछापमा केही समय यो अभियान शुरू गर्न ढिला भएको बताइएको छ। शुक्रबार रामेछापको मन्थलीमा आयोजना गरिएको जरा अभियान 2083 एवं क्रियाशील सदस्यता अध्यावधिका लागि विस्तारित भेलाका अवसरमा प्रमुख वक्ताका रूपमा बोल्दै अभियानका केन्द्रीय प्रतिनिधि किरण गिरीले अब कंग्रेसले पुरानो ढर्राबाट काम गरेर अगाडि बढ्न नसक्ने महसुस गरी नयाँ प्रक्रिया तथा नयाँ ढंगबाट काम गर्न केन्द्रदेखि जिल्ला हुँदै स्थानीय तहसम्म लागि परेको बताउनु भएको छ। सिन्धुली निर्वाचन क्षेत्र नम्बर 2 निर्वाचित प्रतिनिधि सभा सदस्य आशिष गजुरेलले विभिन्न संचार माध्यम तथा सामाजिक सञ्जालमा केही व्यक्तिको नाम उल्लेख गर्दै आफू निकट वा प्रतिनिधि भएको भन्दै फैलाइएको भ्रमप्रति गम्भीर ध्यानकर्षण भएको बताउनु भएको छ। प्रतिनिधि सभा सदस्य गजुरेलले यसअघि नै 2083 वैशाख 7 गते औपचारिक सूचना जारी गर्दै आफ्नो सचिवालयको तर्फबाट नारायण प्रसाद पोखरेललाई आधिकारिक सम्पर्क तथा समय व्यक्तिका रूपमा तोकिएको स्पष्ट पारिसक्नु भएको छ। जारी सूचनामा जनताको गुनासो संकलन, समाधान प्रक्रिया सहजीकरण, योजना तथा विकास निर्माण सम्बन्धी कामको समन्वय तथा सहज सार्वजनिक सरोकारका विषय व्यवस्थित बनाउन प्रतिनिधि चयन गरिएको उल्लेख छ। साथै आवश्यक समन्वय, सुझाव तथा जानकारीका लागि तोकिएका व्यक्तिसँग मात्रै सम्पर्क गर्न अनुरोध गरिएको छ। तर पछिल्लो समय विभिन्न संचार माध्यम र सामाजिक सञ्जालमा केही व्यक्तिहरूले आफूलाई सांसद गजरेलको प्रतिनिधि भन्दै प्रचार प्रसार गर्नुका साथै अन्य व्यक्तिको नाम जोडेर भ्रम सृजना गर्ने काम भइरहेको भन्दै सांसद गजरेलले आपत्ति जनाउनु भएको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। इजिप्ट, ट्युनिसिया र अल्जेरियाले लिबियामा जारी दीर्घकालीन राजनैतिक संकट समाधानका लागि विदेशी हस्तक्षेप मुक्त र लिबियाली नागरिकै नेतृत्वमा राजनैतिक निकास खोजिनुपर्नेमा जोड़ दिएका छन्। बिहिबार इजिप्टको राजधानी कायरोमा सम्पन्न 3 देशका विदेश मन्त्रीहरूको बैठकले लिबियाको अस्थिरता अन्त्यका लागि यस्तो आह्वान गरेको हो। बैठकपछि जारी संयुक्त विज्ञप्तिमा संयुक्त राष्ट्रसंघको अग्रसरतामा शुरू गरिएको राजनैतिक प्रक्रियालाई अगाडि बढ़ाउँदै लिबियाका राज्य संयन्त्रहरूलाई एकीकृत गर्न र जतिसक्दो चाँडो राष्ट्रपति तथा संसदीय चुनाव सम्पन्न गर्न आग्रह गरिएको छ। मलेसियासँगको 2 खेलको टी20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपाली महिला टोलीले क्लीन स्वीप गरेको छ। आज भएको दोस्रो खेलमा नेपालले मलेसियालाई 7 विकेटले हरायो। मलेसियाले दिएको 83 रनको लक्ष्य नेपालले 16 ओभरमा 3 विकेट गुमाएर भेटायो। नेपालकी सम्झना खड्काले नट आउट 39 रन बनाउनुभयो। मलेसियाका नूर, दानिया, सुहादा, ऐसा, इलिसा, फिरदौज र आइन्ना हमी जह असीमले 1-1 विकेट लिनुभएको छ। यसअघि घरेलु मैदान बायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको मलेसियाले 20 ओभरमा 9 विकेट गुमाएर 82 रन बनायो। मलेसियाकी ऐना असीमले 17 रन बनाउनुभयो। पहिलो खेलमा नेपालले मलेसियालाई 2 विकेटले हराएको थियो। एसीसी महिला प्रिमियर कप र विश्वमा एसियन खेलकुद प्रतियोगिताको छनौट खेल अघि नेपालले मलेसियासँग टी20 श्रृंखला खेलेको हो। र घरेलु मैदानमा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लीग दुई श्रृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई 122 रनले हराएको छ। नेपालले दिएको 318 रनको लक्ष्य पछ्याएको अमेरिकाले 41 ओभर दुई बलमा 195 रन बनाउँदा सबै विकेट गुमायो। अमेरिकाका संजय कृष्णमूर्तिले 56 रन बनाउनुभयो। नेपालका सन्दीप लामिछानेले 3 तथा ललित राजवंशी, दिपेन्द्र सिंह ऐरी, गुलशन झाले 2-2 विकेट लिनुभएको छ। यसअघि किर्तिपुरको त्रिवित्रीगढ रंगाशालामा टस हारेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 317 रन बनायो। नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा किर्तिपुरमा अहिलेसम्मकै धेरै रन बनाएको हो। यसअघि सन् 2023 नेपालले ओमानसँगको खेलमा 310 रन बनाएको थियो। लीग टूको घरेलु श्रृंखलामा नेपालको प्रदर्शन उत्कृष्ट रह्यो। नेपालले 8 खेलमा 6 जित हासिल गर्यो। यसअघि ओमान र संयुक्त अरब इमिरेट्सको श्रृंखलामा पनि नेपालले 4 खेलमा 3 जित हासिल गरेको थियो। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक। संविधान संशोधनमा सीमान्तकृत र अपाङ्गताको अधिकारलाई प्राथमिकता दिन सांसदहरूको माग। राष्ट्रपा सभापति लामिछानेको मुद्दामा अभियोग पत्र संशोधन। सहकारी ठगीको मुद्दालाई मात्र निरन्तरता दिन आदेश। मनसुनजन्य विपदका कारण हुन सक्ने सड़क र सवारी क्षतिलाई न्यूनीकरण गर्न सड़क र सवारी लक्षित मनसुनजन्य विपद न्यूनीकरण अभियान 2083 शुरू। सरकारद्वारा रोयल्टी प्रतिलिपि अधिकार तथा बौद्धिक सम्पत्ति सम्बन्धी अध्ययन गर्न जाँचबुझ समिति गठन। लिबियाली संकटको राजनैतिक समाधानका लागि इजिप्ट, ट्युनिसिया र अल्जेरियाको साझा आह्वान। र घरेलु मैदानमा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लीग दुई श्रृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई 122 रनले हरायो। हवस् त, साँझ 6 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।

0: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

नमस्कार, झंकार एफएम 97.5 मेगाहर्ज को प्रस्तुति कार्यक्रम हाम्रो लिखुतामा को सीमा तपाईलाई हार्दिक स्वागत छ। म अनिता रसाइली रामेछापको लिखुतामा कोशी गाउँपालिका

0: कार्यक्रम हरेक शुक्रबार साँझ ठीक 36 बजेदेखि प्रसारण हुने गर्दछ। अहिले तपाईँ हामीलाई झंकार एफएम का साथै जिल्लाका अन्य सहकर्मी रेडियोहरू हजुरको रेडियो, रेडियो तिफदी, रेडियो रामेछाप र रेडियो इनर्जी मार्फत पनि एकैसाथ सुनिरहनु भएको छ। लिखु तामाकोशी गाउँपालिकाको विकास निर्माण सुशासन र समग्र गतिविधि बारे तपाईहरूलाई आधिकारिक जानकारी दिनु नै यो कार्यक्रमको मुख्य उद्देश्य हो। श्रोताबृन्द, आजको यो कार्यक्रमको 39 अंक हो। यो अंकमा हामीले पालिकाका गतिविधि र विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रमको बाँकी अंक प्रस्तुत गर्दैछौ। सुरुमा प्रस्तुत छ पालिका गतिविधि।
1: लिखु तामाकोशी गाउँपालिकाले चालू आर्थिक वर्ष 2082-83 को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत स्थानीय विद्यार्थीहरूका लागि शैक्षिक छात्रवृत्ति आवेदन खुल्ला गरेको छ। गाउँपालिकाको छात्रवृत्ति वितरण तथा व्यवस्थापन समितिको निर्णय अनुसार उच्च शिक्षा सबै संकाय र साधारण धारतर्फ कक्षा 11 र 12 अध्ययनरत योग्य विद्यार्थीहरूका लागि यो अवसर प्रदान गर्न लागि हो। गाउँपालिकाद्वारा प्रकाशित सूचना अनुसार छात्रवृत्ति प्राप्त गर्नका लागि प्राविधिक विधा, उच्च शिक्षा र साधारण धारतर्फ गणित, विज्ञान र अंग्रेजी मूल विषय लिई शिक्षा वा विज्ञान संकायमा अध्ययनरत हुनुपर्नेछ। यसै गरी पालिका भित्रका सामुदायिक विद्यालयबाट 4 GPA ल्याई सर्वोत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी र विगतमा छात्रवृत्ति प्राप्त गरी पछिल्ला परीक्षाहरूमा न्यूनतम 3 GPA कायम राखेका विद्यार्थीहरूले समेत आवेदन दिन सक्नेछन्। राष्ट्रिय परीक्षा बोर्डको गल्तीका कारण नतिजा बिग्रेका रामेछापका 61 जना विद्यार्थीले अन्ततः न्याय पाएका छन्। शैक्षिक सत्र 2082 एसीई परीक्षामा खिम्तीको तामाकोशी जनजागृति माविले पठाएको प्रयोगत्मक नम्बर बोर्डको प्रणालीमा कम चढाउँदा विद्यार्थीको नतिजा खस्किएको थियो। परीक्षा नियन्त्रक र कर्मचारीले नतिजा सच्याउन नमानेपछि विद्यालयका प्रधानाध्यापक छविलाल श्रेष्ठ शिक्षा मन्त्रालयसम्मै पुगेर मन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो। उहाँको निरन्तरको दबावपछि बोर्डले प्राविधिक त्रुटि सच्याएको हो। बोर्डले सच्याएर नयाँ नतिजा निकालेपछि परीक्षामा सामेल 61 जना विद्यार्थीले नै उत्कृष्ट अंक ल्याएर पास भएका छन्। ती मध्ये छात्र साइमन श्रेष्ठले 4 GPA समेत प्राप्त गरेका छन्। प्रशासनिक त्रुटिले मानसिक तनाव खेपेका विद्यार्थी र अभिभावकहरू वास्तविक नतिजा आएपछि उत्साहित भएका छन्। लिखु तामाकोशी गाउँपालिका वडा नम्बर 6 खिम्ती स्थित तामाकोशी जनजागृति माध्यमिक विद्यालयले जेठ 9 गते शनिबार विशेष अभिभावक भेला आह्वान गरेको छ। विद्यालयका प्रधानाध्यापक छविलाल श्रेष्ठद्वारा जारी सूचना अनुसार शैक्षिक सुधारका विविध विषयमा छलफल गर्न उक्त भेला बोलाइएको हो। विद्यालय प्रशासनका अनुसार शैक्षिक सत्र 2083मा कक्षा 9 साधारण धार तथा कक्षा 10 को साधारण र प्राविधिक धार दुवैतर्फ अध्ययनरत विद्यार्थीहरूका अभिभावकहरूलाई भेलामा आमन्त्रण गरिएको छ।
0: श्रोता, तपाईले भर्खरै सुन्नुभयो पालिका गतिविधि। श्रोता, लिखु तामाकोशी गाउँपालिका वडा नम्बर 6 खिम्ती स्थित तामाकोशी जनजागृति माध्यमिक विद्यालयमा सम्पन्न उक्त कार्यक्रममा यस अघि हामीले 2 वटा भाग प्रस्तुत गरिसकेका छौ। आज भने हामी यस कार्यक्रमको अन्तिम अर्थात् तेस्रो भाग प्रस्तुत गर्दैछौ। खाडादेवी मिडिया ग्रुपको आयोजनामा भएको यस कार्यक्रममा लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महत, वडा नम्बर 6 का वडाध्यक्ष शिव प्रसाद नेउपाने र विद्यालयका प्रधानाध्यापक छविलाल श्रेष्ठले विभिन्न विषयमा विद्यार्थीहरूले सोधेका प्रश्नको जवाब दिनुभएको थियो। आउनुहोस् सुनौ सोही कार्यक्रमको यो तेस्रो तथा अन्तिम अंश।
2: म पुनः अन्तिममा एकपटक विद्यार्थीमा फर्किन चाहन्छु। हामी कार्यक्रमको अन्त्यमा पनि छौँ। प्रश्न छ भने लेखेर दिँदा पनि हुन्छ, भन्नुहुन्छ भने पनि म माइक तपाईँको पुर्याउन चाहन्छु।
3: नमस्कार, म हरिहर पाण्डे, म कक्षा 10 अध्ययन गर्ने छात्र हो। हरेक वर्ष रनिङ सिजन जाने बेला हाम्रो स्कुलले रिजर्भ भनेर लोकल बसमा लाने कुरा गरेको छ। हरेक वर्ष यो स्कुलबाट 70-80 जना रनिङ फिल्डमा जाँदाखेरि बाँकी हल्देमा लगेर 30-40 जना पब्लिक माथि जाँदाखेरि बस कचाकच हुन्छ र बसमा छतमा चढेर जानुपर्छ। धोबीको बाटो एकदमै कच्ची रहेको छ र त्यही माथि हामी आजको समयमा जानुपर्छ। यसो गर्दाखेरि दुर्घटना भयो भने त्यसको जिम्मा कसले लिने?
2: हामी अन्तिम चरणमा छौँ। मसँग प्रश्न छन्, 5-7 वटा जति प्रश्न छन्। विद्यार्थी साथीहरूले लेखेर पठाउनु भएको प्रश्न छन्। कुनै प्रश्न वडा अध्यक्षजीलाई छन्, कुनै प्रश्न विद्यालयको प्रहलाद छ भने, कुनै प्रश्न चाहिँ पालिका अध्यक्षसँग छ। प्रश्न म वाचन गर्छु। यो पहिलो प्रश्न हो, विद्यालय सम्बन्धित प्रश्न छ। स्कुल बसमा ड्राइभर सहचालकले विद्यार्थीहरूसँग गर्ने व्यवहार एकदम तुच्छ छ। जुन ठाउँमा रोक्नुपर्ने हो त्यो ठाउँमा नरोक्ने, भित्र ठाउँ हुँदाहुँदै पछाडि जा भन्ने र बाहिर सडकमा हिँडिरहेका मान्छेहरूलाई चाहिँ गाडीमा हालेर

0: भाडा लिने गरेको छ तर हामीलाई चाहिँ सुविधा दिन अन्कराउनु हुन्छ भनेर लेख्नु भएको छ पहिलो प्रश्न। दोस्रो प्रश्न के छ भने स्कूल बसमा बाहिरी मान्छेहरू धेरै चढाउनुहुन्छ विद्यार्थीहरू कम चढाउनुहुन्छ भन्ने प्रश्न छ। यो चाहिँ विद्यार्थीले लेख्नु भएको मैले बनाएर भनेको होइन विद्यार्थी के हो तपाईँलाई यो म देखाउँदिन नाम न भन्ने शर्तमा दिनुभएको म सुरक्षित राख्नेछु त्यसैले यो समस्या के हो म विद्यालय तर्फ फर्किन चाहन्छु प्रलाई यो समय प्रको साँच्चीकै भने जस्तै हो कि यो होइन तपाईँले जवाब दिनु एकछिन पक्नुहोस्। अर्को पनि तपाईँलाई प्रश्न छ अर्को प्रश्न के छ भने यो पालिका अध्यक्षलाई पनि प्रश्न हो दुवैजनालाई साझा प्रश्न हो गरिब विद्यार्थीले जुत्ता लगाएर आउन नपाउँदा विद्यार्थीलाई विद्यालय बाहिर पठाउने धम्की दिनुहुन्छ जसका कारण भोलिपल्ट जुत्ता नहुँदा विद्यार्थी विद्यालय आउन सक्दैनन्। हामी विद्यार्थीको यो समस्या कसले सुनिदिन्छ गरिब विद्यार्थीहरू हामी कक्षा कोठाभित्र आउन नपाउने र पढ्न नपाउने हो भनेर सोध्नु भएको छ के साँच्चै तपाईँको जवाब के छ पालिका अध्यक्षले पनि भनिदिनु पर्छ यो कुरा। अनि अर्को कुरा चाहिँ प्रलाई मेरो प्रश्न के हो भने हाम्रो केटाको शौचालयमा पानी छैन धाराहरू भाँचिएको छ हाम्रो शौचालयमा हात धुनलाई साबुन र पानी छैन साबुन छैन स्वीकारिसक्नु भएको छ पानी पनि छैन हाम्रो यो समस्या सकेसम्म धेरै चाँडा समाधान गर्न पाए सुरक्षित र सफा हुन पाउँथ्यौ भन्ने प्रश्न छ म यो समय विद्यालयको प्रतर्फ दिन चाहन्छु।
1: हस् धन्यवाद प्रश्नको लागि। यो विद्यालय बसमा विद्यार्थी भन्दा बाहेक बाहिरको मान्छे चढाउने भन्ने कुरा यो सरासर गलत भन्ने मलाई लाग्छ। कहिलेकाहीँ मानवीय हिसाबले हाम्रै सरहरू हुनुहुन्छ हाम्रै युवाक हुनुहुन्छ विद्यालय बस फर्किँदैछ भने उहाँहरूले सायद चढाउनु भएको छ होइन भने विद्यार्थी ल्याउने समयमा लाने समयमा अभिभावकलाई सिट दिएर तपाईँहरूलाई नदिएको भन्ने कोही हुनुहुन्छ भने फेरि पनि हात उठाउन सक्नुहुन्छ। अहिले नै म यहाँ कुशलजी हुनुहुन्छ कोही हुनुहुन्छ तपाईँहरूलाई नराखेर अभिभावकलाई सिटमा राखेर तपाईँहरूलाई चाहिँ अप्ठ्यारो पारेको महसुस छ भने अरूले पनि हात उठाउन सक्नुहुन्छ र अर्को अभिभावकबाट पैसा लिएको भन्ने प्रमाण अथवा त्यो तथ्य कोहीसँग छ भने यहाँ विद्यालय प्रशासनमा सिधै आउन सक्नुहुनेछ। त्यसपछि विद्यालयले कस्तो कदम चाल्ने कस्तो कारवाही गर्ने हामी गर्नेछौँ त्यो पनि तपाईँहरूले अलि मनोग्रान्ति कुरा गर्नुभयो कि भन्ने मलाई लाग्छ। बाहिरी मान्छेसँग पैसा उठाएर पैसा लिएर विद्यालय बस चढाएको भन्ने प्रमाण यदि कोहीसँग छ भने विद्यालयमा ल्याउनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। सँगै अर्को प्रश्न छ उहाँहरूले तुच्छ व्यवहार नराम्रो व्यवहार गरेको भन्ने पनि मलाई लाग्दैन। कहिले काहीँ विद्यार्थी भाइ बहिनीहरू आफ्नै भाइ बहिनी सम्झेर पछाडि बस तल बस अलि छिटो झर अलि चाँडो चढ भन्नेसम्म व्यवहार उहाँहरूले गर्नुभएको छ यो स्वाभाविक हो भन्ने मलाई लाग्छ। किन भन्दा त्यहाँ धेरै विद्यार्थीहरू हुन्छन् अब तपाईँहरूको एकछिनको ढिलाको कारणले गर्दा अरू विद्यार्थीलाई ढिला भइरहेको हुन्छ समग्रमा विद्यालय बस यहाँसम्म आउन ढिला हुन सक्छ त्यसैले ठुलै तपाईँहरूलाई मानहानि हुने अथवा तपाईँहरूलाई मानसिक असर पर्ने त्यस्तो व्यवहार भएको छ भने विद्यालय प्रशासनमा भन्न सक्नुहुनेछ र मैले बेला बेलामा सोम दाई र कुशलजीलाई पनि भन्ने गरेको छु विद्यार्थीहरूसँग विद्यार्थी मैत्री व्यवहार गर्नुहोस् उहाँलाई गाली नगर्नुहोस् भन्ने कुरा पनि गरेको छु त्यस्तो भएको छ यदि तपाईँहरूलाई त्यस्तो अप्ठ्यारो भएको छ भने विद्यालय प्रशासनमा तपाईँहरूले भन्न सक्नुहुनेछ त्यस्तो भएको छ भने समस्याको समाधान हुनेछ। यदि सामान्य कुरा तल झर माथि चढ अलि छिटो चढ छिटो आऊ भन्दा चाहिँ तपाईँहरूले माइन्ड नगरिदिनको लागि पनि अनुरोध गर्न चाहन्छु किन भन्दाखेरि यहाँ विद्यालय बस चाहिँ समयमा आइपुग्नु पर्ने हुन्छ त्यसलाई चाहिँ तपाईँहरूले सहज रूपमा लिइदिनको लागि मैलाई भाइको हिसाबले बहिनीको हिसाबले भनेको भनेर सम्झिनको लागि पनि म अनुरोध गर्न चाहन्छु। सँगै यो गरिब भएर जुत्ता नलाउने भन्दा पनि यो मानसिकता हो कि जस्तो लाग्छ अहिले एक जोर जुत्ता किन्न नसक्ने विद्यार्थी भाइ मेरो सायद कोही नहोलान् कि भन्ने पनि लाग्छ मलाई हामीले
0: सक्नु भएन भने उहाँलाई कहीँबाट खोजेर या पालिकाबाट पनि उहाँलाई एक जोर जुत्तै किन्न समस्या छ भने वडाबाट पनि भन्नको लागि त समस्याको समाधान गर्न सकिन्छ नि त कक्षा कोठाबाट बाहिरै निकाल्नु पर्ने तपाईँ निकालिदिन्छु भन्ने धम्की त अलिक आपत्ति हो कि भन्ने गुनासो छ नि सर।
1: यस्तो छ सर हामीले कक्षाबाट निकाल्ने पहिलो दिन हामी निकाल्दैनौ दोस्रो दिन पनि निकाल्दैनौ एक हप्तासम्म निकाल्दैनौ उहाँहरूको जुन अघिल्लो दिन जुत्ता लाउनुहुन्छ भोलिपल्ट लाउनु त्यो जुत्ता नभएको त होइन उहाँहरूको अटेरीपना हो त्यो अटेरीपना देखेपछि हामीले पनि कक्षा बाहिरै घरै पठाउने काम सायदै हामीले गरेका छैनौँ उहाँहरूलाई केही नसिहत दिनको लागि केही समय बाहिर राखेका छौँ तपाईँलाई भोलि घर पठाउँछौ भनेका छौँ ताकि विद्यालयको अनुशासन राम्रो होस् भन्ने हाम्रो उद्देश्य हो सर।
0: धन्यवाद म ओडा सिटमा फर्किन चाहन्छु ओडा सिटलाई एउटा प्रश्न छ रनिङ फिल्डमा जाँदाखेरि
1: सर एउटा कुरा यो धाराको कुरा चाहिँ हाम्रो दुईटा टोयलेट छ पर पनि यता पनि पर पानी पर्याप्त छ यता हामीले धारा पटक पटक महिनै पछि हामीले फेर्छौँ होइन सर हामीले सिसी क्यामेरा राख्न पनि मिलेन बाथरूममा है हामीले बारम्बार सचेत पनि गराएका छौँ फ्यान बाङ्गो पारेका छन् प्लगमा हानेका छन् बाङ्गो पारेका छन् फ्यान चल्नै नहुने बनाएका छन् धारा भाँचेका छन् ऐना फुटाएका छन् हामी निगरानी गरेका छौँ कहिले काहीँ कारवाही गरेका छौँ कहिले काहीँ किन्न पनि लगाएका छौँ चिनेका विद्यार्थीहरूलाई हामीले त्यो किनेको उदाहरण पनि छ किन्न पनि लगाएका छौँ त्यो बारम्बार भएपछि उहाँले नै अब एक महिना नहालिदिन धारा के गर्दछ यिनीहरूलाई समस्या होस् न हामी गरेका हौ हामी त्यस्तो गर्ने मानसिकतामा छैनौँ हामी धारा फेर्छौँ उहाँहरूलाई सुविधा दिन तयार छौँ त विद्यार्थीको भाइ बहिनीहरूको पनि कोही कसैको सबैको होइन केही कसैको उत्शृङ्खल व्यवहारले गर्दा तपाईँहरू सबैलाई असर परेको भएको छ त्यो उत्सृङ्खल व्यवहार पनि आधैबाट घटाइदिनको लागि पनि अनुरोध गर्न चाहन्छु म यहाँबाट।
0: धन्यवाद। रनिङ सिनमा जाँदाखेरि विद्यार्थीहरूलाई थोरै हाल्ने, गाडीभरि अरू मान्छे हालेर लाने, जाँदा समस्या हुन्छ भन्ने कुरा विद्यार्थीको गुनासो आएको छ। तपाईँ त प्रत्यक्ष रूपमा ओडा सरकार हुनुहुन्छ, निगरानी गर्नुपर्ने हो, कति निगरानी गर्नु भएको छ, तपाईँका समस्या कतिको आएको छ? अझैज्यू,
2: यो रनिङ सिलमा जाँदाखेरि चाहिँ अब हाम्रो स्कुल बस छ, स्कुल बस धोबी जाँदैन, अब नगएपछि सरहरूले विद्यार्थी त लानु पर्यो, अब विद्यार्थी लाँदाखेरि उहाँहरूले आफ्नो जिम्मामा लानुहुन्छ, हामीलाई पनि त्यो जानकारी वडामा हुँदैन, अब हामी सिधै पालिका जान्छौ र त्यसमा हामी यताबाट जान्छौ, बस धोबी भएर जान्छ, अनि भाडाको गाडीमा लाँदा खचाखत्ता हुन्छ नै, त्यो त समस्या नै हो। कति विद्यार्थी जाने, कतिजना जानुभयो, अब त्यो टिमले जाने टिम खेलाडी जुन खेलाडीहरूलाई लाने सर हुनुहुन्छ, उहाँ सरले चाहिँ आफ्नो विद्यार्थीहरूलाई सुरक्षित साथ लिएर जानुपर्ने र हामीसँग त्यो ओडालाई चाहिँ त्यति जानकारी नभएको र आज मात्रै मैले सुनेको छु।
0: हस्, धन्यवाद। म एकैछिन प्रवर्तन फर्किन चाहन्छु। प्रश्न सोधे बापतको अन्तिममा, प्रश्न सोधे बापतको हामीलाई कुनै पनि सजाय हुने छैन, कुनै पनि विद्यार्थीसँग हाम्रो प्रतिशोध हुने छैन भनेर सम्पूर्ण शिक्षकको तर्फबाट तपाईँले प्रतिबद्ध गरिदिनु अनुरोध गर्न चाहन्छु।
1: विद्यार्थी भाइ बहिनीहरू सबैलाई धन्यवाद। तपाईँहरूका समस्याहरू छन् हामीलाई थाहा छ, त्यो समस्याहरू हामी सकेसम्म सक्ने जति, तपाईँहरूले जुन खेल खेल्न बाहिर जानु पर्यो भन्नुभयो त्यो तत्काल समस्या समाधान गर्न सक्दैनौ, विद्यालय बसमा कोचाकोच भयो भन्नुभयो त्यो तत्काल हामी समस्या समाधान गर्न सक्दैनौ है। अब सामान्य कुराहरू जस्तो साबुन राख्ने कुरा, धारा बनाउने कुरा, तपाईँहरूको अनुशासनको कुरा, लाइन म्यानेजमेन्टको कुराहरू, स्काउटको कुराहरू, यो तत्काल व्यवस्था हुनेवाला छ। क्यान्टिनको पनि हामी तत्कालै आजै भोलि त सक्दैनौ, तर हामी यसको लागि पहल पदमी गरिरहेका छौँ भन्दै जे जति विद्यार्थीहरूले प्रश्न गर्नुभयो, जुन जिज्ञासा राख्नुभयो, त्यसको लागि म हार्दिक आभार र धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँहरूको प्रश्नले हामीलाई सचेत हुन सघाएको छ, हामी पनि केही सचिनुपर्छ है भन्ने कुरा विद्यालय प्रशासन र शिक्षकहरूलाई पनि भएको छ। त्यस कारणले गर्दा तपाईँहरूले जुन प्रश्न गर्नुभएको छ, प्रतिप्रश्न गर्नुभएको छ, त्यसको लागि पुनः पनि धन्यवाद दिँदै यो प्रश्न गरेकोमा अथवा जिज्ञासा राखेकोमा तपाईँहरूलाई विद्यालयको तर्फबाट कुनै पनि नराम्रो व्यवहार अथवा तपाईँहरूलाई कारवाही हुने छैन भन्दै म बिदा हुन चाहन्छु। हस्, धन्यवाद, नमस्कार।
0: धन्यवाद। अब पालिका अध्यक्षलाई फर्किन चाहन्छु, उहाँलाई प्रश्न पनि छ, जवाब पनि उहाँले दिनुहुनेछ, र बाँकी विद्यार्थीहरूलाई स्थानीय सरकारले कसरी सहजीकरण गरिरहेको छ, स्थानीय सरकारले शिक्षा क्षेत्रमा कसरी हेरिरहेको छ, तपाईँको आधारभूत शिक्षा मात्रै होइन, आधारभूत पछि माध्यमिक र माध्यमिक भन्दा माक्रो तहमा पनि स्थानीय सरकारले के गरिरहेको छ, तपाईँहरूलाई पढ्न कसरी सहुलियत गरिएको छ, दाई दिदीहरू पैसा नभएर शिक्षाबाट वञ्चित हुनु पर्दैन र राज्य छ तपाईँसँग, स्थानीय सरकार छ भन्ने अनुभूति कसरी दिइरहेको छ, आफ्नो पालिकाको कुरा राख्ने हुनको लागि पनि पालिकाजीलाई हार्दिक अनुरोध गर्दछु।
3: धन्यवाद सागरजी। विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरूले स्थानीय सरकारले विद्यालयको वृहत्तर हितको लागि र विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धिको लागि विद्यालयसम्म विद्यार्थीहरू विद्यालयसम्म सबैजना पुग्नको लागि सरकारले के गर्न सक्छ, के कार्यक्रम भयो भने विद्यालय सुचारू रूपमा सञ्चालन हुन सक्छ भन्ने जुन जिज्ञासा राख्नुभयो, सबैभन्दा पहिले त सागरजीलाई धेरै धेरै धन्यवाद। विद्यार्थीहरूमा सर्वसाधारणसँग कन्भर्सेसन गर्ने बानी परेको हुँदैन, आफ्ना आवश्यकताहरू धेरै हुन्छन् ती आवश्यकताहरू भन्ने बानी पनि परेको हुँदैन, एउटा कोर्स बुकसँग सम्बन्धित विषयवस्तुहरू विषयगत शिक्षकहरूसँग सोध्ने र त्यसको समाधान खोज्ने एउटा बानी मात्रै यहाँहरूसँग परेको हुन्छ, र यसरी समय समयमा विद्यार्थीहरूसँग स्थानीय जनप्रतिनिधिहरूलाई राखेर स्थानीय सरकारले विद्यार्थीहरूको लागि के गर्छ भन्ने कुराको जिज्ञासा विद्यार्थीहरूलाई राख्न दिएर हामीलाई जवाफदेही वक्ताको रूपमा ल्याइदिनु भएकोमा यहाँहरूलाई धन्यवाद दिन चाहन्छु। र पहिलो कुरा स्काउटको बारेमा तपाईँहरूलाई भन्छु, अब यो स्काउटको स्थापना गर्न एकदमै जटिल कुरा हो, यो अलिक गाह्रो विषय रहेछ, मैले चार वर्षसम्म प्रयत्न गर्दाखेरि अघिल्लो वर्षबाट स्काउटबाट स्वीकृति लिएर यो वर्ष हरेक विद्यालयका शिक्षक शिक्षिकाहरूलाई स्काउट सम्बन्धी तालिम दिइसकिएको छ र अब विद्यालयमा स्काउटको कार्यक्रम सुरु हुन्छ, यहाँहरूलाई म जानकारी दिन चाहन्छु। अर्को कुरा अत्यन्त पीडादायी कुरा, अब कुन विद्यार्थीले भनेको जुत्ता लाएर विद्यालय नआए बापत विद्यालयबाट बाहिर निस्किनु पर्यो, अथवा सरहरूले लाइनबाट बाहिर निस्कनु भयो, अथवा सरहरूले हामीलाई अपहेलित गर्नुभयो भनेर भन्नुभयो, तपाईँहरूले मेरो नम्बर टिप्नुहोस् 98 540 40 932, तपाईँहरूले फोन गर्नुहोस्, म तपाईँको घरमा आउँछु, म तपाईँहरूको घरमा आउँछु, तपाईँहरूको अभिभावकसँग बस्छु, तपाईँले साँच्चीकै तपाईँको बच्चालाई स्कुल ड्रेस जुत्ता र आवश्यक स्टेसनरी किन्न नसकेर विद्यार्थी पीडामा भएको रहेछ भने हामीले बुझ्दा त्यो भएको रहेछ भन्नुभनेदेखि तपाईँ एकजनालाई मात्रै होइन लिखु तामा कोशी गाउँपालिका भरि भएका सबै विद्यार्थीहरूलाई
4: गाउँपालिकाको तर्फबाट ड्रेस र जुत्ता किनिन्छौँ हामी, तर हामी अनुसन्धान गर्छौँ साँच्चीकै प्यारेन्ट्सले किनिदिन नसकेको हो अथवा विद्यालयमा विद्यार्थीलाई पढ्न पठाउनबाट उसले उदासीन भएको अथवा विद्यार्थीले घरमा दुई जोर तीन जोर जुत्ता हुँदाहुँदै जुत्ता नलाइकन विद्यालय आएको हो, त्यो चाहिँ तपाईँकै घरमा गएर बुझ्छु म। मेरो नम्बर टिपी राख्नुहोस् र जुनसुकै बेलामा टेलिफोन गर्नुहोस्, तपाईँको घरमा आएर तपाईँको वास्तविक आर्थिक अवस्था, तपाईँको अभिभावक, तपाईँको दाई, तपाईँको बुवा, तपाईँको आमाको आय आर्जनबाट तपाईँलाई पढाउन सक्ने अवस्था छैन भने त्यसको सम्पूर्ण जिम्मेवारी स्थानीय सरकार गाउँपालिकाले लिन्छ, त्यहाँ यहाँहरूलाई म आश्वस्त बनाउन चाहन्छु। अर्को कुरा, स्थानीय सरकारले शैक्षिक गुणस्तरको लागि के गर्छ, हामीले उच्च शिक्षा अध्ययन गर्ने कमजोर विद्यार्थीहरू र असाध्य इन्ट्रेस्ट भएका राम्रो नम्बर ल्याउने विद्यार्थीहरूको लागि वार्षिक 10 लाख रुपियाँ छात्रवृत्तिको व्यवस्था गरेका छौँ। प्राविधिक धार, एग्रिकल्चर र अन्य मेडिकल विधामा हामीले छात्रवृत्ति दिइराखेका छौँ। त्यो छात्रवृत्ति खिम्तीबाट को कसले पाए भन्ने कुरा हामीले छात्रवृत्ति पाएका विद्यार्थीहरूको नाम लिस्ट हामीले यहाँ पठाइदिएका हुन्छौँ। र अर्को कुरो, विद्यार्थीको खेलकुद प्रतिको चासोलाई मध्यनजर गर्दै खेलकुदमा सहभागी हुनको लागि थोरै होला त्यो रकम, तर हामीले त्यो सुरुवात गर्नको लागि वार्षिक 50,000 राष्ट्रपति रणनीशील खेलकुद प्रतियोगितामा सहभागी हुनको लागि हामीले विद्यालयलाई 50,000 पैसा दिन्छौँ। अर्को कुरो, इसिडी कक्षादेखि कक्षा 3 सम्म अब सुरु हुन्छ, इसिडी कक्षालाई व्यवस्थापन गर्नको लागि हामीले शिक्षकहरूलाई तालिम दिने, भौतिक पूर्वाधार विकास गर्ने र अभिमुखीकरणको माध्यमद्वारा तल्लो कक्षा विद्यार्थीहरूलाई विद्यालयमा आकर्षित गर्ने भनेर हामीले कार्यक्रम राखेका छौँ। अर्को कुरो, युएसए आइडी अहिले फिर्ता भयो, युएसए आइडीले पनि तल्लो कक्षाको भौतिक पूर्वाधार विकासको लागि केही रकम दिएर उहाँहरूले कार्यक्रम क्यान्सल गर्नुभएको छ, त्यसबाट पनि तल्लो कक्षाको शैक्षिक गुणस्तरमा टेवा पुर्याएको छ। अर्को कुरो, अब अहिले 1 देखि 3 कक्षासम्मका विद्यार्थीहरूको शैक्षिक गुणस्तर कसरी अगाडि बढाउने भनेर सेतो गुनास राष्ट्रिय बाल विकास केन्द्रले आइसक्यो होला नि सर, 2-3 गोष्ठी सेमिनारहरू पनि भइसकेका छन्, तिनीहरूलाई कसरी व्यवस्थापन गर्ने भनेर पनि हामीले त्यो कार्यक्रम पनि राखेका छौँ। अर्को कुरो, अब यहाँ समस्या भनेको कुरो के छ भनेर भन्नुहुन्छ भने, अब पत्रकारको काम चाहिँ समस्यालाई समुदायसम्म पुर्याइदिने, विद्यार्थीसम्म पुर्याइदिने, उहाँहरूका कुरा हामीसँग ल्याइदिने, तर समाधान गर्ने हामीले हो। समाधान गर्दाखेरि हामीसँग प्राप्त भएको स्रोत र साधनलाई अधिकतम व्यवस्थापन गरेर कसरी लान सक्छौ भन्ने कुरा महत्वपूर्ण कुरा हो। हामीले शिक्षकहरूको व्यवस्थापन गरेका छौँ, शैक्षिक गुणस्तरमा हामीले सरहरूलाई पटक पटक तालिम ट्रेनिङ दिने कुराहरू पनि अगाडि बढाएका छौँ। र असाध्यै जटिल कुरा चाहिँ अब यो अहिलेको आधुनिक युग सँगसँगै तपाईँहरूमा भएको चेतनाले, त्यो चेतनालाई हामीले हाम्रो समाजसँग कसरी समायोजन गर्न सक्छौ भन्ने कुरा हामीलाई अत्यन्त चुनौतीपूर्ण कुरा भएको छ। र विद्यार्थीहरूको नेचर हामीलाई थाहा छ, हामी आजभन्दा 25 वर्ष अगाडि भएका विद्यार्थीहरूको हाम्रो नेचर र तपाईँको नेचरमा फरक छ। हामी टेक्नोलोजीसँग अभ्यस्त थिएनौं, तपाईँहरू टेक्नोलोजीसँग अभ्यस्त हुनुहुन्छ। विश्वमा भइरहेका हरेक टेक्नोलोजी हाम्रो खिम्तीमा पनि प्रयोग गर्न पाए भनेर भनेदेखि हामी पनि त्यही लेभलमा पुग्थ्यौं, त्यस्तै हुन्थ्यो भन्ने तपाईँहरूको उत्कृष्ट चाहना छ। तर डेभलपमेन्ट, हरेक चिजको विकास चाहिँ क्रमिक रूपमा हुन्छ, एकैचोटि गर्न सकिँदैन। स्थानीय सरकारले यो 5 वर्षमा जे गर्न सक्यो त्यसको रिजल्ट अब 5 वर्षपछि आउँछ, र तपाईँहरूले पनि साँच्चीकै स्थानीय तहले विद्यार्थीहरूको सुनिश्चित भविष्यको निमित्त, शैक्षिक गुणस्तरको अभिवृद्धिको निमित्त, शिक्षक र विद्यार्थी र अभिभावकहरूको बीचको सम्बन्धको निमित्त, स्थानीय सरकार र विद्यार्थीहरूको बीचको सम्बन्ध स्थापित गर्नमा एउटा असल भूमिका खेलेको छ भन्ने कुराको अनुभूति तपाईँहरूलाई हुनेछ। र अर्को अत्यन्त महत्वपूर्ण कुरा के छ भने, अबको 5 वर्षपछि तपाईँहरू पनि यो देशको मुहार फेर्ने नागरिक हुनुहुन्छ, त्यसकारण तपाईँहरू बिस्तारै जिम्मेवार हुनुपर्छ, र त्यो जिम्मेवार हुने बाटोमा आजैदेखि लाग्ने हुनेछ भन्ने कुरा सम्पूर्ण विद्यार्थी साथीहरूमा अनुरोध गर्दै म बिदा हुन्छु। हस्त, नमस्कार।
0: धन्यवाद विद्यार्थी साथीहरूमा, विशेष गरी धन्यवाद यो विद्यालय परिवारप्रति पनि हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। धुन लिखु तामाको श्री गाउँपालिकाले यहाँ आएर विद्यार्थीसँग अगाडि आएर अन्तर्क्रिया गर्ने यो अवसर प्रदान गरिदिनु भयो, त्यो प्रति झन धेरै ऋणी भएको छु। पक्कै पनि विद्यार्थी साथीहरू, तपाईँसँग भएका विद्यालयमा तपाईँले पढ्ने किताब भन्दा धेरै बाहिरी कुराहरू पनि छ, बुझ्नु भएको छ। तपाईँसँग भएका लेख रचना कहाँ मेरो प्रकाशित हुन्छ? हुन्छ, मैले पनि पत्रिकामा प्रकाशन गर्न पाए हुन्थ्यो, अनलाइनमा पाए हुन्थ्यो, रेडियोमा मेरो पनि रचना सुनाइदिए हुन्थ्यो भन्ने तपाईँहरूसँग छ भने तपाईँहरूसँग भएका रचनाहरू मलाई दिन सक्नुहुनेछ। आज मात्रै होइन, हामी सधैँभरि जोडिनु पर्नेछ। तपाईँसँग भएको रचना तपाईँको शिक्षक मार्फत या तपाईँले पनि व्यक्तिगत रूपमा मलाई फोन गरेर भेटेर जति बेला पनि दिन सक्नुहुनेछ। तपाईँहरूले दिएको सल्लाह सुझाव र प्रतिक्रिया नै हाम्रो लागि महत्वपूर्ण हुनेछ। यो भन्दै यहाँहरू समक्ष फेरि पनि भेट्ने बाचा सहित आज बिदा हुन्छु। म कार्यक्रम सञ्चालक सागर भोडाल, मेरो टिम कुमार श्रेष्ठ, ईश्वर विक, शर्मिला विसुङ्के, यहाँहरू सबैलाई धन्यवाद दिँदै बिदा हुन्छु। धन्यवाद।
5: श्रोता, यति बेला तपाईँ झंकार एफएम 97.5 मेगाहर्ज र सहकर्मी रेडियोहरूमा हाम्रो लिखुतामा कोशी सुन्दै हुनुहुन्थ्यो। आज हामीले लिखुतामा कोशी गाउँपालिका वडा नम्बर 6 आयोजित विद्यार्थी संघ जनप्रतिनिधि कार्यक्रमको अन्तिम अंश प्रस्तुत गर्यौं। यो सँगै आजको कार्यक्रमको निर्धारित समय सकिएको छ। कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। साथै प्राविधिक कक्षबाट सहयोग गर्नुहुने प्राविधिक मित्रहरूलाई पनि धन्यवाद दिँदै आगामी हप्ता यही समयमा नयाँ विषय वस्तुका साथ भेट्ने बाचा सहित हामी बिदा हुन्छौ। नमस्कार।
6: हजुरको रेडियो 102.1 मेगा
7: किन आँखा मिचेको मिचेकै गरेको
8: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
7: धेरै समय मोबाइल चलाइसी क्या हो
8: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
7: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
8: ए, त्यसो भए जोगिन के गर्ने त?
7: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
8: बुझे।
7: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
9: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
12: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं।
11: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
12: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
11: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
12: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
11: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
13: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
14: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
15: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
16: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
15: हुर्केकै गिरिराज चल्ला 150
16: हजुर। हुर्किएकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
17: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
16: विराज किसानको साथी।
17: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
16: प्रोप्राइटर जय मानन्दर। फोन 0848 540 239 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: दैनिक रु 197 मा रु 50 लाख को बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागि।
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामे साथमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
4: आवश्यक कागजातहरू
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
5: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
6: के? तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
6: सम्पर्क नम्बर 0445401443, 9863023422।
7: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
8: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
7: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
8: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र।
7: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
8: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
7: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
8: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603010, 0142603332, 9851216, 9843961494।
7: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
9: अहिले साँझको 7 बजे।

0: प्लेटफर्म क्रिएट गर्यौं ताकि अरूहरूले पनि आफ्नो भोइस रेज गर्न सक्नुहोस्, उहाँले पनि आफ्नो महिनावारीको अनुभवहरू होइन उहाँहरूले जे जे फेस गर्नुहुन्छ त्यो कुराहरू सेयर गर्न सक्नुहोस्, अलिकति ओपनली यो बारेमा चाहिँ हामीले कम्युनिकेसन गरेर यो विषयलाई चाहिँ यो जुन लाजको विषय भनेर होइन जुन मानिँदै आएको छ यसलाई अलिकति मेन स्ट्रिम गर्नुपर्छ होला कम्युनिकेसनको थ्रुबाट भनेर चाहिँ हामीले यो पडकास्ट सुरु गरेको।
1: हजुरको पडकास्टको एउटा बेस्ट पार्ट भनेको चाहिँ एभ्री टाइम मेन्स्ट्रुएटर्सहरू भइरहेको हुन्छ अनि देशमा जे भए पनि जस्तो भए पनि होइन अनि त्यो मेन्स्ट्रुएटर्सहरू कहाँ छन् के गर्दैछन् भन्ने एक्सप्लोर गर्ने जुन एउटा अटेम्प्ट छ द्याट्स भेरी ब्युटिफुल अनि त्यसले कति धेरै मान्छेहरूलाई रिमाइन्ड गरिरहेको छ कि मेन्स्ट्रुएटर्सहरू छन् है मान्छेहरू महिनावारी भइरहेका छन् है भनेर अनि इट्स अ भेरी ब्युटिफुल पार्ट अबाउट हुन्छ हामी पूजाजीको पनि सुनौ न कसरी सुरुवात गर्नुभयो हजुरले यो महिनावारीसँग सम्बन्धित कुरा गर्नको लागि कथाहरू स्प्रेड गर्नको लागि भनेर।
2: म चाहिँ जर्नलिजम ब्याकग्राउन्डको अनि मैले चाहिँ एउटा टाइममा जर्नलिजम प्र्याक्टिस गरिरहेको थिएँ इन्टर्नसिप गरिरहेको थिएँ अनि त्यो बेलामा मैले मेरो माई फर्स्ट पिएच स्टोरी भनेर लेखेको थिएँ होइन अनि त्यो बेलामा मलाई मेरो एकजना सरले चाहिँ तिमीले महिनावारीको बारेमा त लेख्यौ तर डोन्ट बी अ फेमिनिस्ट है भनेर भन्नुभएको थियो। त्यो बेलामा चाहिँ मेरो दिमागले प्रोसेसै गर्न सकेन कि त्यो के भन्नु खोज्नु भएको हो फेमिनिजम भनेको के हो भन्ने कुरै मलाई थाहा थिएन होइन अनि त्यसपछि त्यो मैले छोडेँ त्यसको एक दुई वर्षपछि चाहिँ मैले त्यो लेख्ने म एकदमै धेरै लेख्थेँ मेरो ब्लग चाहिँ मैले रेड टिका रेड ब्लड भनेर लेखेँ त्यो दसैँ तक ताका थियो होइन अनि दसैँको बेलामा चाहिँ देवीहरूलाई पूजा गर्ने तर हामी महिलाहरूलाई चाहिँ महिनावारी भयो भने टिका पनि नलाइदिने परे बस भन्ने चलन त अलिकति भएन है भन्ने खालको मैले लेखेको थिएँ अनि मैले फेसबुकमा हालेँ। फेसबुकमा हालिसकेपछि त्यसको पाँच मिनटमा चाहिँ समवन रिपोर्टेड युर पोस्ट भनेर आयो कि कसैले चाहिँ रिपोर्ट गरिदियो अनि फेसबुकबाटै हट्यो अनि त्यो ब्लगै मेरो ब्लक भयो कति समयको लागि अनि त्यो कुराले चाहिँ मलाई केही पनि त्यो इन्सपिरेसन भयो भने ए मैले मेरो एउटा कुरा भनिरहँदाखेरि चाहिँ एउटा मान्छेलाई ट्रिगर हुँदो रहेछ यति मान्छेलाई ट्रिगर भयो अब तिमीहरूलाई पह अब म एउटा यति धेरै एउटा प्लेटफर्म बनाउँछु जहाँ चाहिँ म सयवटा स्टोरिजहरू लिएर आएर हरेक टाइम तिमीहरूलाई ट्रिगर गर्छु भन्ने कुराहरू भयो के मलाई चाहिँ यो कुराहरू चाहिँ आवश्यक छ महिनावारीको कुराहरू बोल्न आवश्यक छ भनेर त्यसरी चाहिँ अनटोल्ड पिरियड स्टोरी 2019 म र मेरो एकजना साथीले सुरुवात गरेको हो अनि त्यसपछि हामीले रिटर्नबाट पछि अडियोमा गयौँ अडियो सब भइसकेपछि अब हामीले फिल्महरू बनाउन थाल्यौँ होइन अनि त्यसपछि फिल्म बनाएपछि अलिकति अहिलेको समयमा चाहिँ हामीले तीनटा डकुमेन्ट्री बनाएका छौँ अनि त्यो सँगसँगै अहिले चाहिँ हामी कम्युनिटीमा गएर वर्कसपहरू गर्छौँ हरेक चोटि चाहिँ बहिनीहरूको भाइहरूको होइन दिदीहरूको आमाहरूको चाहिँ कथाहरू चाहिँ हामी ड्रइङ गरेर हुन्छ कि गीतको थ्रुबाट हुन्छ कि होइन त्यसलाई डकुमेन्ट कसरी गर्न सकिन्छ त्यो हरेक फर्महरू चाहिँ मिडियमहरू चाहिँ हामी खोज्दै त्यसरी चाहिँ हामी प्रस्तुत गर्छौँ महिनावारीको कथाहरू चाहिँ।
1: अब चाहिँ तपाईँहरूले यो आफ्नो एडभोकेसी गर्दै गर्दा त कति धेरै मेन्स्ट्रुएटर्सहरूको स्टोरिज अगाडि ल्याउनु भएको छ कति धेरै मेन्स्ट्रुएटर्सहरूलाई चाहिँ बोल्नको लागि अगाडि आउनको लागि इन्करेज गर्नु भएको छ होइन त्यसैले एउटा कुनै यस्तो स्टोरी छ जुन चाहिँ हाम्रो अडियन्ससँग हजुरहरूलाई सेयर गर्नको लागि हाम्रो अडियन्सहरूसँग सेयर गरिदिनु हुनको लागि म रिक्वेस्ट गर्छु एउटा यस्तो स्टोरी जसले चाहिँ तपाईँहरूको कजलाई तपाईँहरूले जे गरिरहनु भएको छ त्यसलाई साँच्चीकै इन्सपायर गर्यो अथवा साँच्चीकै तपाईँहरूको हार्ट टच गर्यो इट कुड बी अ स्टोरी अफ ब्रेकिङ ब्यारियर्स स्टोरी अफ उहाँहरूले इन्डोर गरेको हार्डसिप त्यस्तो कुनै सेयर गरिदिनुहोस् न।
2: म अहिले बहिनीहरूको मैले इन्टरभ्युजहरू पनि लिइरहेको छु मेरो आफ्नै प्रोजेक्टको लागि पनि होइन त्यो गर्ने क्रममा मलाई एकदमै मन छोएको भनेको चाहिँ एउटा बहिनीको इन्टरभ्यू लिने क्रममा चाहिँ एकजना बहिनी हुनुहुन्छ अनि उहाँले के भन्नुभयो भने मलाई मेरो घरमा जहिले पनि महिनावारी हुँदाखेरि अब हामी छुट्टै बस्नुपर्छ छुट्टै सुत्नुपर्छ खानेकुरा पनि माथिबाट हालिदिनुहुन्छ अनि पानी दिँदाखेरि पनि ला भनेर परेबाट सारिदिनुहुन्छ टोयलेटमा जाँदाखेरि पनि त्यो उहाँको त्यो बकेट हुन्छ त्यसलाई चाहिँ चेन्ज गर्नलाई अर्को मान्छे बोलाउनु पर्छ होइन अनि जहिले पनि मलाई के लाग्छ भने त्यसरी मलाई दिइरहँदाखेरि मलाई त हाम्रो समाजमा हुने यो विविधता हुन्छ नि जातीय विविधता हुन्छ त्यो कुराहरू पो आउँछ किनभने म आफै पनि विश्वकर्मा मलाई समाजले उसै पनि दलित भनेर हेपिरहेको परबाट जहिले पनि उनीहरूको घर आउन नदिने पानी छुन नदिने आँगनमा जान नदिने तर आफ्नै घरमा त्यो हुन्छ नि विभेद त्यसरी मम्मीले म मिन्स हुँदाखेरि माथिबाट पानी हाल्दाखेरि त्यसरी सारेर दिँदाखेरि चाहिँ मलाई अझै बढी मेरै घरमा विभेद भइरहेको छ जस्तो भनेर भन्नुभएको छ क्या. त्यो कुराले चाहिँ म आजकल अझै बढी सोध्छु कि अझै कति धेरै काम गर्न बाँकी छ महिनावारी सम्बन्धी भनेर चाहिँ मलाई जहिले पनि त्यो कुरा चाहिँ अति नै लाग्छ.
1: हो एब्सोल्युटली, एउटा महिला हुँदै गर्दाखेरि भोग्नु परेको सीमान्तीकरण एक ठाउँमा छँदैछ, त्यो माथि पनि महिलाभित्र पनि एउटा दलित समुदायको महिलाले कति सीमान्तीकरण भोग्नु पर्ने रहेछ त भन्ने कुरा पनि झल्काइरहेको छ यो कुराले होइन. हुन्छ, सृष्टिजीले पनि सेयर गरिदिनुहोस् न.
0: अब सबै ठाउँमा विभेद चाहिँ छ, मात्र त्यसको फर्म डिफरेन्ट हो होइन. तर उहाँहरूले एक हिसाबले चाहिँ सबैतिर एउटै फेस गरिरहनु भएको छ जस्तो लाग्छ. अनि बाजुरामा पुग्दाखेरि मलाई एउटा याद छ कि उहाँ हामीले इन्टरभ्यू गरेको थियो एकजना बहिनीको, अनि उसले चाहिँ आफ्नो बिहा भइसके पछाडि चाहिँ उसको घरमा एउटा फंक्सन हुँदाखेरि चाहिँ अब त्यतातिरको सबैजना आफन्तहरू आउनेदेखि लिएर होइन धामी झाँक्रीहरू पनि आउने अब उसलाई शुभकामना दिनको लागि. अनि ऊ त्यही बेला महिनावारी भएको रहेछ क्या. अनि त्यो टाइममा चाहिँ उसले अब मलाई यसपालि ल पाप लागे पनि लागोस् म कसैलाई पनि भन्दिनँ, अब त्यत्रो एउटा खुसीको माहौल होइन उसको नयाँ जीवनको सुरुवात, अनि त्यस पछाडि अब मलाई जे होस् अब मैले यसपालि चाहिँ अब भगवान्लाई छोडिदिएँ होइन टेस्ट गर्नको लागि मलाई पाप लाग्ने हो रहेछ कि होइन रोग लाग्ने हो रहेछ कि के हुने रहेछ त भनेर उसले कसैलाई पनि नभनिकन ऊ सबै सेलिब्रेसनमा पार्ट लियो. अनि त्यहाँ गाउँको धामी झाँक्रीहरू पनि आउनु भएको थियो अरे कि, उसैले छोएको कुराहरू पनि सबैजनाले खानुभयो होइन, त्यसमा सामेल हुनुभयो. अनि उसले चाहिँ पछि चाहिँ यो कुरा चाहिँ उसलाई के लागेछ भने आखिर के होइन रहेछ यो पाप भन्ने कुरा पनि होइन रहेछ होइन, पाप धर्म महिनावारी हुँदाखेरि त केही छुनु हुँदैन थियो नि त भगवान्को लागि पाप लाग्छ भनेर हामीलाई सानोदेखि त्यस्तो सिकाइएको. मैले आफै टेस्ट गरेर हेरेँ तर केही पनि रहेन रहेछ, केही पनि भएर होइन रहेछ भन्ने लागेपछि चाहिँ उसलाई अझै यो यसको अगेन्स्टमा भोइस रेज गर्नको लागि चाहिँ एकदमै मोटिभेट गर्यो रे. अनि यस्तो कुरा चाहिँ मलाई अरू बहिनीहरूले पनि यसै गरी डेयरिङ रूपमा होइन आवाजहरू उठाउनु जरुरी छ आफआफ्नो हिसाबले, के सबैले एउटै गर्नुपर्छ भन्ने छैन. कसरी कम्फर्टेबल हुन्छ आफ्नो परिवारमा, आफ्नो समुदायमा, आफ्नो स्कूलमा, तर त्यसै गरी भोइस रेज गर्नुपर्छ भन्ने कुरा चाहिँ अलिकति मोटिभेसनको रूपमा आएको. अनि अब स्टोरिजहरूको कुरामा चाहिँ पोजिटिभिटी, अलिकति मोटिभेसन आफ्नै परिवारबाट पनि थाहा हुन्छ. अब दसैँ आउँछ, तिहार आउँछ, तिज आउँछ, यस्ता धेरै चाडपर्वहरूमा म महिनावारी भएको छु भने पनि मैले चाहिँ टिका लगाउने गरेको छु होइन, सामेल हुने गरेको छु. त्यसमा पनि उहाँहरूको अलिकति परिवर्तन जुन आएको छ मानसिकतामा, यो चाहिँ मेबी यही सोसियल मिडिया अवेरनेस, पडकास्ट अनि अरू जे जस्ती इनिसिएटिभ्सहरू भएका छन् त्यसबाटै हो जस्तो लाग्छ कि.
1: र यो कलेक्टिभ स्ट्रेन्थ होइन यो, अनि यो ब्यारियर्सलाई चाहिँ ब्रेक गर्ने एउटा करियर चाहिँ सानो यङ गर्ल्सहरूदेखि अनि आमाहरूसम्म पनि चाहिँ यो यो आइरहेको छ, सुरु भइरहेको छ. यो चाहिँ एकदम खुसीको कुरा पनि हो, हजुरहरूले गर्नुभएको लगाउनु भएको एफोर्टको देन पनि हो कि यो चाहिँ, अनि त्यसरी पनि लिउँ यसलाई होइन. हुन्छ, अब चाहिँ हामी लेट्स प्रोसिड टुवर्ड्स अ फन सेगमेन्ट अफ द पडकास्ट. सो यसमा चाहिँ आई विल आस्क यु सम क्वेस्चन्स and you just have to answer it one word or one sentence. Main isko answer garnu parne huncha tapaiharule. First question is tapaiharuko comfort period food.
2: Sakro.
1: Kina khasi chaina. Dal bhat bhanchu. What do you tend to do during period mood swings?
2: Cry a lot.
1: Oh yeah.
0: Just get busy in work so that taki ma sabai kura lai ignore garna saku.
1: Cramps pani word chune bhane.
2: मेरो चाहिँ ला अब मेरो सबै कुराहरू छुट्यो
1: पेन
2: त हुन्छ, तर त्यो पेनले गर्दाखेरि मेरो हरेक त्यो क्यालेन्डरै तलमाथि हुन्छ, काम गर्नै सक्दैन.
1: एउटा नरम जुन तपाईँहरूले पछैदेखि सुनेर फलो गरेर आउनु भएको छ जुन चाहिँ यु लभ टु ब्रेक इट विथ योर एक्टिभिस्ट वर्क राइट नाउ.
0: प्योर ब्लड इज इम्प्योर भनेर जहिले पनि सुन्दै आएको होइन, पाप लाग्छ भनेर सुन्दै आएको, केही पाप साप लाग्दैन.
1: वान सङ द्याट यु टेन्ड टु लिसन टु पिरियड मुड स्विङ्स भएको बेलामा.
2: मेरो त मुड स्विङ जस्तै प्ले लिस्ट पनि चेन्ज हुन्छ.
0: मेरो त्यति धेरै मुड स्विङ हुँदैन, बट वेन एभर आई फिल लो मलाई चाहिँ बार्तिका राईको गीत एकदम मनपर्छ, मोटिभेसन उठेर भनेर अलिकति मोटिभेसन.
1: अनि फाइनल क्वेस्चन इज तपाईँहरूको प्रिफर्ड मेन्स्ट्रुअल पिरियड प्रडक्ट.
2: कप मेरो लागि मेन्स्ट्रुअल कप हो तर आजकल म चाहिँ क्लथको प्याड पनि युज गर्छु अनि प्याड पनि युज गर्छु आफ्नो मुड अनुसार मुड सिङ अनुसार जुन युज गर्न मन लाग्यो त्यही युज गर्छु
0: म चाहिँ आई विश आई कुड सेभ मेन्स्ट्रुअल कप तर म आई स्टिल प्रिफर सेनिटरी प्याड
1: मी टु एक्चुली आई अस्पायर टु युज मेन्स्ट्रुअल कप समडे होइन तर अहिलेसम्म करेज आएको छैन होइन अब लेट्स प्रोसिड टुवर्ड्स क्वेसन्सहरू नै तपाईँहरूको एक्सपिरियन्समा तपाईँहरूको एक्सपोजरमा चाहिँ मेन्स्ट्रुएटर्सहरूले अहिलेको टाइममा फेस गर्ने सबैभन्दा मेन च्यालेन्जेसहरू के हुन् र यो चाहिँ डिफरेन्ट रिजन्समा डिफरेन्ट जियोग्राफिकल एरियाजमा कसरी फरक छ भनेर भनिदिनुहोस् न
0: अब डेफिनेटली अहिले मेन्सन गरे जस्तै होइन पहाड़मा अर्कै हुन्छ तराईमा अर्कै हुन्छ पूर्व अर्कै पश्चिममा अर्कै होइन शहर र गाउँमा फरक हुन सक्छ तर अब सबैतिर फर्स्ट थिङ चाहिँ यो ट्याबु नै हो जस्तो लाग्छ मलाई डिस्क्रिमिनेसन विभेद छ नि जुन त्यो विभेद सबैतिर छँदैछ अब अर्को कुरा गर्नु पर्दाखेरि चाहिँ एक्सेसको कुरा होइन मेन्स्ट्रुअल प्रडक्टकै कुरामा अथवा हाइजिनकै कुरामा पानीको कुरामा होइन अब गाउँमा कुरा गर्दाखेरि चाहिँ धेरै यही एक्सेसको कुरा आउँछ जस्तो लाग्छ मलाई अब सहरको कुरा गर्नु पर्दाखेरि चाहिँ त्यहाँ छ फेसिलिटिजहरू छ होइन एक्सेस पनि छ तर त्यो हुँदाहुँदै पनि अब फ्यामिलीको कुरा रेस्ट्रिक्सनको कुरा होइन त्यो जेनेरेसनहरूबाट पास हुँदै आएको कुरा त्यही भएर जति नै मोडर्न फ्यामिली भए पनि केही न केही कुरामा चाहिँ बन्देज लगाइदिइहाल्ने होइन त्यो एउटा स्ट्रगल छ जस्तो लाग्छ मलाई चाहिँ
2: एकदमै शिक्षा हो जस्तो लाग्छ है शिक्षा त दिन्छौँ तर हामीले क्लासरुममा पढाइराख्ने टिचरसँग चाहिँ त्यो शिक्षा छ कि छैन अझै पनि बहिनीहरूलाई सोध्नुहुन्छ भने बहिनीहरूले चाहिँ हामीलाई त यो महिनावारी सम्बन्धी चाहिँ पढाउनै भएन अरू कुराहरू पढाउनु भयो तर महिनावारी सम्बन्धी चाहिँ अब आफै पढन भनेर छोड्ने अझै पनि छ भने हामीले त अनि हामीले त टिचरहरूलाई पनि शिक्षा नै अझै पुगेर सकिसकेन किनभने त त्यही उहाँहरू नै उपज नै दिएको हो नि त हामीले जसरी सिकाउँछौँ त्यो टिचर लास्टमा गएर त्यही बहिनीहरू नै टिचर हुने हो त्यही भाइहरू नै टिचर हुने हो भने चाहिँ मजाले चाहिँ त्यो शिक्षा पुगेको छैन शिक्षा भन्दा नि भनौँ न गुणस्तरीय शिक्षा अनि त्यसको चेक एन्ड ब्यालेन्स चाहिँ अझै पनि पुगेको छैन यो चाहिँ मेन ठुलो कुरा हो यो भयो भने चाहिँ अनि पछि सँगसँगै लिएर हामी यो रीतिरिवाज संस्कृति भन्ने कुराहरू एकदमै हाम्रो कल्चरसँग एकदमै इम्बेडेड छ होइन त्यो कुराहरू चाहिँ तोड्दै जान सकिन्छ अझै सुझाउँदै जान सकिन्छ अझै सँगसँगै काम गर्न जान सकिन्छ भन्ने चाहिँ मेरो बुझाइ हो
1: सो अहिलेको टाइममा चाहिँ यो मिडियम्सलाई युटिलाइज गर्न एकदमै जरुरी छ यसको पावर एकदमै धेरै भएको कारणले तपाईँहरूले लिइरहनु भएको इनिसिएटिभ्स जस्तै पिरियडका कुरा र अनटोल्ड स्टोरिज जस्ता इनिसिएटिभ्सले चाहिँ ल्याएका पोजिटिभ इम्प्याक्ट्सहरू साँच्चीकै तपाईँहरूले देख्नुभएका पोजिटिभ इम्प्याक्ट्सहरू ट्यान्जिबल इम्प्याक्ट्सहरू चाहिँ के छन् जस्तो लाग्छ
0: यहाँ चाहिँ अरूहरूले पनि आफ्नो स्टोरिजहरू आफ्नो अनुभवहरू चाहिँ शेयर गर्ने प्लेटफर्म हो कि उहाँहरूलाई पनि एउटा भोइस दिने कि भोइस टु द भोइसलेस भन्छौँ नि हामी एउटा अचिभमेन्ट मलाई त्यो हो जस्तो लाग्छ एटलिस्ट उहाँहरूले खुलेर बोल्न सकिरहनु भएको छ कि किनभने डर लाज होइन शरमले गरेर त यो बारेमा बोल्नै सक्नुहुन्न थियो एटलिस्ट उहाँहरूले कुराकानी गर्नुहुन्छ नि त आफ्नो कुराहरू शेयर गर्नुहुन्छ अनि अर्को कुरा भनेको कतिवटा विषय कि महिनावारीसँग सम्बन्धित कतिवटा विषय हामी आफैलाई थाहा थिएन कि होइन जस्तै मेनोपजको बारेमा के एउटा इक्जाम्पल दिनुपर्दा मेनोपज यो रजनवृत्ति त मलाई कहिले थाहै थिएन कि यो बारेमा आफैले पडकास्ट गरिसकेपछि बल्ल थाहा भएको कि अनि अब मेरो आमा मेरो माइजू मेरो काकी कतिजना चाहिँ यो फेजबाट गुज्रिनु भयो नि त होइन तर त्यो बारेमा उहाँहरूसँग मैले कहिले कुरै गरिनँ उहाँहरूलाई आफैलाई पनि थाहा थिएन कि यो के भइरहेको छ होइन उहाँहरूमा आएको परिवर्तन उहाँहरूको स्वभावमा उहाँहरूको व्यवहारमा उहाँहरूको स्वास्थ्यमा उहाँहरू आफैलाई थाहा थिएन कि के भइरहेको भनेर यस्ता यस्ता साना साना कुराहरूलाई चाहिँ म चाहिँ अचिभमेन्टको रूपमा लिन्छु कि अनि धेरैजनाले चाहिँ हामीलाई पिरियडका कुरामा चाहिँ मेसेज गर्नुहुन्छ कि हामी डक्टर हो जस्तो लाग्दो रहेछ धेरैजनालाई होइन उहाँहरूले आफ्नो कस्तो पर्सनल मेन्स्ट्रुअल हेल्थ रिलेटेड प्रब्लम्सहरू हुन्छ नि अब कहीँ सेयर गर्न नसक्ने होइन त्यस्तो कुराहरू पनि सेयर गर्नुहुन्छ कि भनेको उहाँहरूलाई केही त्यो फेस गरिरहे पनि अरूहरूलाई भन्न नसकेको कुराहरू चाहिँ हामीहरूलाई सेयर गर्नुहुन्छ अब त्यो ट्रस्ट त सेयर गर्नुभएको होइन अनि हामीले चाहिँ उहाँहरूलाई बरु डक्टरसँग कनेक्ट गराइदिने गर्छौँ कि धेरैजनाले हामीले डक्टर हो भन्ने पनि सोच्नु हुँदो रहेछ यस्तो साना साना कुराहरूले गरेर चाहिँ अलिकति अझै मोटिभेट हुन्छ अझै अगाडि बढ्नको लागि अझै धेरै एपिसोडहरू लिएर आउन अझै धेरै विषयमा कुराकानी गर्नको लागि
2: हामी अनटोल्ड पिरियड स्टोरिज भनेको चाहिँ मैले अघि नै भने जस्तै हामी एकदमै नितान्त केही स्वार्थ नराखिकन गरेको काम हो होइन, अनि हामीले चाहिँ अहिले जति पनि कामहरू गरेको छौँ त्यो चाहिँ सहकार्यमा गरेको छौँ, कोलाबोरेसनको रूपमा मात्रै बढी गर्छौँ। अनि म आफै पनि ट्रेनर भएको भएर विभिन्न ठाउँमा जान्छु, ट्रेन गर्छु, अनि हामीले महिनावारीदेखि यो मेनोपजसम्मको सबै कुराहरू पनि हामीले पनि गर्छौँ। अनि महिनावारी भनेको चाहिँ बायोलोजिकल कुराहरू मात्रै होइन, यो कुराहरू कति कुराहरू चाहिँ फाइनान्ससँग जोडिएको छ, पोलिटिक्ससँग जोडिएको छ, पावर, जेन्डर होइन, यो सोसियल कल्चर, हरेक कुराहरूसँग जोडिएको छ भनेर चाहिँ अझै बढी हामी बुझाउँछौँ के। त्यो बुझाउने क्रममा हामीले बियोन्ड ब्लड भनेर वर्षमा एक्चुअली इभेन्ट गर्छौँ। त्यो वर्कसपमा चाहिँ हामीसँग जहिले पनि विभिन्न उमेर समूहका व्यक्तिहरू जोडिनुहुन्छ है। अनि काठमाडौँमा पनि महिनावारीको कुरा गर्न आवश्यक छ र भनेर कतिजनाले भन्नुहुन्छ, मेरो साथीहरूले पनि तिमीले अहिलेसम्म किन काम गरिरहेको, कति महिनावारीको मात्रै गफ गरिरहेको भनेर भन्छ कि। तर म चाहिँ काठमाडौँमै जन्मे हुरेको मान्छे है, मैले कति धेरै कुरा भोगेको छु, प्यार नपाउनेदेखि लिएर हुन्छ शिक्षा नभएदेखि लिएर भन्न गाह्रो सबै कुरा भोगेको छु नि त, म चाहिँ काठमाडौँमै जन्मे हुरेको होइन। अनि म काठमाडौँ यति धेरै प्रिभिलेजले एक्सेस हुँदासम्म पनि यस्तो छ भन्ने त बाहिर झन् कस्तो होला। सो अनटोल्ड पिरियड स्टोरिज हाम्रो खोलेकै पहिला चाहिँ काठमाडौँको भेकको मान्छेहरूलाई पनि त थाहा हुनु पर्यो, उनीहरूलाई पनि त थाहा छ। तर हामीले मेरै साथीहरूले म मन्दिर जाँदिन, मेरो भगवान् नछोइदिए होइन, म यस्तो गर्दिनँ महिनाभरि भन्दाखेरि त हामीले आवश्यक छ, शिक्षा एकदमै आवश्यक छ, अवेरनेस प्रोग्राम एकदमै आवश्यक छ। तर त्यो चाहिँ अघि नै हामीले भने चाहिँ क्रिएटिभली कसरी गर्ने होइन, त्यो वर्कसपमा कोही नातिनी र हजुर बुवा आउनुहुन्छ, मैले मेरो वर्कसपमा मैले मेरो ड्याडीलाई भाइलाई लिएर आउँछु, त्यो मेरो लागि उपलब्धि हो कि। हामीसँग चाहिँ क्वालिटेटिभ स्टोरिजहरू धेरै छन्, हामीले छोएका पुरा गरेका दिदी बहिनी दाजुभाइहरू टिचरहरू एकदमै धेरै होइन, 5,000 जस्तो हुनुहुन्छ होला कि। त्यो त्यसले ठुलो इफेक्ट के लिएर आउँछ, कस्तो लिएर आउँछ भन्ने कुरा अब मलाई थाहा छैन, तर मैले छोएको चाहिँ धेरैवटा जिन्दगीमा छोएको छु जस्तो लाग्छ, त्यही नै उपलब्धि हो।
1: अहिलेको समयमा होइन मान्छेहरूले सेफ स्पेस नपाएर कति धेरै समस्या भइरहेको छ, त्यो तपाईँहरूले मान्छेहरूले प्रदान गरिरहनु भएको छ, त्यो नै सबैभन्दा ठुलो इम्प्याक्ट हो, सबैभन्दा ठुलो अचिभमेन्ट नै त्यही होइन। अब चाहिँ हामी पडकास्टको अर्को सेगमेन्टतिर लागौं होइन। सो यो सेगमेन्टमा चाहिँ हामी के गर्छौँ भने हामीसँग टेबलमा केही पिरियड प्रडक्टहरू छ, म तपाईँहरूलाई यो पिरियड प्रडक्टको नाम दिन्छु अनि तपाईँहरूले त्यसलाई पोइन्ट गरेर त्यसको एउटा युज चाहिँ भनिदिनु होला है त। आर यू गाइज रेडी? ओके, लेट्स स्टार्ट। सेनिटरी प्याड
3: चाहिँ सबैभन्दा एक्सेसिबल एकदमै सबैतिर पाइने, तर यो चाहिँ एकदमै आफ्नो फ्लो अनुसार चाहिँ चेन्ज गरिरहनु होला, एकदमै लङ टाइमसम्म युज गर्नु हुँदैन, तपाईँहरू 5 घण्टा 6 घण्टामा बिड चेन्ज गर्नु होला अनि एकदम राम्ररी डिस्पोज गर्नु होला। तर मेरो अगाडि अर्को पनि छ, म भनिहाल्छु, यो चाहिँ रियुजेबल क्लोथ प्याड, कपडाले बनेको प्याड, र यसलाई चाहिँ एकदमै प्रयोग गरिसके पछाडि मजाले धोएर घाममा सुकाउनु एकदमै जरुरी छ। तपाईँहरू चाहिँ नलजाउनु होला यो प्रयोग गर्नको लागि, अनि मजाले तातो पानीमा धोयो भने एकदमै राम्रो, त्यही माथि घाममा मजाले सुकाउने
2: सुतीको पनि हो
3: एकदमै राम्रो।
1: अर्को प्रडक्ट चाहिँ मेन्स्ट्रुअल कप,
2: यो मेन्स्ट्रुअल कप चाहिँ तपाईँले एक्चुअली किन्दाखेरि अलिकति महँगो लाग्न सक्छ, तर यो लङ टर्मसँग हुन्छ, 5 वर्षसम्म

0: एकदमै
1: अर्को प्रडक्ट स्याम्पो
0: अनि अर्को हामीसँग स्याम्पो छ. यो चाहिँ अलिकति किन्नलाई गाह्रो छ. यो चाहिँ हामीले यो नेमै छिराउने हो. यसले पनि ब्लड कलेक्ट गर्छ. यस्तो स्यानोले कसरी ब्लड कलेक्ट गर्छ भन्ने लाग्न सक्छ. त्यसको लागि चाहिँ ट्राई नै गर्नुपर्छ होइन. अनि यो चाहिँ यो पनि तपाईँको आफ्नो फ्लो अनुसार राख्ने निकाल्ने गर्नुपर्छ. तर यो चाहिँ बायोडिग्रेडेबल होइन.
1: थ्याङ्क यू सो मच. अब हामी चाहिँ क्वेसनतिर नै लागौ. अघि भर्खरै हजुरले बायोडिग्रेडेबल भनेर नि भनिदिनु भयो. अब चाहिँ मलाई अर्को प्रश्न सोध्नलाई एकदम धेरै सजिलो पनि बनाइदिनु भयो. हामी जो मेन्स्ट्रुएटर्स छौँ हामीले चाहिँ आफ्नो मेन्स्ट्रुएसन म्यानेजमेन्ट गर्दै गर्दा चाहिँ हामीले इन्भाइरोमेन्टली हार्मफुल के कस्ता प्र्याक्टिसेसहरू चाहिँ हामीले गरिरहेका छौँ, गरिरहेको सोसाइटीमा गरिरहेको तपाईँहरूले पाउनु भएको छ, र मेन्स्ट्रुअल म्यानेजमेन्टलाई चाहिँ इन्भाइरोमेन्टली फ्रेन्डली बनाउनको लागि के गर्नुपर्छ होला. मैले पूजाजीलाई नै सुरुमा सोधे यो प्रश्न.
0: महिनावारी हुने पनि हामी, अनि एक्सेस नहुनेलाई पनि हामीलाई गाह्रो हुने, हामीलाई नै विभेद हुने, अनि त्यसपछि महिनावारी भएको बेलामा चाहिँ हामीले नै इन्भाइरोमेन्टको बारेमा सोचिदिनु पर्ने होइन. यो कुराले चाहिँ म जहिले पनि त्यो अलिकति खिन्न बनाउँछ के. अनि त्यही भएर यो कुरा अलिकति पोलिटिकल नै लाग्छ मलाई. तर अब हामीले हार्मफुल प्र्याक्टिसेस के गरिरहेका छौँ भन्ने कुरा यसो सोच्ने हो भने चाहिँ यही प्याड नै युज गर्ने अनि जहाँ पाए त्यही फाल्ने चाहिँ त्यो होला कि. यो युज गर्नु नै नराम्रो होइन किनभने हामीसँग अप्सन पनि छैन होइन. तर यो कसरी फालिन्छ भन्ने कुराहरूको चाहिँ अलिकति बुझ्न सकियो भने चाहिँ अलिकति राम्रो हुन्छ. होइन भने त हामी ब्लिड पनि गर्ने अनि ब्लिड गर्यो भन्दैमा अनि के त ला मैले त हुन्छ नि इन्भाइरोमेन्टलाई पो हार्म गरिरहेको छु भने सोच्ने त्यो पनि एउटा बर्डन नै भयो नि त. यसले पनि मेन्टल हेल्थमै असर पार्ने भयो नि त होइन. त्यसैले यो चाहिँ मेरो पर्सनल ओपिनियन हो. यो मेरो कुनै संस्था कुनै केहीसँग इनिसिएटिभसँग छैन. तर म चाहिँ त्यसरी बुझ्छु अनि सकेसम्म त्यही भएर मैले चाहिँ आफ्नो हिसाबले मेन्सुरल कप नै युज गर्छु अनि त्यसपछि यही कपडाकै प्याड युज गर्छु सकेसम्म आफूले मन लागेसम्म चाहिँ गर्छु.
2: सेनिटरी प्याड चाहिँ सहज रूपमा पुगेको भएर धेरैजना मान्छेहरूलाई चाहिँ त्यही प्रयोग गर्न एउटा सुविधा भएको हो नि त. तर डिस्पोजको कुरा आउँदाखेरि चाहिँ एकदमै इम्पोर्टेन्ट किनभने हामीले त पढेरै आइरहेको छौँ होइन. यो सयौं वर्षसम्म लाग्ने होइन एउटा प्याड डिस्पोज हुनको लागि भनिसके पछाडि त यो त धेरै गाह्रो कुरा थियो. तर अब के गर्ने भने यसलाई चाहिँ हामीले अप्सन दिने हो जस्तो लाग्छ. महिनावारी हुने व्यक्तिहरूलाई विभिन्न अप्सनहरू दिने अनि उहाँहरूलाई के सहज हुन्छ त भनेर वातावरणको कुरा त छँदैछ होइन. यो एउटालाई चाहिँ माटोमा डिस्पोज हुनलाई वर्षौं लाग्ने कुरा भइहाल्यो होइन. तर त्यो भनिरहँदाखेरि पनि हामीले अप्सन दिने अनि त्यस पछाडि उहाँहरूलाई इम्पोज गर्ने भन्दा पनि उहाँहरूलाई अवेर गराउने सस्टेनेबल मेन्सुरल प्रडक्टहरू छ है, सस्टेनेबल मेन्सुरल प्र्याक्टिसेसहरू छ है भनेर अनि चोइस चाहिँ उहाँहरूलाई नै दिने महिनावारी हुने व्यक्तिहरूलाई अनि उहाँहरूले नै चुज गर्नुहुन्छ भन्ने लाग्छ.
1: यो महिनावारी भनेको चाहिँ महिलाहरूको मेन्सुरेटर्सहरूको मात्र विषय होइन. यो समुदायको, समाजको, विद्यालयको, बुवाहरूको, किशोरहरूको पनि एकदमै साझा विषय हो, साझा सवाल हो भन्दै आएका छौँ. त्यसैले यो मेन्स्ट्रुएसन म्यानेजमेन्टलाई चाहिँ अझै धेरै प्रवर्धन गर्नको लागि, अझै धेरै सहज बनाउनको लागि पुरुषहरूको, समुदायका व्यक्तिहरूको, विद्यालयको र लोकल गभर्नमेन्टको अरू विभिन्न एजेन्सीहरूको भूमिका चाहिँ के हुन्छ होला.
2: सयौं वर्षदेखि एउटै प्र्याक्टिस रहिआएको भएको भएर चाहिँ मानसिकतामा हिट गर्नको लागि चाहिँ आजको भोलि हुँदैन होइन. इट्स अ ग्रेजुअल प्रोसेस. त्यही भएर सबैजनाको कलेक्टिभ एफोर्ट एकदमै जरुरी छ सरकारी तवरबाट, त्यसै गरी एनजिओ आईएनजिओ अनि मोस्ट इम्पोर्टेन्टली आफैबाट, आफ्नै घरबाट, आफ्नै परिवारबाट. मैले मेरो जेनेरेसनबाट मेरो पर्सेप्सन त चेन्ज भएको छ नि त. अब मेरो आउने जेनेरेसनले मैले जे फेस गरे, मैले जे भोगे, त्यो चाहिँ म भोग्न नदिने भनेर चाहिँ एउटा कमिटमेन्ट गर्न चाहन्छु. र यो कमिटमेन्ट चाहिँ सबैजनाले गर्नुपर्छ जस्तो लाग्छ.
0: यो एकजना महिलाको अथवा यो चाहिँ महिनावारी हुने व्यक्तिहरूको मात्र इस्युज होइन. यो चाहिँ हामी सबैजनाको, तिमीले भने चाहिँ साझा कुरा हो, साझा सवाल हो भनेर यदि त्यो लेन्सले मात्र हेर्न सकियो भने चाहिँ परिवर्तन आउन सक्छ. अनि त्यसको लागि चाहिँ कहिलेकाहीँ चाहिँ रिसाउन आवश्यक छ सृष्टिदी होइन. त्यसको लागि चाहिँ कहिलेकाहीँ मेरो बहिनीले बहिनीसँगलाई चेन्ज हुन्छ नि भनेर बसिराख्नु भन्दा पनि होइन, म चाहिँ म आफै चेन्ज गर्ने हो, म चाहिँ चेन्ज मेकर हुन्छु, मै रिसाउँछु किनभने मलाई भोग्नु छैन नि त. त्यही भएर अलिकति रिस, अलिकति सक्षमता, अलिकति व्यवहारिकता अनि अलिकति पोलिसीमा त्यो लेन्सले हेर्यो भने परिवर्तन आउँछ. अनि त्यसरी गर्ने आवश्यक पनि छ.
2: We need more such revolutionary voices.
1: We need more anger.
0: We need more anger, holy.
1: Thank you तपाईहरुको उत्तरको लागि. I hope हाम्रो हामीलाई सुनेर बसिरहनु भएको बहिनीहरुलाई पनि एकदमै रमाइलो भइरहेको छ अनि उहाँहरुले धेरै कुराहरु सिकिरहनु भएको छ. उहाँहरु एकदम धेरै पुश भइरहेको छ हाम्रो कुराकानीबाट भनेर आशा गरौँ. यति नै थियो मेरो प्रश्नहरु चाहिँ. आज हामीले महिनावारी सँग सम्बन्धित कथाहरू, यसका स्टोरीजहरू, योसँग सम्बन्धित चुनौतीहरू होइन अनि महिनावारी भएका बेला प्रयोग गरिने विभिन्न साधनहरूको बारेमा कुरा गर्यौं र त्यसलाई कसरी सस्टेनेबल बनाउने, वातावरणीय हिसाबले कसरी फ्रेन्डली बनाउने भनेर कुरा गर्यौं र त्यसको लागि मेन्स्ट्रुएसनको एडभोकेसी कसरी गर्न सकिन्छ भनेर पनि एकदम राम्रो एकदम रमाइलो कन्भर्सेसन गर्यौं. अनि आज हाम्रो पडकास्टमा आएर हाम्रो पडकास्टलाई एकदमै फन, एकदमै रमाइलो, एकदमै इन्फर्मेटिभ बनाएर एकदमै राम्रो मेसेजेस स्प्रेड गरिदिनु भएकोमा हाम्रो टू इन्सपायरिङ पावर हाउसेस गेस्टहरूलाई पनि धेरै धेरै धन्यवाद.
2: थ्याङ्क यू सो मच हामीलाई पनि एउटा अपर्च्युनिटी दिनुभयो आफ्नो कुराहरू शेयर गर्ने. अनि होप इट वाज इन्फर्मेटिभ टु एभ्री वान. अनि सम्पूर्ण टिमलाई नै धेरै धेरै धन्यवाद.
0: मैले भन्ने कुरा सबै सुशीलजीले भनिहालौँ. मैले चाहिँ धन्यवाद मात्र भने हाम्रो श्रोताहरूलाई सुन्ने हेर्ने सबैजनालाई.
1: हामीलाई हरेक हप्ताको शुक्रबार साँझ 7 बजे प्लान इन्टरनेशनल नेपालको सोसियल मिडिया प्लेटफर्म र CIN रेडियो नेटवर्कबाट सुन्न र हेर्न सक्नुहुन्छ.

0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
1: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
0: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: साइन्स फ्याकल्टीमा सीट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
0: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
1: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
0: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361994।
0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने।
1: आगोका स्रोतहरू बन्द गर्ने।
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
1: भिडभाडमा भए नआत्तिने। भागदौड नगर्ने। बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
2: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
2: बिजुलीको तार लत्रिएको छ भने नछुने।
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: हेर बुढी, भूकम्पले सर्वस्व लगिहाल्यो, यी छोराछोरीलाई अब खाममा पठाउनु पर्यो।
4: पठाउने त भनेको नि, तर कहाँ पठाउने?
3: गाउँभरि घरहरू बनाउने काम धमाधम भइरहेछ, ढुङ्गामाट बोक्न जान्छन् नि।
4: हुन्छ नि हुन्छ।
5: हेर न बहिनी, हाम्रो बाबामा कस्तो कुरा नबुझ्ने है।
4: हो नि दाई, हाम्रो बा आमाको कारणले आज हामी बाल श्रमिक बन्नु पर्यो।
5: ला, हाम्रो भविष्य अब के होला?
6: क्षणिक लाभको लोभ होइन, बाल बालिकाको उज्यालो भविष्यको सुनिश्चित गर्न शिक्षा दिउँ। जोखिमपूर्ण काममा बाल बालिकालाई प्रयोग नगरौं। बाल बालिकाको अधिकार सुनिश्चित गर्नु हामी सबैको दायित्व हो। जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। सरकारद्वारा संविधान संशोधनको विषयमा नागरिकसँग सुझाव माग। बजेटमा महिलाको पहुँच वृद्धि गर्न महिला सांसदहरूको माग। पहुँचमुखी सबै अनुदान पूर्ण रूपमा खारेज गरेको मन्त्री वादीको भनाई।
1: सीमित स्रोत बीच सबै अपेक्षा र आवश्यकतालाई एकैपटक सम्बोधन गर्न सम्भव नभएकाले केही आकांक्षा तत्काल पूरा गर्न र नसकिएको र
0: लामो कूटनैतिक प्रयासपछि नेपाली चिया भारत निर्यात शुरू। नेपाल र चीन बीचको परियोजना कार्यान्वयन संयन्त्रको बैठक जून महिनामा काठमाडौँमा हुने। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत।
2: माननीय मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न राख्नु भएको प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
0: सरकारद्वारा सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्का। कुन ठाउँमा कति सार्वजनिक यातायात आवश्यक पर्छ निश्चित भएपछि मात्र दर्ता खोल्ने। निजी उद्योगीहरूलाई त्रासमा राख्न खोजेको भन्दै यातायात व्यवसायीको भने विरोध।
3: त्यस कारणले यो कति समयको लागि केको लागि व्यवस्थापन गर्न राम्रो गर्नको लागि सरकारले गर्न खोजेको होला, तर पनि यसको समय अवधि के हो र के गर्न खोज्यो भन्ने कुरामा अझै हामी छलफलमै छौँ।
0: काबा महिला भलिबल च्याम्पियनशीपमा नेपाल भारतसँग पराजित। आईसीसी विश्वकप लीग टूको अन्तिम खेलमा भने नेपालद्वारा अमेरिका पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: निर्वाचनको समयमा पाएको जनमतको सम्मान गर्ने हो भने कुशासनलाई जरैदेखि उखलेर फाल्न आवश्यक दृढता देखाउनुको विकल्प अहिलेको सरकारसँग छैन। सुशासन र रोजगारीका लागि युवाको आकांक्षालाई पूरा
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपाली

0: बढ़ी सचेत भएर काम गर्नुपर्ने देखिन्छ। अब खबर सुशीला श्रेष्ठबाट।
1: सरकारले सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्का गरेको छ। यातायात व्यवस्था विभागले प्रदेश स्थित सबै यातायात कार्यालयहरूलाई परिपत्र गर्दै अर्को सूचना जारी नभएसम्मका लागि नयाँ दर्ता रोक्का गरिदिन अनुरोध गरेको हो। यो सँगै आजबाट यातायात कार्यालयले कालो नम्बर प्लेटका गाड़ीको दर्ता रोक्का गरेका छन्। यातायात व्यवस्था ऐन 2049 सरकारलाई सवारी साधन दर्ता रोक्ने अधिकार दिएको छ। ऐनको दफा 24 वातावरणको प्रदूषण, सवारीको चाप, सड़क को स्थिति, सवारी आवागमनमा पर्ने कठिनाई वा यस्तै अन्य कारणले गर्दा सार्वजनिक हितका लागि दर्ता रोक्का गर्न मनासिब देखेमा विभागले यातायात व्यवस्था कार्यालयलाई सवारी दर्ताको रोक्का गर्ने आदेश दिन सक्ने उल्लेख रहेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले वैज्ञानिक अध्ययन गरेर कुन ठाउँमा कति सार्वजनिक यातायात आवश्यक हो भन्ने निश्चित नभएसम्मका लागि दर्ता रोक्का गरिएको बताउनुभयो। यसैबीच सार्वजनिक यातायात व्यवसायीले भने सरकारले निजी उद्योगीलाई त्रासमा राख्न खोजेको भन्दै विरोध गरेका छन्। नयाँ उद्यमी बन्न चाहने र व्यवसायमा जोड़िन खोज्ने लगानीकर्तालाई सरकारले रोक्न नमिल्ने यो नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सितोलाले सीआईएनसँग बताउनुभयो।
2: सरकारले कति समय के को लागि गरे भन्ने कुरा पनि बुझ्दैछौ। अब आइसकेका सवारी साधन नेपालमा भन्सारबाट आइसकेका सवारी साधन वर्कसपहरूमा, कारखानामा बसहरू, मिनी बसहरू, सबै खालका गाडी बनिरहेछ नि, हाम्रो सधैँ बनिरहन्छ नि कारखानामा गाडीहरू नेपाल भित्रिसकेका हुन्छन् होइन। त्यो भित्रिसकेका गाडीहरूको हकमा पनि एउटा समस्या उत्पन्न भएको छ हुन्छ। त्यस कारणले यो कति समयको लागि के को लागि व्यवस्थापन गर्न राम्रो गर्नको लागि सरकारले गर्न खोजेको होला, तर पनि यसको समय अवधि के हो र के गर्न खोज्यो भन्ने कुरामा अझै हामी छलफलमै छौँ कसरी जाने कुरामा।
1: यसैबीच चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म नेपालमा 8605 विद्युतीय ईभी गाड़ी आयात भएका छन्। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा 12.64% कम हो। भन्सार विभागका अनुसार ईभी आयातका लागि व्यवसायीहरूले 20 अर्ब 32 करोड़ रूपियाँ भन्दा बढ़ी खर्च गरेका छन्, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा 12% कम हो। लामो समयको कूटनीतिक प्रयासपछि नेपाली चिया भारत निर्यात पुनः शुरू भएको छ। भारतीय चिया बोर्डले जारी गरेको निर्देशनका कारण नेपाली चिया भारत निर्यात ठप्प भएको थियो। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले भारतीय चिया बोर्डले जारी गरेको निर्देशनका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको जानकारी दिनुभयो। नयाँ दिल्लीस्थित नेपाली दूतावास र मन्त्रालयको निरन्तर समन्वयपछि भारतीय पक्षले उक्त निर्देशिका संशोधन गरेसँगै नेपाली चियाको निकासी पुनः सहज भएको छ।
3: भारतीय टी बोर्डले 10 फेब्रुअरी 2026 दिन जारी गरेको निर्देशिका अनुरूप नेपालबाट भारत जाने नेपाली चियाको निकासी प्रभावित भएको थियो। यसको समाधानका निम्ति मन्त्रालय र नयाँ दिल्ली स्थित नेपाली दूतावासले भारतीय पक्षसँग गरेको छलफल, समन्वय र पहलबाट भारतीय टी बोर्डबाट जारी गरिएको उल्लेखित निर्देशिकालाई 19 मे 2026 संशोधन गरी विद्यमान चिया निकासी सम्बन्धी समस्या हाललाई सहज हुने भएको छ।
1: यसै गरी नेपाल र चीन बीचको परियोजना कार्यान्वयनको संयन्त्रको तेस्रो बैठक आगामी जून महिनामा काठमाण्डुमा आयोजना हुने तय भएको छ। बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव र चिनिया पक्षबाट नेपालका लागि चिनिया राजदूतले सह अध्यक्षता गर्नेछन्। यसै अवधिमा नेपालले नर्वे र स्विजरल्याण्डसँग पनि द्विपक्षीय परामर्श संयन्त्रको बैठक आयोजना गर्ने मन्त्रालयले जनाएको छ। प्रतिनिधि सभामा महिला सांसदहरूले बजेटमा महिलाको पहुँच वृद्धि गर्न माग गरेका छन्। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा आज भएको छलफलमा सांसदहरूले महिलाका सवालमा बजेटको आकार नै न्यून हुने गरेको बताएका हुन्। सांसद रीमा विश्वकर्माले बजेटमा पहुँच वृद्धि गर्नुपर्ने माग गर्नुभयो।
4: अब राष्ट्रिय बजेटको 1% पनि छैन रहेछ भनेपछि अब त्यो हाम्रो जुन जनसंख्या छ, कुल जनसंख्याको हाम्रो प्रतिनिधित्व जति छ त्यसलाई त्यो प्रति हामीलाई उपलब्ध गराइएको बजेट कसरी एड्रेस गर्छ होइन, त्यो पनि एउटा एकदम चिन्ताजनक विषय देखेँ मैले। लैङ्गिक हिंसाको कुरादेखि लिएर सबै एङ्गलबाट बाल हिंसाको कुरा हेर्ने हो भन्दाखेरि त्यसको डेटा चाहिँ बढेको देखिन्छ, तर हाम्रो बजेट चाहिँ गएको वर्षभन्दा यो वर्ष झन् घटाएर आएको रहेछ कि।
1: बैठकमा महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले आफ्नो मन्त्रालयले पहुँचमुखी सबै अनुदान पूर्ण रूपमा खारेज गरेको बताउनु भएको छ। विगतमा पहुँच र प्रभावका आधारमा मन्त्रालयबाट विभिन्न संस्थाहरूलाई अनुदान वितरण गर्ने गरिएकाले त्यसलाई हटाउने साहसिक निर्णय लिनु परेको

0: त्रिवादीको भनाइ थियो।
1: आगामी बजेट प्रस्तावना गर्दा हामीले केही साहसिक र आवश्यक सुधारहरूको कदम अगाडि बढ़ाएका छौं र मन्त्रालयको कुल बजेटको ठूलो हिस्सा प्रशासनिक कार्य र बाल सुधार गृहको व्यवस्थापन र सामाजिक सुरक्षा जस्ता अनिवार्य दायित्वको क्षेत्रमा खर्च हुने अवस्था रहेको छ र सीमित स्रोत बीच सबै अपेक्षा र आवश्यकतालाई एकैपटक सम्बोधन गर्न सम्भव नभएकाले केही आकांक्षा तत्काल पूरा गर्न र नसकिएको र यथार्थ यहाँ स्पष्ट गर्न चाहन्छु।
0: मन्त्रालयको कुल बजेटको ठूलो हिस्सा प्रशासनिक कार्य बाल सुधार गृहको व्यवस्थापन र सामाजिक सुरक्षा जस्ता अनिवार्य दायित्वको क्षेत्रमा खर्च हुने अवस्था रहेको उहाँले बताउनुभयो। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले विश्वासको मत प्राप्त गर्नुभएको छ। आज बसेको प्रदेशसभा बैठकमा बहुमत प्रदेशसभा सदस्यहरूले यादवको पक्षमा मतदान गरेका थिए। नेपालको संविधानको धारा 188 उपधारा 2 तथा प्रदेशसभा कार्य संचालन नियमावली 2075 नियम 143 उपनियम 940 बमोजिम उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो। प्रदेशसभामा उपस्थित 100 जना सांसद मध्ये उहाँको पक्षमा 62 मत र विपक्षमा 36 मत परेपछि सभामुख राम आशिष यादवले विश्वासको मत पाएको घोषणा गर्नुभएको थियो।
2: माननीय मुख्यमन्त्री कृष्ण प्रसाद यादवले नेपालको संविधानको धारा 188 उपधारा 2 तथा प्रदेशसभा कार्य संचालन नियमावली 2075 नियम 143 उपनियम 4 बमोजिम प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न राख्नु भएको प्रस्तावको पक्षमा जम्मा 62 मत परेको र उक्त संख्या नेपालको संविधानको धारा 188 उपधारा 3 बमोजिम प्रदेशसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत भएकोले माननीय मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न राख्नु भएको प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
0: बाजुराको हिमाली गाउँपालिका 3 लामपाटामा भएको सीमा विवादमा आज आन्दोलनरत पक्ष र प्रशासन बीच सहमति भएको छ। सहमति अनुसार घटनाको स्थलगत अनुगमन गरिने, दोषीलाई कानूनी दायरामा ल्याइने र लुटिएका सम्पत्तिको क्षतिपूर्ति उपलब्ध गराइनेछ। घाइतेहरूको उपचार खर्च पनि पीड़क पक्षले बेहोर्ने उल्लेख रहेको छ। यस्तै विस्थापित परिवारलाई सुरक्षित स्थानमा राख्ने, नष्ट भएको प्रहरी चौकीको निर्माण सामग्रीको क्षतिपूर्ति गरेर निर्माण कार्य अघि बढ़ाउने सहमति भएको बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले सीआईएनसँग बताउनुभयो।
3: छुट्टै त्यसको अध्ययन गर्न, सीमा हेर्न एउटा माथिबाट केन्द्रबाट एउटा समिति बन्ने भन्ने खालको छ। अर्को चाहिँ यहाँ त हामीले बाजुरा खण्डमा कर्णाली राजमार्गमा रहेको अवरोध आज खुलायौं। सम्झौता त अब माथि भएको आक्रमणकारीहरूलाई कारवाही गर्ने, कानूनको दायरामा ल्याउने ती शर्तहरूमा खुलेको छ। केन्द्रबाट त यो सीमा सम्बन्धी राम्रो अध्ययन गरेर केही सुझाव प्रस्तुत गर्नलाई बन्द होला। अहिले राजमार्ग सुचारू भइसक्यो।
0: सरकारले संविधान संशोधनका विषयमा नागरिकसँग सुझाव माग गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आज सूचना जारी गर्दै सबै नेपालीलाई लिखित सुझाव पठाउन आग्रह गरेको हो। संविधान संशोधन सम्बन्धी बहसपत्र तयार गर्न बनेको कार्यदलले सबै नागरिकको सहभागिता सुनिश्चित गर्न सुझाव संकलन गर्ने निर्णय गरेको जनाएको छ। सरकारले नेपालको संविधानमा आवश्यक सुधार र संशोधनका विषयमा 7 दिनभित्र सुझाव उपलब्ध गराउन अनुरोध गरेको छ। साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग 2 श्रृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई 122 रनले पराजित गरेको छ। नेपालले दिएको 318 रनको लक्ष्य पछ्याएको अमेरिकाले 41 ओभर 2 बलमा 195 रन बनाउँदा सबै विकेट गुमाएको हो। र आजदेखि घरेलु मैदानमा शुरू भएको काभा महिला भलिबल च्याम्पियनशीपमा नेपाल भारतसँग पराजित भएको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपोको कवर हलमा भएको खेलमा नेपाल भारतसँग 2-1 सोझो सेटमा पराजित भएको हो।
4: अझै पनि धेरै नागरिक एक गाली पानीका लागि घण्टौं हिँड्न बाध्य।
5: अहिले धेरै जसो मान्छेहरू त्यहाँबाट गाउँ छोडेर बाहिर निस्किनुको कारण पनि एउटा मुख्य कारण पानी नै हो। तपाईँको हामीहरू लगभग तपाईँको पहिले त 1-1.5 घण्टा लाएर पानीले जान्थ्यौँ, अहिले पनि तपाईँको 1 घण्टा त लाग्छ नि पानी।
4: सल्यानका उच्च भूभागमा अहिले पनि खानेपानीको चरम अभाव, रिपोर्टसँगै खेतीपाती धानिरहेका महिला किसानको पहिचान र सम्मान लगायतका विषय बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
0: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
6: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घामन एक शक्तिशाली चार एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकी को 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारले दिगो विकास लक्ष्य अनुसार सन् 2030 सबै नागरिकको घर घरमा स्वच्छ खानेपानी पुर्याउने लक्ष्य लिएको छ। एक घर एक धाराको प्रतिबद्धता पटक पटक दोहोरिँदै आए पनि अझै पनि धेरै नागरिक एक गाग्री पानीको लागि घण्टौं हिँड्न बाध्य छन्। सल्यानको उच्च भूभागहरूमा पनि त्यस्तै अवस्था छ।
8: सल्यानको शारदा नगरपालिका 11 खैराबाङका वीरेन्द्र बस्नेतका लागि पानी ल्याउनु दिनहुँको संघर्ष जस्तै बनेको छ। हरेक बिहान 1 घण्टा उकालो ओह्रालो हिँडेर पानी बोकेर घर फर्कनु पर्छ। पानीकै अभावले घरयासी काम बालबालिकाको पढ़ाई र सरसफाईमा समेत असर परेको छ भने बसाईसराई गर्नेको संख्या पनि बढ़ेको उहाँको भनाइ छ।
5: अब हामी आशावादी केमा छौं भने यो काम छिटै होस् होइन, सस्ता पुरा छिटो भयो भने हामीलाई सस्ता पानीको सस्ता हुने, किनभने हाम्रो पानीको निकै समस्या छ। अहिले धेरै जस्तो मान्छेहरू त्यहाँबाट गाउँ छोडेर बाहिर निस्किनुको कारण पनि एउटा मुख्य कारण पानी नै हो। तपाईँको हामीहरू लगभग तपाईँको पहिले त 1-1.5 घण्टा लाएर पानी लिएर जान्थ्यौँ, अहिले पनि तपाईँको 1 घण्टा त लाग्छ नि पानी।
8: शारदा नगरपालिका 11 हिउँलचाकी स्थानीय सुषमा बुढाथोकीका अनुसार पानीको कमीले सरसफाई तरकारी खेती र फलफूल खेती समेत प्रभावित हुँदै आएको छ। गर्मी याममा समस्या झन चर्किने गरेको उहाँको भनाइ छ।
9: त्यो पानीकै समस्या हो, तारा छ पानी ल्याउनु जाने, सरसफाईमा अब पुग्दैन पानी, वस्तुहरूलाई पानी खाने, अब घर सरसफा गर्नुपर्छ, पानी तारा छ।
8: पानी अभावका कारण विशेष गरी महिला र ज्येष्ठ नागरिक बढ़ी प्रभावित हुँदै आएका छन्। खैराबाङ सामुदायिक खानेपानी आयोजनाको काम शुरू भएपछि भने खानेपानी अभाव झेल्दै आएका शारदा नगरपालिका वडा नम्बर 1, 11 र 12 का बासिन्दा भने उत्साहित भएका छन्।
10: मेरो नाम सुकलाल थापा। त्यो समस्या त पहिलेदेखिबाट भन्नाले भिरको बाटो थियो, त्यो भिरको बाटो त्यहाँको पानी सुकेर अहिले लगभग तुसियारा खोलाबाट हामीले सानो पानी ल्याएका छौँ, पालो पनि पाउँदैन, नुहाउने धन्य छोरो सबै हामी काफलीतिर आउनु पर्ने हुन्छ।
11: बिहान पानी लिन जानेछ भनेर 3 बजीतिर उठ्यो, फेरि आयो, एक गाग्री पानी लग्यो,
12: पालो आएपछि भर्ने नत्र पनि अर्को दिन भर्ने, बर्खा भरि यता माथिबाट आउँछ र माथेर भल आउँछ अनि त्यही भलको पानी पनि खाने हुन्छ, पानी परेर बर्खा। अब
13: आजसम्म पानी आएको छैन, हामीले यति साह्रो गाह्रो छ कि पानीको लागि हाम्रो छोराछोरीलाई न टाइम दिन सक्छौँ, हामीले न बिहान पढाउन सक्छौँ होइन न।
8: शारदा नगरपालिकाले 55 करोड रुपियाँ भन्दा बढ़ीको लागतमा जर्को खानेपानी आयोजना अघि बढ़ाइरहेको छ। करिब 25 करोड 43 लाख रुपियाँ लागत अनुमान गरिएको खैराबाङ सामुदायिक खानेपानी आयोजना मार्फत शारदा नदीबाट करिब 5 किलोमिटर माथि पानी तानेर झण्डै 1200 घरधुरीलाई सुरक्षित खानेपानी सेवा पुर्याउने लक्ष्य राखिएको छ। नगर प्रमुख प्रकाश भण्डारी।
14: यसले शारदा नगरपालिका 1 नम्बर 11 नम्बर र 12 नम्बरका सबै बस्तीहरूमा पानीको खानेपानीको शुद्ध पिउने पानीको व्यवस्थापन हुन्छ।
8: यस आयोजना 2084 भदौ 7 गते भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माण व्यवसायी प्रवीर डाँगीका अनुसार निर्माण कार्य तीव्र रूपमा अघि बढ़िरहेको छ र 18 महिनाभित्र काम सम्पन्न हुने उहाँको भनाइ छ।
15: यो राज्यको स्थिति मध्यपूर्वको यो युद्ध यो बावजुद पनि हामी सेड्युलमै काम गरिरहेका छौँ, अब
8: कर्णाली प्रदेशको एक घर एक धारा नीति अनुसार सल्यानमा 55 भन्दा बढ़ी लिफ्ट सहितका खानेपानी आयोजना सम्पन्न भइसकेका छन्। यो आयोजना पूरा भएपछि स्थानीयको दैनिक जीवन सहज हुनुको साथै तरकारी तथा फलफूल खेती विस्तार भई गाउँमै रोजगारी र बसोबासको वातावरण बलियो हुने अपेक्षा गरिएको छ। प्रदीप घरती मगर, सीआईएन रेडियो शारदा, सल्यान।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। खेतीपाती धानी रहेका महिला किसानको पहिचान र सम्मानको कुरा।
16: कुटो कोदाली हेर्नै पर्यो, घर भाडा जिल्याउनै पर्यो, अन्त पुरुष कै मान्ने चार्दा हल्यो भयो भन्दा र उइमोला लाउँदा महिला कन्तेलाई देला ढेकी चुलासम्म
4: 70% भन्दा बढ़ी महिला किसानले खेती धान्दै। रिपोर्ट सहितको विशेष सामग्री बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
17: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5523।

0: एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिश होम खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। राष्ट्रिय कृषि गणना 2078 अनुसार नेपालमा 62% घर परिवार कृषि पेशामा आबद्ध छन्। तीमध्ये 32% किसान परिवारको मूल नेतृत्व महिलाले गरिरहेका छन्। खेतीयोग्य जमीनमा महिलाको कानूनी स्वामित्व भने 34.4% मात्र छ। 70% भन्दा बढ़ी महिला किसान रहेको नेपालमा महिला किसानको पहिचान र सम्मानको बारेमा भने निकै बहस गर्नुपर्ने देखिएको छ।
4: नेपालमा खेतीपातीको मेरुदण्ड महिलाहरू हुन्। बिहान घर धन्दा, त्यसपछि खेतबारी, पशुपालन, घाँस दाउरा र परिवारको हेरचाह यी सबै जिम्मेवारी महिलाकै काँधमा हुन्छन्। तर किसानको पहिचान, स्वामित्व, तालिम र सरकारी सेवामा पहुँच भने अझै पुरुष केन्द्रित छ। बाजुराकी धर्मा विकको अनुभवले यही भन्छ।
5: पुरुषले हलो बायो भने दिल खन्नै पर्यो, भिटो खन्नै पर्यो, हामीले कुटो कोदाली हेर्नै पर्यो, भरभाडी जिल्याउनै पर्यो। अन्त पुरुषकै मान्यता हार्दा हलो बायो भन्दा र उइमोला लाउँदा मैला कन् त्यहाँ यसलाई देला ढेकी चुलासम्म लिपो तर नामक मैलाकै काम, त्यहाँ पनि महिलाको जस गुण हुँदैन। खेती किर्चानीमा कोतकको बिउ चाहिने हो, जेठदेखि र कार्तिकसम्म कैतक खेती लाइनु हो, कैतक भन्ने महिलाको नै थाहा हुँदो, पुरुषले त हलाउडमा त हमाइदिँदा।
4: रामेछापकी प्रतिमा घिमिरेको अनुभव पनि उस्तै छ। घरको खेतीपातीको सबै जिम्मेवारी उहाँमाथि छ, तर खेतीपातीका लागि निर्णय गर्ने अधिकार उहाँलाई छैन। पशुपन्छी बेचबिखनदेखि कृषि उपज बेचेपछिको कमाई आफैसँग राख्ने छुट पनि उहाँलाई छैन।
6: महिलाहरूले कृषिमा धेरै भूमिका खेले तापनि उनीहरूलाई अझै पनि किसानको दर्जा दिन सकिएको छैन। महिलाको नाममा जग्गाको स्वामित्व एकदमै न्यून देखिन्छ। अनि कृषि कार्यको लागि चाहिँ कुनै पनि एउटा निर्णय लिनुपर्दा चाहिँ महिला भन्दा पनि बढी पुरुषहरूको बढी प्राथमिकता दिइन्छ। महिलाहरूले चाहिँ दोहोरो भूमिका खेलिरहनु पर्छ। किसानको खेतमा गएर खेत
4: कृषि अर्थ विश्लेषकहरूका अनुसार पछिल्लो समय नेपालमा वैदेशिक रोजगारीमा जाने क्रम बढेपछि गाउँको कृषि प्रणाली महिलाले धानेका छन्। तर नीति निर्माणदेखि किसान परिचय पत्रसम्म महिलाको उपस्थिति कमजोर छ। कृषि पेसामा सक्रिय मोरङ्की गोमा नेपालको किसान परिचय पत्र अहिलेसम्म छैन।
7: महिलाहरूको दोहोरो तेह्रो जिम्मेवारी गौण रहन्छ, किनभने पुरुषहरू घरमुली हुन्, उनीहरूले काम गरेर उनीहरू किसान भए। तर महिलाहरू बिहान 4 बजे उठेदेखि राति 10 बजेसम्म घरको सामान्य कामहरू जस्तो देखिँदैन। खाना पकाउने, घर सफा गर्ने, गाई बस्तुको स्याहार चाकर गर्ने, कुखुरा बाख्रा यी आदि अत्यन्तै लुकेका थुप्रै कामहरू हुन्छन्, तिनीहरूलाई गौण रूपमा लिएको हुन्छ।
4: कृषि तालिम र सरकारी कार्यक्रममा समेत महिलाको सहभागिता न्यून छ। खेतीपातीमा महिलाको भूमिका अग्रस्थानमा भए पनि सुविधा लिने ठाउँमा पुरूष नै अगाडि देखिन्छन्। यही कारणले महिलाको किसान पहिचान नै गुमेको रामेछाप मन्थलीकी पार्वती पाठक बताउनुहुन्छ।
8: महिलाले काम गरेका हुन्छन् तर उनीहरूले चाहिँ त्यो अगाडि बढ्ने मौका पाएका हुँदैनन्। कृषिमा पनि त्यस्तो भएको छ, किनभने खेतीपाती यताउति कुरामा महिलाहरू नै अगाडि छन् तर त्यो सुविधा लिने ठाउँमा र त्यहाँ नाम आउने ठाउँमा चाहिँ महिला पछाडि दिन्छन्। यो चाहिँ अब पुरुष प्रधान देश भएर हो कि अब हाम्रो समाजै अशिक्षित भएर हो कि यो चाहिँ महिलाहरू पछाडि दिन्छन्। यो चाहिँ पुरुष प्रधान समाजै भएर हो। जति नै अब हाम्रो यो विकसित भए पनि अब जति पनि सुविधा भन्न स्वतन्त्र भए पनि महिलाहरू अहिले पनि पछाडि नै छन्। जे होस् महिलाहरूलाई पुरुषहरूले अगाडि आउन अधिक दिएकै छैनन् जस्तो लाग्छ।
4: राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार गण्डकी प्रदेशमा महिलाको कृषि जग्गा माथिको पहुँच सबैभन्दा बढी 38.5% छ भने कडालीमा सबैभन्दा कम 28.7% मात्रै रहेको छ। सरकारले सन् 2030 महिलाको कृषि भूमिमा पहुँच 40% पुर्याउने लक्ष्य लिएको छ। तर लक्ष्य पूरा गर्न कानूनी स्वामित्व मात्रै होइन सामाजिक सोच परिवर्तन पनि आवश्यक पर्ने अधिकार कर्मीहरू बताउँछन्। महिलालाई किसानका रूपमा आधिकारिक पहिचान दिने, कृषि तालिममा प्राथमिकता दिने, सहुलियत ऋण र प्रविधिमा सहज पहुँच सुनिश्चित गर्ने नीति प्रभावकारी रूपमा लागू हुनुपर्ने सरकारवालाहरूको भनाइ छ। सन्तोषी रावल, CIN, काठमाडौँ।
3: कृषिमा महिलाको अवस्था र महिला किसानलाई दिइने अनुदानको तथ्याङ्क सरकारसँग पनि छैन। कृषि मन्त्रालयका सूचना अधिकारी लालकुमार श्रेष्ठसँग साथी सन्तोष गन्धर्वले कुराकानी गर्नुभएको छ।
9: पहिला त्यति थिएन र अहिले चाहिँ ती विवरणहरू सबै निकायबाट कति कति गएको छ, कुन किसानले अथवा कुन फर्मले लगेकोसम्म विवरणहरू चाहिँ छ। त्यो भएकोले गर्दाखेरि त्यो विवरणहरू चाहिँ पहिलेको जस्तो होइन, अहिले चाहिँ ती विवरणहरू पाउन सकिन्छ। अहिले त्यहाँ त्यसको वेबसाइटमा पनि सम्बन्धित आयोजनाको वेबसाइटमा अनि विभागको पनि अब सायद सम्भवतः त्यो उहु किसानहरूको चाहिँ उहाँहरूको विवरण वेबसाइटमा र अथवा चाहिँ बुक नै निकालेको अवस्था छ। त्यो भएकोले त्यहाँबाट त्यो अहिलेको चाहिँ भन्न चार पाँच वर्षको चाहिँ अनुदानको विवरण चाहिँ त्यसमा चाहिँ पाउन सकिन्छ।
10: जस्तो गत वर्षको अनुदानको विवरण या त संख्याको हिसाबले हेर्यो भने मन्त्रालयमा के खालको तथ्याङ्क छ, कति फर्महरू या त कति संख्याले अनुदान लिए भन्ने केही तथ्याङ्क छ त?
9: गत वर्ष कुरो गर्दाखेरि अब मन्त्रालयमा त अब ठ्याक्कै त्यो भनौँ न क्युमुलेटिभ रूपमा त मन्त्रालयमा त सायद छैन जस्तो लाग्छ मलाई। अरू इन्डिभिजुअल प्रत्येक आयोजनाको चाहिँ छुट्टा छुट्टै त्यो चाहिँ यहाँहरूले हार्ड कपी अथवा उहाँहरूको वेबसाइटमा पनि छ होला, त्यो वेबसाइटमा भिजिट गर्यो भने हामीले भेट्न सकिन्छ।
10: तपाईँले भने जस्तो चाहिँ मन्त्रालयले हरेक वर्ष जस्तो ठूलो मात्रामा रकमहरू अनुदानका रूपमा वितरण गरेको भन्ने पनि आइरहेको हुन्छ, तर यो अनुदान जसरी उपलब्ध गराइन्छ त्यसको प्रक्रिया र त्यसको मापदण्ड र त्यसको पारदर्शितामा प्रश्नहरू पनि उठ्ने गरिरहेका हुन्छन्। तपाईँले भने जस्तो चाहिँ स्थानीय सरकार प्रदेश र सम्बन्धित निकायले अनुदान बाफतको रकमहरू वितरण गर्ने भावनाले मन्त्रालयसँग चाहिँ एकुरेट तथ्याङ्क आउन नसक्या हो।
9: अब यसमा चाहिँ यस्तो छ सर, अब जस्तै स्थानीय तहको त वास्तवमा अब त्यो हामीसँग रिपोर्टिङको मेकानिजम नै छैन होइन। स्थानीय र संहिता पछिको के अरे स्थानीय र प्रदेशबाट चाहिँ जुन किसिमको पहिला जुन संहिता भन्दा अगाडि लागू हुनुभन्दा पहिला जुन किसिमको रिपोर्टिङ हुन्थ्यो त्यो रिपोर्टिङ मेकानिजम चाहिँ ब्रेक भएको कारणले गर्दा अहिले तलबाट स्थानीय र प्रदेश सरकारबाट वितरण भएको अनुदानको विवरण चाहिँ संघीय मन्त्रालयसँग अथवा कृषि तथा पशुपालन विकास मन्त्रालयसँग त्यो उपलब्ध छैन। तर माथिल्लो जुन संघीय निकायहरूले चाहिँ मैले अघि नै भने आयोजनाहरू अथवा के अरे चाहिँ यहाँ संघीय निकायहरूबाट चाहिँ वितरण भएको अथवा सञ्चालन भएको कार्यक्रमको अनुदानको विवरण चाहिँ अघि नै पनि मैले भनी पनि सकेँ, त्यसको चाहिँ अब बुकमा प्लस वेबसाइटमा पनि चाहिँ त्यो पाउन सकिन्छ। त्यो भएको कारणले गर्दाखेरि अब त्यो अब यदि त्यो तलको पनि रिपोर्टिङ हुन्थ्यो भने क्युमुलेटिभ रूपमा एकमुष्ट रूपमा चाहिँ यति भयो अथवा यतिले चाहिँ पाए भन्ने हुनसक्छ होइन। तर अब त्यो नभएको कारणले गर्दाखेरि चाहिँ अहिले हामीले भन्नुपर्दा चाहिँ संघीय निकायबाट यति यति गएको छ भनेर त्यो जुन हामीले प्रत्येक वर्ष वार्षिक पुस्तिकामा अथवा अनुदानको विवरण भनेर छुट्टै पुस्तकहरू पनि सम्बन्धित निकायले निकालेको हुन्छ, त्यसबाट थाहा पाउन सकिने अवस्था आउँछ रे।
3: सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोका गर्दै कुन ठाउँमा कति सार्वजनिक यातायात आवश्यक पर्ने निश्चित भएपछि मात्र दर्ता खोल्ने सरकारले जनाएको छ। लामो कूटनीतिक प्रयासपछि नेपाली चिया भारत निर्यात हुन फेरि शुरू गरेको छ। नेपाल र चीनबीचको परियोजना कार्यान्वयन संयन्त्रको तेस्रो बैठक आगामी जून महिनामा काठमाडौँमा हुने भएको छ। बजेटमा महिलाको पहुँच वृद्धि गर्न महिला सांसदहरूले आज माग गरेका छन्। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवलाई विश्वासको मत प्राप्त भएको छ। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गतको अन्तिम खेलमा नेपालले अमेरिकालाई 122 रनले हराएको छ र काबा महिला भलिबल च्याम्पियनशीपमा नेपाल भारतसँग पराजित भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राजभारतलाई धन्यवाद। भोलि जेठ 9 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: 감히 유키소라고 했어. 누알레타 아케 보려니 사스.
1: 아줄코 레디오 102.1 메가.
2: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
1: हजुरको रेडियो 102.1 मेगा।
5: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
6: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
5: हाम्रा विशेषताहरू
6: 40% मात्रै डाउन पेमेन्ट,
5: सजिलो मासिक किस्ता सुविधा,
6: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
5: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
6: आवश्यक कागजातहरू
5: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र।
6: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 98 543 43 255, 048 541 106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
7: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
2: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
5: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
2: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
5: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
2: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाऊ।
5: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
2: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
5: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
2: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
5: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 047 52 14 13।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: मंगल सूत्र झुम्का र पाउजु कहाँ बनाएर ल्याउनु हो।

0: यहाँ आधुनिक परम्परागत गर गहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको गर गहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशा गहतराज, सम्पर्क नम्बर 9855069080 9924443042। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएस लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
2: ए लौ न लौ लौ, चट्याङ पर्न आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: रेडियो पाव घटना विषय को सशक्त संवाद
1: समरदेव भट्टज्यू म तपाईलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: धन्यवाद उपालजी।
1: तपाईँ भू राजनीतिक विज्ञ हुनुहुन्छ। रासोपाकै सांसद अमरेश कुमार सिंहले भने चाहिँ के नेपाल भारत सम्बन्ध अहिलेसम्मकै सबैभन्दा खराब अवस्थामा गुज्रिएको वा पुगेको हो?
2: मलाई त्यस्तो लाग्दैन। नेपाल भारत सम्बन्ध जसरी अहिले मिडियामा प्रोजेक्ट गरिरहेछ
1: हजुर
2: अवस्थामा बिग्रेको जस्तो छैन। सम्बन्ध एक नर्मल नै छ। पिपुल टु पिपुल जनताको लेभलमा पनि सम्बन्ध बिग्रेको जस्तो देखिँदैन। अनि राजनीतिक लेभलमा पनि एक किसिमको जुन लेभलको सम्बन्ध हिजो थियो हामी त्यही अवस्थामा छौँ। त्यो धेरै बिग्रेको छैन र हामीले सम्बन्धलाई लिएर त्यो गलत भाष्य जुन निर्माण भइरहेछ मलाई लाग्छ त्यतातिर चाहिँ लाग्नु हुँदैन। केही समस्याहरू छन् डेफिनेटली दुईटा देशको बीचमा सीमादेखि लिएर यावत कुराहरू लामो समयदेखि यथावत छन्। ती समस्याहरूलाई हामीले सम्बोधन गर्न सकिराखेका छैनौँ र त्यो समस्यालाई सम्बोधन गर्ने हामीसँग मेकानिजम छ तर त्यो मेकानिजमलाई हामीले चलायमान बनाउनु पर्ने होला। अहिले आएको कन्फ्युजन के हो भने नेपालमा नयाँ सरकार आएको छ तर त्यो नयाँ सरकारको विदेश नीति त्यसले कसरी लान्छ भन्ने एउटा सबैलाई उत्सुकताको विषय हो र त्यसको विशेष गरेर भारतसँगको सम्बन्ध चीनसँगको सम्बन्ध र अमेरिकाको सँगको सम्बन्धलाई त्यसले कसरी अगाडि बढाउला भन्ने एउटा कारण हो। दोस्रो अहिले चाहिँ सम्बन्धकै विषयलाई लिएर एउटा चाहिँ सीमामा 100 रुपियाँ भन्दा बढी वस्तु खरिद गर्दाखेरि जुन एउटा ट्याक्स लाउने हामीले एउटा परिपाटीको विकास गरेका छौँ जुन एउटा त्यो त्यसलाई अगाडि सारेको छौँ त्यसले एक किसिमको चाहिँ कन्फ्युजन चाहिँ क्रिएट भएको छ। यो यसले अल्टिमेटली हामीले कता जान लागेको हो त भन्ने किसिमको होइन। ट्याक्स लाएर नेपाली वस्तुहरू चाहिँ भाउ पाउँछ बजार त्यसले राम्रो मार्केटिङ गर्न सकिन्छ भन्ने र हामी चाहिँ अन्तिममा अन्ततोगत्ता यो किसिमको सेल्फ सफिसियन्ट आर्थिक रूपमा चाहिँ आत्मनिर्भर हुन्छौँ भन्ने एउटा मूल्य र मान्यता त हो तर ट्याक्स मात्रै लाएर हाम्रो समस्याको चाहिँ समाधान चाहिँ हुँदैन। त्यसको मलाई उत्पादन बढाउनु पर्ने हुन्छ एउटा अर्को अहिले कन्फ्युजनकै विषय आएको चाहिँ हामी सबैले सुनेको पढेको मिडियामा आएको चाहिँ भिजिटहरूलाई लिएर होइन भिजिटहरूलाई लिएर जुन किसिमको मिडियामा समाचार आइरहेको छ त्यसले चाहिँ सम्बन्ध निकै बिग्रेकै हो कि भन्ने किसिमको म्यासेज चाहिँ गएको छ त मलाई लाग्छ त्यो चाहिँ होइन। सम्बन्ध बिग्रेको चाहिँ छैन त्यहाँ केही समस्या चाहिँ छ होइन। भिजिट पनि भोलिको दिनमा होला भिजिट नभइकन त्यो समस्या
1: डाक्टर अमरेश कुमार सिंहले किन यो फायर खोल्नुभयो के हो त?
2: होइन अब अमरेश कुमार सिंहले यस्तो किसिमको फायर चाहिँ खोलिराख्नुहुन्छ उहाँलाई नै थाहा होला त्यो किन फायर खोल्यो तर मलाई लाग्दैन किन त्यस्तो बिग्रेको छ र हाम्रो राजनीतिक गर्ने मान्छेहरूको सबैभन्दा ठुलो समस्या त्यो अहिलेको होइन पहिलेदेखिकै हो कि भारत र नेपालको सम्बन्ध विशेष गरेर विदेश नीतिलाई चाहिँ अगाडि सारेर आफू चाहिँ राजनीतिमा चाहिँ एकदम आफूलाई चाहिँ स्थापित गर्ने या आफ्नो प्रभुत्व जमाइराख्ने र या आफू चाहिँ सुनिने किसिमको जुन हामी राजनीतिक परिपाटीको विकास गरेका छौँ त्यो दुःखद पक्ष हो। राजनीति गर्ने मान्छे र एउटा रेस्पोन्सिबल सांसदहरूले भइसकेको व्यक्तिहरूले चाहिँ सम्बन्ध बिग्रेको भए पनि त्यसलाई चाहिँ कसरी सुधार्न सकिन्छ त्यतातिर चाहिँ हामीले काम गर्नुपर्ने हुन्छ किनकि भारत हाम्रो चाहिँ मित्र राष्ट्र हो इनिमी स्टेट होइन। त्यो हिसाबले चाहिँ मेसेज चाहिँ दिनु हुँदैन केही समस्या होला तर त्यो फेरि नितान्त उहाँको व्यक्तिगत कुरा हो मलाई लाग्छ होइन। हामीले यसलाई चाहिँ सम्बन्धलाई चाहिँ कसरी कन्स्ट्रक्टिभली हाम्रो कमेन्ट्सहरू चाहिँ त्यो हिसाबको हुनुपर्छ कि जस्तो लाग्छ मलाई।
1: भनेपछि त्यो तहको तर प्रोटोकल मिलाउने मामिलामा भारतीय विदेश सचिवको
2: प्रोटोकल मिलाउने चाहिँ एउटा कुरा हजुरले जुन प्रोटोकल कुरा विदेश सचिवकोदेखि यावत कुरा आइरहेछ मलाई लाग्छ अब विदेश सचिव चाहिँ विदेश सचिवकै निमन्त्रणामा आउने होला हाम्रो विदेश सचिवको निमन्त्रणामा होइन। अब त्यो सचिव स्तरीय वार्तामा अब सचिव सचिवको बीचमा वार्ता हुन्छ त्योभन्दा अब उहाँले चाहिँ अब प्राइम मिनिस्टरसँगको पनि सँग पनि भेट मागेको र त्यो नभएको हुनाले नआउने भन्ने मेसेज आइरहेको हो नि त अहिले हामी कहाँ लार्जली मिडियामा आएको त्यो हो। मलाई के लाग्छ भने एउटा चाहिँ सुधार गर्नुपर्ने पक्ष नै होला त्यो होइन। त्यो होइन हाम्रो सचिवले के उताको आएको सचिवले हामीले प्रधान हाम्रो प्रधानमन्त्रीलाई भेटेन किनकि प्रोटोकलै मिलेन भन्ने कुरा जुन छ नि त्यो प्रोटोकल चाहिँ महत्वपूर्ण कुरा होइन। दुईटा राष्ट्रको बीचमा दुईटा त्यो पनि मित्रवत जुन सम्बन्ध छ र जो विभिन्न हिसाबले जुन विकसित भएको सम्बन्ध छ त्यो अवस्थामा चाहिँ हामीले त्यो धेरै प्रोटोकलको पनि कुरा गर्नु हुँदैन कि जस्तो लाग्छ। त्यो प्रोटोकलको इस्यु चाहिँ अहिले डोमिनेन्टली आउने एउटा कारण के छ भने हिजोको सरकारहरूले त्यो प्रोटोकलको धजी उडाएको थियो नि त होइन। मलाई लाग्छ त्यसले बालिनले त्यसलाई चाहिँ एउटा राइट ट्र्याकमा ल्याउनु खोजिराख्नु भएको हो जस्तो देखिन्छ तर त्यो राइट ट्र्याकमा ल्याउँदाखेरि चाहिँ त्यसले यदि छिमेकीसँग सम्बन्ध बिग्रिन्छ भने त्यसलाई चाहिँ हामीले रिभिजिट गर्नुपर्ने हुन्छ किनकि भारतीय विदेश सचिवले नेपालको प्रधानमन्त्रीलाई यदि भेट्न खोजिराख्नु भएको छ भनेपछि त्यो राम्रो पक्ष हो त्यसले जनसमस्याको समाधान गर्नुपर्ने हुन्छ त्यतातिर हामीले सोच्नुपर्ने हुन्छ कि जस्तो लाग्छ चाहिँ एकचोटि होइन। त्यो अरू पक्ष अरू परिपक्षमा पनि छ नि त किनकि उहाँले 17 राजदूतलाई एकैचोटि भेट्नुभयो त्यो ठिकै छ त्यो राम्रो एउटा सबैलाई होइन नयाँ किसिमको नयाँ सरकार बनिसकेपछि सबैलाई एउटा भेट्ने एकदमै ठुलो इन्ट्रेस्ट लागेर आएको थियो, तर त्यसपछि पनि के हाम्रो चाहिँ के छ भने भारत चीन होइन सर्टेन राष्ट्रहरूसँग हाम्रो अलग किसिमको सम्बन्ध छ कि, त्यसले गर्दा त्यसलाई त्यो राष्ट्रहरूलाई हामीले त्यही हिसाबले इन्गेज गर्नुपर्ने हुन्छ, त्यसले हाम्रो कद सानो हुँदैनौ, हामी सानो हुँदैनौ होइन, र हाम्रो सम्बन्धलाई मजबुत बनाउँछ के प्रोटोकलले, चाहिँ कुनै देशको चाहिँ त्यसले त्यसको क्षमता अभिवृद्धि गर्ने होइन होइन, प्रोटोकलहरूले यदि सम्बन्धलाई बिगारिरहेछ भने त्यो सुधार्नु पर्ने हुन्छ, प्रोटोकल चाहिँ ब्यारियरको रूपमा चाहिँ अब्स्टेकलको रूपमा चाहिँ आउनु हुँदैन होइन, त्यो चाहिँ धेरै उदाहरणहरू पनि छ नि त, बाहिर देशमा पनि प्रधानमन्त्री र राष्ट्रपतिलाई एयरपोर्टमा रिसिभ गर्न राष्ट्रपति नै जाने पनि त छ नि त होइन, त्यो किसिमको परिपाटी पनि छ नि त, त्यही भएर प्रोटोकलको इस्युलाई लिएर हामीले जुन किसिमको विवाद अगाडि सारेर राखेका छौँ त्यसले केही सब्सटेन्सियल इस्युजहरू जुन छ त्यो इस्युजहरू ओझेलमा पर्दैछन् क्या
3: होइन,
2: त्यही भएर हामी योबाट चाहिँ अलिक बाहिर निस्कनु पर्छ, त यसको मतलब के हो भने प्रोटोकललाई चाहिँ जुन हिसाबले हिजो हामीले मिसयुज गरिरहेका थियौँ त्यो मिसयुज चाहिँ हुनु दिनु हुँदैन, यसलाई स्ट्रिम लाइनिङ चाहिँ गर्नुपर्ने हुन्छ।
1: तर अब प्रोटोकलको एउटा विषय छँदैछ, अर्को चाहिँ हाम्रो सीमा विवादको विषयमा नेपालले लिएको एउटा अडानको इस्युले पनि अलिकति नेपाल भारत सम्बन्ध अन्यलमा परेको टिप्पणीहरू भयो।
2: अब त्यो ठिक छ होइन, अडान हामीले पनि अडान लिएका छौँ, भारतले पनि अडान लिएको देखिन्छ, जुन किसिमको पत्राचार दुईटा देशको बीचमा भइरहेको थियो त्यसले दुईटैले अडान लिएको देखिन्छ, अब त्यो अडानै लिएर बस्ने कि त्यो अडानलाई चाहिँ सम्बोधन गर्ने होइन त्यो समस्याको समाधान गर्ने त्यो महत्वपूर्ण पक्ष हो, अब समस्याको समाधान त्यति बेला मात्रै हुन्छ जब वार्ता अगाडि बढाउँछौ होइन, तर अहिले हामीले वार्ता गर्नेतिर गइरहेको छैनौ किनकि त्यसको लागि ढोका खोल्नु पर्ने होला, त्यो ढोका नै खोलिरहेको छैनौ नि त होइन, त्यो मलाई लाग्छ त्यो महत्वपूर्ण पक्ष हो, त्यो हाम्रो साइडबाट पनि हुनु साइडबाट पनि होला, अनि त्यो ढोका खोल्नेको एउटा सबैभन्दा महत्वपूर्ण डिप्लोमेटिक लेभलमा इन्गेजमेन्ट होला, जसरी विदेश सचिव नेपाल आउँदै हुनुहुन्छ आउने जुन प्लान थियो त्यो विदेश सचिव नेपाल आउँदाखेरि चाहिँ त्यसलाई सहजीकरण कसरी गर्नु सक्छ, उहाँले प्राइम मिनिस्टरलाई भेट्ने भनेको त भारतीय प्रधानमन्त्रीको विशेष दूत भएर पनि आउने हो नि त होइन, अब भारतीय प्रधानमन्त्रीको विशेष दूतलाई हामीले इन्टरटेन गर्नुपर्ने हुन्छ होला कि जस्तो लाग्छ, भोलि हाम्रो विदेश सचिव पनि त बाहिर जाला नि त, हाम्रो विदेश सचिव बाहिर जाँदाखेरि उहाँहरूलाई पनि राम्रो किसिमको ट्रिटमेन्ट गरेन भने त्यसमा त्यति बेला हामीलाई त्यसको चोट लाग्छ नि त, हामीलाई हामी त मन पराउँदैनौँ नि त, त्यही त्यो पक्ष चाहिँ महत्वपूर्ण हो, हामी त्यो वार्ताको लागि जुन ढोका बन्द भएको छ त्यो ढोका कसरी खोल्ने र त्यो ढोका खोल्नुको लागि
1: वार्ताको ढोका मात्र बन्द होइन, यहाँ त एकअर्कासँग इङ्गेज हुने एक अर्कासँग तपाईँ समन्वयमा र कनेक्सनमा रहने पनि बाटो करिब करिब बन्द भएको अवस्था छ,
2: त्यो इन्गेजमेन्टमा लाग्यो,
1: निर्जीवतातिर लग्यो नि, निर्जीवतातिर
2: एक्ज्याक्टली, यो निर्जीवतातिर जानु हुँदैन, हामीले यसलाई सजीवतातिर नै लानुपर्ने हुन्छ दुईटा देशको सम्बन्धलाई होइन, कसरी ढोका खोल्ने बढी भन्दा बढी पोलिटिकल इन्गेजमेन्ट या डिप्लोमेटिक लेभलमा कसरी इन्गेजमेन्ट गर्ने भन्ने होला, जुन अपर्च्युनिटी आउँछ त्यो अपर्च्युनिटीको हामीले भरपूर बढी भन्दा बढी फाइदा उठाउनु पर्ने हुन्छ होइन, जसरी हाम्रो
1: चर्चा र तर्क के छ भन्दाखेरि चर्चा र तर्क नेपालको प्राथमिकतामा अहिले भारत छँदै छैन परेन भन्ने पनि छ, तपाईँ भारतीय व्यापारीहरूले बालन सरकार मुर्दाबाद भन्दै नाराबाजी लगाएको त थाहा पाउनु बसी भयो क्षेत्रको,
2: मलाई लाग्छ नेपाललाई नेपालको प्राथमिकतामा भारत छ र हाम्रो भारतको प्राथमिकतामा पनि नेपाल छ, तर त्यो प्राथमिकतामा हुँदा हुँदै पनि हामीले त्यसलाई चाहिँ सही दिशातिर लान चाहिँ सकिरहेको छैनौँ होइन, त्यो भारतीय व्यापारीहरूले जुन किसिमको स्टेटमेन्ट दिए तपाईँले भन्नुभयो त्यो मलाई लाग्छ सीमातिर जुन हुन्छ नि बोर्डर इकोनोमिक हो आफ्नै किसिमको एउटा परिचक्र हुन्छ क्या त्यसै अपरेट भइरहेको हुन्छ, हामीले एकैचोटि त्यो बोर्डरमा यतापट्टि होस् या उतापट्टि होस् बस्ने र जीविका उपार्जन गर्ने मान्छेहरूको अवस्थालाई पनि हेर्नुपर्ने हुन्छ, लङ टर्म पोलिसी बनाउनु पर्ने होला हाम्रो त्यसको लागि चाहिँ हामी कसरी परनिर्भरतालाई कसरी कम गर्न सक्छौँ, जसरी तरकारीमा होला फलफुलमा होला खाद्यान्नमा होला त्यो परनिर्भरतालाई स्टेप बाई स्टेप कम गर्नुपर्ने होला होइन, एकैचोटिले हामी एब्रप्टली यदि बोर्डरमा समस्या क्रिएट गर्छौँ भने त्यसले चाहिँ नकारात्मक सोचको अभिवृद्धि गर्छ र त्यो नकारात्मक सोच आजको जुन डिजिटल युगमा त्यो एकदम एम्प्लिफाई भएर त्यसले समस्या झन् उत्पादन गर्छ कि, त्यही भएर हामीले समस्या उत्पादन गर्ने कि समस्यालाई समाधान गर्ने भन्ने चाहिँ महत्वपूर्ण पक्ष हो अहिलेको।
1: तर यस्तो छ नि, अब यो बालेन सरकारको गठनको 45 दिनभित्र जो भारतसँग सम्बन्धित विषयमा जे जे घटनाक्रम देखि, जस्तो भारतीय राजदूतले त चाहँदा नेपालको प्रधानमन्त्रीले कुनै पनि बेला भेट्न सक्ने अवस्था थियो विगत, त्यो त नेपाली शासकले पल्काएको थियो होला प्रोटोकल आदि विषय एउटा थियो, यो पटक नपाउनु उसले विगतमा आफूले खेल्दै आएको भूमिकाबाट जब ऊ बाहिरिन्छ भने त्यो चिडिनु स्वाभाविक होला एक, दोस्रो भन्सार शुल्कको विषय तपाईँलाई अहिले भर्खर मैले काफी चर्चा नै गरिसके, तेस्रो भारतीय विदेश सचिव भेट्न पनि अस्वीकार गर्नु, उनको तपाईँको भ्रमणै पनि स्थगित हुनु अर्को पछिल्लो विदेश सचिवको भ्रमण स्थगित अर्को सीमा विवाद पनि यी चार पाँचवटा विषय कन्सिक्वेन्सली तपाईँ जसरी सिक्वेन्स वाइज आयो नि
2: हजुर
1: यसले त हार्दिकतातिर सम्बन्ध पक्का लगेको छैन
2: यसले डेफिनेटली हार्दिकतातिर सम्बन्ध लाँदैन तर हिजो पहिले एउटा भारतीय राजदूतको र पहिले हिजोको जुन भारतीय राजदूतको र हाम्रो या जसरी भेट थियो त्यो हिसाबले अलिकति परिवर्तन भयो मलाई लाग्छ केही त्यहाँ परिवर्तन गर्नुपर्ने आवश्यकता पनि थियो जुन हिसाबले भारतको मात्र भन्दैन अरू देशको राजदूतले पनि जसरी एउटा इस्टाब्लिस्ड प्रक्रियालाई बाइपास गरेर जान्थे त्यो बाइपास गर्नु चाहिँ त्यति राम्रो थिएन
1: देशको तल्लो तहको कर्मचारीले सजिलै एक्सिस पाएको हो नि त प्रधानमन्त्री भेट
2: हो त्यो अलिकति चेन्ज चाहिँ गर्नुपर्ने थियो तर हामीले के गर्नुपर्छ भने यो प्रोटोकलको नाउँमा चाहिँ वाल चाहिँ क्रिएट गर्नु हुँदैन वाल हामीले क्रिएट गर्यौँ भने त्यसले फरक हाम्रो चाहिँ हार्दिक सम्बन्ध चाहिँ नराम्रो दिशातिर जान्छ त्यही भएर त्यसलाई चाहिँ वाल चाहिँ ओपन अप गर्नुपर्ने हुन्छ किनकि हामीले अल्टिमेटली सरकारले के सोचेको हो के गर्न चाहन्छ भन्ने मेसेज चाहिँ हामीले अलिकति मान्छेले नकारात्मक हिसाबले नसोचौँ भन्ने परिपाटी त्यो किसिमको चाहिँ संकेत चाहिँ दिनुपर्ने हुन्छ हामीले तर अहिले जुन किसिमको संकेतहरू आइरहेछन् त्यसले अलिकति त्यति सकारात्मक देखिँदैन भोलि सम्बन्ध राम्रो दिशातिर जाँदैन कि भन्ने किसिमको एउटा जनमानसमा परेको छ तर त्यसलाई चाहिँ हामीले चाहिँ सम्बोधन गर्नुपर्ने हुन्छ होइन हाम्रो दुईटा देशको बिचको जुन लेभलको इन्गेजमेन्ट हिजोका दिनदेखि चलिआएर थियो त मलाई लाग्छ त्यसलाई हामीले निरन्तरता दिनुपर्छ सीमाको समस्या तपाईँको व्यापारमा अनि सीमा क्षेत्रमा रहेका व्यापारीहरूको समस्यादेखि लिएर प्रोटोकलको जुन इस्यु आइरहेको छ भारत र नेपालको बीचमा तुरन्तै पनि सम्बन्ध भेट गर्नुपर्ने हुन्छ होला दुईटा प्रधानमन्त्रीको बीचमा या दुईटा हाई रेङ्किङ अफिसरको बीचमा होइन त्यो लेभलको हाम्रो डिप्लोमेटिक हामी कहाँ चाहिँ त्यो मेच्योरिटी चाहिँ आउनु पर्यो कि हामी कहाँ
1: भारतको कोणबाट तपाईँले सोचेर एकचोटि भन्नु पर्यो भने यो हामीले हाम्रो कोणबाट यसकारण पो बिग्रे कि भनेर चार पाँचवटा कारण घटना बतायो होइन उसको कोणबाट हेर्दा त उसलाई पनि नेपालसँगको सम्बन्धलाई प्रगाढता बनाउनु र एक्सिसमा पुर्याउनु त जरुरी छ उसले के सोचिरहेको छ हामीलाई यी कारणले गर्दा उनीहरू हामीसँग बिच्के भन्ने उसले के सोचिराखेको होला
2: उसले एउटा सोचेको होला एउटा चाहिँ उसले पनि जुन हिजोको दिनमा धेरै समस्याहरूलाई हामीले पोस्टपोन मात्रै गर्यौँ समाधान गर्ने कोसिस चाहिँ कहिले पनि गरेन त्यो भारतले पनि होइन मलाई लाग्छ त्यो भारतले पनि त्यतातिर सोच्नु पर्ने होला त्यो उसले डेफिनेटली रिग्रेट गरेको हुनुपर्छ दोस्रो चाहिँ हिजो जुन लेभलको हार्दिकता थियो भनौँ न भारतीय राजदूतले जसरी भेट्न पाउँथे या भारतीय अधिकारीहरूले जसरी भेट्न पाउँथे त्यो अहिले सुविधा पाएन भने भारतले ए नेपाल त हामीभन्दा टाढा रहेछ त अर्कै किसिमको देश रहेछ भन्ने किसिमको मेसेज पनि जान्छ त्यही भएर हामीले कस्तो किसिमको मेसेज दिने नेबरहुडमा चाहिँ त्यो महत्वपूर्ण कुरा हो क्या त्यो चाहिँ होइन हामीले नेगेटिभ मेसेज दियौँ भने त्यसको परिणाम चाहिँ सकारात्मक चाहिँ आउँदैन त्यही भएर त्यो सकारात्मक रिजल्ट आउनेतिर चाहिँ हामीले काम गर्नुपर्ने हुन्छ होइन भले यो दुईटै साइडबाट गल्तीहरू भएछन् जस्तै
1: सरकारको तर्फबाट यो प्रधानमन्त्री निकट स्रोतको सूचना नेपाललाई इन्धनको मामिलामा र मूल्यको मामलामा भारतले जसरी अठेरो पार्यो त्यसकारण पनि हामी त्यति सजिलो हुनुहुन्न भन्ने तहमा छलफल भयो अरे भन्ने जस्तो सुनिन्छ है यो कति सत्यको मलाई थाहा छैन
2: अब यस्तो छ यस्तो पछिल्लो
1: मूल्य उसले 40% इन्धन कटौती गरिदिएको मूल्यलाई माथि पुर्याइदिएको जबकि उसकै आउने इन्धनमा रसियाको इन्धनको हिस्सा थाहा भारतको इन्धनको हिस्साले हामीलाई केही पुग्थ्यो होला किन त्यो गरिदिएको होला भन्ने तहबाट पनि यहाँ
2: एकदम तपाईँले यो बहुत महत्वपूर्ण प्रश्न उठाउनु भयो र यो समस्या अहिलेको होइन यो लामो हामी कहाँ जुन किसिमको दुईटा देशको बीचमा तिक्तता आयो नि यो म्यापको नक्साको एपिसोड पछि त्यो पछि चाहिँ दुई देशका पदाधिकारीहरूले सम्बन्धलाई चाहिँ सहजीकरण गर्नुपर्छ सरलीकरण गर्छ भन्ने विभिन्न प्रयास गर्दा गर्दै पनि कता कता दुईटै देशको बीचमा चाहिँ एक किसिमको पोलिटिकल लेभलमा मात्रै भन्दैछु है म पोलिटिकल लेभलमा चाहिँ एक किसिमको कन्फ्युजन मिसअन्डरस्ट्यान्डिङ छ जुन किसिमको ट्रिटमेन्ट हिजो हुन्थ्यो त्यो भोलिको दिनमा नहुन सक्ला र त्यसलाई मलाई लाग्छ हामी दुईटै चाहिँ ओपनली पुरा गर्न सकिरहेको छैनौँ हामी त्यो अवस्थामा चाहिँ पुग्नु पर्ने हुन्छ अब चाहिँ अब त्यो चाहिँ हिजोको जुन समस्याहरू छ त्यसलाई छोडेर हामी भविष्यमा कसरी जाने अब केही कुरा छोड्नु सकिँदैन मैले जस्तै नक्साको कुरा होला बोर्डरको यावत कुराहरू त्यसलाई चाहिँ हामीले सम्बोधन कसरी गर्ने भने त्यही किसिमको मेकानिजम डेभलप गर्नुपर्ने होला तर जुन मिसअन्डरस्ट्यान्डिङ भएको छ हिजो जसले जसरी भारतले हामीलाई चाहिँ तेल आपूर्ति गर्थ्यो होइन बाहिरबाट जुन हिसाबमा उसले तेल पाउँथ्यो जुन रेटमा पाउँथ्यो त्यही रेटमा लगभग हामीले उसलाई दिन्थ्यो सब्सिडाइज प्राइसमै चाहिँ तेल दिन्थ्यो तर पछिल्लो दिनमा चाहिँ त्यो त्यति देखिँदैन भन्ने मैले पनि मिडियामा पढेको हो तर वास्तविकता के हो भन्नेलाई त अब नेपाल आयल निगम र इन्डियन आयल निगमको अधिकारीहरूसँग नै कुरा गर्नुपर्ने हुन्छ।
1: ए तर यसले पनि नेपाल भारत सम्बन्धमा नेपालको तर्फबाट भन्दा भारतको तर्फबाट पनि भएका इस्युहरू जायज हुन्छ।
2: दुईटैतिर छन् इस्युजहरू नभएको होइन, र दुईटैतिर इस्यु हुनु फेरि अस्वाभाविक होइन, स्वाभाविक नै हो। किनभने हामी कहाँ जुन किसिमको सम्बन्ध छ र जुन किसिमको हाम्रो जियोग्राफी छ त्यसले गर्दाखेरि खटपट हुनु चाहिँ अस्वाभाविक चाहिँ होइन, तर त्यही खटपटलाई बनाएर हामी चाहिँ कन्फ्लिक्टमा लान्छौँ, त्यहाँ सम्वादहीनताको अवस्थामा पुग्छौँ भने त्यसको फाइदा अरूले उठाउँछन्। हामीले सोच्नुपर्ने त्यो हो होइन। त्यही भएर हामी र त्यो दुईटै देशभित्र चाहिँ समस्या छ, जो यो समस्या चाहिँ लार्जली पछिल्लो दिनमा विकास भएको हो। यसलाई चाहिँ कसरी मिनिमाइज गर्ने भन्ने चाहिँ अहिलेको टप प्रायोरिटी नै हुनुपर्छ, किनकि भारतसँग हामी अलग भएर या भारतले नेपालसँग चाहिँ त्यो अलग भएर चाहिँ हाम्रो समाज हामी चाहिँ हामीलाई त्यति दुईटै देशलाई फाइदा हुँदैन, बेफाइदा नै हुन्छ। त्यही हामीलाई जुन चिजले फाइदा दिइरहेछ त्यसलाई चाहिँ त्यसबाट बढीभन्दा बढी फाइदा लिने भन्नेतिर काम गर्नुपर्ने होला नि त हामीले। एट द सेम टाइम प्रोटेक्टिङ आवर सोभरेन्टी नेसनल इन्टरेस्ट।
1: हजुर, तर अब अर्को कोडबाट एउटा अपेक्षा विपरीत यी घटनाक्रम बढे भनिन्छ। जसरी जो हार्दिकता मौरिससमा हाम्रो परराष्ट्र मन्त्री र भारतीय परराष्ट्र मन्त्री बीच भेट भएर जो उत्साह थियो त्यो चाहिँ नाटकीय रूपमा यो तहमा खराब भर पुग्यो भन्ने अपेक्षित नै भएन भन्नेहरू पनि
2: मलाई मलाई मलाई हो। तपाईँले भनेको कुरा सही हो। मलाई के लाग्छ भने विगत केही वर्षदेखि नेपाल र भारतको सम्बन्ध चाहिँ एउटा ट्र्यापमा परेको छ, त्यो हाम्रो हातभन्दा बाहिर पनि खुस्किएको छ कि जस्तो लाग्छ मलाई। चाहिँ त्यो जियो पोलिटिकल ट्र्यापमा पनि परेका छौँ। यो क्षेत्रमा जुन किसिमको भू राजनीतिक चहल पहल भएको छ त्यो भू राजनीतिक चहल पहलमा हामी एकले अर्कोलाई हेर्ने दृष्टिकोण र हामी दुइटैलाई अरूहरूले हेर्ने दृष्टिकोणमा कता कता त्यसलाई चाहिँ हामीले सही हिसाबले बुझ्न सकिरहेको छैनौँ कि जस्तो लाग्छ। त्यही भएर यहाँ समस्या देखिनुको पछाडिको एउटा कारण त्यो पनि हो, किनकि त्यो हिजोको दिनमा पनि भयो हो। सन् 2019-20 जति बेला नक्साको कुरा आएको थियो त्यति बेला पनि त्यो समस्या देखिएको हो। तर हामीले चाहिँ यो एङ्गल चाहिँ यो परिप्रेक्ष्यलाई चाहिँ सबभन्दा एकदमै सिरियसली लिनुपर्ने हो। मैले चाहिँ के लाग्छ भने दुईटा देशको सम्बन्ध ब्रोडर जियो पोलिटिकल ट्र्यापमा चाहिँ पर्ने सम्भावना व्यापक देखिन्छ। मैले यसलाई चाहिँ यति भने मैले
1: भू राजनीतिक
2: धरापमा पर्ने सम्भावना देखिरहेको छु।
1: त्यो खतरा छ,
2: त्यो खतरा छ, त्यो खतरा रहनुहुन्छ। र त्यो त्यसको कन्सिक्वेन्सेस अल्टिमेटली त्यो हाबी भयो भने दुईटा देशको बीचको जुन लेभलको सम्बन्ध हामीले सजिवदेखि हामीले देख्दै आएका छौँ त्यो भोलिको दिनमा नरहन सक्छ।
1: हस्, यहाँको यो महत्वपूर्ण समय संवादका लागि धेरै धेरै धन्यवाद।
2: थ्याङ्क यू।
0: रेडियो पावर, घटना विषयको सशक्त संवाद।
3: हजुरको रेडियो 102.1 मेगा।
4: बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
5: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
6: माउ किन खोज्नु भएको होला? हजुर को पर्नु भयो?
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
5: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
6: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
7: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
8: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
11: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
10: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
11: त्यसो भए ध्यान दिएर सुन्ने।
12: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा।
11: सुन्नु भए त
10: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर पुगे।
13: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
14: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: हाल्नु।
1: लेट्स गो। 6.9 इन्चको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
2: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
3: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
2: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
3: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज। छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीनकुने काठमाडौँ।
1: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: सूचना
7: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाइ कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्ष्य समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
6: जिल्ला अस्पताल रामेछाप।
8: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
9: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
10: बीबीसी नेपाली सेवाको साझा पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा यसपालिको बजेटमा सार्वजनिक ऋणको अनुपात सकेसम्म बढ्न नदिने अर्थमन्त्रीको आश्वासन।
11: यस पटकको बजेटमा सकेसम्म नबढाउने, बढ्यो भने नगर्ने हिसाबले मात्र त्यो अनुपात बढ्ने आकलन गरेका छौं।
10: रवि लामिछाने विरूद्ध सम्पत्ति शुद्धिकरण तथा संगठित अपराधका अभियोग हटाउन कास्की जिल्ला अदालतको आदेश।
12: संशोधन गर्ने र सहकारी ठगीको अभियोग मात्रै कायम गर्ने गरी चाहिँ आदेश भएको छ।
10: अनि इबोलाका लागि विकास गरिरहेको नयाँ खोप 1 महिनामै प्रयोगमा आउन सक्ने युकेका वैज्ञानिकहरूको अपेक्षा। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोल्याण्डमा आफूले 5,000 फौज पठाउन लागेको घोषणा गरेर उत्तर एटलान्टिक सन्धि संगठन नेटोलाई आश्चर्यमा पारेका छन्। स्वीडेनको बैठकपछि प्रतिक्रिया दिँदै नेटोका प्रमुख मार्क रुटले आफ्नो संगठनभित्र अभूतपूर्व एकता रहेको बताए। उक्त बैठकमा विदेश मन्त्रीहरूले अमेरिकी सैन्य प्रतिबद्धताको प्रष्टता खोजेका थिए। ट्रम्पले जर्मनीबाट हजारौं फौज फिर्ता लिन लागेको र ठूला अभ्यास तालिमहरू स्थगित गरेको जनाएको केही सातामै पोल्याण्डमा फौज पठाउने बताएका हुन्। इरान युद्धमा समर्थन नगरेको भन्दै ट्रम्पले नेटोसँग असन्तुष्टि व्यक्त गर्दै आएका छन्। आज विश्वमा सबैभन्दा धेरै गर्मी मापन भएका 100 शहरमध्ये 97 भारतीय शहर परेका छन्। नेपालको छिमेकी देशका उत्तरी, मध्य र पूर्वी क्षेत्रले अधिक गर्मीको सामना गरिरहेका छन्। केही स्थानमा तापक्रम 47 डिग्री सेल्सियससम्म मापन भएको छ। शीतलताका लागि विद्युतीय उपकरणको प्रयोग बढ्दा बिजुलीको माग उच्च भएको छ। कतिपय क्षेत्रमा लोड सेडिङ गर्नुपर्ने अवस्था आएपछि सरकारले बिजुलीको खपत घटाउन आग्रह गरेको छ। दिल्लीबाट बीबीसी संवाददाता अरूणोदय मुखर्जी भन्छन्,
13: It's hard to stay outdoors for too long.
10: धेरै बेर बाहिर बस्न कठिन छ। घामले छाला पोल्न थाल्छ र गर्मीले अनुहारमा कठोर प्रहार गर्छ। मध्याह र दिउँसो 4 बजे अवस्था सबैभन्दा खराब हुन्छ। बीबीसी संवाददाताको भनाई। विश्व स्वास्थ्य संगठन WHOले कंगो गणतन्त्रमा इबोलाको जोखिमलाई अति उच्च स्तरमा वर्गीकरण गरेको छ। यो क्षेत्रका अन्य स्थानहरूमा संक्रमण फैलने जोखिम उच्च रहेको तर विश्वभरि फैलने जोखिम अझै कम रहेको WHOले जनाएको छ। इबोलाबाट संक्रमित हुनेहरूको संख्या हालसम्म 750 पुगेको छ र 177 जनाले ज्यान गुमाएको उक्त संस्थाले जनाएको छ। संक्रमण फैलने जोखिम देखाउँदै स्वास्थ्य कर्मीहरूले एकजना मृतकको शव दिन अस्वीकार गरेपछि आक्रोशित आफन्तहरूले अस्पतालमा आगो लगाएको घटनापछि WHOका प्रमुख टेड्रोस एडहानोम घेब्रेयेससले मानिसहरूलाई स्वास्थ्य संयन्त्रमा विश्वास गर्न आग्रह गरेका छन्। टर्कीका राष्ट्रपति रेजेप तैयिप अर्दोआनको एउटा आदेशका कारण देशको सबैभन्दा पुरानो मध्येको एउटा निजी विश्वविद्यालय बन्द भएको छ। इस्तानबुल बिल्गी विश्वविद्यालयको स्वामित्व भएको कम्पनीमाथि सम्पत्ति शुद्धिकरण र कर छलीको आरोपमा छानबिन चलिरहेको छ। उक्त विश्वविद्यालय बन्द भएसँगै त्यहाँ अध्ययनरत 20,000 भन्दा धेरै विद्यार्थीको अवस्था अनिश्चित बनेको छ। र ग्रीनल्याण्ड अमेरिकी राष्ट्रपतिले नियन्त्रणमा लिन चाहेको विरोधमा उक्त टापुका 100 मानिसहरूले राजधानी नुकमा रहेको अमेरिकी महावाणिज्य दूतावास बाहिर प्रदर्शन गरेका छन्। अर्धस्वायत्त डेनिस टापुमा ट्रम्पका विशेष दूतले भ्रमण गरे लगत्तै प्रदर्शन आयोजना गरिएको हो। यो बीबीसी नेपाली सेवा हो।
14: साझापखमा यहाँलाई स्वागत छ। सरकारले यसपालिको बजेटमा सार्वजनिक ऋणको अनुपात सकेसम्म बढ्न नदिने अर्थमन्त्रीले बताएका छन्। राजस्वको स्रोतले नदान्ने हुँदा ऋण लिनु अनिवार्य भएको तथापि त्यसलाई आर्थिक वृद्धिसँग जोड्ने योजना उनले सुनाएका छन्। हाल नेपालको सार्वजनिक ऋण कुल गारहस्थ उत्पादनको 48% पुगिसकेको छ। एक रिपोर्ट। गत वर्षको असार मसान्तमा 26.74 खर्ब रूपियाँ बराबर रहेको सार्वजनिक ऋणको रकम चैत मसान्तसम्म आइपुग्दा 29.33 खर्ब रूपियाँ पुगिसकेको छ। यो अवधिमा डलरसँग नेपाली मुद्राको अवमूल्यनकै कारण पनि 1.15 खर्ब रूपियाँको घाटा लागेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको विवरणमा देखिन्छ। तथापि थप ऋण नलिकन बजेट बन्न नै नसक्ने अवस्था रहेको अर्थमन्त्री स्वर्णिम वाग्लेले आज राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिलाई जानकारी दिए।
15: उत्पादन क्षेत्रमा खर्च नगर भन्न चाहिँ एकदमै मुनासिब छ, तर ऋणै नलियो भन्नुभयो भने चाहिँ फेरि ठप्पै हुन्छ सबै कुराहरू। यसमा हामीले 1330 अर्बको अनिवार्य दायित्व थियो गत साल, राजस्व उठ्याएको जम्मा 180 अर्ब। आँखा छिम्म गरेर यो राज्य सुत्ने हो भने पनि हामी घाटामा छौँ। ऋणै लिनुपर्छ सुत्नको लागि पनि, तर विकास निर्माणका सबै गर्नको लागि आन्तरिक ऋण र वैदेशिक ऋण नै लिनै पर्ने बाध्यात्मक अवस्थामा छौँ। तर त्यसलाई सदुपयोग गर्यो भने यो आफैमा ठूलो कुरो होइन, यद्यपि
14: तर यसपालिको बजेटबाट सार्वजनिक ऋणको अनुपात चाहिँ सकेसम्म बढ्न नदिने वाचा पनि मन्त्री वाग्लेले गरेका छन्।
15: हामी असारको अनुशासित रूपमा जानुपर्ने हुन्छ। यति भन्दा हुँदै पनि एलडिसीजहरू वा लो इन्कम कन्ट्रिजहरूको अनुपातमा चाहिँ हामी 68% जति हुने गरेको छ, हामी 42-43 छौँ र यस पटकको बजेटमा हामीले त्यसलाई सकेसम्म नबढाउने, बढ्यो भने पनि नगण्य हिसाबले मात्र त्यो अनुपात बढ्ने आकलन गरेका छौँ। किनभने पुराना ऋणहरू पनि तिर्दै जान्छ र यसपालि थप्ने ऋणलाई चाहिँ अर्थतन्त्रको वृद्धिसँग गाँसेर हेर्दा त्यो अनुपात लगभग हाराहारीमा रहने, नभए उस्तै पर्यो भने चाहिँ घट्ने पनि, त्यसको आकलन पनि गरेका छौँ।
14: अर्थमन्त्रीले वृद्धिलाई तेज बनाएर अर्थतन्त्रको आकार नै ठूलो बनाउने तर्फ सरकारको ध्यान गएको बताए। यो वर्ष नेपालको अर्थतन्त्रको आकार जीडीपी 66 खर्ब रूपियाँको हाराहारीमा पुग्ने तथ्याङ्क कार्यालयको प्रक्षेपण छ। जीडीपीको 1/3 हाराहारीमा बजेट बन्न सक्ने अर्थमन्त्रीले जनाएका छन्। प्रसंग अझै बजेटकै। अर्को साता सार्वजनिक हुने यस वर्षको बजेटमा उद्यमी तथा मध्यमवर्गीय परिवारलाई लक्षित प्राथमिकता रहने अर्थमन्त्री स्वर्णिम वाग्लेले बताउँदै आएका छन्। सत्ताधारी पार्टीको वाचा पत्र एवं सरकारका कार्ययोजनामा पनि त्यस्तै विषय परेका छन्। अहिले मध्यपूर्वको युद्धले इन्धनको मूल्य बढ्नासाथ नेपालमा पनि महँगी बढ्ने प्रक्षेपण गरिएका छन्। यस्तो बेला सरकारले कसरी राहत दिन सक्ला भनेर साथी फणिन्द्र दाहालले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठलाई सोधेका छन्।
16: रोजगारी दिने, त्यस्तै गरी कन्जम्पसन बढाउने, अनि ट्याक्स छुटबाट पनि कस्तो भने उनीहरूको कन्जम्पसन बढाउन सकिन्छ, अनि सोसल सेक्युरिटीमा तल्लो वर्गलाई हामीले अलि स्ट्रङली फोकस गर्ने गरेका छौँ, मध्यम वर्गलाई पनि मिनिमम यहाँभन्दा तल जान्न है भनेर इन्स्योर गर्यो भने उनीहरू कन्फिडेन्टली चाहिँ इन्कम र कन्जम्सन गर्न सक्छन् र त्यसले इकोनोमीलाई चलायमान बनाउन सक्छ भन्ने हो। र अहिले अर्थमन्त्रीज्यूले गर्न खोज्नु भए पनि एउटा करबाट राहत दिने, अरू कुरो चाहिँ उद्योग व्यवसायमा इन्भल्भ हुनको लागि पनि विभिन्न सहुलियतहरूबाट इन्करेज गर्ने र मध्यम वर्ग विस्तार भएपछि अर्थतन्त्रको आधार अलिकति बलियो हुन्छ भन्न खोज्नुभयो जस्तो लाग्छ।
17: अब यही आयकर छुटको कुरा गर्दा केही वर्ष सीमा छुट त्यो गर्ने कुरा केही वर्ष यता सरकारले बढाएको देखिँदैन, त्यो हेरफेर गर्न सकिने अवस्था छ?
16: यो चाहिँ गर्नुपर्ने नै हो होइन। दुई तीन वर्ष अगाडिसम्म हाम्रो कस्तो भने इन्डियाको र हाम्रो चाहिँ उतातिर पनि व्यक्ति दम्पतिलाई जति छुट हुन्थ्यो यता पनि करिब त्यति नै हुने गरेका थियो। पछि उनीहरूको अलिक बढी माथि आइसकेका छ करिब तीन वर्ष अगाडिदेखि होइन, त्यति बेलादेखि नै हामीले नेपालमा पनि यो कर छुटको जुन चाहिँ लिमिट बढाउनु पर्छ, अलिक बढी छुट दिनुपर्छ भनिएकोमा पहिलाको सरकारहरूले छुट दिन नसकेको कारण के भने एउटा जहाँबाट कर अलि धेरै उठाउनु पर्ने हो त्यहाँ चाहिँ उठाउन नसक्ने होइन, त्यसमा यो चुहावट अनि मिलिमतो लगायतकोले नउठ्ने अनि राजस्व कम हुने भएपछि के गर्ने त भन्दा यो आइराखेकोलाई कर छुट दियो भने त यो जति आइरहेको छ त्यो त घट्ने हो भन्ने लाइनमा निरीयताको कारणले
17: त्यही यसमा अहिले पनि अब अपेक्षा अनुसार त राजस्व संकलन भइरहेको छैन नि त। अनि यो सीमालाई कतिसम्म लचक भएर सरकारले बढाइदिन वा त्यो गर्न सक्छ विस्तार गर्न?
16: अहिलेको सिनारियो एकदमै फरक हो। नयाँ शुरूआत गरिरहेको अवस्थामा यो राजस्व संकलनमा इन्टरभेन्सन गर्ने हो भने हाम्रो चाहिँ अहिलेकै शिथिल इकोनोमीको अवस्थामा पनि करिब 20 खर्ब राजस्व सजिलै उठ्नु पर्ने हो कि, जताततै चुहाव छ। अब हामी पब्लिकले नै पनि कर तिर्नुपर्ने, तिर्दैनौँ कि जब तिर्नै पर्दैन। म इलेक्ट्रोनिक सामान किने 20,000 भने मलाई भ्याट बिल मैले मागिदिन वा चाहिँ भ्याट बिल दिइँदैन, सबैलाई भन्न भएन। ठुला व्यापारीहरूले त कर छली गरेको, अदालतले नै अर्बौं जरिवाना तिराएको त्यस्तो छ नि। यो सबले के देखाउँछ भने हाम्रो कर राजस्व उठाउने बे सम्भावना एकदमै ठुलो छ। त्यो उठाउन नसकेको, नचाहेको र मिलिमतो आफैले लाभ लिएर एउटा सेटिङमा राजस्व छलेको अवस्थाको कारणले हाम्रो राजस्वको आकार सानो देखिएको हो। त्यस कारण अहिलेको सरकारले राजस्व यो चाहिँ रेभेन्यू एडमिनिस्ट्रेसनमा अलिकति इफिसियन्टली काम गर्ने हुनासाथै त्यो अटोमेटिकली आउँछ।
17: अनि अब यही बेला कर्मचारीहरूले पनि तलब वृद्धिको अपेक्षाहरू राखेका हुन्छन्, अहिलेको सरकारले त्यो गर्न सक्छ?
16: गर्न सक्छ र आवश्यक छ। अब अहिले त कस्तो भने अरू कुराहरूबाट कटौती गरेर भए पनि कर्मचारीको हो तलब भत्ता सुविधा बढाउनु पर्छ।
14: उनी चाहिँ राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठ साथी फणिन्द्र दालसँग कुरा गर्दै। अर्को प्रसंग, कास्की जिल्ला अदालतले आज राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरूद्धका अभियोगमा सम्पत्ति शुद्धिकरण तथा संगठित अपराधका अभियोग हटाउने आदेश दिएको छ। उनी तथा अन्य प्रतिवादी विरूद्ध अब सहकारी ठगी सम्बन्धी अभियोग मात्र कायम हुने आदेश भएको अदालतका श्रेष्ठदार राजन खनालले जानकारी दिएका छन्।
18: सूर्यदर्शन सहकारीको मुद्दामा संगठित अपराध, सम्पत्ति शुद्धिकरण र केही प्रतिवादीहरूको हकमा राष्ट्र ब्याङ्क ऐन अन्तर्गतको कसुर समेतको अभिदावी थियो। त्यसमा सरकारी विरोध कार्यालयबाट अभियोग पत्र संशोधनको निवेदन प्राप्त भएको थियो र त्यसमा चाहिँ संगठित अपराध, सम्पत्ति शुद्धिकरण र राष्ट्र ब्याङ्क ऐन अन्तर्गतको कसुरलाई संशोधन गरेर सरकारी ठगीलाई मात्रै कायम गर्ने गरी निवेदन प्राप्त भएको थियो। त्यही आज इजलास संसद पेश हुँदाखेरि एक नम्बर इजलासको माननीय न्यायाधीश हिमाल बिलासज्यूबाट आज संशोधन गर्ने र सहकारी ठगीको अभियोग मात्रै कायम गर्ने गरी चाहिँ आदेश भएको छ।
14: सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा खेपिरहेका उनलाई सम्पत्ति शुद्धिकरण ऐनमा भएको व्यवस्थाको आधारमा यसैको प्रतिनिधि सभामा सांसद पदबाट निलम्बन गरिएको थियो। सुशीला कार्की नेतृत्वको सरकार गठन भएपछि महान्यायाधिवक्ताको कार्यालयले उनीमाथिको सम्पत्ति शुद्धिकरण र संगठित अपराध सम्बन्धी अभियोग फिर्ता गर्ने प्रक्रिया अघि बढ़ाएको थियो। हाल लामिछाने विरूद्ध 4 जिल्लामा भिन्न भिन्नै मुद्दा चलिरहेका छन्। कास्की, काठमाण्डु, रूपन्देही र चितवन जिल्लामा दर्ता भई उनी विरूद्ध मुद्दा विचाराधीन अवस्थामा छन्। तीमध्ये कास्की जिल्ला अदालतमा उनी विरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा दायर भएको थियो। उक्त अभियोग लागेको खण्डमा सार्वजनिक पद धारण गर्न नमिल्ने कानूनमा उल्लेख भएको जानकारहरूले बताउँदै आएका छन्। अब अर्को प्रसंग छोटकरीमा मूल्य वृद्धिका कारण अप्ठ्यारोमा परेका निर्माण व्यवसायीहरूलाई सरकार अनुदान नहुने भन्दै पूर्वाधार मन्त्रीले काम जारी राख्न आग्रह गरेका छन्। इरान युद्धले इन्धनको आपूर्ति र मूल्यमा चाप परेसँगै नेपालका निर्माण व्यवसायीहरूले आफूहरूको व्यवसाय धराशायी हुन लागेको गुनासो गरिरहेका छन्। एक रिपोर्ट। आज प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा बोल्दै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले महत्वपूर्ण पूर्वाधारका निर्माण नरोक्न निर्माण व्यवसायीहरूलाई अनुरोध गरे।
19: ऐन संशोधन नभएसम्म 100% समस्या समाधान नहुने जस्तो पनि केस आएको भएर अलिकति डिसिजन लिएर थिए पनि हजुरले मूल्य वृद्धि पाउनुहुन्छ, हजुर ढुक्क भएर काम गर्दा हुन्छ। हजुरहरूको कति असर भएको छ हामीले प्रत्यक्ष रूपमा देखेको छौँ। सरकार त्यति अनुदार अथवा त्यस्तो रिजिड पनि छैन, हामीलाई पनि विकास चाहिएको छ।
14: उनले हाल निर्माण क्षेत्रमा भएको मूल्य वृद्धिलाई ऐतिहासिक भन्दै त्यसले मन्त्रालयलाई 37 अर्ब रूपियाँको घाटा भइसकेको बताए। उनले आवश्यक कानूनी फेरबदल गरेर भए पनि निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न प्रयास गरिरहेको बताएका छन्। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। युकेको अक्सफर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले इबोलाका लागि विकास गरिरहेको नयाँ खोप एक महिनामै प्रयोगमा आउन सक्ने अपेक्षा गरिएको बताएका छन्। मध्य अफ्रिकाको कंगो गणतन्त्रबाट फैलिएको इबोलाबाट संक्रमित हुनेहरूको संख्या हालसम्म 750 पुगिसकेको छ भने 177 जनाले ज्यान गुमाएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
20: संक्रमित मध्ये एक तिहाई मानिसहरूको ज्यान लिन सक्ने अहिले फैलिएको बुन्दी बुझो प्रजातिको इबोला भाइरसका लागि कुनै प्रमाणित खोप उपलब्ध छैन। वैज्ञानिकहरूले प्रकोपको अवस्थालाई मध्यनजर गर्दै तत्कालै खोप तयार पार्न काम भइरहेको बताएका छन्। मानिसहरूमा खोपको परीक्षण अघि त्यसलाई जनावरमा परीक्षण गर्नुपर्ने हुन्छ। कोविड महामारी नियन्त्रणका लागि खोप विकास गर्न प्रयोग गरिएको प्रविधि प्रयोग गरेर वैज्ञानिकहरूले इबोला विरूद्धको खोप पनि बनाइरहेका छन्। यो खोपको अक्सफर्डमा जनावरहरूमा परीक्षण शुरू भइसकेको बीबीसीले थाहा पाएको छ। अक्सफर्डले उपचार प्रयोजनका लागि यो खोप तयार गरे लगत्तै भारतको सेरम इन्स्टिच्यूटले ठूलो स्तरमा खोप उत्पादन गर्ने तयारी गरेको छ। विश्व स्वास्थ्य संगठनले इबोलाका कारण जनस्वास्थ्य आपतकाल घोषणा गरे पनि यसलाई महामारी भनेको छैन। यद्यपि डब्ल्यूएचओले कंगो गणतन्त्रमा यसको जोखिमलाई उच्चबाट अति उच्च श्रेणीमा वर्गीकरण गरेको छ। क्षेत्रीय स्तरमा संक्रमण फैलने जोखिम उच्च रहे पनि विश्वभरि फैलने जोखिम अझैसम्म कम रहेको डब्ल्यूएचओले जनाएको छ।
14: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। सोमबार बेलुकी 8:45 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
21: हजुरको रेडियो 102.1 MHz।
22: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
23: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
22: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्ग का विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
23: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
22: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
23: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
22: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
23: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310 0142603332 9851216 9843-3691-94
22: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
24: हावाहुरी चलेको बेला के गर्ने?
25: घरको झ्याल र ढोका बन्द गर्ने।
24: आगोका स्रोतहरू बन्द गर्ने।
25: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
24: भिडभाडमा भए नआत्तिने। भागदौड नगर्ने। बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
25: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
23: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
25: हावा हुरी चलेको बेला के नगर्ने,
23: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
25: बिजुलीको तार लत्रिएको छ भने नछुने,
23: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
25: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
23: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
23: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
23: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
23: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू,
23: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
23: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255, 0485401106, इमेल scfinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
0: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: हजुरको रेडियो 102.1 मेगा
1: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98369235। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
3: तन्नै पैसा कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो, यहाँ त झन अलपत्र। ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
4: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन्, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
3: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
5: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543998, 0848543998।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
2: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
7: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
2: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोशीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
7: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
2: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98442050596, 0475904553।
7: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुरकोट, सिन्धुली।
2: रामेछाप नगरपालिकाको अनुरोध।
7: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
8: साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
7: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
8: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
2: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
7: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98486743। रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
4: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
6: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
7: सम्पर्क नम्बर 0475904660, 9692965998।
0: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
1: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको बिरगन्ज फर्निसिङ एन्ड सप्लाइसबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जीत मल्ल ठकुरी, सम्पर्क नम्बर 9845875365। बिरगन्ज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप।
9: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
11: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?

0: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट पाइन्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट पाइन्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि। प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
2: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845410043, 98 63 023 422।

0: हजुरको रेडियो 102.1 मेगा
1: सुन्नुहोस् है सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
2: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
3: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
1: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
5: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
5: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
4: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
5: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
4: सचेत बनाऊ।
5: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: के तपाईलाई थाहा छ तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
7: नेपालको संविधान 2072 धारा 217 ले नगरपालिकामा उपप्रमुखको संघजगत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 47 उपदफा 1 न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
6: निरूपण गर्ने प्रकृतिका विवादहरू
7: आलिधुर, बाँध, पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
6: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
7: चरण घाँस दाउरा सम्बन्धी विवाद,
6: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
7: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
6: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
7: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
6: वार्षिक 25 लाख रुपियाँ सम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
7: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
6: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
7: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
6: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
7: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू,
6: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
7: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
6: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
7: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
6: गाली बेइज्जती सम्बन्धी विवाद,
7: लुटपिट सम्बन्धी विवाद,
6: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
7: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
6: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद,
7: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
6: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र एक वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद।
7: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
6: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप।
8: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
9: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
5: माउँ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
9: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
9: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
5: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
10: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
11: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रुराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको एप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। सरकारले नेपाललाई अति कम विकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने समय पछाडि सार्न संयुक्त राष्ट्रसंघको विकास नीति समिति सीडीपी समक्ष पत्रचार गरेको छ। परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसंघको विकास नीति समिति सीडीपी समक्ष औपचारिक पत्र पठाएको प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभएको छ। उहाँका अनुसार यस सम्बन्धमा परराष्ट्र मन्त्री शिशिर खनालले मे 13 तारीकमा संयुक्त राष्ट्रसंघलाई औपचारिक रूपमा अनुरोध पत्र पठाइसक्नु भएको छ। मध्य प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गर्नुभएको छ। आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मतका लागि राख्नुभएको प्रस्तावको पक्षमा 62 र विपक्षमा 36 मत प्राप्त गर्नुभएको 102 सदस्यीय मध्य प्रदेश सभामा आज 100 जना सांसद उपस्थित भएका थिए। नेकपा एमालेका 4 उपाध्यक्षले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्। एमालेको आज बसेको सचिवालय बैठकमा पार्टीका 4 जना उपाध्यक्षले अध्यक्ष ओलीको राजीनामा मागेका हुन्। 4 उपाध्यक्षले राजीनामा मागेपछि बैठकमा चर्काचर्की समेत भएको थियो। आजको बैठकमा पार्टीका 5 जना उपाध्यक्षहरूले बोलेका थिए। उनीहरूमध्ये रामबहादुर थापा बादल बाहेक 4 जना उपाध्यक्षले पार्टी पुनर्गठन गर्नुपर्ने भन्दै अध्यक्षहरूलाई मार्ग प्रशस्त गर्न माग गरेको बताइएको छ। उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वी सुब्बा गुरूङ, गोकर्ण विष्ट र रघुजी पन्तले अध्यक्ष ओलीको राजीनामा मागेका हुन्। सर्वोच्च अदालतले दुर्गा परसाईको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको छ। न्यायाधीश दुई विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासले शुक्रबार बन्दी प्रत्यक्षीकरण रिट खारेज गर्दै थपिएको म्यादभित्र अनुसन्धान पूरा गर्न परामर्श जारी गरेको छ। आज पनि पश्चिम तराईमा प्रचण्ड गर्मी भएको छ। केही ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियससम्म पुग्यो भने धेरै ठाउँमा 35 डिग्री सेल्सियसभन्दा माथि रह्यो। मध्य प्रदेश सहित पूर्व तराईमा पनि गर्मी बढ़ेको छ। अस्ति र हिजो पानी परेर केही शीतल अनुभव भएको मध्य र पूर्वी क्षेत्रमा आज घाम लागेसँगै गर्मी बढ़ेको हो। दिउँसोपछि गण्डकी बागमती र कर्णालीका एकाध ठाउँ बाहेक देशका धेरै जसो ठाउँमा घाम लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो 3 दिनसम्म देशका धेरै जसो ठाउँमा गर्मी बढ्ने सम्भावना छ। सरकारले जेठ 14 गते बकर ईदको अवसरमा सार्वजनिक विदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्रेले विज्ञप्ति निकालेर जेठ 14 गते बिहिबारका दिन सार्वजनिक विदा रहेको जानकारी दिनुभएको। सरकारले गएको फागुन 18 गते नै राजपत्र मार्फत बकर ईदमा विदा दिने उल्लेख गरेको थियो। त्यसअनुसार मुस्लिम आयोगले जेठ 14 गते ईद परेको जानकारी गराएसँगै सरकारले विदा दिएको हो। जेठ 15 गते शुक्रबार पनि गणतन्त्र दिवसका अवसरमा सार्वजनिक विदा छ। शनिबार र आइतबार साप्ताहिक विदा रहेकोले जेठ 14 गते बिहिबारदेखि 17 गते आइतबारसम्म लगातार 4 दिन सार्वजनिक विदा परेको छ। संविधान संशोधनको बहस चलिरहेका बेला विभिन्न राजनीतिक दलका नेताहरूले सीमान्तकृत दलित महिला र विशेष गरी अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई नयाँ प्रक्रियाको केन्द्रबिन्दुमा राख्नुपर्नेमा जोड़ दिएका छन्। राजनीतिक सहभागिता मात्र पर्याप्त नहुने भन्दै क्षमता विवृद्धि, पहुँचको सुनिश्चितता र विद्यमान कानूनहरूको प्रभावकारी कार्यान्वयन हुनुपर्ने उनीहरूको भनाइ छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाह नेतृत्वको संविधान संशोधन बहस पत्र कार्यदलले नागरिकसँग संविधान संशोधनका विषयमा सुझाव मागेको छ। कार्यदलले शुक्रबार सूचना प्रकाशित गर्दै नागरिकसँग राय सुझाव मागेको हो। आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस, स्थानीय प्रयास, विश्वव्यापी प्रभाव भन्ने नाराका साथ नेपालमा पनि मनाइएको छ। हरेक वर्ष मे 22 मनाइने यो दिवस सन् 1992 जैविक विविधता महासन्धि अंगीकार गरिएको स्मृतिमा संयुक्त राष्ट्रसंघले घोषणा गरेको हो। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विकास निर्माणमा देखिएका अवरोध हटाउन र मूल्य वृद्धिको समस्या सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ। ऊर्जा मन्त्री, पूर्वाधार मन्त्री सहित सरकारवालासँगको आजको छलफलपछि समितिले निर्देशन दिएको हो।
कास्की जिल्ला अदालतले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा दर्ता भएको मुद्दामा राष्ट्रपा सभापति रवि लामिछाने सहितका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको दावी हटाउन सरकारले अनुमति दिएको छ। न्यायाधीश हिमलाल बेलवासेको इजलासले अभियोग पत्र संशोधन गरी सहकारी ठगीको मुद्दालाई मात्र निरन्तरता दिने गरी आदेश जारी गरेको हो। मनसुनजन्य विपदका कारण हुन सक्ने सड़क र सवारी क्षतिलाई न्यूनीकरण गर्न सड़क र सवारी लक्षित मनसुनजन्य विपद न्यूनीकरण अभियान 2083 शुरू गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजना तथा नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ र विभिन्न मजदूर संघ संगठनको सहकार्यमा उक्त अभियानको आज गंगा स्थित नयाँ बसभागबाट शुभारम्भ गरिएको हो। पश्चिम एसियामा जारी द्वन्द्वका कारण हालसम्म 87,863 जना नेपालीले अनलाइन फर्म भरेर परराष्ट्र मन्त्रालयको सम्पर्कमा आएका छन्। त्यसमध्ये अधिकांश सकुशल रहेको र केही नेपाल फर्किन चाहेको कुरा पनि राखेको हुनाले त्यसलाई फर्काउने पहल सम्बन्धित निकायबाट भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। खानेपानी उपभोक्ता समितिले उठाउने महसुलमा कर नलिन सरकारवालाहरूले सरकारसँग माग गरेका छन्। शुक्रबार काठमाडौँको बबर महलमा आयोजित राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको साधारण सभाका प्रतिनिधिहरूले जेठ 15 ल्याउने बजेटमा कर छुट दिन माग गरेका हुन्। सरकारले संगीत रोयल्टी प्रतिलिपि अधिकार तथा बौद्धिक सम्पत्ति सम्बन्धी विवाद गुनासा र प्रणालीगत समस्याको अध्ययन गर्न जाँचबुझ समिति गठन गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको ध्यानकर्षणपछि लक्ष्मण बिडारी शेषको अध्यक्षतामा 5 सदस्यीय समिति गठन गरेको हो।

काठमाडौँको चन्द्रगिरी नगरपालिकामा सीसीटीभी क्यामेरा चलन गर्न नगरपालिका र नेपाल प्रहरी बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सड़क तथा वडा कार्यालय जाने बाटोमा क्यामेरा चलन हुने भएको हो। बागमती प्रदेश सभाको वर्षीय अधिवेशन आह्वान गरिएको छ। बागमती प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश सभाको वर्षीय अधिवेशन जेठ 11 गते दिउँसो 1 बजेका लागि आह्वान गर्नुभएको हो। हवस् त, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचार मनु नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz नमस्कार हजुरको रेडियो 102.1 MHz को रात्रिकालीन प्रस्तुति कार्यक्रम एसएमएस दोहोरीको पर्खामा रहनुभएका तपाईँ तमाम तमाम आदरणीय श्रोता मनहरूमा रात्रिकालीन लोक संगीतको अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता तपाईँकै मुटुको ढुकढुकी भर्खर 14:15 लागेको एमसन छिटो श्रीराज महत उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रमना रमाइलो गर्नको लागि अनि यथालाई अझ विशेष बनाउनको लागि नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोरी। हप्ताको साथै दिन आउँछौ राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार पछि रहन्छौ लगभग 11 बजेसम्म अनि तपाईँसँग कुराकानी गर्छौ तपाईँले पठाउनुभएका मेसेजहरू मार्फत तपाईँहरूले पठाउनुभएका लेख रचनाहरू वाचन गर्छौ। त्यस्तै गरेर हामी तपाईँले रोजाइमा पार्नुभएका लोक दोहोरी भाकाहरू पनि तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्नेछौ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु अनि मेसेज गरेर पनि साथ दिन सक्नुहुन्छ पनि भन्न चाहन्छु। रातको समय छ 10:15 गइसकेको छ होइन। अब यो समयमा मिठा मिठा कुराकानी हुनेछन् साथमा रमाइला रमाइला भाकाहरू पनि तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्नेछु पनि भन्न चाहे। के गर्दिनुहुन्छ बिहानदेखि काम गर्दा गर्दै थकाइ लागेको छ होला पेट चिन्ता होइन यसो भुलाउने कोसिस गर्दैनुहुन्छ होला हामीलाई सुन्दै। त्यस्तै गरेर खाना खाँदै हुनुहुन्छ होला पढ्दै हुनुहुन्छ होला जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट यति बेला सुनेर साथ दिँदै हुनुहुन्छ सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु भन्दै यति बेला कार्यक्रमको शुरूआत गरिहाल्छु। तपाईँको माझमा एउटा गीत राखेर त्यसपछि आउँछु म। अभाव बोलको गीत रहेको छ विष्णु माझी अनि गणेश अधिकारीको आवाजमा गीत तपाईँको माझमा कार्यक्रमको शुरूआतमा त्यसपछि म आउँछु। रेडियो सुन्दै गर्नुहोला मेसेजहरू पनि पठाउँदै गर्नुलाई त

विष्णुमासीको आवाज रहेको गीत अभाव बुलकी तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरे। पक्कै पनि यो निकै नै मार्मिक गीत थियो, होइन, हृदय भनौँ न एकदम मन छुने गीत थियो। गणेश अधिकारी अनि साथसाथै विष्णु माझीको आवाजमा रहेको गीत तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु। अब म तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गर्छु अनि साथसाथै तपाईँले नै पठाउनुभएका लेख रचनाहरू वाचन गर्नेछु पनि भन्न चाहन्छु। भनिन्छ नि, रात परेपछि यो दुनियाँ निधाउँछ, तर मनमा रहेका पापनाहरू अझ प्रगाढ भएर पिउँछिन्छन्। कोही आफ्ना मान्छेहरूको यादमा मुस्कुराइरहेका होलान् त कोही श्रानी लुकाएर विगतका पानाहरू पल्टाइरहेका होलान्। टाढा भएर के भएर, यदि कसैको सम्झनाले मात्रै पनि ओठमा मुस्कान आउँछ भने सम्झिनुहोस्, तपाईँको जिन्दगी सुन्दर छ। माया त त्यो भावना हो जसले दूरीलाई पनि फिक्का बनाइदिन्छ। हेर्नुहोस् न, यो रात पनि कति अचम्मको छ है। यसले संसारले अन्धकार त दिन्छ, तर सँगै एउटा गजबको शान्ति पनि बोकेर ल्याउँछ। दिनभरि हामी अरूका लागि दौडियौ, अरूका कुरा सुन्यौं, तर यो सुनसान रातले भन्छ, अब पालो तिम्रो आफ्नै हो। आँखा बन्द गर्नुहोस्, एउटा लामो सास लिनुहोस् र आफैलाई भन्नुहोस्, मैले आज जे जति गरे राम्रो गरे, भोलिको दिन अझ सुन्दर हुनेछ। कार्यक्रम एसएमएस धेरै अनियर भइराखेको छ। आवाजमा म श्रीराज महचु, साथमा तपाईँ हुनुहुन्छ फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 मेगाहर्ट्ज, तामाकोसी एफएम 95 मेगाहर्ट्ज। अनलाइनका माध्यम भनेको थुप्रै छन्, ती माध्यमबाट यति बेला देश तथा विदेशमा रहेर सुन्दै हुनुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिन होला, हेर्दै पनि हुनुहुन्छ, हेरेर पनि साथ दिन सक्नुहुन्छ पनि भन्न चाहन्छु। फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 मेगाहर्ट्ज, तामाकोसी एफएम 95 मेगाहर्ट्ज अनि अनलाइनका थुप्रै माध्यमबाट हामी अनियर भइराखेका छौँ, होइन। यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु, तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गर्न चाहन्छु म। यति बेला हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गर्न चाहन्छु। थुप्रै साथीहरूले म्यासेजहरू पठाइराख्नु भएको छ हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा। यति बेला मेसेज पठाउनु भएको छ, हुनुहुन्छ प्रकाश किशोर हुन्छ दाई, नमस्ते, सन्चै हुनुहुन्छ, अनि खाना खानुभयो, कार्यक्रम राम्रो चलाउनु भएको छ है, कार्यक्रम कति बेला आउँछ भनेर रुममा बसेर सुनिराखेको छ है दाई, भन्नुहुन्छ। अनि कुशल बेलवासी देवी कर्ती मगरको लाउँदैन कोहीलाई भन्ने गीत, यो गीत मैले हिजो पनि राखेको छु, राखिदिनु होला भन्नुहुन्छ। विष्णु परियारले पनि सुन्दैछु, सबैमा सम्झना छ भन्नुहुन्छ। नेपालतिर पानी कतिको परेको छ भन्नुहुन्छ, पानी परेको छैन हजुर नेपालतिर, अन्य कतै ठाउँमा परेको होला, यता गर्मी छ है, रामेछापतिर छ, गर्मीको महसुस गरिरहेको छु मैले। त्यस्तै गरेर यति बेला हुनुहुन्छ, मेसेज पठाउनु भएको छ हिराबहादुर लकाई हुनुहुन्छ सर, बुटवलबाट सुन्दैछ है, पश्चिमी देउडा भाका है सर भन्नुहुन्छ, पश्चिमी देउडा भाका राख्नुहोस् भन्न खोज्नु भएको होला, ठिक छ, राख्ने कोसिस म गर्ने पनि छु पनि भन्न चाहे। अझ स्पष्टसँग यो गीत चाहिँ राखिदिनु भन्नुभएको भए अझ राम्रो हुन्थ्यो है, मैले सो गीत राख्ने मौका पाउँथे पनि भन्न चाहन्छु। त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ आशिका तामाङ हुनुहुन्छ, हेलो नमस्ते, म आशिका तामाङ उदयपुरबाट भन्नुहुन्छ, सुन्दैछ है कार्यक्रम, सबैमा सम्झना माया छ भन्नुहुन्छ, म त माननीय होइन माननीय आशिका तामाङ आउनुभयो क्या, ठिक छ आशिकाजी, सुन्दै हुनुहुन्छ, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। होइन फेरि हुनसक्छ नि त कार्यक्रम तलमाथि के आफ्नै तालमा लगिसकेपछि, होइन के हो कसो भन्ने हुनसक्छ जस्तो पनि लाग्यो, ठिक छ। यति बेला म मेसेज वाचन गर्दैछु, हुनुहुन्छ
मलाई मेसेज पठाउनु भएको छ। मिनुल अन्तरी मगर हुनुहुन्छ, कार्यक्रम सुनिराखेको छ। पाल्पा पालुङ्गर भइहाल भने साउदी अरेबियाबाट सबैमा सम्झना माया छ भन्नुहुन्छ। शुभरात्री प्यारी माया पान्तुवा सफिया राई भन्नुहुन्छ। खोटाङदेखि सोफिया भन्दा पनि सुरेश थापा हुनुहुन्छ, उहाँले पनि सुन्दैछु भन्नुहुन्छ। सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ ईश्वर गुरुजी, होइन गुरुजी हुनुहुन्छ, नमस्ते इन्डिया आसाम। त्यस्तै गरेर तेजपुरबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ बान्तुवा सोफिया राई हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ उहाँले पनि। पान्तुवा सोफिया राई भोजपुरबाट लाइभ मार्फत हेर्दैछु सुन्दैछु, सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मलाई मेसेज पठाउनु भएको छ बान्तुवाजी हुनुहुन्छ टनकुटाबाट भन्नुहुन्छ, आज मलाई बिनायो कङकङ भन्ने भाका राखिदिनुहोस् ल भन्नुहुन्छ, सुन्न मन लागेको छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। हजुर सुन्दै हुनुहुन्छ सुषमा बोहरा हुनुहुन्छ, सुन्दैछु है सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष विशेष मनदेखि धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। होइन ठिक छ, त्यस्तै गरेर यति बेला म गीततर्फ लाग्न चाहन्छु। मलाई मेसेज भन्दा पनि गीत राख्न मन लाग्यो यति बेलाको समयमा, पश्चिमी देउडा भाका राखिदिनुहोस् है भन्नुहुन्छ। यति बेलाको समयमा तपाईँको माझमा कुन चाहिँ राखौँ त, होइन एउटा बोल राखेको भए तपाईँले रोज्नु भएको भए अझ राम्रो हुन्थ्यो, होइन सो यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु एउटा गीत छ सुन्नुहोस् त, होइन त्यसपछि म आउँछु। इसाराले बोला बोलको गीत रहेको छ, यसमा आवाज दिनुभएको छ सुनिल नेपाली, पूर्णकला विशीको सुमधुर आवाजमा गीत तपाईँको माझमा यति बेलाको समयमा।

इशारा ले बोला यो कि तपाईको माझमा राखे सुन नेपाली अनपूर्ण कला विषयको आवाजमा कि थियो कार्यक्रम समाज दोहोरी अनिहरू भइराखेको छ आवाजमा म श्रीराज म छु साथमा तपाईँ हुनुहुन्छ त्यो बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हेर्दै

सक्नुहुन्छ पनि भन्न चाहन्छु। हजुरहरूले पठाएका म्यासेजहरूलाई स्थान दिइरहेको छु भने साथमा रोजाको गीतहरू पनि राख्ने कोसिस गरिरहेको छु है पनि भन्न चाहन्छु। रातको समय छ, यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु। दाई म पनि हेर्दैछु है साइप्रसबाट भन्नुहुन्छ निता योगी हटिरहेको छ सम्झना सबैमा भन्नुहुन्छ, मलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला मलाई म्यासेज पठाउनु भएको छ होइन, म्यासेजहरू वाचन गर्ने कोसिस म गरिरहेको छु। यति बेला हुनुहुन्छ हजुरको रेडियो 102.1 MHz अनि तामाको सेफएम 95 MHz फ्रिक्वेन्सी मोडुलेसनबाट सुन्दै हुनुहुन्छ। कमलाजी हुनुहुन्छ, भन्न त भन्थे उहाँमा घर छोडेर नजा भन्ने वाका राखिदिनुहोस् न ल भन्नुहुन्छ। सबैमा यो गीत समर्पण गर्न चाहन्छु भन्नुहुन्छ। अलिसा हुनुहुन्छ, आज चस्मा खै त दाजु भन्नुहुन्छ, चस्मा छैन हो है, ठिक छ, कहिले काहीँ चस्माहरू नलगाउँ भन्ने हो है, सधैँ कहाँ लगाउँ, ठिक छ। निकितामा गर्नुहुन्छ, कार्यक्रम हेर्दैछु सुन्दैछु सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला म म्यासेज तर्फ लाग्न चाहे, म्यासेज पठाउनु भएको छ मलाई राज कालीकोटेजी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। वृत्तामुर झापा घर भई अहिले छु यहीबाट भन्नुहुन्छ। माया विशी प्याकुली गीता लिम्बू निश्चल निस्मा लिम्बू देवेन्द्र दाहाल जेनु बान्तवा भावना चामलिङ अलिसा लिम्बू काल रेणु दिलु एम फुडाई फुच्छे संस्कृति लामा धनुगज मेयर निशा बान्तवा लगायत सबैमा सम्झना माया छ है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला म्यासेज पठाउनु भएको छ कल्पना साम्पाङ हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, सन्चय हुनुहुन्छ भन्नुहुन्छ। दिलपाली शर्मिला राई सल्टिनु सुवर्ण राई, त्यस्तै गरेर मामु अञ्जना त्रिपारी साम्पाङलाई चाहिँ गेटवेल सुन भन्नुहुन्छ भने बाबा विनोद साम्पाङ अनि चिन्ने नचिन्ने घृणा गर्ने होइन सम्झिने बिर्सिने सबैमा समर्पण गर्न चाहन्छु है। बजन गीत भन्नुहुन्छ बाबरा मगर हुनुहुन्छ, खलढुङ्गा पोकाली घर भई हालझोरी याददेखि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। घर परिवार साथीभाइ सबैमा सम्झना भन्नुहुन्छ भने विशेष गरी चाहिँ रञ्जित कालीलाई धेरै सम्झना माया छ है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। तपाईँले पठाउनु भएका म्यासेजहरू म वाचन गरिरहेको छु। त्यस्तै गरेर यति बेला विवास कुलुङ पृथक हुनुहुन्छ, धरानबाट कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, उहाँसँग प्रत्यक्ष रूपमा पनि कुराकानी हुन्छ, सुन्दै हुनुहुन्छ रहेछ, म्यासेज पठाइदिनु भयो, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। किराहरूको किरकिर आवाज, टाढा टाढा कुकुरहरू भुकिरहेका छन्। किराहरूको किरकिर आवाज, टाढा टाढा कुकुरहरू भुकिरहेका छन्। किन भुकिरहेका छन् कुकुरहरू थाहा छैन, सायद डाउन भइदियो है। किराहरूको किरकिर आवाज, टाढा टाढा कुकुरहरू भुकिरहेका छन्। किन भुकिरहेका छन् कुकुरहरू थाहा छैन, सायद आफ्नो कर्तव्य पूरा गर्दै होलान्, कि कोही आइरहेको छ या त अरू केही। जस्तो नाटामा कल्पना गर्दा मनमा चिसो केही डर लागे जस्तो, रामेश्वरम नेपालीको स्वरमा सरीमा ज्यानले भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ, ठिक छ, म राख्ने कोसिस गर्छु, तर यति बेला चाहिँ म अर्कै एउटा गीत राख्न चाहन्छु ल। विनायक कङकङ भन्नुहुन्छ चिनुभन्तलाई, यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु विनायक कङकङ मलाई हङकङ होइन, यति बेला आएको समय राख्न चाहन्छु, त्यसपछि आउँछ।

यो मिठो गीत तपाईँको माझमा राखे तर छोटो मिठोमा राखेन रिसाउनु होला पनि भन्न चाहन्छु। कार्यक्रम एसएमएस दोहोरी अनि अर भइराखेको छ। आवाजमा म श्रीराज महाजको साथमा तपाईँ हुनुहुन्छ। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनु होला पनि भन्न चाहन्छु। अनि साथसाथै म्यासेजहरू पनि वाचन गरिरहेको छु म। त्यस्तै गरेर यति बेला म तपाईँको म्यासेज वाचन गर्न चाहन्छु। विनोद बरवाल हुनुहुन्छ, सालु घर भइहाल्छ, काठमाडौँबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ। त्यस्तै गीता लिम्बू हुनुहुन्छ, गुड नाइट चन्द्र लिम्बू भन्नुहुन्छ। इट्स मी प्याकुल गीता अल द वे फ्रम इलामबाट भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे होइन। त्यस्तै गरेर यति बेला मेसेज तर्फ नै म लाग्न चाहन्छु। मेसेज पठाउनु भएको छ यति बेला मलाई, यो रातको समयमा मलाई मेसेज पठाउनु भएको छ कमलाजी हुनुहुन्छ। हाँसेको तारिफ हुँदैछ मेरो, होइन खासै त्यस्तो त छैन जस्तो लाग्छ, तर हाँसै राम्रो छ भन्नुहुन्छ। विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर सावित्रा खड्का हुनुहुन्छ, उहाँले पनि कार्यक्रम हेर्दै हुनुहुन्छ है। जानेर जाने हामीसम्म हुँदै जानु भएको छ त उहाँ हुनुहुन्छ। कुन मुख त्यस्तो साबुनले धुन्न हो, म साबुन लाएर मुख धोएर धेरै पानी हाल्नु कहाँ हाल्नु है, हाल्नुहुन्न मुखामा धेरै अनुहारमा है। ठिक छ। त्यस्तै गरेर मुस्कानको तारिफ छ, कमलाजी पनि मुस्कानको तारिफ गर्दैनुहुन्छ, सावित्राजी पनि मुस्कानकै तारिफ गर्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै हुनुहुन्छ, नमस्कार कार्यक्रम हेर्दैछु है सिन्धुलीबाट भन्नुहुन्छ सावित्राजीलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। मेरो गीत खै भन्नुहुन्छ कमला, के खान्छौ कमला कुशल जोशी हुनुहुन्छ मित्र साथी भन्नुहुन्छ हजुर। ठिक छ, स्वागत छ ल कार्यक्रममा। सन्तोष लामा पाख्रिनुहुन्छ, हो मित्र सन्चै भन्नुहुन्छ। ठिक छ हजुरलाई कस्तो छ, राम्रो छ, रमाइलो छ, भूपाल बिन्दास छ, काश छ पनि भन्न चाहे। आशिका मगर हुनुहुन्छ, सञ्जना सबैमा है भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे भन्दै के म्यासेजहरू वाचन गरिरहेको छु म। यति बेला म म्यासेज भन्दा पनि गीततर्फ लागौँ कि जस्तो लाग्यो। केही कुराहरू पनि गर्न मन लाग्छ तर यो रातको समयमा मिठा मायाका प्रेमका कुराहरू होइन, जस्तै यो रातको बेलामा केही भन्न मन लाग्छ जस्तो माया के हो है। कसैले भन्छन् यो एउटा अलमल हो, कसैले भन्छन् यो एउटा भ्रम हो, तर म भन्छु होइन, माया भनेको शीतल छारी हो जहाँ पुगेपछि दिनभरिको हतारो र संसारको सारा थकान मेटिन्छ। जब कसैको एउटा सानो म्यासेज वा फोनले मात्रै पनि ओठमा मुस्कान ल्याउँछ र मन चङ्गा जस्तै फुरुङ्ग हुन्छ भने सम्झनुहोस् तपाईँ मायाको सुन्दर संसारमा हुनुहुन्छ। यति बेला म अर्को एउटा गीत राख्छु ल, धेरै बोलौँ नबोलौँ गीततर्फ लाग्यौँ। भन्न त भन्थ्यो आमा घर छोडेर नजा, यो तपाईँको माझमा यति बेलाको समयमा देउरालीमा धजा होइन। भन्न त भन्थ्यो आमा घर छोडेर नजा, यति बेलाको समयमा राख्न चाहन्छु। त्यसपछि आउँछु रेडियो सुन्दै गर्नलाई, म्यासेजहरू पनि पठाउँदै गर्नलाई ल।

कार्यक्रम एसएमएस दोहोरी अनियर भइराखेको छ। आवाज म सुराज मह छु। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। तपाईँले नै पठाउनुभएका मेसेजहरू वाचन गरिरहेको छु, साथमा रुजाइका वाक्यहरू पनि राख्ने कोसिस म गरिरहेको छु पनि भन्न चाहन्छु। यति बेलाको समयमा मेसेजतर्फ लाग्न चाहन्छु। हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा केही मेसेजहरू छन् वाचन गर्न चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला मेसेजहरू वाचन गर्छु म। धेरै साथीहरूले मेसेजहरू पठाइराख्नु भएको छ, कार्यक्रम एसएमएस दोहोरी सुनिराख्नु भएको छ, हेर्दै पनि हुनुहुन्छ है पनि भन्न चाहन्छु। यति बेलाको समय ओके ल ठिक छ, म मेसेजतर्फ लाग्न चाहन्छु। मेसेज पठाउनु भएको छ मलाई यति बेला राजघले मगर हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ। राजेश कुलुङ, छत्र एम्फुवा मिना, सरस्वता पोखरेल, मित्त राज, विरय काइला, रञ्जना बहिङ राई, राजु भण्डारी, सुनिता कुलुङ, तिलक विष्ट, ढकाल धर्मराज, आकाश राई, काल अभिरमान सुनवार, धनगजमेर लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। सुमित याखा लिम्बुखिम हुनुहुन्छ, कार्यक्रम सुन्दैछु। शङ्खुवा सभा चैनपुरबाट भन्नुहुन्छ, मिडियालाई धेरै माया गर्ने मान्छे है भन्नुहुन्छ। समीक्षा जोशी, चामलिङ जुनिता राई, मन कुमारी, कान्छी कुलुङ, रिमा थामी, सुनिता कुलुङ, सुनिता राई, अमृता मोक्तान, सपना तामाङ मोक्तान, सपना शङ्कर, दिल्सा राई, भावना मगर, त्यस्तै गरेर अन्य साथीभाइ आफन्तमा पनि सम्झना छ है भन्नुहुन्छ है। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर प्रकाश केसीले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला राजेश कुलुङ हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि। नमस्कार, सुन्दैछु साउदी अरेबियाबाट राज घले मगर भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु होइन। राजेश कुलुङ हुनुहुन्छ साउदी अरेबियाबाट, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। राज घले मगर, रमला साम्पाङ, रामकुमार लिम्बु, रिदम कुलुङ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। दिलसा राई हुनुहुन्छ ग्रिन सिटी इलामबाट सुन्दैछु भन्नुहुन्छ। प्यारो साथी मित्र आले लाइज मिस यु भन्नुहुन्छ भने, कान्छी फुलमाया राई, मुटु एलिसा लिम्बु, मायालु सरोज छेत्री, आदरणीय दादा आशिष नयन, त्यस्तै दादा जीवन पवेन, दादा ढकाल धर्मराज, प्यारीहरू विपना राई, सुनिता कुलुङ, युनिसा तामाङ, रिमा थामी, सपना तामाङ मोक्तान, प्यारी सुमिता याखा, प्यारिनीहरू होइन भावना मगर, नाना जुनिता चामी लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला अनिसा केसाई हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। नमस्ते दाई, सुन्दैछु है भन्नुहुन्छ। तिम्रै काख शीतल आमा भन्ने भाका राखिदिनुहोस् ल भन्नुहुन्छ। अर्कै एउटा गीत ठिक पारेको छु मैले, हेरौँ समयले साथ दिएसम्म राख्ने कोसिस गर्नेछु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला मलाई मेसेज पठाइराख्नु भएको छ मित्रहरू हुनुहुन्छ है, मेसेजहरू छुटेर छुटेको छैन जस्तो लाग्छ। ठिक छ, सन्तोष खड्का मित्र हुनुहुन्छ, इग्नोर गरेको होइन भन्नुहुन्छ। कहाँ गर्नु इग्नोर, मित्र भर्खर हेर्दैछु म है, त्यस्तो गर्छु र म छैन हो, मेरो बानी छ र इग्नोर गर्ने छैन मित्रहरू। मित्रहरूको लागि त म ज्यान दिन्छु नि हो मित्र हत्तरीका। तीर्थ राई पनि हुनुहुन्छ, यति बेला सामाजिक सञ्जाल फेसबुकमा मेसेज पठाइराख्नु भएको छ। श्री राज दाई नमस्ते भन्नुहुन्छ, शङ्खुवा सभा खादबारीबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। समीका राई, बान्तवा, सानुमाया शेर्पा, पूर्वली खुसी, ममता पया राई सफल आयुष, त्यस्तै गरेर पूर्वली खुसी, ममता पया, त्यस्तै सरज सर सुरज राई तुम्छ, रञ्जित राई, राजघले मगर, त्यस्तै गरेर सञ्जु शेर्पा, सञ्जु लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। आर्यन मगर फिकल हुनुहुन्छ, नमस्ते दाई भन्नुहुन्छ, नमस्कार हजुर। त्यस्तै विवास कुलुङ पृथक हुनुहुन्छ, माया भनेको भन्नुहुन्छ, माया भनेको अन्तर्हृदयको भावना हो, माया गरिँदैन आफै हुन्छ, कसैप्रति आकर्षण अपमान र सम्झना आउने भावना प्राय जबरजस्ती बनाइँदैन, मायाले संसार नथामी पनि चलेको छ, मिठो निन्द्रा अनि सुन्दर सपनाको कामना सबैमा भन्नुहुन्छ। मलाई विशेष रूपमा धन्यवाद। ट्याप ट्याप गाइज भन्नुहुन्छ सन्तोष मित्र, ओके ट्याप ट्याप। त्यस्तै यति बेला हुनुहुन्छ एलएस गौतम हुनुहुन्छ, मायाको बुझेन मैले मित्र। त्यस्तै गरेर मुस्कान नै कडा भन्नुहुन्छ मित्र, यस्तै छ के गर्नु।
दादा सेवा र भन्नुहुन्छ आज साथीहरूले मलाई सम्झिराखेका छन्। ठिक छ, कुशल जोशी हुनुहुन्छ, मित्र स्वागत छ। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ, त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ मलाई। बाघ आयो, बाघ भन्नुहुन्छ, ठिक छ, मेसेजहरू वाचन गर्ने कोसिस गरिरहेको हुँ। तर खै साथीहरू साथीहरू कुराहरू भइराखेको रहेछ, म हेरौँ नहेरौँ। दुधार प्रवीण तामाङ मित्र हुनुहुन्छ, दादा भन्नुहुन्छ, हजुर दाइ त होइन होला मित्र, ठिक छ, दादा बिग फ्यान भन्नुहुन्छ, मित्र हेलो स्वागत छ। धनुगजमेर हुनुहुन्छ, सबै बस्ने भाका समर्पण गर्न चाहन्छ है भन्नुहुन्छ, के छ मित्र भन्नुहुन्छ, आलसले ठिक छ राम्रो छ पनि भन्न चाहे। आशिका मगर हुनुहुन्छ, सावित्र खड्का हुनुहुन्छ, उहाँहरूलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छ पनि भन्न चाहे। त्यस्तै ठिक छ, यतातिर नजाउँ अब, मेसेजहरू साथीहरू गीत प्ले गर भन्नुहुन्छ, 10-15 भइसक्यो कार्यक्रमबाट, अब लगभग छुटिनु पनि पर्छ जस्तो लागिसकेको छ, लगभग कार्यक्रम समय अवधि सकिन लागिसकेको छ। एउटा गीतहरू चाहिँ पार्नु भएको छ चरिमा ज्यानले, यो गीत राखेको छ राम शरण नेपालीको आवाजमा रहेको गीत, त्यो गीत राख्दै राख्थ्यो अन्त्यमा, तपाईँको माझबाट टाढा हुन चाहन्छु पनि भन्न चाहे, भन्न चाहन्छु यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। अनि साथसाथै मेसेज गरेर साथ दिनुभयो, कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो, सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनु होला पनि भन्न चाहन्छु, होइन। घाम अस्तायो जुन हुँदायो रातको पाल, होइन रातको पल आयो, हेर्नुहोस् है, घाम अस्तायो जुन हुँदायो रातको पल आयो, सिरानीमा टलको छ तर मनमा तिम्रो ख्याल आयो, संसार निधायो होला आफ्नो आफ्नै ओछ्यानमा, मेरो त निन्द्रा नै तिम्रो सम्झनाको बजारमा हरायो। साँचो माया त त्यो जहाँ धेरै शब्दहरूको खाँचो पर्दैन, मायाको कुरा नगरेर फेरि भन्न थाल्नुहुन्छ ल परि क्या है, ठिक छ। यतिन्जेलसम्म हेरेर सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद, जाँदा जाँदै केही भन्न चाहन्छु, झलटुका बन्द गर्न बिर्सनु भयो कि ध्यान दिनुहोला। अनि त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा लामखुट्टेको टोकाइबाट बस्नुहोला, त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा के भन्दाखेरिमा कोही कसैलाई केही भन्न बिर्सनु भयो कि होइन, सम्झिनुहोस् त है, 10-57 भइसकेको छ आफ्नो मनस है। त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा रातको समय विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछोड्नु होला भन्दै आजको बसाइबाट म कार्यक्रम प्रस्तुत श्री राज महत छुटिन चाहन्छु। अन्तिममा चरिमा ज्यानले यो गीत छ, यो गीत राख्दै राख्दै आजको बसाइबाट छुट्टी अवस्था, नमस्कार, शुभरात्री, मिठो सपनीको कामना गरे है त।

0: स्थानीय समुदायसँग भजन गाउने र सामूहिक रूपमा रमाउने कार्यले स्थानीय सांस्कृतिक वातावरणमा नयाँ ऊर्जा भरेको श्रेष्ठले बताउनु भएको छ। उहाँले आफूहरू सिक्दै पनि रहेकाले पुराना पुस्ता र व्यावसायिक भजन कलाकारहरूसँगै राखेर भजन गाउनुका साथै युवाहरूले गोजीबाट पैसा निकालेर भजनको व्यवस्थापन गर्ने र स्वतस्फूर्त प्राप्त सहयोग रकमबाट वाद्यवादनका सामग्री खरिद गर्ने गरेको यस्तै अभियन्ता श्रेष्ठका अनुसार सबै युवा कुनै न कुनै व्यवसाय वा उद्यमसँग आबद्ध भएकाले समय व्यवस्थापन नै प्रमुख चुनौती रहेको बताउनु भएको छ। युवाको समय अभियानले आधुनिकता र प्रविधिको प्रभावले ओझेलमा पर्न थालेका लोक भजनहरूलाई पुनर्जीवित गर्न महत्वपूर्ण योगदान पुर्याएको छ। भजन केवल धार्मिक आस्था मात्रै नभएर मनोरञ्जनका माध्यमबाट सामाजिक एकता र मानसिक शान्ति प्राप्त हुने गर्छ। कार्यक्रममा स्थानीय बासिन्दाको समेत उत्साहजनक सहभागिता छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: bro. Fan or cooler, ready to go. Ceiling stand, smooth flow. Content quality, Tony Pro.
1: You know your voice go over Sharma. Crompton brand ka air cooler, ceiling fan, stand fan. Mixture ra iron ko kharid ma. Exciting offer paunu hos. Har ek 15 din ma Crompton ko mixture ra bumper lucky drama. My dear double door refrigerator jitne mauka pani. Na bhitna matra phai puksa sahaj EMI marfat kharid garna sakinchha.
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
3: काठमाडौँमा रेडियो एनआरएन 99.1 त्यसपछि विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार सचिवालयमा अल्पमतमा ओली शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको छ नेकपा एमालेमा सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली पहिलो पटक अल्पमतमा पर्नु भएको छ पार्टी सचिवालयको शुक्रबार बसेको बैठकमा अध्यक्ष ओली अल्पमतमा पर्नु भएको हो शुक्रबार पाँच मध्ये चार उपाध्यक्षले अध्यक्ष ओलीलाई सम्मानजनक ढंगले नेतृत्व छाड्न आग्रह समेत गरेका छन् रामबहादुर थापा बाहेक सबै उपाध्यक्षले नेतृत्व छाड्न आग्रह गरेका थिए एमालेका पाँच उपाध्यक्ष मध्ये रामबहादुर थापा बाहेक विष्णु पौडेल गोकर्ण विष्ट पृथ्वी सुब्बा गुरूङ र रघुजी पन्त तथा महासचिव शंकर पोखरेल ओली नेतृत्वको विपक्षमा देखिएका छन् तीन उपमहासचिव मध्ये योगेश भट्टराई विपक्षमा लेखराज भट्ट पक्षमा र रघुवीर महासेठ तटस्थ रहेका छन् पाँच मध्ये चार उपाध्यक्ष ओलीको विपक्षमा देखिएका छन् महासचिव शंकर पोखरेल स्वयं पनि पछिल्लो पटक ओलीको विपक्षमा देखिएका छन् उपसचिव मध्ये योगेश भट्टराई ओलीको पक्षमा छैनन् लेखराज भट्ट ओलीको पक्षमा देखिएका छन् भने रघुवीर महासेठ खुलिसकेका छैनन् सचिवहरू छविलाल विश्वकर्मा र पद्मा अरियाल ओलीले मार्ग प्रशस्त गर्नुपर्ने बाटोमा रहेका छन् त्यस्तै शेरधन राई मुखदर्शक छन् महेश बस्नेत र भानुभक्त ठकाल भने ओलीको पक्षमा खुलेका छन् त्यस्तै राजन भट्टराई हिक्मत कार्की र यामलाल कडेल खुलिसकेका छैनन् खगराज अधिकारीले पनि केही बोलेका छैनन्
4: रविलाई राहत रासोपामा तरंग शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा खबर छापिएको छ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरूद्ध सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ता भएको छ कास्की जिल्ला अदालतले शुक्रबार लामिछाने सहितको सहकारी सम्बन्धी मुद्दामा जोड़िएको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको दावी हटाउन अनुमति दिएको हो न्यायाधीश हिमलाल बेलवासेको इजलासले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा दर्ता भएको अभियोग पत्र संशोधन गरी सहकारी ठगीको मुद्दालाई मात्रै निरन्तरता दिने गरी आदेश जारी गरेको छ नेपाल सरकार वादी रहेको यो मुद्दामा लामिछानेसँगै गीतेन्द्र बाबु जीवी राई छविलाल जोशी लगायतलाई प्रतिवादी बनाइएको छ जिल्ला सरकारी वकिल कार्यालय कास्कीले साबिकको अभियोग पत्रमा संशोधनको माग गर्दै अदालतमा निवेदन दिएको थियो सरकारी पक्षको माग संगठित अपराध र सम्पत्ति शुद्धिकरणको दावी कायम नराखी केवल सहकारी ठगीको मुख्य अभियोगमा मात्रै कार्यवाही अघि बढ़ाउने भन्ने थियो अदालतले पीड़ित बचतकर्ताको रकम छिटो र सहज रूपमा फिर्ता गराउनु नै यस मुद्दाको मुख्य विषयवस्तु रहेको उल्लेख गरेको छ आदेशमा भनिएको छ पीड़ित जाहेरवालाको बचत रकम सहज र शीघ्र फिर्ता दिलाउनु न्यायिक निरूपणको मूल विषयवस्तु रहेको र जाहेरवालाहरूलाई सोही माग गरेको देखिन्छ यी मुद्दा फिर्ता भएसँगै रासोपा सभापति रवि लामिछानेलाई राजनैतिक रूपमा उन्मुक्ति भने मिलेको छ
3: मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव गर्नुभएको थियो कांग्रेसका मुख्यमन्त्री यादवलाई एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाले विश्वासको मत दिएका छन् विश्वासको मतका पक्षमा 62 र विपक्षमा 38 मत परेको छ प्रदेशसभामा 100 सांसद उपस्थित थिए जसपा नेपालका मन्त्रीलाई मुख्यमन्त्रीले बिहिबार जिम्मेवारी विहीन बनाएपछि जसपा सहित जनमत पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विपक्षमा मत दिएका छनृ

0: छैन। समिति सभापति समीक्षा बाँसकोटाले गृह मन्त्रालयबाट गृह सचिव राजकुमार श्रेष्ठ उपस्थित रहेको जानकारी गराउनुभयो। सांसदहरूले राजनैतिक नेतृत्वसँग सीधै प्रश्न गर्न पाएनन्। यस्तो अभ्यास कहिलेसम्म देखिने हो, टुंगो छैन। गृहमन्त्री नभएकै बेला काठमाण्ड उपत्यका सुकुम्बासी बस्तीमा डोजर चल्यो। उनीहरूको व्यवस्थापनको विषयमा विभिन्न टीका टिप्पणीहरू समेत भइरहेका छन्। तर जवाफ दिन न गृहमन्त्री छन् न प्रधानमन्त्री बालेन जवाफ दिन तयार हुनु भएको छ। यसले जवाफदेहिताको विषयलाई कमजोर बनाएको बताउँछन् सुरक्षा विज्ञ एवं पूर्व डीआईजी हेमन्त मल्ल। गृहमन्त्रीको जिम्मेवारी समेत लिनुभएका प्रधानमन्त्री आइसोलेसनमा बस्नुहुन्छ, भेट्न मन पराउनुहुन्न। उहाँले भन्नुभयो गृह मन्त्रालयमा कैयौं बैठक बस्नुपर्ने र आवश्यक समन्वय गर्नुपर्ने हुन्छ। नियमित बैठक बसेन, समन्वय सहकार्य भएन भने सुरक्षा चुनौती थपिन्छ। उहाँका अनुसार गृह मन्त्रालयसँग सशस्त्र प्रहरी बल, आन्तरिक सुरक्षा, सीमा सुरक्षा, विद्रोह नियन्त्रण, आतंकवाद नियन्त्रण, राहत उद्धार, राष्ट्रिय महत्वका पूर्वाधारको सुरक्षा, राजस्व सुरक्षा र प्रहरीको व्यवस्थापन जस्ता महत्वपूर्ण जिम्मेवारी रहे पनि मन्त्री नहुँदा थप समस्या उत्पन्न हुन सक्छ। छैनन् गृहमन्त्री, बोल्दैनन् प्रधानमन्त्री शीर्षकमा मध्याहमा खबर छ।
1: सुकुम्बासीहरू 27 दिनदेखि होल्डिङ सेन्टरमा शीर्षकमा नागरिक दैनिकले खबर छापेको छ। काठमाडौँ उपत्यका विभिन्न सुकुम्बासी बस्तीका घर टहरामा डोजर चलाएको 27 दिन भएको छ। डोजर लगाएर बस्ती खाली गराइएकै दिनदेखि सुकुम्बासीहरूलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। होल्डिङ सेन्टरमा सुकुम्बासीको जीवनयापन र औषधि उपचार निकै तयनीय देखिएको प्रतिवेदन राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिले तयार गरेको छ। उक्त प्रतिवेदन केही दिनभित्रै पूर्वाधार मन्त्रीलाई बुझाउने तयारी भएको समितिका सदस्य सुनिल थापाले बताउनु भएको छ। समितिका सदस्यहरू गत वैशाख 29 गते होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीको स्थिति बुझ्न इचंगु नारायण स्थित अपार्टमेन्टमा पुगेका थिए। समितिको टोलीमा होल्डिङ सेन्टरमा सुकुम्बासीहरूको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिका कर्मचारी पनि रहेका थिए। उनीहरूका अनुसार इचंगु नारायण पुग्दा सुकुम्बासीको स्थिति निकै दयनीय थियो। सुकुम्बासीले प्रदूषित टलको पानी पिउन बाध्य रहेको बताइरहेका थिए। त्यस्तै अहिले केही सुधार भए तापनि पूरै सुधार नभइसकेको उनीहरूले बताएका छन्। समितिले केही दिनमा पूर्वाधार मन्त्री तथा मन्त्रालयका सचिवलाई समेत बोलाएर छलफल गर्ने जनाइएको छ। संसदीय समितिका सदस्यहरूले स्थलगत अध्ययन गरेपछि सुकुम्बासीको अवस्थामा धेरै सुधार आएको अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिका कर्मचारीहरू बताउँछन्।
0: अति कम विकसित मुलुक एलडीसीबाट विकासशील मुलुकमा स्तरोन्नति हुने समय सीमा 3 वर्ष पछि धकेल्न नेपालले संयुक्त राष्ट्रसंघलाई औपचारिक पत्र पठाएको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यसअघि सन् 2026 नोभेम्बरका लागि तय भएको स्तर उन्नतिको मिति सन् 2029 नोभेम्बरसम्म पुर्याउन आग्रह गरिएको हो। नेपालले विकासशील मुलुकमा स्तरोन्नति हुने प्रक्रियालाई थप तयारीका लागि मिति पछाडि सारिएको दोस्रो पटक हो। परराष्ट्र मन्त्री शिशिर खनालले गत 30 वैशाख अर्थात 13 मेमा संयुक्त राष्ट्रसंघको विकास नीति समिति सीडीपीका अध्यक्षलाई यस सम्बन्धमा औपचारिक पत्र पठाइसकेको मन्त्रालयले स्पष्ट पारेको छ। यसअघि अर्थ मन्त्रालयका अधिकारीहरूले 17 मेमा पत्र पठाएको दावी गरेका थिए। नेपाल सरकारले अति कम विकसित मुलुकबाट हुने निर्धारित स्तर उन्नतिलाई तत्कालका लागि स्थगन गर्ने औपचारिक प्रक्रिया अघि बढ़ाएको छ। मन्त्रालयको मस्यौदा विज्ञप्तिमा भनिएको छ स्तरोन्नतिलाई पछाडि धकेल्न सरकारले मुख्य 5 कारण अघि सारेको छ। क्षेत्रीय द्वन्द र विश्वव्यापी आपूर्ति श्रृंखलामा आएको अवरोध र रेमिटेन्स आपूर्वाहमा परेको प्रभावका कारण नेपालको अर्थतन्त्रमा असर परेको र वैदेशिक मुद्राको प्रमुख आधार रहेको रेमिटेन्स आपूर्वाहमा प्रभाव रहेकाले यो निर्णय लिनु परेको मन्त्रालयले जनाएको छ। विश्व बैंकले सन् 2026 नेपालको आर्थिक वृद्धि दर 2.3% सीमित रहने प्रक्षेपण पनि गरेको अवस्थालाई मुख्य रूपमा लिएको छ। विकासशील मुलुकमा स्तरोन्नति हुन नेपालले माग्यो थप 3 वर्ष शीर्षकमा कान्तिपुरले खबर लेखेको छ।
1: हुलाकी सड़क अन्तर्गत बाँके

0: दाङका बीचमा करिब 35 किलोमिटर खण्ड अधुरो छ। नेपालगंजदेखि बाँकेको राप्ती सोनारी तीन नारायणपुर र दाङको देउखुरी स्थित राजपुर गाउँपालिकासम्म सड़क निर्माण भए पनि बाँकी खण्ड विस्तारको काम रोकिएको छ। राष्ट्रिय सड़क सञ्जालसँग अहिलेसम्म नजोड़िएका राप्तीपालिका स्थानीय यही हुलाकी सड़क विस्तार हुने प्रतीक्षामा छन्। सड़क सञ्जालको पहुँच नहुँदा यहाँका नागरिकले राप्ती नदीमा हरेक वर्ष डुंगा र झुलुङ्गे पुलबाट वारपार गर्नुपर्छ। राप्तीपारी क्षेत्रमा भरपर्दो सड़क निर्माण नहुँदा त्यहाँका स्थानीय खण्डौं समय पैदल हिँडेर गन्तव्यमा पुग्ने गर्दछन्। स्थानीयका अनुसार चुनावको समयमा उम्मेद्वारहरू राप्तीपारीका गाउँमा पुगेर सड़क र राप्ती नदीमा पक्की पुल बनाइदिने आश्वासन बाँड्छन्। चुनाव सकिएपछि जितेर गएका उम्मेद्वारहरू कहिल्यै फर्किँदैनन्। हुलाकी सड़क कहिले बन्ने हो केही थाहा छैन। सड़क राम्रो नहुँदा यहाँ अटो रिक्सा समेत चल्न सक्दैनन्। राप्ती सुनारी एक चुनाहा गाउँकी गीता खड्काले बताउँछिन्। गाउँदेखि झोलुङ्गे पुल रहेको भवानीपुर गाउँसम्म पुग्न डेढ़ घण्टा र बर्दापुरको झोलुङ्गे पुलमा पुग्न एक घण्टा जति पैदल हिँड्नुपर्ने उनले बताएकी छन्। झोलुङ्गे पुल बाहेक पूर्व पश्चिम महेन्द्र राजमार्गमा पुग्न अर्का विकल्प भनेको डुंगा रहेको छ। बर्खायाममा डुंगाको यात्रा सन् जोखिमपूर्ण हुने उनी बताउँछिन्। गाउँमा विद्यालय नभएकाले बच्चाहरू घण्टौं पैदल हिँडेर विद्यालय जानुपर्ने बाध्यता रहेको पनि उनले सुनाएकी छन्। राप्तीपारी भरपर्दो सड़क र नदीमा पक्की पुल नहुँदा हिउँदमा मात्र स्थानीयले ट्राक्टरबाट सामान ढुवानी गर्नुपर्ने बाध्यता रहिआएको छ।
1: देशभरका न्यायालयबाट मुद्दा फैसला भएर फरार रहेका प्रतिवादीहरू धमाधम कार्यवाहीको दायरामा आएका छन्। कर्तव्य ज्यान, लागू औषध, जबरजस्तीकरणी, बैंकिङ कसुर, ठगी लगायतका मुद्दामा फरार रहेका 2,319 प्रतिवादी पछिल्लो एक महिनामा फरार रहेकोमा पक्राउ परेका छन्। नेपाल प्रहरीले विशेष अभियान नै चलाएर उनीहरूलाई पक्राउ गरेको हो। नेपाल प्रहरीको तथ्याङ्क अनुसार गत वैशाख महिनामा मात्रै ठूलो संख्यामा फरार प्रतिवादी पक्राउ भएका छन्। उनीहरूबाट 21 करोड़ भन्दा बढ़ी जरिवाना असूल भएको छ। पक्राउ परेका प्रतिवादीहरूबाट 825 वर्ष भन्दा बढ़ी कैद सजाय कार्यान्वयनमा आएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अवि नारायण काफ्लेले बताउनुभयो। अदालतबाट दोषी ठहर भई सजाय भुक्तान गर्न बाँकी रहेका 2,319 प्रतिवादीलाई विभिन्न स्थानबाट पक्राउ गरी कैद भुक्तानमा पठाएका छौं।

यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: नयाँ वर्षको अवसरमा मेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेन शाहले मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको 50 दिन बढ़ी भइसकेको छ।